संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्भको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्। अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ धार्मिकताको खोजी। धार्मिकताको खोजी गर भनिकन सृष्टिकर्ता परमेश्वर मसीहा येशू भइकन धरतीमा आउनु हुँदाखेरि उहाँले मत्तीको पुस्तक 6 अध्यायको 33 पदमा त्यही नै भन्नुभयो। हामी फिक्री गर्दछौ तर प्रभु येशूले मत्तीको पुस्तक 6 अध्यायमा फिक्री नगर्नु बरु उहाँको राज्य र धार्मिकताको खोजी गर्नु भनिकन उहाँले यही भन्नुभयो। यो खण्डलाई म पढिदिँदछु। यो खण्डमा यसरी लेखिएको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। के खाउला, के पिउला, के लगाउला, यानी भौतिक कुराहरूको आवश्यकता सम्बन्धी धेरै मानिसहरूले खोजी गरिरहेका हुन्छ र यी सबै कुराहरू थपिने सिद्धान्त चाहिँ उहाँको राज्य र उहाँको धार्मिकताको खोजी हो भनिकन प्रभु येशूले यस खण्डमा बताउनु भयो। र आदरणीय ख्रीष्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, जो सुर्ता फिक्री गर्छौं यो आत्मिकी समस्या हो। दुष्ट आत्माले तपाईँ र मलाई सुर्ता फिक्री गरोस् तर प्रभुको राज्य र उहाँको धार्मिकताको चाहिँ खोजी नगरोस् भन्ने उसले चाहिरहेको छ र उसको इच्छा अनुसारकै कुराहरू हामी गर्दै जिन्दगी जिउँदछौं। तर सृष्टिकर्ता परमेश्वरले हामीलाई यो स्पष्ट सल्लाह आज्ञा दिनुभएको छ, सुर्ता फिक्री नगर्नु तर उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नु भनिकन उहाँले यो स्पष्ट गर्नुभयो। र उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म हामीले अध्ययन गरेर हेर्ने हो भने जो परमेश्वरका जनहरूले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुभयो उहाँहरूलाई सबै कुराहरू थपिँदै गयो। उदाहरणको लागि इसाकको छोरा याकुबले उहाँले एकपटक प्रार्थनामा भन्नुहुन्छ, म यर्दन नदी एउटा लट्ठी मात्रै टेकेर तरेको थिएँ, अहिले मेरो यत्रो ठूलो बगाल छ, यत्रो ठूलो परिवार छ भने चाहिँ उहाँले यो प्रकारले प्रभुलाई धन्यवाद दिँदै गर्नुभएको उहाँको प्रार्थना हामी उत्पत्तिको पुस्तकमा पढ्न पाउँदछौँ। र याकुबले उता मामलीतर्फ जाँदै गर्नुहुँदाखेरि पनि परमप्रभु परमेश्वरलाई यही नै भन्नुभएको थियो, मलाई तपाईँले सुरक्षा दिनुभयो, मलाई तपाईँले आशिष दिनुभएको खण्डमा म सबै मेरो उब्जनीबाट दशांश तपाईँलाई म बुझाउनेछु भनेर भन्नुभयो। यो उहाँको राज्य र उहाँको धार्मिकताको कुरा उहाँले गर्नुभएको हो। र नभन्दै पछि गएर हामीले त्यहाँ देख्दछौ कि एउटा सिङ्गो लट्ठी मात्र टेकेर यर्दन तरेको व्यक्तिलाई त्यहाँ त्यत्रो ठूलो बगाल लिएर उहाँ आफ्नो गृह जिल्ला आफ्नो गृह स्थानमा फर्कँदै गर्नुहुँदाखेरि उहाँले गर्नुभएको प्रार्थना हो। त्यत्रो परिवार, त्यत्रो बगाल, त्यत्रो धन सम्पत्ति, सारा कुराहरू परमप्रभु परमेश्वरले दिनुभएको देखिन्छ। र अरू परमेश्वरका अन्य जनहरूको जीवनको विषयमा पनि तपाईँले हेर्नुहोस्, दाउदकै जीवनमा तपाईँले मैले हेर्यौं भने उहाँ एउटा गोठाला व्यक्ति, गरीब बाउ आमाको छोरा, त्यस्तो व्यक्तिले जब उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुभयो उहाँलाई सबै कुराहरू थपिनुको साथसाथै एउटा डन्ठा यानि लट्ठी समातेर भेडाहरू चराउने व्यक्तिलाई इजरायलको सिंहासनको राजदण्ड समात्ने उहाँले बनाइदिनुभयो। र उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर्नेहरूलाई सबै कुराहरू थपिन्छ भन्ने कुराहरू हामीले उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म पढ्दा यी सबै कुराहरूमा ती नै कुराहरू पाउँदछु। र मैले आफ्नै जीवनमा विचार गर्ने हो भने जब मैले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरे त्यसपछि मैले जो सेकुलर कलेज पढ्दै थिएँ त्यो कलेज छोडेर म बाइबल कलेज पढ्नको लागि भारतको मेघालय राज्यको सिलोङ सहरमा गएँ। त्यहाँ गएर कलेज पढ्दै गर्दाखेरि मेरो त पकेट मनी पनि हुँदैन थियो, परिवार सबैको समर्थन पनि थिएन, सिर्फ आमाको मात्रै समर्थन थियो र आमाले उहाँले पैसा रुपियाँ त्यसरी पठाउन सक्नुहुन्थेन र मेरो अवस्था गम्भीर थियो। तर प्रभुको अनुग्रहबाट मैले ठिक सिद्धान्त लिएको रहेछु कि मैले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर्न सुरु गरेछु। सबै हाम्रो नेपाली मूलका साथीहरू, दाईहरू, दिदीहरू जो सिक्किमबाट, दार्जिलिङबाट, भुटानबाट आउनु भएको थियो। उहाँहरू मसँगै हुनुहुन्थ्यो, उहाँहरूले धेरै मायाहरू पनि गर्नुहुन्थ्यो। तर उहाँहरूले प्राय छुट्टी हुँदाखेरि पार्टी गर्ने, घुम्न जाने आदि इत्यादि त्यसमा नै प्राय मन लगाउनुहुन्थ्यो। तर मैले चाहिँ अलिक पछि गएर मैले यसो सम्झे कि म चाहिँ जंगल जानुपर्छ, जंगलमा गएर मैले छुट्टीको दिन प्रार्थना गर्नुपर्छ र त्यही नै मैले बाइबल पढ्नुपर्छ भनिकन उहाँको राज्य र उहाँको धार्मिकतामा तर्फ मैले मन लगाउन थाले। म बिहानको 4 बजी उठ्ने, 1 घण्टा जस्तो दौड़ने, त्यस पछाडि बाइबल कलेजको जो चर्च थियो, मण्डली भवन थियो, चर्च हल थियो, त्यहाँ परमिशन लिएर 5 बजीदेखि म प्रार्थना गर्नको लागि त्यहाँ पुग्ने। त्यो प्रकारले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्न मैले सुरु गरे। त्यसरी खोजी गरेर म त्यसरी अगाडि बढ्दै बढ्दै बढ्दै जाँदाखेरि त म मार्फत त्यहाँ करिब 60 भन्दा ज्यादा मानिसहरू प्रभुमा आउनुभयो। प्रभुमा आउनु भएपछि त्यहाँ हाम्रो बाइबल कलेजले नेपाली भाषाको चर्च सुरु गरि नै हालिदिनुभयो। सुरु गरिदिनै हाल्नु भए पछाडि म पास्टर भइहाले। त्यो पछि मेरो पकेट मनी लगायत यी सबै कुराहरू पूरा हुन सुरु गरि नै हाल्यो। र त्यति मात्रै नभएर बाइबल कलेज पढिसके पछाडि मैले के गर्ने भन्ने कुराहरूको धरी पनि उत्तर भयो। हुन त मैले बाइबल कलेज पढिसके पछाडि करिब 1 वर्ष त्यही चर्चमा पास्टरीय सेवा गरेँ। त्यो पछि नेपालको बोझ भएकोले गर्दाखेरि नेपालमै म फर्केँ र यी सबै कुराहरू प्रभुले ममा थपिहाल्नुभयो। जब मैले उहाँको राज्य र उहाँको धार्मिकताको त्यो बाटोहरू लिएँ, सबै कुराहरू थपिनै हालियो। तर उतापट्टि उहाँ सिनियर दाईहरू दिदी जो हुनुहुन्थ्यो उहाँहरू असल व्यक्ति हुनुहुन्छ। मैले यो भन्दाखेरि उहाँलाई खराब भन्ने तपाईँले नसोच्नुहोस्, असल व्यक्ति हुनुहुन्थ्यो। तर उहाँहरूले उहाँको राज्य र उहाँको धार्मिकता सम्बन्धी चाहिँ त्यो प्रकारले मैले गरे जस्तो प्रकारले उहाँहरूले गर्नु भएन। उहाँहरू बिहान उठेर त्यसरी चर्चमा गएर प्रार्थना गर्ने, छुट्टीको समयमा जंगलमा गएर बाइबल पढ्ने यानि प्रार्थना गर्ने त्यो प्रकारका कुराहरू चाहिँ उहाँहरूमा देखिएन। र समय समयमा मैले त हप्तै पछि उपवासहरू पनि लिएकै गरेँ। त्यो प्रकारको कुराहरू उहाँहरूले अभ्यास गर्नुभएको देखिएन र उहाँहरूलाई प्रभुले त्यो अवस्थामा चलाउन सक्नु भएन। तर म एक जुनियर व्यक्ति, भर्खरै प्रभुमा आएको व्यक्ति, इसाई जुन वातावरण सम्बन्धीको ब्याकग्राउन्ड पनि नभएको व्यक्तिलाई पो प्रभुले चलाउनु भयो। कारण मैले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गरेको कारणले गर्दाखेरि सबै कुराहरू प्रभुले थप्दै थप्दै लिएर जानुभयो। र यहाँ जो मत्तीको पुस्तक 6:33 सृष्टिकर्ता परमेश्वर मसीहा येशु भएर आउनु भएको समयमा उहाँले जो भन्नुभयो, उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, सबै कुराहरू तिमीहरूलाई थपिनेछ भने चाहिँ उहाँले भन्नुभएको कुराहरूमा तपाईँको हातमा जुन सिप प्रभुले दिनुभएको छ, तपाईँको हातमा जे ड्युटी प्रभुले तपाईँलाई दिनुभएको छ, जे व्यापार दिनुभएको छ, जे व्यवसाय दिनुभएको छ, जे जागिर दिनुभएको छ यानि पढाइ दिनुभएको छ, जे तपाईँको हातमा छ त्यो तपाईँको हातमा भएको कुरालाई सारा मनले, सारा प्राणले र सारा शक्तिले तपाईँले एकदमै सत्यता साथ त्यस प्रकारले लिएर जानु भएको खण्डमा पनि उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गरेको जस्तो हुँदछ। किनकि सम्झिनुहोस् कि एउटा व्यक्तिले कुनै पनि ठाउँमा जागिर गरिराख्नु भएको छ र त्यो व्यक्ति ठिक टाइममा आउनुहुन्छ र ठिक टाइममा जानुहुन्छ, यानि अझ उहाँले खुलेर त्यो अफिसलाई ज्यादा समय दिएर काम गर्नुहुन्छ र त्यो अफिस सम्बन्धी उहाँले गर्दै गर्नुभएको जुन व्यवसाय छ यानि जुन ड्युटी छ, जागिर छ यानि व्यापार छ यानि जे कुरा छ त्यो कुरालाई सारा मनले, सारा प्राणले, सारा शक्तिले उहाँले चाहिँ त्यो प्रकारले आफ्नो परिश्रम साथै पसिना लगायत समय लगायत इन्ट्रेस्ट दिएर उहाँले त्यो प्रकारले काम गर्नुभएको खण्डमा उहाँ निश्चय नै त्यो जो जागिर भएको ठाउँको अफिसको हाकिमको मन उहाँले जिति नै हाल्नुहुन्छ। कति मानिसहरूले अफिसको हाकिमको मन जित्नको लागि विभिन्न प्रकारको अभ्यासहरू गर्नुहुन्छ, तर सबभन्दा राम्रो अभ्यास चाहिँ उहाँको हातमा जुन जागिर दिएको छ, जुन कुरा सम्बन्धी जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीलाई एकदम एक्सिलेन्ट प्रकारले गरेर लिएर जानुभयो भने त्यो व्यक्तिले परमेश्वरको हृदय पनि जित्नुहुन्छ, हाकिमको हृदय पनि जित्नुहुन्छ, साथै वरिपरि रहेका सबै मानिसहरूको हृदय पनि जित्नुहुन्छ। र त्यो अवस्थामा त्यो मानिसलाई न त पैसा रुपियाँको कम हुन्छ, न त मान इज्जत बढ्ने कुराहरूमा कम हुन्छ, न त प्रशंसाको कम हुन्छ, र मानिसले चाहेको कुरा नै त्यही नै हो। र एकदमै सिम्पल भाषामा, एकदमै साधारण भाषामा मिठाई गुलियो छ भन्ने प्रकारले मैले मत्तयी पुस्तक 6 33 डिफाइन गर्दाखेरि, वर्णन गर्दाखेरि त्यही नै हो। हामीलाई जो ट्यालेन्ट, जो सिक्का हाम्रो हातमा उहाँले सुम्पिनु भएको छ, त्यो सिक्का बढाउनको लागि सारा मनले, सारा प्राणले, सारा शक्तिले हामीले काम गरिएको खण्डमा उहाँको राज्य र उहाँको धार्मिकता स्थापना गरेको हुँदछ। उहाँको राज्य र उहाँको धार्मिकता स्थापना गर्ने कुराहरूमा प्रार्थना, उपवास र बाइबल अध्ययन लगायत सेवा संगतिमा अगाडि बढ्ने कुराहरू पर्दछन्। त्यसको साथसाथै हामीलाई जे जिम्मा दिएको छ, याकुबको पुस्तकमा भने जस्तो नै विश्वास र काम सँगसँगै गइएको खण्डमा प्रभुले त्यो व्यक्तिलाई आशिष दिनुहुन्छ र त्यो व्यक्तिलाई कुनै पनि कुराहरूको घटी कमी हुँदैन। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: ख्रीष्ट येशूको नाउँमा सबैजनालाई जय मसीह। मेरो परिचय भन्नु पर्दा चाहिँ हालै म चाहिँ टिकाथलीमा बस्छु, अनि मेरो पुरानो बसोबास चाहिँ मकवानपुर सिस्नेरी हो, अनि म यहाँ टिकाथलीमा बस्छु अहिले चाहिँ, अनि सेवाकाई चाहिँ केशवमणि एयरपोर्ट चर्चमा गर्छु। मेरो नाम चाहिँ सीमा मगर हो। मेरो परिवारमा चाहिँ 3 छौ, मेरो श्रीमान हुनुहुन्छ, मेरो छोरा हुनुहुन्छ, अनि म छु, अनि हामी 3 चाहिँ गेसमणि एयरपोर्ट चर्चमा सेवाकाई गर्छौ। अनि मैले भन्नु खोजेको चाहिँ मैले चाहिँ प्रभु कसरी पाए भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ प्रभु पाएको चाहिँ 10 उमेरमा हो। प्रभुको सुसमाचार सुनेको चाहिँ म चाहिँ एउटा गरिब परिवारमा भएको कारणले गर्दा मेरो परिवारमा चाहिँ 7 छोराछोरी, हामी दिदी बहिनी दाजुभाइ चाहिँ 7 छौँ त्यो बेलामा थियौँ, अहिले चाहिँ 6 छौँ, त्यो बेलामा चाहिँ 7 थियौँ हामी, अनि त्यो बेलामा 7 थियौँ त्यो, अनि त्यस्तो हुँदै जाँदाखेरि हामी सानसानै थियौँ, अनि मेरो दिदी ठुलो सबैभन्दा ठुलो दिदीलाई चाहिँ छारे रोग लागेको थियो। त्यो छारे रोग चाहिँ कुन उमेरमा लाग्यो भन्दा 16 उमेरमा लागेको थियो मेरो दिदीलाई, अनि सबैभन्दा ठुलो चाहिँ दिदी हुनुहुन्थ्यो, अनि दिदीलाई नै लाग्यो त्यस्तो रोग, अनि हामी त त्यो बेलामा सानसानै थियौँ अरे, हामीलाई चाहिँ थाहा छैन, आमाहरूले भन्नुहुन्थ्यो, अनि दिदीलाई त्यो 16 उमेरमा लागेको रोग, छारे रोग, अनि खालि अब के उहाँले केही काम गर्नै नसक्ने, खालि लडेको लडेकै गर्नुहुन्थ्यो, अनि केही काम गर्नै नसक्ने, अनि उहाँको लागि कति धामी झाँक्रीहरू लगायो, अनि झाँक्रीहरूले पनि भन्नुहुन्थ्यो अब कालो बोका चाहिन्छ भन्नुहुन्थ्यो, अब त्यस्तो समस्याबाट गुज्रेर आएको मान्छे, अहिले खायो भने भरे के खाऊ, भरे खायो भने भोलि के खाऊ भन्ने भएको मान्छे, अब बोका चाहिन्छ भन्थ्यो, कालो बोका, कालो भाले चाहिन्छ भन्थ्यो, त्यस्तो कति दिउँ हामीले, अनि त्यसरी दिँदाखेरि पनि मेरो दिदी निको भएन। मेरो दिदीलाई आज भन्दा भोलि भन्दा झन् धेरै सतायो, झन् धेरै चाप्ने भयो दिदी, अनि हुँदा हुँदा अनि घरमा त अब बाउले पनि अब त्यस्तो नहेर्ने, अब नगर्ने कि त्यस्तो सहायता आमालाई नगर्ने, अनि आमा मात्रै दुःख गर्नुहुन्थ्यो, अनि गाउँको छिमेकीहरूले प्रभुको बारेमा हाम्रा आमाहरूलाई सुनाउनु हुँदो रहेछ, उहाँहरूले फलानाको आमा तपाईँहरूले चाहिँ प्रभु येशूलाई विश्वास गर्यो भने तपाईँको छोरी पनि निको हुन्छ, अनि तपाईँको श्रीमान पनि असल हुन्छ भन्नुहुँदो रहेछ, अनि हाम्रो आमाले चाहिँ त्यस्तो विदेशी धर्म अनि गाई खाने धर्म मानेर पनि कहाँ निको हुन्छ, कति मैले कुखुरा बाख्रा दिइसके, मैले कति दिने कुराहरू दिइसके, अण्डाहरू दिइसके, त्यस्तो गर्दा त्यत्रो पैसा खर्च गर्दा त मैले मेरो छोरी निको भएको छैन, अब त्यो गाई खाने धर्म मानेर कहाँ निको हुन्छ मेरो छोरी भन्ने आमाले भन्नुहुँदो रहेछ। त्यतिखेर हामी सानसानै थियौँ, हामीलाई त केही पनि थाहा थिएन, अनि त्यो गर्दा गर्दा हुँदा हुँदा त अब दिदी 16 उमेरमा त्यस्तो रोग लाग्यो, सबैभन्दा ठुलो दिदी उहाँ नै हुनुहुन्थ्यो, जेठी दिदी, अनि अब बाउले घरमा केही काम नगर्ने, आमा एकजनाको भर, अनि हुँदा हुँदा दिदी 26 वर्षको उमेरमा दिदी बितेर गयो। ठाउँमै गु ठाउँमै मुत हुने भयो, त्यस्तै पिसाब ठाउँमै भएको कारणले गर्दाखेरि दिदी त्यस्तै भएर बितेर गयो। गाउँको छरछिमेकी विश्वासीहरूले सुनाउँदा नि आमाले सुन्नु भएन, घमण्डै देखाउनु भयो। त्यो बेलामा म 10 वर्षको हुँदाखेरि दिदी हुनु 26 वर्षको हुनुहुन्थ्यो मेरो जेठी दिदी, अनि बाउ बितेर जानुभयो। बाउ बितेर जानुभयो, दिदी हुनुहुन्थ्यो। अब बाउलाई सुसमाचार अब छिमेकीहरूले सुनाउँदाखेरि बाउले विश्वास गर्नु भएन, उहाँले पनि गाई खाने धर्म भन्नुभयो, बाउ आमाले नै भन्नु भएछ त्यो बेलामा भन्नुभयो, अनि त्यो कारणले गर्दाखेरि विश्वास गर्नु भएन, बाउ पनि बितेर जानुभयो। दिदी भन्दा अगाडि बाउ बित्नुभयो, अनि बाउ बिते पछाडि दिदी त ठाउँमै सबै थोक फोहोरहरू पनि ओछ्यानमै हुने त्यस्तो भएर अनि दिदी पनि बितेर जानुभयो 26 वर्षको उमेरमा। अनि म चाहिँ त्यो उमेरमा 10 वर्षको थिएँ। अनि त्यसपछि हाम्रो छिमेकी काका हुनुहुन्थ्यो, पास्टर बा हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ मेरो आमाको समस्या दुःख देखेको कारणले गर्दाखेरि भाउजू तपाईँलाई यति धेरै गाह्रो भयो, मलाई चाहिँ एउटा तपाईँको छोरा भए पनि छोरी भए पनि दिनुहोस्, म तपाईँलाई सहायता गर्छु भनेर भन्नुभएको रहेछ उहाँले। अनि मेरो आमाले चाहिँ के भन्नुभयो भने अब अनि मेरो श्रीमान पनि छैन, भर्खरै बितेको छ मेरो श्रीमान पनि, अब मेरो श्रीमानको चाहिँ अब उसको बाबाको चाहिँ उसले बारना गरेर बसेको छ, अब अरूले छुको खानु हुँदैन, अब त्यो बेलामा हामी प्रभु पाएको थिएन, अब त्यो कुराहरू बार्नु पर्थ्यो, अब मान्छेहरूले छोको चाहिँ खानु एक वर्षसम्म हुन्थेन हामीले, अनि त्यो कारणले गर्दाखेरि मेरो छोरीले चाहिँ बाउको जुठो बोकेर बसेको छ, अरूले छोको खानु हुँदैन भनेर आमाले भन्नुभयो उहाँ पास्टर बाउलाई। अनि त्यसपछि पास्टर बाउले भन्नुभयो केही हुँदैन भाउजू, त्यस्तो केही हुँदैन, पठाइदिनुहोस् एउटा नानीलाई चाहिँ म लगेर राख्छु, अनि तपाईँलाई पनि सहायता हुन्छ भनेर उहाँहरूले भन्नुभयो। अनि त्यसपछि उसको बाउको दुःख बोकेको कारणले गर्दा म अहिले जाऊ भन्न सक्दिन, बाबु अब तपाईँले नै कुन चाहिँ छोरी लानुहुन्छ, अब हामी त सानसानै अब 10 वर्षको हुने त हामी सानै थियौं, अनि कुन चाहिँ छोरी लानुहुन्छ कि छोरा लानुहुन्छ भन्नुभयो। अनि उहाँ पास्टर बाउले सोध्नुभयो म घरको साइली छोरी हो, म साइलीलाई लान्छु भनेर भन्नुभयो उहाँले। अनि त्यसपछि अनि हुन्छ नि त भनेर अब जान्छु भन्नु भने लानुहोस् भन्नुभयो, उहाँ आमाले सल्लाह दिनुभयो काकालाई, अनि नानी तिमी जान्छौ त भन्नुभयो। अनि त्यो बेलामा घरको समस्याले गर्दाखेरि म जान्छु भनेर भने, हुन्छ काका म जान्छु भने, अनि त्यसपछि त्यतिखेरसम्म मेरो दिदी ओछ्यानमै थियो, अब त्यो जेठी दिदी 26 वर्षको उमेर हुनुहुन्थ्यो, ओछ्यान परेको हुनुहुन्थ्यो, उहाँ ओछ्यानमै हुनुहुन्थ्यो। अनि काकाकोमा गएको केही समयपछि त मेरो दिदी बित्नु भएछ, त्यस्तो रोग छारे रोग लागेको दिदी बित्नु भयो। अनि काकाले पनि भन्नुभएको थियो, पास्टर बाउ काकाले पनि भन्नुभएको थियो भाउजू विश्वास गर्नुभयो भने यो ठूलो नानीले पनि उदार मुक्ति पाउँथ्यो, शरीरको पनि चङ्गाई पाउँथ्यो भनेर भन्नुभएको थियो। अनि लाने भई छोरी लैजाऊ भाइ लानुहोस्, अनि त्यो कारणले गर्दाखेरि काकाले केही भन्नु सक्नु भएन, अनि मलाई हिँड भनेर जाऊ नानी भनेर लानुभयो, अनि हामी गयौं। गएको केही समयपछि मेरो दिदी बितेर जानुभयो, मेरो जेठी दिदी बितेर जानु भए पछाडि अनि त्यो रोग त ठ्याक्कै मेरो दाजुलाई सर्यो। अब ठुलो भनेको दिदी हुनुहुन्थ्यो, ठुलो दिदी, ठुलो दिदी ओछ्यानको ओछ्यान, केही अब उहाँको कमाइ समय केही खाना पाएन, अब बाउ पनि बित्नुभयो, ठुलो दिदी पनि बित्नुभयो। अनि पछि त त्यो रोग त ठ्याक्कै दाईलाई सर्यो, दाईले अलिअलि आमालाई सहायता गर्नुहुन्थ्यो, अब हामी 7 छोराछोरी खानै पर्यो, ऊ बेलामा अब कति गाह्रो हुन्थ्यो झन् खानालाई, बिहान खायो भने बेलुका के खाऊ, बेलुका खायो भने बिहान के खाऊ हुन्थ्यो त्यो बेलामा। अनि अलिअलि दाईले सहायता गर्नुहुन्थ्यो आमालाई, अब दिदी बितेपछि दिदीको रोग ठ्याक्कै दाईलाई सर्यो, अब उसको जुठो सुठो खानु हुँदैन, यस्तो थाइछुत गर्नु हुँदैन भनेर भन्थ्यो। अब हामी त्यसै गर्थ्यौं, हामीले दिदीलाई खानपिन पनि हामीले छुट्टै दिन्थ्यौं, उसको खाने भाँडा छुट्टै हुन्थ्यो। त्यसो गर्दा गर्दै पनि लास्टमा मेरो दाजुलाई दिदी बितेर गएपछि त्यो रोगले ठ्याक्कै समायो, अनि त्यो रोगले समाइसकेपछि त अब दाजुले केही गर्नु नसक्ने भयो, अनि आमालाई सहायता पुर्याउनु पनि नसक्ने भयो। अनि त्यसपछि त्यस्तो हुँदा हुँदा त अनि केही गर्नु नसकेको कारणले गर्दाखेरि अनि दाई त्यस्तै हुन थाल्यो, अब दिदी बितेर गयो, तेरो दाईलाई यस्तो रोग सर्यो भनेर भन्यो आमाले भन्नुभयो। अनि त्यसरी भन्दाखेरि अनि मलाई काकाहरूले साइली अब प्रार्थना गर्नुपर्छ भन्नुहुन्थ्यो, अब उहाँहरू विश्वासी, उहाँहरू पास्टर सेवागाई गर्नुहुन्थ्यो, पास्टर पास्टर नै हुनुहुन्थ्यो, अनि अब चाहिँ प्रार्थना गर्नुपर्छ है भन्नुहुन्थ्यो। अब प्रार्थना भनेको के हो मलाई केही थाहा थिएन, मलाई प्रार्थना कसरी गर्नुपर्छ भन्ने कुरा पनि थाहा थिएन। अनि भन प्रभुलाई सुत्ने बेलामा पनि सुरक्षा माग्नुपर्छ भन्नुहुन्थ्यो। अनि अब म त सानैदेखि नै अब हिन्दू परिवारमा हुर्केको कारणले गर्दाखेरि अब कसरी भन्ने होला कि नहोला भनेको जस्तो लाग्थ्यो। तर अनि उहाँहरूले त्यसो भन्नुहुन्थ्यो, मेरा आमाले पनि अनि मेरा दाजुले पनि प्रभुलाई चिन्न सकोस् है, प्रभु तपाईँलाई चिन्न सकोस् भनेर चाहिँ त्यो चिज चाहिँ भन्नु आउँथ्यो मलाई। अनि म भन्थे, अनि फेरि भोलिपल्ट उठ्ने बेला नि प्रार्थना गर है भन्नुहुन्थ्यो उहाँहरूले। म अल्लो कोठा पल्लो कोठा सुत्थ्यौँ हामी काकाहरू पल्लो कोठामा, मलाई अल्लो कोठामा उहाँहरूले सुताउनुहुन्थ्यो, उहाँहरूसँगै राख्नु भएको मलाई। अनि तु है साइली उठ्ने बेला नि प्रार्थना गर भन्नुहुन्थ्यो। अनि म उठ्ने बेलामा पनि प्रभु मेरा दाजुलाई चाहिँ निको पारिदिनुहोस् है, अब दिदीको रोग दाजुलाई सरेको छ, अब दाजुलाई निको पारिदिनुहोस् भने, किनभने मेरो घरमा समस्या भएको कारणले गर्दाखेरि अब त्यत्रो भाइ बहिनी म भन्दा मुनिको भाइ बहिनीले पनि खानुपर्छ, आमा एउटाले नसक्ने नभ्याउने त्यो बेलामा हुन्थेन, अनि त्यो कारणले गर्दा आमालाई सहायता पुगोस् भनेर अनि मैले चाहिँ प्रभुलाई भन्थे, प्रभु मेरो दाजुलाई पनि निको पारिदिनुहोस् अनि मेरो दाजुले पनि तपाईँलाई चिन्न सकोस् भनेर प्रभुलाई म त्यसरी भन्थे। अनि त्यति मात्रै भन्न आउँथ्यो मलाई, मैले त्यति मात्रै भन्थे अनि त्यति मात्रै पुगारेको पनि प्रभुले सुन्नुभयो। अनि वरिपरिको छरछिमेकीहरूले पनि हामीलाई धेरै माया गर्नुहुन्थ्यो अनि मेरो दाजुलाई सँगसँगै हिँडाउनुहुन्थ्यो त्यहाँदेखि। अब त्यस्तै रोग लागे पनि, त्यो रोगले सताए पनि बाटोमा हिँड्दा हिँड्दै कहिले लड्नुहुन्थ्यो अरे, अनि त्यो छारे रोगले त ठाउँ ठाउँमा छोप्थ्यो दाजुलाई, अनि त्यो छोप्दाखेरि पनि अब ढलेपछि उहाँहरूले त्यो ढलुन्जेल पर्खिने प्रार्थना गरिदिने गर्नुहुँदो रहेछ। अनि त्यो ढलेर ऊ भइसकेपछि अलिकति होस आएको जस्तो भएपछि अनि पानीहरू खुवाएर मुखसुख धोएर फेरि उहाँहरूसँगै काममा लाने गर्नुहुँदो रहेछ। अनि वरिपरिको छरछिमेकी विश्वासी हुनुहुन्थ्यो काकाहरू, उहाँहरूले त्यसो गर्नुहुँदो रहेछ। अनि त्यसो गर्दा गर्दा त मेरो दाजुलाई उता डाँडा बजार भन्ने ठाउँमा एक दिन लिएर जानु भएको थियो। अनि म पनि प्रभुलाई प्रार्थना चाहिँ म त्यसरी नै गर्ने, बिहान बेलुका चाहिँ त्यसरी नै भन्ने, प्रभु मेरो दाजुलाई निको पारिदिनुहोस् अनि मेरो आमाले पनि तपाईँलाई चिन्न सकोस् भन्थे म। अनि तैँले पनि ग्रहण गर्नुपर्छ नानी, तिमीले पनि ग्रहण गर्नुपर्छ, प्रभुमा विश्वास गर्नुपर्छ भन्नुहुन्थ्यो मलाई पास्टर पास्टनीले। हुन्छ नि म गर्छु नि भनेर मैले भन्थे, अनि त्यसो गर्यो भने राम्रो हुन्छ, आशिष प्रभुले दिनुहुन्छ भन्नुहुन्थ्यो। अनि हुन्छ नि काका म गर्छु एक दिन विश्वास भन्थे। अनि त्यसो गर्दा गर्दा त मेरो दाजुलाई उता लानुभएछ डाँडा बजार, धनकुटा हिले डाँडा बजार भन्ने ठाउँमा। त्यो ठाउँमा लगिसकेपछि चाहिँ काममै जानुभएको रहेछ काकाहरूसँगै, काका पढ्नेहरू नै हुनुहुन्थ्यो अनि काममै जानुभएको रहेछ। अनि मेरो दाजुलाई पनि त्यहाँनिर सङ्गतिमा राख्नु भएछ अनि प्रार्थना गरिदिनु भएछ उहाँहरूले। अनि सङ्गतिमा राखिसकेपछि अनि मेरो दाजुलाई पनि त्यहाँ सङ्गति बस्दा बस्दै नै उहाँले पनि अलिकति हल्का भएको महसुस गर्नुभयो अरे। अनि त्यसपछि त लु म पनि विश्वास गर्छु भनेर उहाँले विश्वास त्यहीँ डाँडा बजारमै गर्नुभएछ, ग्रहण गर्नुभएछ। ग्रहण गरेपछि चाहिँ अनि त्यो ढल्नु चाहिँ छोडेछ अरे त्यहाँनिर, नत्र त्यो छारे रोगले त बारम्बार ढाल्ने औँसी पुर्ने आउनै हुन्थेन। औँसी पुर्ने आउनु एक हप्ता अगाडिदेखि ढाल्थ्यो, मेरो दाजु ढल्थ्यो, दिनमा चारचोटि पाँचचोटि ढल्नुहुन्थ्यो। पानी भन्ने थिएन, आगो भन्ने थिएन, अनि त्यो बाटो भन्नुपर्ने थिएन, केही हेर्ने थिएन। त्यो उसले ढल्दाखेरि चाहिँ त्यस्तो रोगले चाहिँ जहाँ पनि ढालिदिँदो रहेछ त्यसरी ढल्नुहुन्थ्यो अरे। अनि त्यो हुँदा हुँदा त अनि मेरो दाजुले त्यहीँ ग्रहण गर्नुभयो। अनि त्यहाँ ग्रहण गरेर आइसकेपछि दाजु चङ्गाई हुनुभयो, निको हुनुभयो, त्यो रोगदेखि छुटकारा पाउनुभयो दाजुले। पछि अनि मलाई भन्यो, बहिनी मैले त विश्वास गरे, तिमीले भनेको येशूलाई मैले विश्वास गरे अनि मैले चङ्गाई पाए भनेर भन्नुभयो दाजुले। अनि मलाई कति खुसी लाग्यो। अनि त्यो बेलासम्म मैले ग्रहण गरेको थिइनँ, प्रार्थना मात्रै गर्थे मैले त्यतिखेर प्रभुलाई, मैले ग्रहण गरेको थिइनँ। त्यसपछि मैले पनि ग्रहण गरे अनि अहिले चाहिँ मेरो परिवारमा सबैजना विश्वासी हुनुहुन्छ। अहिले मेरो दाजुले जवान संगति चलाएर हिँड्नुहुन्छ, बाल संगति चलाउनुहुन्छ, अनि मेरो भाइ बहिनीहरूले प्रभुकै सेवा गरेर हिँड्नु भएको छ। अहिले म कति खुसी छु, आनन्दित छु, प्रभुलाई धन्यवाद। मेरो गवाई त भन्न धेरै छ, प्रभुले गर्नुभएको काम मेरो जीवनमा, मेरो परिवारमा गर्नुभएको काम, ठूल्ठूलो कामहरू गर्नुभएको गवाई त भन्नु धेरै छ। मेरो परिवारले अहिले प्रभुकै काम गरेर हिँडेको छ। संसारको कुरालाई हामीले कति विश्वास गरेर गर्यौं, खर्च गर्यौं, बरु खाएको भए जिउमा लाग्थ्यो होला, तर हामीले त्यो कुराहरू पाएनौं। संसारको कुराहरूलाई हामीले गरेर पाएनौ। प्रभुलाई धन्यवाद। हाम्रो प्रभु चाहिँ कति महान हुनुहुन्छ, उहाँले सित्तैमा उहाँले निको पार्नुहुन्छ, उहाँले पैसा पनि लिनुहुन्न, उहाँले सित्तैमा प्रेम गर्नुभएको कारणले दिनुभएको कारणले हामीले सित्तैमा आशिषहरू पनि पायौं, स्वास्थ्यहरू पनि पाएका छौ। अनि प्रभुलाई धेरै धन्यवाद भन्न चाहन्छु। अनि अहिले सबैजना आशिषितै छौ, हजुरहरूले सुनिदिनुहोस्, आशिषित हुनुहोस्। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह। नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: अध्ययन, काम, आशा, दृढता। जयमसी आज आइतबार सेप्टेम्बर 27 तारिक असोज 11 गते। आजको बाइबल खण्ड हितोपदेशको पुस्तक 22 अध्यायको 29 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, आफ्नो काममा सिपालु कुनै मानिसलाई त देख्छस्, त्यसले राजाहरूका सामु सेवा गर्नेछ, त्यसले नचिनेका मानिसहरूको सेवा गर्ने छैन। सुस्त श्रवण भएका व्यक्तिहरूलाई संचार गर्न मदत गर्नु नै टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राम बेललाई साँच्चै प्रेरित गर्ने कुरा थियो। उनकी आमा र उनकी श्रीमती दुवै सुस्त श्रवण भएको कारण सायद उनलाई त्यो प्रेरणा मिलेको थियो। यदि मैले सुस्त श्रवण र स्वर बोलाई सम्बन्धी अपाङ्गता भएको व्यक्तिलाई बोल्ने बनाउन सक्छु भने मैले धातुलाई पनि बोल्ने बनाउन सक्छु। 5 वर्षसम्म निराशा र गरिबीको माझमा उनले ध्वनिको प्रतिक्रियामा कम्पन हुने ती ध्वनिहरू पुनरुत्पादन हुने र तिनीहरूलाई विद्युतीकरण तार मार्फत पठाउने धातुको चक्का बनाउन विभिन्न सामग्री लिएर प्रयोग गरे। वाशिङटन डीसीको भ्रमणको क्रममा उनले बिजुलीसँग सम्बन्धित अनुसन्धानमा अग्रणी वैज्ञानिक जोसेफ हेनरीलाई भेटे। उनले तिनलाई आफ्नो विचार प्रस्तुत गरे र तिनको सल्लाह मागे कि उनले अरू कसैलाई त्यो टेलिफोनलाई अझै सिद्ध बनाउन दिनुपर्छ वा उनी आफैले त्यो गर्नुपर्छ। हेनरीले बेललाई आफै त्यो काम गर्न प्रोत्साहित गरे, जसको लागि उनले गुनासो गरे कि उनलाई बिजुलीको बारेमा आवश्यक ज्ञानको कमी छ। हेनरीको छोटो जवाफ थियो, त्यसो भए त्यो ज्ञान प्राप्त गर्नुहोस्। यसकारण ग्राम बेलले बिजुलीको अध्ययन गरे। एक वर्षपछि जब उनले टेलिफोनको पेटेन्ट प्राप्त गरे, पेटेन्ट कार्यालयका अधिकारीहरूले उनलाई अन्य सबै आविष्कारहरूभन्दा बढी बिजुलीको बारेमा जानेको श्रेय दिए। अध्ययन, काम, आशा र दृढता सामान्य कुरा हुन्, तर तिनीहरू जीवनमा असामान्य सफलताको चाबी पनि हुन्। अनि बेलले पत्ता लगाए झै दृढता प्राय सबैभन्दा चुनौतीपूर्ण हुन्छ। कवि लङफेलोले लेखेका छन्, महान मानिसहरूले हासिल गरेका र राखेका उचाइहरू अचानक उडानबाट प्राप्त भएका थिएनन्, तर तिनीहरूका साथीहरू सुतिरहँदा सपना देख्नेहरूले विश्राम लिएनन्। सोलोमनले लेखेका छन्, आफ्नो काममा सिपालु कुनै मानिसलाई त देख्छस्, त्यसले राजाहरूका सामु सेवा गर्नेछ, त्यसले नचिनेका मानिसहरूको सेवा गर्ने छैन। यसकारण अध्ययन गर्दै आशा राखेर दृढता साथ काममा लागिरहनु नै सफलताको सूत्र हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना moh.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।

0: श्रोता कार्यक्रम धन्यवाद बिहानीमा म पास्टर साजन योपाने यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रह 50:23 हामीलाई भन्दछ, धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्दछ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। परमेश्वरको वचनले हामीलाई यहाँ कति स्पष्टसँग भनेको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। आज तपाईँ परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने परमेश्वरलाई धन्यवादको बलिदान चढाउनुहोस्। यो परमेश्वरको वचनले हामीलाई स्पष्ट भनेको छ अनि परमेश्वर स्वयंले नै दाऊदको मुखबाट यो कुरा भनिराख्नु भएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। तपाईँ आज परमेश्वरको महिमा गर्न खोजिराख्नु भएको छ, परमेश्वरको महिमा म कसरी गर्न सक्छु होला, मेरो जीवनबाट म परमेश्वरलाई कसरी महिमा दिन सक्छु, यो कुरा आज तपाईँले विचार गरिराख्नु भएको छ अनि प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको महिमा गर्नलाई प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको वचनले आज तपाईँलाई स्पष्ट मार्ग बताइदिएको छ कि धन्यवादको बलिदान चढाउनु। यदि तपाईँले धन्यवादको बलिदान चढाउनुहुन्छ भने परमेश्वरको महिमा त्यसबाट हुनेछ, एकदमै सजिलो। धन्यवाद दिनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। एकअर्कालाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। र फेरि भन्दछ परमेश्वरको वचनले, र त्यसले मार्ग सुधार्दछ। यदि तपाईँले परमेश्वरप्रति धन्यवादी हुनुभयो भने अनि एकअर्काप्रति धन्यवादी हुनुभयो भने तपाईँले आफ्नो मार्ग सुधारिराख्नु भएको हुन्छ। परमेश्वरको वचनलाई यसरी शिक्षा दिइराखेको छ र मार्गदर्शन गरिराखेको छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। आज तपाईँले परमेश्वरलाई धन्यवाद दिइराख्नु भएको छ भने तपाईँलाई परमेश्वरले आफ्नो मुक्ति देखाउनुहुनेछ। एकअर्काप्रति धन्यवादी भइराख्नु भएको छ भने परमेश्वरले आफ्नो मुक्ति तपाईँलाई देखाउनुहुनेछ। यसकारणले गर्दा हाम्रो दैनिक आत्मिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि छोड्नुहुन्न, त्यहाँबाट परमेश्वरको महिमा उत्पन्न भइराखेको हुन्छ। यसले परमेश्वरलाई खुसी पार्दछ। परमेश्वरलाई हामी मानव जातिले अरू दिन सक्ने कुरा केही पनि छैन। परमेश्वरको वचन यसको पुस्तकमा भनेको छ, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। यसकारण गर्दा हामीले उहाँलाई चढाउन सक्ने, दिन सक्ने आफ्नो तर्फबाट केही पनि छैन। हामीसँग आफ्नो भन्ने कुरा, यो मेरो हो र म यो परमेश्वरलाई दिन्छु भनेर भन्न सक्ने कुरा केही पनि छैन, किनभने सबै कुरा परमेश्वरबाटै आएका हुन्। त्यही भएर रोमीको पुस्तक 11 अध्यायमा भनेको छ, आह परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम, र उहाँको मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपर्छ, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस्। यसरी परमेश्वरको वचनले हामीलाई भन्दछ, उहाँलाई कसैले पनि केही दिन सक्दैन, किनभने सबै थोक उहाँबाट हो भनेर भनिराखेको छ। उहाँलाई कसैले पनि केही उपहार दिन सक्दैन भनिराखेको छ, किनभने सबै कुरा बनाउने र सिर्जेर तयार पारेर राखिदिने त परमेश्वर नै हुनुहुन्छ भने हामीले उहाँलाई के उपहार दिन सक्छौ र? आज हामीले उहाँलाई दिन सक्ने एउटै मात्र उपहार छ, त्यो हो धन्यवादको उपहार। तपाईँले परमेश्वरलाई धन्यवादको बलिदानको उपहार चाहिँ दिन सक्नुहुन्छ। यो धन्यवादको बलिदानको उपहारलाई चाहिँ परमेश्वरले धेरै खुसी भएर स्वीकार गर्नुहुनेछ। यसकारणले गर्दा आज परमेश्वरलाई तपाईँले धन्यवाद दिनुहोस्। धन्यवाद दिनको लागि कहिले पनि नचुक्नुहोस्। परमेश्वर यस्तै बलिदानमा प्रसन्न हुनुहुन्छ, यस्तै बलिदान चाहिँ परमेश्वरलाई धेरै धेरै मनपर्छ। विश्वता हाम्रो कार्यक्रमको समय सकिन आँटिसकेको हुनाले म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आफ्नो दैनिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि नबिर्सनुहोस् र धन्यवाद दिने बानी बसाल्नुहोस् र एकअर्कालाई पनि धन्यवाद दिने बानी बसाल्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

हरेक पहलको शुरूमा राति उठेर करा परमप्रभुको उपस्थितिमा नै तेरो हृदय पानी झै पोखा गल्लीका मोडमा भोकले मूर्छा खाने आफ्ना बालकहरूका प्राणको निम्ति आफ्नो हात उहाँतिर उठा। जय मसी तथा हार्दिक स्वागत छ कार्यक्रम प्रेयर टावरमा। म प्रस्तोता जोनाथन गिरीको तर्फबाट प्रविधिमा हुनुहुन्छ विजयजी। प्रस्तोता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी प्रार्थना गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईसँग बातचित र कुराकानी गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामी प्रार्थना गर्नुपर्छ अथवा तपाईँ प्रार्थना गर्नुहोस् भनेर उत्साह दिनु र तपाईँ सँगसँगै प्रार्थनामा सहकार्य गर्नु हाम्रो यस कार्यक्रमको चाहिँ मुख्य उद्देश्य रहेको छ। आदरणीय श्रोता, सोही उद्देश्य अनुरूप आज पनि हामी तपाईसँग अबको करिब करिब आधी घण्टासम्म तपाईसँग प्रार्थनामा बातचित गर्दै तपाईसँग प्रार्थनामा सहकार्य गर्दै यो यात्रालाई अगाडि बढ़ाउनको लागि आज तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिपाउनको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई शुरूआत गरिसकेका छौं। जुन रहेको छ 01-4470754 हाम्रो ल्याण्डलाइन नम्बर, रहेको छ हाम्रो वाट्सएप नम्बर, रहेको छ 97798023446। हजुर, 98023446 हाम्रो वाट्सएप नम्बर, रहेको छ हाम्रो फेसबुक पेज, रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर विश्वभरिबाट तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। अवश्य पनि तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाको अनुरोधलाई लिएर हामी अहिले कार्यक्रमको अर्को चरणमा समावेश गर्ने नै छौं। तादनी श्रोता, तपाईँ आफ्नो अब प्रार्थनाको अनुरोध टिपाउनको लागि आफ्नो फोन उठाउनुहोस् र हामीलाई फोन गर्दै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, मैले अघि कार्यक्रमको शुरूआतमा जुन खण्ड वाचन गरेर सुनाए त्यो थियो विलाप 2:11। श्रोता, यस खण्डले भन्छ हरेक पहरको शुरूमा राति उठेर करा र परमप्रभुको उपस्थितिमै तेरो हृदय पानी झैं पोखा भनेर हामीलाई एउटा आदेश भनौ एउटा आज्ञा अथवा सल्लाह कसरी लिनुहुन्छ त्यो कुराहरू बताइएको छ। प्रिय श्रोता, हामी मानिसहरू यस संसारमा वेदनारहित र पीड़ारहित कोही पनि छैन। सबैको मनमा सानो पीड़ा ठूलो पीड़ा सानो समस्या ठूलो समस्या हर तरहको समस्याहरू हुन्छन्। श्रोता, यदि हामी हाम्रा समस्याहरूको समाधानको निम्ति अझै भनौँ पीड़ाको जो हाम्रो हृदय पीड़ित छ त्यो पीड़ाको त्यो मलमपट्टी गराउनको लागि हामीले हाम्रो साथीभाइ इष्टमित्र छरछिमेकी बाउ आमा अथवा आफ्नो परिवारको अन्य विभिन्न सदस्यहरूको सामु आफ्नो हृदयको वेदना हामी बिसाउँछौ। हृदयको वेदना बिसाउँदा पक्कै पनि हामीलाई केही मनमा हल्का भएको जस्तो त महसुस हुन सक्छ, यो सत्य कुरा हो। तर समाधानको विषयमा भने हामीले केही पनि भेट्दैनौ। कतिले
मनगणन्ते समाधानका उपायहरू बताउन सक्छन्। यसो गरेर हेर्नु, सायद समाधान हुन सक्छ। उसो गरेर हेर्नु, सायद तपाईँको समस्याको समाधान त्यहाँ छ होला। मानौ कोही एउटा बिमारी छ अनि भनौ एउटा मधुमेहको बिमारी छ। मानौ अब त्यो मधुमेहको बिमारी कति साह्रो कष्टकर जीवन हुन्छ। उसले बजारमा पाकेका स्वादिष्ट खानाहरू, उसँग गोजीमा पैसा हुन्छ, उसले खान पाउँदैन। थुप्रै कुराहरूबाट उसले आफूलाई वञ्चित राखिसकेपछि मात्रै उसले आफ्नो शरीरमा भएका मधुमेहको बिमारीलाई उसले नियन्त्रणमा लिन सक्छ। अन्यथा उसको शरीरमा भएको मधुमेह अनियन्त्रित भएर उसले झन ठूलो समस्या भोग्न सक्छ। अब यो पीड़ा लिएर कति मानिसहरू आफ्नो मण्डली परिवारमा, मण्डलीका पास्टर अगुवाहरू भनौं वा भन आफ्नो परिवार आफन्तहरूलाई गएर भन्छ, अनि त्यहाँ हामी पाउँछौं विभिन्न व्यक्तिहरूले विभिन्न प्रकारका औषधिहरू, विभिन्न प्रकारका उपायहरू, घरेलु उपायहरू अथवा विभिन्न प्रकारका अस्पतालका सल्लाहहरू त्यहाँ दिन सक्छ। आदरणीय श्रोता, अनि ती सबै सल्लाह, ती सबै उपायहरू मध्ये तपाईँले कुन कुन चाहिँ गर्नुहुन्छ, कुन कुन चाहिँ गर्नुहुन्न? तपाईँले आफू निको हुनको लागि सबै तरिकाका औषधिहरू, सबै तरिकाका जडीबुटीहरू, घरेलु उपायहरू तपाईँले अप्नाउनुहुन्छ, तर तीमध्ये केहीले केही हदसम्म काम पनि गर्लान्, तर केहीले चाहिँ झन बढी तपाईँलाई समस्यामा पार्न पनि सक्छन्। अथवा तपाईँले मधुमेहको लागि गरिएको उपचारले तपाईँका शरीरका अन्य हिस्साका अङ्गहरूलाई त्यसले हानि पुर्याएर थप पीड़ा थप्न सक्छ। विभिन्न कुराहरू हुन सक्छ श्रोता। त्यसो भए तपाईँले वास्तविक समस्याको समाधान चाहिँ कहाँ पाउनुहुन्छ? तपाईँलाई लाग्छ बाइबलमा मधुमेहको बारेमा कहाँ लेखिया छ र प्रभुले समाधान दिनुहुन्छ? तर पख्नुहोस्, तपाईँका हर प्रकारका समस्याका समाधान चाहिँ बाइबलमा नलेखिएकै भए तापनि प्रभु यीशु ख्रीष्टसँग छ। तपाईँ हामीले बुझ्नुपर्ने एउटा कुरा के छ भन्दा, प्रभु यीशु ख्रीष्ट यस्तो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ जसले आमाको गर्भमा एउटा एकोशीय सानो किटबाट सिङ्गो शरीर, अङ्ग प्रत्यङ्ग, त्यसैबाट रगत, त्यसैबाट हड्डी, त्यसैबाट आँखा, त्यसैबाट संवेदनशील अङ्गहरू, त्यसैबाट छालाहरू, मजबुत हड्डीहरू बनाउन सक्ने प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। अब विचार गर्नुहोस्, तपाईँको शरीरमा लागेको त्यो मधुमेहको रोगको समाधान यीशुसँग छैन होला र? अवश्य पनि छ श्रोता, अवश्य पनि उहाँसँग सम्पूर्ण बिमारीको समाधान छ। यो त मैले तपाईँलाई एउटा सानो बिमारीको एउटा उदाहरण प्रस्तुत गरे। यो मात्रै हाम्रो जीवनको समस्या होइन, ताकि यो समस्या समाधान गरिसकेपछि फेरि अर्को समस्या हाम्रो अगाडि आउँदै आउँदैन भन्ने होइन। यसको अलावा हामीसँग अनगिन्ती यस्ता समस्याहरू छन् जो हामीमा एकैचोटि एउटा अथवा एउटा भन्दा बढी आउन सक्छन्, अनि हामीले ती समस्याहरूको समाधान गरियो भने पनि त्यस समाधानको दीर्घकालीन निदान हुन सक्दैन, फेरि दोहोरिन सक्छन्, अथवा दोहोरिएन भने पनि त्यही प्रकृतिको अरू थपिन सक्छन्। यो संसार चाहिँ समस्यै समस्याको एउटा खानी हो, चाहे सानो या ठूलो, अनि हामी त्यसकारणले गर्दाखेरि हामी हाम्रो पीड़ा, हाम्रो हृदय, हामीले
मानिसहरूको माझमा समाजमा व्यक्त गर्न थालियो भने कति मानिसले चाहिँ बाहिरबाट बिचरा भनेर भनिए तापनि, सान्त्वना दिए तापनि, अथवा केही अलिकति तपाईँको पीडालाई सुनेर सान्त्वनाको भाव प्रकट गरे तापनि भित्रभित्रै मानिसहरू हाम्रो पीडालाई देखेर उनीहरूले आनन्द उठाइरहेका हुन्छन्। यो एउटा मानिसको एउटा स्वभाव पनि हो श्रोता। अर्काको पीडामा भित्रभित्र कता कता आनन्द उठाइरहेको हुन्छ। त्यसकारणले गर्दा त यो संसार चाहिँ स्वाभाविक प्रेम रहित छ भनेर भन्छ बाइबलले। स्वाभाविक प्रेम कस्तो हो? स्वाभाविक प्रेम भनेको चाहिँ यस्तो हो कि तपाईँको पीडाले मलाई दुख्नुपर्छ र मेरो पीडाले तपाईँलाई दुख्नुपर्छ। भले एक अर्काको पीडाको समाधानको लागि सहायता गर्ने कुनै उपचार अथवा कुनै माध्यम नभए तापनि त्यस्तो चाहिँ हुन सक्नुपर्छ। अनि जब एक आपसमा त्यस प्रकारको एउटा एट्याचमेन्ट भनौँ, एउटा सम्बन्ध, भावनात्मक सम्बन्ध स्थापित हुन्छ, अनि त्यसपछि तिम्रो समस्याको लागि मसँग समाधान छ भन्नुभन्दा पनि तिम्रो समस्या चाहिँ परमेश्वरसँग छ, म तिम्रो निम्ति प्रार्थना गरिदिनेछु भनिकन पूरा हृदयले मानौ कि आफ्नो साथीको समस्या जो छ त्यो मेरो समस्या हो भने झैँ गरी हृदयमा विशेष बोझ र दर्शन बोकेर जब प्रार्थना गरिन्छ हो, अनि त्यसपछि त्यहाँ परमेश्वरको सामु एक अर्कामा स्वाभाविक प्रेम प्रदर्शन हुन्छ। श्रोता, हामीले स्वाभाविक प्रेम प्रकट गर्नु अथवा स्वाभाविक प्रेम पाउनु भन्नुको अर्थ चाहिँ यो होइन कि कसैले तपाईँको पीडामा आएर तपाईँलाई दुई शब्द सान्त्वनाको वचन बोलिदियोस् अनि फेरि बाहिर गएर चाहिँ काखी बजाएर आहा आहा भन्नुहोस्। यो स्वाभाविक प्रेम होइन श्रोता। अनि हाम्रो संसारमा यस्ता मानिसहरूको खाँचो न सृष्टिको आदिम कालमा थियो, न आज छ र न भोलि रहनेछ। प्रशस्त मात्रामा यस्ता मानिसहरूको यहाँ लाइन खडा हुन्छ। अब तपाईँ र मेरो वास्तविक पीडालाई बुझेर सहायता गर्ने शक्ति र सामर्थ्य भएको चाहिँ एकमात्रै परमेश्वर हाम्रो प्रभु यीशु ख्रीष्ट नै हुनुहुन्छ। उहाँ जीवित हुनुहुन्छ, उहाँ जिउँदो हुनुहुन्छ र उहाँले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिन सक्नुहुन्छ। आदरणीय श्रोता, उहाँ कुनै भावनाको कारण हुनुहुन्न, उहाँ कुनै एउटा खोक्रो आस्थाको प्रतीक हुनुहुन्न। उहाँमाथि जसले आफ्नो आस्था, आफ्नो आशा, आफ्नो भरोसा राख्छ, उसले आफ्नो आँखाले नदेखे पनि, आफ्नो हातले नछोए तापनि साँच्चै यीशु ख्रीष्ट चाहिँ जिउँदो हुनुहुँदो रहेछ, हाम्रो पुकारालाई सुनेर जवाफ दिनुहुने परमेश्वर हुनुहुँदो रहेछ भनेर उसले थाहा पाउँछ र अनि उसको साथमा सदैव यीशुले साथ दिइराख्नु भएको, सँगसँगै हिँडिराख्नु भएको कुराको महसुस गर्न सक्छ। श्रोता, यसकारणले गर्दाखेरि तपाईँ र मेरो हृदयका पीडा बिसाउने, हृदयका क्रन्दनहरू सुनेर हाम्रा हृदयका घाउहरूमा, चोटहरूमा मलमपट्टी लगाउन सक्ने परम सामर्थ्य एकमात्र परमेश्वर यीशु ख्रीष्ट हामीसँग हुनुहुन्छ। त्यसकारणले गर्दा हामीले हाम्रो हृदयका सबै क्रन्दनहरू उहाँको सामु नै लिएर जानुपर्छ। श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने हो भने एउटा यस्तो घटना छ, दोस्रो सामुएल चार अध्यायको बीसदेखि केही खण्ड अगाडि छ। उनले त्यहाँ एकजना सुनम्मी स्त्री छिन्,
जो सुनामी स्त्री परमेश्वरको जनहरूलाई आधार गर्ने व्यक्ति र परमेश्वरका अगम वक्ताहरूलाई आफ्नो घरमा आश्रय दिएर अनि त्यसरी प्रभुको सेवा गर्ने एउटा स्त्री थिइन्। एक दिन परमेश्वरले परमेश्वरका जन एलिसालाई उनले चाहिँ आफ्नो घरमा शरण दिएकी थिइन् र उनले सदा झैं त्यसै गर्ने गर्दथे। र तर उनको एउटा पीड़ा चाहिँ के थियो भन्दा उनको कुनै सन्तान थिएन अनि सन्तान नभइसकेपछि उनले उनलाई एउटा बालक दिने कुरामा परमेश्वरबाट बालक जन्म हुने कुरामा एलिसाले भविष्यवाणी गर्दछन् दोस्रो राजा 4:16 उनी आफू बाँझी भएको कुरा कसैलाई पनि भनेकी थिइनन् उनी सबै मानिसहरूको अगाडि खुशी र सुखी भएर बसे झैं उनले बसिरहेकी थिइन् मानिसहरूले उनलाई श्रापित स्त्री पनि भन्ने गर्थे बाँझी पनि भन्ने गर्थे के भन्ने गर्थे विभिन्न प्रकारका तिता मिठा कुराहरू सुनाउने गर्दथे तर उनी निराश हुँदैनथिन् तर उनको प्रार्थना चाहिँ सदैव एलिसाको परमेश्वरमाथि भरोसा साथ प्रार्थना गर्ने गर्थिन् नभन्दै 4:16 एलिसाले आएर चाहिँ भविष्यवाणी गर्छन् प्रायः यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरा हुनेछन् तिनले भनिन् होइन होइन मेरा प्रभु हे परमेश्वरका जन आफ्नो दासीले नछक्काउनुहोस् तर 17 तर तिनी गर्भवती भएर अर्को वर्ष एलिसाले भनेकै समयमा तिनले एउटा छोरा जन्माए बालक बढ्यो र एक दिन आफ्नो बाबु कहाँ गयो जो कटनी गर्नेहरूसँग थिए त्यसले आफ्नो बाबुलाई कराएर भन्यो मेरो कपाल दुख्यो मेरो कपाल दुख्यो त्यसका बाबुले एकजना नोकरलाई भने त्यसलाई त्यसकी आमा कहाँ लैजा त्यस नोकरले ठिटालाई उठाएर आमा कहाँ पुर्याएर त्यो ठिटा आफ्नो आमाको काखमा मध्य दिनसम्म बसिराख्यो र त्यसपछि त्यो मर्यो ती स्त्री गएर ठिटालाई माथि परमेश्वरको जनको ओछ्यानमा राखिदिएर ढोका लगाई र बाहिर निस्किन् तब तिनले आफ्नो पतिलाई बोलाएर भनिन् कृपा गरी मलाई एउटा नोकर र एउटा गधा दिनुहोस् म जति सक्दो चाँडो परमेश्वरका जन कहाँ गएर फर्कन्छु उनले सोधे आज किन जानु पर्यो आज न त औंसी हो न सबात हो तिनले भनिन् ठिकै छ तिनले गदामा जिन काठी कसिन् र आफ्नो नोकरलाई भनिन् मैले नभनुन्जेल धपाउँदै जा र ढिलो नगर यसरी तिनी गइन् र कार्मेल डाँडामा परमेश्वरको जनका आइन् र तिनलाई टाढैबाट आइरहेको देखेर परमेश्वरका जनले आफ्ना चाकर गेहेजीलाई भने हेर त त्यो आउने त सुनामी स्त्री हो दगुरेर गई त्यसलाई भेटेर सोध के तपाईँलाई कुशलै छ के तिम्रा पतिलाई कुशलै छ के तिम्रो बालकलाई सन्चै छ तिनले भनिन् अँ सबै ठिकै छन् जब तिनी डाँडामा परमेश्वरका जन कहाँ पुगिन् तब तिनले एलिसाका खुट्टा समातिन् र तिनलाई हटाउन गेहेजी अघि सरेर आयो तर परमेश्वरको जनले भने तिनलाई छाडिदे तिनलाई साह्रै ठूलो कष्ट परेको छ तर परमप्रभुले त्यो कुरा मबाट लुकाएर राख्नुभएको छ केही भन्नुभएको छैन तिनले भनिन् हे मेरा प्रभु के मैले मेरो छोरो मागेको थिएँ र आशा दिएर मलाई निराशा नपार्नुहोस् भनी विन्ती गरेको थिइन र तब एलिसाले गेहेजीलाई भने तेरो खास्टोले कम्मर कस यो मेरो लौरो लिएर कुदिजा र यदि बाटोमा कसैलाई भेटिस् भने त्यसलाई अभिवादन नगर र त्यसले अभिवादन गर्यो भने पनि त्यसलाई जवाफ नदे यो मेरो लौरो त्यस ठिटाको मुखमा राखे थिए तर ठिटाकी आमाले भनिन् परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर भन्दछु म छाड्ने छैन यसैले तिनी उठेर त्यस स्त्रीसँग लागे तादानी श्रोता यो कथालाई हामीले अझै अगाडि हेर्दै जाने हो भने एउटा वास्तविक घटना हो त्यसपछि गेहेजीलाई जुन कुरा अराएर पठाइएको थियो प्रतिक्रिया आएन त्यसपछि एलिसा आफै गए र उनले प्रार्थना गरे बालकले जीवन पायो हामी देख्छौ त्यो सुनामी स्त्री उसले बल्ल बल्ल परमेश्वरबाट प्राप्त गरेको बालक उसले गुमाएकी छ
र उसले आफ्नो घरमा न कुनै विलाप गरी न कुनै रोदनको स्वर सुनाए। यहाँसम्म कि आफ्नो नोकरहरू आफ्नो पतिलाई समेत थाहा छैन, तर उनी वास्तवमा उनको विलाप सुन्नुहुने कहाँ गएर उनले वास्तवमा आफ्नो हृदयका कुरा पोखाउनेवाला थिइन्। श्रोता, अनि जब परमेश्वरको जनको नजिक पुगे उनको चाकरले सोधे, के तिमीलाई सन्चै छ? उनले परमेश्वरको जनको वरिपरि सेवा गर्ने सेवकहरूलाई पनि भने, अँ मेरो पति मेरो छोरा सबै सन्चै छ, ठिकै छ। वास्तवमा उनको छोरा चाहिँ त्यहाँ ठिक थिएन, तिनको छोराको प्राण पखेरु उडेर गइसकेको थियो। तर त्यो स्त्रीले भनिन्, अँ ठिकै छ सन्चै छ। श्रोता, यो त्यस सुनामी स्त्रीले झुट बोलेकी थिइनन्, त्यो उनको विश्वासको घोषणा थियो। उनलाई थाहा थियो, यदि म परमेश्वरको अगाडि गए र मेरो हृदयका कुराहरू परमेश्वरको जनको अगाडि अथवा परमेश्वरको अगाडि राखिए भने त्यो बालक फेरि जीवित भई उठ्नेछ। आदरणीय श्रोता, त्यो बालक मरिसकेको थियो, तर उसको लास कहाँ थियो? एलिसाको ओछ्यानमा थियो, अर्थात परमेश्वरको चरणमा राखिएको थियो। प्रिय श्रोता, यदि हामी प्रार्थनाद्वारा हाम्रा सबै बिग्रिएका कुराहरू, मरिसकेका कुराहरू, गुमिसकेका कुराहरूलाई लिएर मानिसहरूको अगाडि जान्छौं भने हामीले निराशा हात पार्छौं। तर त्यही कुरा लिएर परमेश्वरको अगाडि हामी जान्छौं भने हामीले नयाँ आशा र नयाँ उत्साह पाउँछौं र पुनर्स्थापना प्राप्त गर्छौं। त्यो सुनामी स्त्रीले सायद मानिसहरूलाई भनेकी भए, त्यो छोराको लासलाई त्यहाँ उनले परमेश्वरको जनको ओछ्यानमा होइन चिहानमा राख्नुपर्ने बाध्य बनाउँथे। मरिसकेको लासलाई कहाँ घरभित्र राख्ने? मरिसकेको मानिस अब कसरी जीवित हुन्छ? तिम्रो छोरो मर्यो मतलब मर्यो, अब धेरै विलाप नगर। दाऊदले भनेका छन्, मेरो छोरो मर्यो, म त्यस कहाँ जानेछु, तर त्यो मगा फर्केर आउने छैन। अनि यही कुरा त्यस सुनामी स्त्रीलाई त्यहाँका मानिसहरूले सुनाउने थिए र उसलाई चुप गराउने थिए, परमेश्वरको सामु जानदेखि रोक्ने थिए। यो समाजको अगाडि हृदयको वेदना पोखाउँदाखेरिको अवस्था हो। तर यो यसले केही भनिन्, सबै ठिक छ, मेरो छोरा ठिक छ, मेरो परिवार ठिक छ, मेरो घर ठिक छ। यो विश्वासको वचन साथ उनी परमेश्वरको चरणमा गइन्, आफ्नो मनको वेदना पोखिन् र उनले घुमिसकेको छोरालाई फिर्ता पाइन्। श्रोता, तपाईँको जीवनमा भएका समस्या र मनका वेदनाहरू कहाँ पोख्दै हुनुहुन्छ? समाजमा तपाईँका वेदनालाई गीत बनाएर गाउनेछन् र मानिसहरूको निम्ति एउटा सुमधुर संगीत बन्नेछ, तर तपाईँका वेदना परमप्रभुको चरणमा लिएर जानुहोस्, तपाईँका गुमेका कुराहरू पुनर्स्थापित हुनेछन् भन्दै एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा। म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जनाथन गिरी, भने प्रविधिमा हुनुहुन्छ विजयजी। र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाका विषयहरू आएको छ। उहाँ हुनुहुन्छ अमिता महर्जनज्यू, र उहाँको प्रार्थनाका विषयहरू यस प्रकार रहेको छ। म तपाईँको निम्ति राखिदिनेछु र हामी एकसाथ मिलेर उहाँको निम्ति प्रार्थना गर्नेछौ। श्रोता, उहाँले यसरी प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। मेरो मलाई छातीमा दुखाई भइरहेको छ, साथै मेरो शरीरका नसाहरू पनि दुखिरहेको छ, जसले गर्दा मेरो घाँटीमा समस्या पनि भइरहेको छ, प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को उहाँले आफ्नो साथीको लागि पनि प्रार्थनाको अनुरोध राख्नुभएको छ। लक्ष्मी महर्जनलाई खोकी लागिरहेको छ र उहाँको लागि पनि प्रार्थना गरिदिनुहोला, र साथै सन्तु महर्जनज्यूको खुट्टा दुखिरहेको छ, उहाँको लागि कुनै चंगाईको लागि प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोधहरू राखिराख्नु भएको छ। आदरणीय श्रोता आउनुहोस्, हामी सबै मिलेर उहाँहरूको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पिता, हामी तपाईँको चरणमा आउँदछौ, तपाईँ महिमाको राजा हुनुहुन्छ। हे परमेश्वर, तपाईँ पवित्र परमेश्वरले हाम्रा सबै प्रार्थनाहरूलाई सुनेर आजसम्म जवाब दिइराख्नु भएको छ र भोलि पनि दिनुहुनेछ, हामी विश्वास गर्दछौ। श्रोता, यतिखेर हामी प्रार्थना गर्छौ अमिता प्रभु, हामी अमिता महर्जनज्यूको लागि प्रभु, तपाईँ परमेश्वरले उहाँको छातीमा जुन प्रकारको दुखाइ भइरहेको छ, नसाहरू दुखिरहेको छ र घाँटीमा समस्याहरू भइरहेको छ, मेरो परमेश्वर तपाईँ पवित्र परमेश्वर उहाँलाई छुनुहोस् र चंगाई छुटकारा दिनुभएको होस्। तपाईँ निको पार्नु नि प्रभु हुनुहुन्छ, चंगाई दिनु नि प्रभु हुनुहुन्छ प्रभु। अनि हामी प्रार्थना गर्छौं लक्ष्मी महर्जनज्यूको जुन खोकी लागिरहेको छ र सन्तु महर्जनज्यूको खुट्टाहरू दुखिरहेको छ, उहाँहरू प्रत्येकलाई तपाईँले छुनुहोस् र निको पार्नुभएको छ। तपाईँ निको पार्नु नि प्रभु, चंगाईकर्ता परमेश्वर योबा राफा हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वर सबै बिमारको विशेषज्ञ हुनुहुन्छ र तपाईँसँग सबै बिमारको स्थायी निराकरण छ प्रभु। हामी निदान, ती सबै कुराहरूको निदान छ, हामी विश्वास गर्छौ र प्रार्थना गर्छौ प्रभु। तपाईँ परमेश्वरले उहाँलाई आफ्नो शक्तिशाली हातले छुनुभएको छ, चंगाई दिनुभएको छ, निको पार्नुभएको छ भने हामी विश्वास गर्छौं। धन्यवाद पवित्र प्रभु, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौं र माग्दछौ आशिष अनुग्रह। अति उच्चमा विराजमान हुनुहुने पवित्र अनि पवित्र परमेश्वर प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। हवस् श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ, र प्रविधिमा विजयजीको साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको हृदयका पीड़ा परमप्रभुलाई पखाउँदै रहनुहोस् र परमेश्वर तपाईँलाई आशिष दिनुहुनेछ भन्दै विदा हुन्छौ। अवस्था जय मसीह।

0: एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबारको बिहानी नै आज पनि म तपाईँहरूको माझमा आएको छु। जीवन र स्वास्थ्य, मानव जीवनको रहस्य भन्ने स्वास्थ्य सम्बन्धी यो नितान्त फरक, रोचक अनि जानकारीमूलक कार्यक्रम लिएर तपाईँहरूको बीचमा आएको छु। म सदाजी आज पनि म नयाँ विषयवस्तुमा यहाँको माझमा आएको छु। महेन्द्र खड्का, यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज सदाजी विभिन्न रोगहरूको बारेमा, कसरी स्वस्थ रहने, कसरी जीवन सहज बनाउने भन्ने कुराको बारेमा लिएर आएको छु। यो पटक अलिक कुरा त स्वास्थ्यकै हो, तर पनि अलि आज म वनस्पतिको बारेमा यहाँहरूको माझमा कुरा गर्नेछु। यस्तो वनस्पति जसको फाइदै फाइदा छ मानव शरीरका लागि, स्वस्थ रहनका लागि, यसले धेरै ठूलो भूमिका खेलेको पाइँदछ र नेपालमा पनि यसको शुरूआत भएको छ। मान्छेले यसको प्रयोग गर्न थाल्नु भएको छ अहिले आएर चाहिँ, तर इन्डियातिर बढी नै यसको प्रयोग भएको पाइन्छ। त्यसको बारेमा म यहाँहरूको बीचमा आज जानकारी दिनेछु। एउटा साधारण बिरुवा, यसलाई करी पत्ता भनिन्छ र यो मान्छेको भान्सामा यो नभई नहुने एउटा अत्यन्त उपयोगी वस्तु चिज मध्येमै पर्छ। यो यसले धेरै कुराहरूबाट मान्छेलाई लाभ दिएको पाइन्छ। मान्छेको जीवनमा यसले यति धेरै लाभ दिएको छ कि धेरै कुराहरूबाट यसले फाइदा गर्छ। यसलाई मिठो निम पनि भनिन्छ। निमको पत्ता चाहिँ युज गर्दा धेरै मान्छेले प्रयोग गर्दा तितो हुन्छ भने यो चाहिँ अलि तितो नहुने साधारण खालको हुन्छ। जेमा पनि प्रयोग गर्नु मिल्छ, यसको जुस बनाएर खान मिल्छ, यसलाई सुकाएर पाउडर बनाएर हामी युज गर्न सक्छौँ, अनि तरकारीहरूमा युज गर्न सक्छौँ, दालहरूमा युज गर्न सक्छौँ, है विभिन्न तरिकाले हामी यसलाई प्रयोग गर्न सक्छौँ। यसको प्रयोग मैले धेरै वर्षदेखि गरिआएको छु। अहिले पछिल्लो चरणमा आएर अहिले म लगभग 50 वर्षको भइसकेँ। अहिले मलाई यसको प्रयोगबाट आइरन, क्याल्सियम, भिटामिन डीहरूको एकदमै भरपूर यसले लाभ दिएको छ यसबाट मलाई, र उच्च रक्तचाप भएका, ब्लड प्रेसरका बिरामीहरू, सुगरका बिरामीहरूलाई पनि यसले फाइदा दिन्छ। मलाई यो दुईटै कुराबाट यसले हुन दिएको छैन, यसले मलाई लाभ दिएको छ। मेरो उमेरका धेरै साथीहरूले यसले प्रेसरको औषधि खानुहुन्छ, सुगरको औषधिहरू खानुहुन्छ, तर मलाई चाहिँ यो लिनु परेको छैन। अनि फेरि म पहिला पनि ब्लड क्यान्सर भइसकेको मान्छे र मलाई परमेश्वरले को अनुग्रह अनि आशिषबाट म निको त भएँ। परमेश्वरले मलाई निको गर्नुभयो, त्यो त परमेश्वरमा कुनै कुरा असम्भव छैन। तर मैले आफ्नो जीवनलाई, आहार विहारलाई अनि दैनिक कसरतलाई एकदमै निरन्तरता दिने गएँ। त्यो पनि एउटा परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई प्रयोग गर्दा मलाई त्यसले पनि धेरै लाभ गर्यो। र मैले करी पत्तालाई चाहिँ अहिले आफ्नो भान्सामा छुटाउँदिन। एकदमै राम्रो यो करी पत्तालाई चाहिँ औषधजन्य गुण हो, र तितो पनि छैन, यसलाई मिठो निम भनेर पनि चिनिन्छ। यसको उपयोगिताबारे धेरै बारवाडी साथीहरूको सङ्गतमा मैले देखेको थिएँ। यो उनीहरूको भान्सामा जहिले पनि एउटा दालमा, तरकारीमा एक्स्ट्रा हुने हो, अनि के हो भनेर सोद्धा उनीहरूले चाहिँ करी पत्ता हो भन्नुहुन्थ्यो उहाँहरूले। तर यसो बुझ्दै जाँदा हाम्रो गाउँतिर पाइने असारे भन्ने एउटा बिरुवा हुन्थ्यो, त्यस्तै त्यस्तै टाइपको लाग्यो मलाई। यो त्यस्तै त्यस्तै हुँदो रहेछ हेर्दाखेरि, तर स्वाद अलिक फरक फरक लाग्यो। त इन्डियामा धेरै ठाउँमा यसको प्रयोग गरिन्छ, रेगुलर जस्तो मान्छेले यसलाई प्रयोग गर्नुहुन्छ, र कसै कसैले चाहिँ यसलाई जुस बनाएर पनि पिउनुहुन्छ। यसले तत्कालै प्रेसरको लाई कन्ट्रोल गर्छ, रगतलाई सफा गर्छ, र शरीरलाई विभिन्न किसिमका खनिज तत्व, क्याल्सियमहरूदेखि लिएर सबै कुराहरूबाट यसले परिपूर्ति गर्छ। यसलाई धेरै जसो चाहिँ तरकारीमा या दालमा हालेर खाने गरिन्छ, अनि त्यो मारवाडी साथीहरूकहाँ जाँदा त्यो दालमा हालेका हुन्थे उनीहरूले, अनि म चाहिँ झिकेर फ्याँक्ने गर्थेँ, यो के रहेछ यो भनेर, होइन। तर यति धेरै पौष्टिक तत्व भएको यो चिज रहेछ, यसको यति पौष्टिकताले भरिएको चिज हो यो, र यो बिना त खाना पूर्ण नै हुँदो रहेनछ पछि आएर थाहा पाउँछ। यति सजिलो छ फेरि यो हुर्काउनलाई, एउटा ठाउँ नहुने मान्छेले पनि एउटा गमलामा हुर्काउन सक्छ, बारी हुने बारीमा, करेसा बारीमा, कहीँ पनि यो हुन्छ, यो केही ठुलो कुरा छैन यो। अनि यसको अचार बनाएर पनि खाने गरिन्छ, विभिन्न तरिकाले यसलाई लिन सकिन्छ। यसमा रहेका विभिन्न तत्त्वहरूले मान्छेलाई रगत बढाउने, सुगरको बिरामीलाई ठिक हुने त उपयोगी हुन्छ भने, भिटामिन ए को त यो भण्डारै जस्तो पनि हो। भिटामिन ए ले शरीरलाई धेरै कुराबाट फाइदा हुन्छ। अनि पहिला पहिला म कसै घरमा जाँदा खाना म फ्याँक्ने गर्थेँ, त्यहाँ यो थाहा थिएन। अनि अर्को कुरा, यो गर्भवती महिलाहरूलाई त यो खानु नै पर्ने, एकदमै महिलाहरूलाई, गर्भवती मात्र नभएको अन्य महिलाहरूलाई पनि आइरनको अनि भिटामिन डीको, क्याल्सियमको कमी भइरहन्छ, किनकि गर्भवती अवस्थामा पनि कमी हुन्छ, उता बच्चालाई पनि खाना चाहिन्छ, र दुध खुवाउने आमाहरूलाई जुन ब्रेस्ट फिडिङ गर्नुहुन्छ उहाँहरूलाई पनि चाहिन्छ, किनकि शरीरबाट त्यो मिनरल्सहरू दुधबाट बच्चाले खाने भएको कारणले एकदमै यो जरुरी हुन्छ। अनि अर्को कुरा, महिनावारीको बेलामा पनि रगतहरू बग्ने भएको हुनाले महिलाहरूको लागि त यो वरदानै हो। त्यसकारण महिलाहरूले यसलाई धेरैभन्दा धेरै युज गर्नुभयो भने अझ यो राम्रो हुन्छ भनिन्छ। घरको स्त्रीहरू स्वस्थ भयो भने घर परिवारै स्वस्थ हुन्छ। आदरणीय श्रोताहरू, यसलाई हामी विभिन्न तरिकाले खान सक्छौँ। यसलाई मैले भने अघि मजाले चपाएर खाने, चुसेर खाने, या जुस बनाएर खाने, सुप बनाएर खाने, जसरी पनि बनाउनुहोस्, खान सक्नु, जसरी पनि खान चाहिँ पर्यो। त्यस कारण अहिले म आफू पनि यो दिन खाने गर्छु भने यहाँहरूलाई यो कुरा मैले सेयर गरेँ। अहिले मैले आफ्नै घरमा पनि यो रोपेको छु, राम्रै हुर्किएको छ, यो सजिलै हुर्किन्छ, केही ठुलो कुरा पनि छैन यो। अनि कहिलेकाहीँ यसलाई म विभिन्न तरिकाले बिहान चुकन्दरसँग मिलाएर अनि धनियाँ पुदिना अनि करी पत्ता अनि गाजर को जुस पनि पिउने गर्छु। त्यसले मलाई प्रेसर कन्ट्रोलदेखि लिएर सबै कुरा भनौँ, ब्लड प्युरिफाई गर्नेदेखि सबै कामहरू यसले गर्छ। अनि कहिलेकाहीँ बाहिर जाँदा पनि म अलिकति यसलाई बोकेर जान्छु, अलिकति सुकाएर लिए पनि भयो, धुलो बनाएर लिए पनि भयो, जसरी पनि लिएको दालमा तरकारीमा जेमा हाल्न पनि मिल्यो, त्यतिकै पकाएर खान पनि मिल्यो। कारण यो करी पत्ताको बोट सजिलै उम्रिने हुनाले यसले सबैले हामीले लगाउनु पर्ने हुन्छ। यसलाई घरमा लगाउनु भयो भने यो सजिलैसँग सर्छ र अहिले नर्सरीहरूमा किन्न पनि पाइन्छ। यसको करी पत्ताको पाकेको दाना या सानो बिरुवा जे गरे पनि हामी लाउन सक्छौँ। यो प्रत्येक नेपालीले घर घरमा लाउनु पर्ने चिज हो। र अब त मलाई लाग्छ हामीले एक अर्काले जसको घरमा छ त्यसले आफन्तहरूलाई, आफ्ना शुभचिन्तकहरूलाई यो उपहार दिँदा पनि राम्रो हुन्छ जस्तो लाग्छ। यो अलिक रेसादार पदार्थ हुन्छ, रेसादार हुने भन्ने बित्तिकै फाइबरको कुरा आयो। फाइबरले शरीरलाई त्यसै राम्रो गर्छ। क्याल्सियम, फस्फोरस, भिटामिन ए, फोलिक एसिड सबै हुन्छ यसमा। अनि सबै कुरा गर्भवती र दुध खुवाउने आमाहरूको लागि त एकदमै जरुरी छ। अनि त्यो फोलिक एसिडको प्रयोगले जुन पेटमा हुने बच्चा छ त्यसलाई पनि फाइदा गर्छ र उसको मेरुदण्ड विकसित नहुने बिरामीहरूलाई अझ फाइदा गर्छ, जसको ढाडका हड्डीहरू मजबुत बनाउन मैले सहायता गर्छ। नेपालमा यस्ता समस्या भएका बच्चाहरू धेरै जन्मिन्छन्। खासै ठूलो अनसन नाम त हामी कहाँ भएको छैन, तर यसको प्रयोग गरियो भने आमाको गर्भदेखि नै बच्चाहरू स्वस्थ हुने सम्भावना धेरै हुन्छ। अनि करी पत्ता तराईमा त जताततै पाइन्छ, हिमालमा त नहोला यो, तर मध्य पहाडी भूभागमा यो मजाले हुन्छ। तर हामी कहाँ यसको चलन छैन। अब यो यसको बारेमा न डाक्टरले भनिदिन्छ, न स्वास्थ्य कर्मीले भन्छ, कसरी पनि यसको लाभको बारेमा खासै भनेको हामी पाउँदैनौँ। यत्रो वर्षको बीचमा मैले काम गर्दा पनि कुनै पनि ठाउँमा यसको प्रचार भएको मैले पाएको छैन। त्यसकारण यसको उपयोगिता थाहा पाउन, यसको ज्ञान गुणका बारेमा अलि मान्छेलाई दिन सकियो भने यो धेरै कुरा राम्रो हुन्छ। गाउँघरतिर यसो गाई बस्तुलाई पनि करी पत्ता दिने गरेको पाइन्छ र करी पत्ता दियो भने गाईहरू स्वस्थ हुन्छ भन्ने सुनिन्थ्यो, तर त्यो मान्छेमा पनि लागू हुन्छ। जसरी पशुलाई स्वस्थ हुनेले सहायता गर्छ, त्यसै गरी मान्छेलाई पनि स्वस्थ हुनेले सहायता गर्छ। अनि करी पत्ताले चाहिँ पाचन प्रणालीमा एकदमै ठुलो फाइदा हुने कुरा विभिन्न रिसर्चहरूमा देखिएको छ। मधुमेह भएकाहरूलाई त्यसले फाइदा गर्छ नै, किनभने यसले मान्छेको शरीरभित्र हर्मोन इन्सुलिनको गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहायता गर्छ। र अर्को अनुसन्धानले शरीरमा रहेको कोलेस्ट्रोल नामक बोसोलाई कम गर्न मद्दत गर्ने कुरा देखाएको छ। सुगर पनि कम गर्ने, प्रेसर पनि कम गर्ने, रगत पनि ठिक गर्ने, कोलेस्ट्रोल पनि ठिक गर्ने, बोसोको मात्रा ब्यालेन्स गर्ने, धेरै कुराहरू यसको लाभ छ। यसको अर्थ मुटुको रोगको लागि पनि यसले बच्न सहायता गर्छ। मुटुको रोग हुन नदिनलाई करी पत्ताको धेरै कुरा लाभ छ। नेपाल बाहिर इन्डियामा, श्रीलङ्कातिर, इन्डोनेसियातिर पनि यसको खुब भरपूर मात्रामा प्रयोग हुन्छ र दक्षिण भारतका धेरै ठाउँहरूमा त यो अझ धेरै प्रयोग छ। यसलाई दक्षिण भारतमा चाहिँ गाउँहरूमा यसलाई बोसोलाई कम गर्न मद्दत गर्ने कुरा देखाएको छ। सुगर पनि कम गर्ने, प्रेसर पनि कम गर्ने, रगत पनि ठिक गर्ने, कोलेस्ट्रोल पनि ठिक गर्ने, बोसोको मात्रा ब्यालेन्स गर्ने, धेरै कुराहरू यसको लाभ छ। यसको अर्थ

यो मेहेदीसँग यो करी पत्ताको पेस्ट बनाएर लगायो भने चाहिँ कपालमा चाया नरहने अनि कपाल राम्ररी उम्रिने कपाल नझर्ने धेरै कुराहरूको यसको लाभहरू भारतमा प्रयोग गरिन्छ यसलाई। अनि यदि कसै कसैलाई पखलाएको बेलामा पनि करी पत्ताको प्रयोग गर्यो भने धेरै फाइदा गर्छ। करी पत्तामा रहेको रसायनमा कीटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि एकदमै प्रचुर मात्रामा हुन्छ। यसको लागि करी पत्तालाई पिसेर सुकाएर धुलो बनाएर जसरी पनि प्रयोग गरे हुन्छ, कुनै पनि फर्ममा युज गरे हुन्छ, केही फरक पर्दैन। शरीरमा जसरी पनि करी पत्ता प्रवेश गर्नु पर्यो। यसमा रहेको रेसादार पदार्थले कब्जियतको बिरामीलाई पनि यसले एकदमै लाभ दिन्छ र यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई निको गर्छ यसले। यसरी पानीमा पकाएर खाँदा अलिकति कागती बिरे नुन हाल्न सकिन्छ, आफ्नो स्वाद अनुसार जे पनि हाल्न मिल्छ, सक्खर पनि हाल्न सकिन्छ, होइन, हामीलाई खान सक्छौँ। यसमा रहेको फोलिक एसिड र लौह तत्व आइरनलाई जुन कमी भएको बिरामीलाई चाहिँ यसले शरीरमा रगतको मात्रा बढाउन अनि हड्डी बलियो बनाउन सहायता गर्ने, गर्भवती आमालाई दिनमा 3-4 हरियो करी पत्ता चपाएर खाना दियो भने फाइदा हुन्छ। यसले संक्रमण, लुतो, डन्डी फोर आदि निको पार्न सकिन्छ। जसरी नीमको प्रयोग गरिन्छ त्यसै गरी यसलाई पनि हामी प्रयोग गर्न सक्छौँ। अनि गर्भवती महिलाहरूलाई एकदम उल्टी हुन खोज्ने वा कोही लाग्ने त्यस्तो अवस्थामा छ भने करी पत्ताले एकदमै फाइदा गर्छ। भिटामिन एले गर्दा यसको आँखाको लागि एकदमै लाभ छ, यो स्वास्थ्यलाई एकदमै फाइदा गर्छ। यसले करी पत्ता तराईमा धेरै पाइन्छ, तर हाम्रो यही जहाँ धेरै कुरा पाइन्छ त्यही बजारमा भिटामिन एको कमी छ। तराईका बालबालिकामा भिटामिन एको एकदमै कम छ अनि आँखामा एकदमै समस्या परेको छ। तर त्यही कुरा हामीले ज्ञान गुणका कुराहरू नसिकाएर राज्य स्तरबाटै या स्वास्थ्य कर्मीहरूले या सामाजिक स्तरबाट हामीले नबढाएको कारणले भिटामिन एको क्याप्सुल सरकारले खुवाउने गरेको छ, तर करी पत्ता खुवाउन भनेर सरकारले कहीँ पनि सिकाउँदैन। हामीसँग धेरै कुराहरू छन् प्रकृतिले दिएका कुराहरू, धेरै कुराहरूबाट हामी लाभ लिन सक्छौँ, तर हामीसँग भएको घर आँगनमा भएको चिजलाई हामीले सदुपयोग नगर्दा हामी झन्झनै रोगमा बढ्दै जाने र आर्थिक अवस्था कमजोर हुने, तर औषधि पनि गर्नुपर्ने उता स्वास्थ्य पनि ठिक नहुने जुन अवस्थाहरू छ, तर प्रकृतिले दिएका यी वरदानहरू हामीले युज गर्न सक्छौँ। यसले धेरै कुराहरू अघि पनि भने मैले असंख्य समस्याहरूबाट यसलाई हामीले फाइदा गर्छ। ती फाइदा गर्ने कुराहरू हामीले समुदायमा हामीले गर्न सक्यौँ भने एक त औषधि गर्ने पैसाबाट बच्यो अनि आफ्नै घर करेसाबारीमा हुने चिजहरू जुन स्वास्थ्यको लागि एकदमै फाइदा छ, अर्ग्यानिक छ, ती चिजहरू खान पाउने भयौँ र त्यसले समग्र रूपमा स्वास्थ्यलाई नै फाइदा गर्ने हो। एक पुस्ताले राम्रोसँग यो कुराहरू गर्न सक्यो भने यही कुरा पुस्तान्तरण हस्तान्तरण हुँदै जान्छ। एउटा पुस्ताले अलिकति मेहनत गरिकन सजगता अपनाइकन यो गर्न सकियो भने यसबाट धेरै कुराहरू लाभ लिन सकिन्छ। आदरणीय श्रोताहरू, परमेश्वरले मान्छे जातिलाई बनाउनुभन्दा अगाडि विभिन्न प्रकृतिमा भएका असल असल चिजहरू दिनुभयो ताकि मान्छेले यसलाई उपभोग गर्न सकोस्। र ती कुराहरूलाई हामीले नचिन्दा, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई हामीले नचलाउँदा र परमेश्वरको भन्दा अन्य कुराहरूमा हामी लागेका कारणले विभिन्न किसिमका रोगहरू बढ्दै जाने, हाम्रा खानपिनहरू, आहार विहारहरू असल नहुने र मान्छेहरू अहिलेको यो समयमा आएर फास्ट फुड, जङ्क फुड र रेडिमेड खानाहरू, पाकेटको खानाहरूमा खान लागेका कारणले विभिन्न किसिमका रोगहरू बढेका छन्। ती रोगहरू किन लागे त भन्दा त्यो आफ्नै कारणले लागेका छन्। किनभने परमेश्वरले त हामीलाई असल असल कुराहरू प्रकृतिबाट दिनुभएको थियो, सबै कुराहरू सृष्टि गरेर दिनुभएको थियो, तर हामीले ती कुराहरूतिर लागेनौँ। हामी चाहिँ नक्कली तामझाममा लाग्यौँ, जुन शैतानले दिएका कुराहरू, शैतानले दिएका नराम्रा चिजहरू, शैतानले जसरी मान्छेलाई अलमलमा पारेको छ, ती कुराहरूमा मान्छेहरू भुल्दै गयो र हामी दुःख, कष्ट, पापमा रह्यौँ। हाम्रा सम्पूर्ण कुराहरू परमेश्वरलाई समर्पण गर्नतिर हामी लागेनौँ। त्यसका बावजुद अहिले हाम्रो समस्या स्वास्थ्यमा विकराल रूपमा आएको छ। अहिले साधारण बच्चाहरूमा आँखाको समस्या देखिन्छ, हड्डीको समस्या देखिन्छ, विभिन्न भिटामिनहरूको कमी छ, खाना पच्दैन, कब्जियत हुन्छ भनेको छ। तर र साधारण एउटा यो करी पत्ताको बिरुवा रोपिकन हामीले घर भान्सामै बनेका कुराहरू खान थाल्यौँ भने स्वास्थ्य लाभ हुन्छ र हाम्रो जीवन दीर्घायुसम्म जान्छ। आदरणीय श्रोताहरू, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई असल तरिकाले चलाऊ र आफ्नो भएका ज्ञान सिपहरू एकअर्कालाई सेयर गरौं। त्यसकारण घरदेखि बाहिरका खानाहरू, बन्द पकाएका खानाहरू, पकेटहरू, चाउचाउहरू, यस्तो जुन कुराहरू छन् जुन हामीलाई असर गर्ने कुराहरू छन् तिनीहरूदेखि हामी टाढा रहन सक्यौं र यस्तै प्राकृतिक चिजहरूका नजिक हामी जान सक्यौं भने, प्रकृतिलाई हामीले पछ्याउन सक्यौं भने, माटोसँग हामी घुलमिल हुन सक्यौं भने हामी स्वस्थ हुन सक्छौं, हाम्रो जीवन स्वस्थ हुन सक्छ। एकजना परिवारको मान्छे बिरामी भयो भने घरमा कति तनाव हुन्छ, आर्थिक समस्या हुन्छ, घरबार बिग्रिन्छ। त्यसकारण ती कुराहरूलाई सोचिकन हामीले आफ्नो स्वास्थ्य कसरी असल बनाउने भन्ने कुरामा हामी लाग्नु अत्यन्त जरुरी छ। त्यसकारण तपाईँहरूलाई यही आग्रह गर्छु, यही अनुरोध गर्छु, प्रकृतिले धेरै कुराहरू दिएका छन्, प्रकृतिले दिएका कुराहरूलाई चलाऊ, सदुपयोग गरौं र प्रकृतिसँग रमाउन सक्यो भने स्वास्थ्य मात्र ठिक हुने होइन, वातावरण पनि ठिक हुन्छ। समग्र वातावरण ठिक भयो भने तपाईँ हामी ठिक हुन सक्छौँ, समाज ठिक हुन्छ, देश ठिक हुन्छ, ब्रह्माण्ड ठिक हुन्छ। आदरणीय श्रोताहरू, परमेश्वरले दिनुभएको ज्ञान बुद्धिलाई चलाऊ र आफू स्वस्थ रहौं। आदरणीय

0: अरू आउँदा दिनहरूमा फेरि यस्तै समसामयिक विषयवस्तुहरू हामी यहाँका बीचमा आउनेछौ र असल तरिकाले तपाईँहरूले बुझ्न सक्नुहोस् भन्ने हामी चाहन्छौ। यहाँहरूका केही सुझावहरू, राय, सल्लाहहरू छन्, नयाँ कुनै विषयवस्तुहरू दिन चाहनुहुन्छ भने हामी सहजै ग्रहण गर्नेछौ। हजुरहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। म सञ्चालक महेन्द्र खनका बिदा चाहन्छु। जय मसीह।
1: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511 0383 98511 0383। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सबैलाई हामी वचनको भागमा आइपुगेका छौँ। हामीले वचन श्रृङ्खला हेर्दै आएका छौँ, जसको शीर्षक चाहिँ हामीले बाइबलीय प्रार्थनाको अभ्यास भनेर राखेका छौँ। चौथो भाग हुनुपर्छ। आज वचन मैले योनाको पुस्तक 2 अध्यायबाट तपाईँको माझमा ल्याएको छु। तपाईँलाई चुनौती एउटा च्यालेन्ज भनेको चाहिँ बप्तिस्माको बारेमा, प्रार्थनाको बारेमा योना 2 अध्यायले के भन्दैछ त्यो कुरा तपाईँले थाहा गर्नुपर्ने हुन्छ। सुरुदेखि नै मैले भन्दै आएको छु, प्रार्थनाको बारेमा सिक्ने वचन होइन यो। यसले चाहिँ हामीलाई प्रार्थनाको अभ्यास गर्न, हाम्रो जीवनमा, आफ्नो आफ्नो जीवनमा 1-2 कदम हामी प्रार्थनामा बढ्न सकौं। बप्तिस्माको विधि छ आज, अनि बप्तिस्मालाई लिएर आजको वचन हामी सुन्दै पनि छौं। बप्तिस्माको बारेमा धेरै धारणाहरू, विचारहरू छन् जुन चाहिँ नेपाली मण्डलीमा स्वस्थ छैन। यस विषयमा धेरै भन्नु छ। आजको वचनको मुख्य विषय त्यो होइन, तर हाम्रो खाँचो किन आज यो वचन हामीले ध्यान दिएर सुन्नुपर्ने, किन भन्दा हाम्रो विचार धारणाहरू चाहिँ गलत मात्र होइन, एकदम सतही, सर्फेस लेभल, अनि व्यवहारमा आजै निकट मलाई फाइदा के हुन्छ भन्ने कुरा मात्रै हामी सोचेर बप्तिस्मा पनि बुझिरहेको हुँदो रहेछौँ। अब धेरै कुराहरू मध्ये होइन, पानीको बप्तिस्मा लियो, पानीको मात्र हेर्छौँ, अनि कसरी कसले दियो विचार गर्छौँ होइन, पानीमा अब जादु पो छ कि बप्तिस्मा लियो क्षमा पाऊ भन्ने कुरा, हामी क्षमाको कुरा एकदम आधारभूत छ, तर त्यसलाई गहिरो रूपमा हामी बुझ्नु पर्दाखेरि जस बप्तिस्मा चाहिँ पापको जीवनबाट त्यो लाइन क्रस गरेर स्वर्ग जाने टिकट हात पार्ने तरिका जस्तो मात्र हामीलाई भएको छ। अनि धेरै कुराहरू हामीले बप्तिस्माको विषयमा अरू सम्प्रदायहरूबाट कसरी बप्तिस्मा, किन चाहिँ बप्तिस्मा यसरी दिनुपर्ने, खोलामा डुबाउनु पर्ने भन्दाखेरि चाहिँ किन भन्दाखेरि जिजस फिल्ममा त्यस्तै गरेका थियो अरे। अनि जिजस फिल्ममा चाहिँ यसु यर्दन नदीमा गएर डुबाएर बप्तिस्मा लिएको कारण चाहिँ यसरी मात्र हुन्छ, अरू कुनै उपायले हुँदैन भन्ने हाम्रो विचारहरू पनि छ होइन। के कति कुराहरूले हाम्रो बप्तिस्मा बारे शिक्षाहरू प्रभावित भएको छ हामी विचार गरौँ। अनि मैले भनिहालेँ कि एउटा सर्फेस लेभलमा मात्रै होइन, एउटा हलुका फिक्का रूपले मात्रै हामीले बप्तिस्मालाई बुझ्यौँ भनेदेखि यसको अर्थ धेरै लाग्दैन। तर क्रसफिट चर्चमा हामीले जुन एउटा करारको बप्तिस्मा भन्छौँ, बप्तिस्मालाई चाहिँ हामीले यसरी व्याख्या गर्दै आएका छौँ, हामीले सुन्दै आएका छौँ कि बप्तिस्मा चाहिँ हाम्रो पहिचानसँग गाँसिएको विषय हो। तपाईँ र म आफ्नो आइडेन्टिटी, म को हुँ, कहाँबाट आएँ, किन यो जीवन जिउँदैछु, कहाँ जाँदैछु भन्ने कुराहरू चाहिँ हाम्रो पहिचानसँग गाँसिएको विषय चाहिँ बप्तिस्मा रहेछ। अनि यसको धेरै तहमा अर्थ हामीले बाइबलबाट पाउँछौँ। विशेष गरी बप्तिस्मा किन सतही मात्रै बुझ्छौँ, फिक्का हलुका छ भन्दाखेरि हामीले पुरानो करारमा बप्तिस्मा नै छैन भन्ने बुझेका छौँ। बप्तिस्मा भन्ने बित्तिकै यहोन्नाले यर्दनमा बप्तिस्मा दियो, तर त्यसको अर्थ यहोन्ना एक यहुदी भएर येशु ख्रिस्ट यहुदी परम्परा र जाति अनि त्यो उसबाट हुर्केर जन्मेर आएपछि उहाँको शास्त्र, उहाँले बुझेको बुझाइहरू चाहिँ पुरानो करारबाट आएको थियो। येशुले यहोन्नाले कसरी बप्तिस्मालाई बुझेको थिए भन्ने कुरा पुरानो करारमा हामीले खोतल्न सक्नुपर्ने हुन्छ, बुझ्नको लागि, त्यसको गहिराई बुझ्नको लागि। इतिहासको मण्डलीले यसलाई कसरी बुझ्दै आएको छ, बप्तिस्मामा गहिरो रहस्यहरू छ, अनि यसलाई सतही रूपले चाहिँ एउटा नाटकीय ढङ्गले मात्रै हेरेर नहुने रहेछ। मेरो साथी केभन एडम्स, उहाँले एकदम महत्वपूर्ण किताब लेख्नु भएको छ, लिभिङ अन्डर वाटर भन्ने यो पुस्तक। उहाँ भन्नुहुन्छ बप्तिस्मा चाहिँ जहाँ हामी डुब्छौँ, जहाँ हामी पानीबाट भएर जान्छौँ, हाम्रो जीवनको लागि आमाको गर्भमा नानी बनिए जस्तै हाम्रो लागि जीवन दिने पानी हो। आमाको गर्भको पानी जस्तै जीवन, जहाँबाट शरीर, जीवन, पहिचान, अस्तित्व, जन्म लिएर हामी आएका छौँ। यो चाहिँ प्राचीन मण्डलीहरूले यसरी बुझेका थिए भनेर उहाँले लेख्नु भएको छ। बप्तिस्मा हाम्रो पहिचानसँग गाँसिएको विषय हो। एकछिन विचार गरौँ, तपाईँ र म आफ्नो जीवनको एउटा स्क्रिप्ट छ अरे, कुनै पनि नाटक अथवा मुभी, फिल्म खेल्न बनाउनको लागि चाहिँ पहिला त्यो डाइरेक्टरले त्यसको स्क्रिप्ट लेख्छ, त्यो कथा कहानीलाई उसले लेखेर राख्छ, अनि सबै अभिनय गर्ने व्यक्तिहरूलाई उसले त्यो स्क्रिप्ट दिन्छ, र उनीहरूले त्यो पढेर चाहिँ, त्यो अध्ययन गरेर, त्यो मनन विचार गरेर, अनि त्यो नाटकभित्र आफ्नो भूमिका उसले थाहा गर्नुपर्ने हुन्छ। म कुन रोलमा खेल्दैछु त्यो कथा कहानीभित्र, मेरो भूमिका के हो र मैले कसरी अभिनय गर्नुपर्ने भन्ने कुरो चाहिँ त्यो स्क्रिप्टबाट सबै फिल्मको अभिनय गर्ने व्यक्तिहरूले चाहिँ थाहा गर्दोरहेछ। त्यस्तै प्रकारले तपाईँ र मैले पनि यो जीवन जुन हामीले जिइरहेछौँ, हामीलाई एउटा स्क्रिप्ट दिएको छ, हामीले पाएर आयौँ, चाहे आमा बुवाले, आफ्नो समाजले, अनि आफू जिउने संसार, अनि देशले अनि विश्वभरि हामीले आफ्नो लागि एउटा स्क्रिप्ट बनाएको छौँ अरे, अनि त्यो स्क्रिप्टभित्र जीवनको कहानी कथाभित्र चाहिँ हामीले अभिनय गर्दै जिइरहेको छ हाम्रो जीवन। हामी हरेकले जीवन कहानी एउटा कथाभित्र अभिनय गरिरहेका छौँ, गरेर बुझ्दैछौँ आफ्नो जीवनलाई, मेरो भूमिका के, म किन यहाँ छु र मैले कसरी बोल्नु, कसरी खेल्नु, कस के लाउनु पर्ने, कसरी मैले आफूलाई प्रदर्शन गर्नुपर्ने भन्ने कुरा चाहिँ हामीले बुझेर जीवनमा अभिनय गर्दैछौँ अरे, त्यसरी बुझ्नुपर्ने रहेछ भनेदेखि केभन एडम्सले भन्नुहुन्छ। अर्को एउटा कुरा उहाँले भन्नुभयो, तपाईँ र मैले जुन जीवनको कथा कहानीभित्र आफ्नो भूमिका खेल्दैछौँ, बत्तीसमा चाहिँ के हो अरे, हामीले परमेश्वरको राज्यभित्र नयाँ स्क्रिप्ट पाउने, नयाँ त्यो भित्र प्रवेश गर्ने माध्यम चाहिँ बत्तीसमा हो। परमेश्वरले दिन चाहनुभएको जीवन तपाईँको लागि छ, अनि त्यो जीवनभित्र प्रवेश गर्ने द्वार चाहिँ बत्तीसमा हो। अब एउटा चित्र मैले च्याट जिपिटीलाई सोधौँ कि यस्तो लाग्थ्यो, आफैले कोरिदिएँ। त्यहाँ एउटा मान्छे छ अनि ऊ सत माथि खेल्ने आफ्नो गाउँमा आफ्नो परिवारमा ऊ जीवन जी गुजारा गरिरहेछ, अनि त्यो चाहिँ उसको आफ्नो नर्मल जीवनको स्क्रिप्ट हो, उसले त्यो भूमिका खेल्छ, उसले जिइरहेछ। तर बत्तीसमा पछि चाहिँ एउटा आत्मिक संसारभित्र आफ्नो स्क्रिप्ट उसले लिनको लागि चाहिँ बत्तीसमा पाएपछि ऊ परमेश्वरको राज्यभित्र, त्यो केभन एडम्सको शब्द हुन्छ लिभिङ अन्डर वाटर, बत्तीसमा लिएपछि चाहिँ हाम्रो जीवनको, हामीले जीवन जिउने, अभिनय गर्ने, खेल्ने, कुद्ने हाम्रो संसार चाहिँ फरक हुन्छ, बेग्लै हुन्छ। अनि त्यो कस्तो हुन्छ त भन्दा, त्यो सतह माथि देखिने कुराहरू मात्र हुँदैन, त्यो चाहिँ हाम्रो जीवनमा परमेश्वरको राज्यभित्र जिउँदाखेरि त्यसले उत्पादन गर्ने, उब्जनी गर्ने, त्यसले उसको विचारहरू, उसको वर्ल्ड भ्यू, उसको काम गर्ने शैलीहरू, उसको एकअर्कासँग सङ्गत गर्ने तरिकाहरू चाहिँ कस्तो हुन्छ अरे, उसले उब्जनी दिने एउटा परमेश्वरको राज्यभित्र रहेको जीवनले सुसमाचारद्वारा प्रतिपादन गर्ने, रिप्रोड्युस गर्ने, ख्रिस्तमा रहेको जीवनलाई उसले जिउन अनि अरूलाई जीवन दिनको लागि उसले जिउँदछ। अनि यसरी बुझ्नुपर्ने हुँदो रहेछ। अनि हाम्रो पहिचान बत्तीसद्वारा हामीले पाएको छ भने त्यो कस्तो हुन्छ होला? एकजना महान लेखकले भनेका छन्, प्राचीन मण्डलीको पादरीहरूले के भन्थे अरे भन्दा, जब जब बाइबलमा पानी भन्ने कुरा सम्झिनु देख्नु पाउनुहुन्छ, बत्तीसमा सम्झिनुहोस् अरे। अब सबै बराबरी सम्झेर त हुँदैन, तर यो ठाउँमा चाहिँ अवश्य पनि तपाईँले मैले बुझ्नुपर्ने चाहिँ त्यो दिन नामानले बत्तीसमा पायो, उसको जीवन कथा स्क्रिप्ट त्यो दिन बदली भयो है। अब यसमा धेरै व्याख्या गर्नु छ, तपाईँले मैले बुझौ, विचार गरौ, कुष्ठ रोगको उपचार थिएन, स्लो डेथ मात्रै हो, बिस्तारै पर्खँदै शरीरको अङ्गहरू कुहिँदै झरेपछि बिस्तारै मर्नु बाहेक अरू उपाय थिएन। त्यो दिशामा लम्किएको जीवन कथा कहानी त्यो दिन बत्तीसमा लिएपछि उसको जीवनको कथा फरक भयो, फेरियो, उसले अब नयाँ स्क्रिप्टमा जिउन, उसले पुनर्जीवन पाएको छ अनि उसले त्यसमा अब जिउनको लागि ऊ बाध्य छ, खोजनीति गर्नु पर्यो, कसरी म निको भएँ, कसले मलाई निको पार्यो, मैले के गर्नुपर्ने हो, मैले कस्तो भेटीहरू लिएर परमेश्वरमा चढाउनु पर्ने, यी सबै कुरा उसको जीवन अब हावी भएको छ। पावल यसकारण भन्ने गरेको छन्, पावलले भनेको छन् गलाती 2:20 पदमा, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। आमेन। बत्तीसमा भनेको छैन, तर बत्तीसमा पाएको जीवनको गवाही हो यो, ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, म मरेको छु, अब उपरान्त जिउने जीवन म मेरो होइन तर ख्रिस्ट जसले मलाई मृत्युबाट पुनर्जीवन दिनुभएको छ, मेरो जीवनको स्क्रिप्ट अब बेग्लै छ, मैले जिउने जीवन चाहिँ ख्रिस्टको लागि म जिउनेछु। बत्तीसमा पाएको पावलको जीवन, तपाईँ र मैले पनि ख्रिस्ट येशूमा बत्तीसमा लिएको छौँ भनेदेखि हाम्रो जीवनको स्क्रिप्ट फरक छ, हाम्रो जीवनको कहानी कथा अब फरक छ प्रियहरू। तर होइन, हामी घरिघरि बत्तीसमा लियो पाइयो, अनि त्यो प्रार्थना पनि अस्ति मैले भने हामी माग्ने प्रार्थना मात्रै जानेको छौँ, कसरी मेरो आफ्नै जीवनको पुरानो स्क्रिप्ट, पुरानो जीवनशैली, आफ्नो चाहना इच्छा सपनाहरू हासिल गर्नको लागि मैले बत्तीसमा पनि प्रयोग गर्न सक्छु, चर्च गएर सदस्य लिनु, बत्तीसमा नलिए चर्चको टिममा फुटबल खेल्न दिँदैन अरे, बत्तीसमा पनि लिउन त, स्वर्ग जान पाइँदैन अरे, लिउन त बत्तीसमा, होइन निको हुन्छ अरे, बत्तीसमा नलिकन त निकै हुँदैन, त्यो पनि लिदिउँ न त नि। अनि अनेक विचारधाराले हामीले बत्तीसमा बुझ्ने गरेका छौँ र ख्रिस्टमा पाएको जीवन। अस्ति मात्र यहाँनिर भेनाजु है, हाम्रो भीमबहादुर चौहान, भेनाजु भन्छु, प्रकाश चौहान को मेमोरियल सर्भिस हुँदै गर्दाखेरि बिन्दु दिदीले जे हुन् गवाही दिँदै हुनुहुन्थ्यो सबै कुरा त यहाँ भनिसिद्याउनु भएन. गाडीमा चढेर उहाँसँग जाँदै गर्दाखेरि उहाँले भनेको कुरामा एकदम तिखो बाण एकदम मुटुमा बसिरहेछ. यदि प्रभुलाई मैले नपाएको भए आज म कहाँ हुन्थेँ मलाई थाहा छैन. म र मेरो छोराछोरी आज जीवित हुन्थ्यो कि हुँदैन थियो मलाई थाहा छैन. यदि मण्डली मैले समयमा नभेटेको मैले सब बत्तीसा नलिएको भएदेखि आज म कहाँ हुन्थेँ मलाई थाहा छैन. मेरो छोराछोरी र म सायद हुन्थे कि हुँदैन म भन्न सक्दिनँ. बत्तीसमाले ल्याएको नयाँ जीवन कहानी कथा तपाईँहरू मेरो जीवनको कथा कहानी आफूले आफूले भोगेर आएको जीवन आफूसँग छ. अब अगाडि हिँड्नुपर्ने जीवनहरू हामीसँग चुनौतीको रूपमा बसिरहेको छ. आज हामी योनाको पुस्तकबाट यी कुराहरू विचार गर्नेछौँ. योना दुई अध्यायको एक पददेखि नौ पदसम्म अध्ययन गर्न अगाडि यसको प्रसङ्गलाई हामी एकछिन विचार गर्नेछौँ किनकि हाम्रो वचन श्रृङ्खला चाहिँ प्रार्थनाको विषयमा हो. बाइबलीय प्रार्थनाको अभ्यास हामीले कसरी गर्ने भनेर सिक्ने विचार मनन गर्दै गर्दै गर्दै आएका छौँ. जन ओल्डबर्गले भन्नुहुन्छ बिइङ ह्युमन एउटा मानव हुनु भनेको चाहिँ कपेसिटी टु पे एटेन्सन भन्ने कुरा हामीले पाएका छौँ अरे. हामीसँग यस्तो क्षमता छ जसले चाहिँ ध्यान दिन सक्ने प्राणीहरू हामीहरू हौ. जे कुराहरू पनि जोखौँ हामीले जे कुरामा बढी ध्यान राख्छौँ त्यो चाहिँ हाम्रो प्रभु हुन्छ अरे. उहाँ भन्नुहुन्छ हु इज माई मास्टर द वान टु हुम आई पे मोस्ट अटेन्सन. मेरो प्रभु को हो भन्दाखेरि चाहिँ जसलाई म सबैभन्दा धेरै ध्यान दिन्छु त्यही नै मेरो जीवनको प्रभु अथवा मेरो जीवनको सबभन्दा महत्वपूर्ण प्राथमिकताको विषय हो भनेर उहाँले बुझाउनुहुन्छ. हामीले अस्ति हेर्दै थियौँ प्रार्थना भनेको के हो. सिमियन वाइल्डले भन्ने कुरा प्रेयर कन्सिस्ट अफ सिम्पली इन गिभिङ टु गड अल द केयरफुल अटेन्सन अफ विच द सोल इज केपेबल अफ. उहाँ भन्नुहुन्छ कि हाम्रो प्राण आत्माले जति सक्षम छ जति हाम्रो क्षमता छ त्यसको अधिकतम सबैभन्दा धेरै हाम्रो सतर्क ध्यान दिनु भनेको चाहिँ प्रार्थना हो अरे. अनि यसरी हामीले प्रार्थनालाई बुझेको छौँ भनेदेखि जब हामी योनाको जीवनलाई हेर्छौँ योना एक अध्यायमा त्यो उसको जीवन कहानी तपाईँले ब्याकग्राउन्ड छोटो छ मजाले पढ्नुहोस् एकदम मजा लाग्दो कहानी छ यहाँनिर है. योनालाई परमेश्वरले निनभमा गएर त्यहाँका मानिसहरूलाई पाप र पश्चातापको प्रचार गर भनेर पठाउनु भएको थियो. ऊ जहाज पानी जहाजमा चढेर ऊ तार्सिसतिर लागिरहेछ जहाँ उसले आफ्नो जीवनको सपनाको कुराहरू भिसा पनि लगाइसक्यो. अनि तल उसले गएर समुद्रमा किनारमा गएर टिकट किनेर ऊ पानी जहाजमा गएको छ. निनभा जान होइन ऊ तार्सिसतिर लाग्दैछ ताकि उसको जीवनको सपनाहरू हासिल गर्न उसले चाहन्थ्यो मनको इच्छा. ऊ एउटा यहुदी व्यक्ति अनि त्यहाँ चढेर जाँदै गर्दाखेरि ठुलो आँधी बेरी आयो अनि जहाज पल्टेला जस्तो भयो. त्यहाँको नाभीहरूले जसले चाहिँ दिन रात सधैँ पानी जहाज चलाउने काम गरिरहेकी छन् उनीहरू अनौठो लाग्यो. अथवा बेसिजनको नहुनुपर्ने समयमा यो किन यस्तो आँधी बेरी आएको छ. उनी अत्तालिँदै उनी खोजनीति गर्दै गर्दाखेरि योना गएर पानी जहाजको मुनिपट्टि सुतिरहेको छ. अब यो कहानी एकदम मजाको छ. त्यो पानी जहाजको क्याप्टनहरूले गएर योनालाई उठाएर सोध्दछन् त्यहाँ तल हेर्नुहोस् त एक अध्यायको आठ पददेखि म पढ्छु. तब तिनीहरूले तिनलाई अथवा योनालाई सोधे हामीलाई भन हामीमाथि यो आपद ल्याउन को जिम्मेवार छ. तिम्रो काम के हो. तिमी कहाँबाट आएका हौ. तिम्रो देश कुन हो. तिमी कुन जातिका हौ. चिनेको छैन. ऊ टिकट काट्यो ऊ तल गएर सुतिरहेछ. अनि यो आँधी बेरी अनि ज्यानै लिने सबै सम्पत्ति स्वत पार्ने आँधी बेरीमा उनीहरू परिरहेका छन्. उनीहरूले खोजिदिए ती मानिसहरू ती नाभीहरू चाहिँ आत्मिक मानिसहरू थिए. यो पढ्दै जाँदाखेरि हामीले धेरै कुरा थाहा हुन्छ. उनीहरूले अब आफ्नो जहाजबाट सामानहरू पानीमा फ्यालिदिए. त्यो अन्नहरू थियो धेरै सामानहरू उनीहरूले फ्याँकिदिए. फ्याँकेको होइन अरे उनीहरूले जल देवतालाई बलिदान चढाएको अरे ताकि रिस आक्रोशमा भएको जल देवता उसको रिस सामने होस् र हामी बाँचौँ. अनि उनीहरूले सोधेको प्रश्नहरूमा त्यो कुरा हामी पाउँदछौँ. तर योना तल गएर सुतिरहेछ. नौ पदमा उसले जवाब दिएर भन्छ म एक हिब्रू हुँ अनि म स्वर्गको परमेश्वरको आराधना गर्दछु जसले समुद्र र जमिन दुवै बनाउनु भयो. म को हुँ. कहाँबाट आएँ. मेरो जाति के हो. म किन यहाँ छु. सबै त उसले खुलाएन तर पछि उसले त्यो खुलाउँछ. उसको पहिचान तिमी को हौ किन यहाँ छौ भनेर सोद्धाखेरि उसले आफ्नो पहिचान दिँदाखेरि किन नाभीहरू चाहिँ जल देउता पुज्ने अनि प्राकृतिक नियममा भएको अथाह शक्तिहरूलाई पुज्ने आत्मा पुज्ने मानिसहरू हुन् उनीहरू. उनीहरू परमेश्वरलाई चिनेको छैन. तर यो न चाहिँ परमेश्वरलाई चिनेर उहाँको काममा खटाइएको पठाइएको मानिस हो. परमेश्वरको मिसनमा पठाइएको मानिस हो. अनि यस्तो परमेश्वर स्वर्ग र पृथ्वी बनाउन परमेश्वरलाई चिनेर उहाँको शक्ति उहाँको योग्यताहरू थाहा गरेर यो समय अवस्थाहरूमा ऊ गएर सुतेर बसिरहेछ, उसको कारणले समुद्र रिसाएको छ, भोग मागिरहेको छ मानव। यहाँ गहिरो कुराहरू हामी यहाँ पढ्दै जाँदाखेरि हामीलाई थाहा लाग्दछ, यस्तो परमेश्वरलाई चिनेर यस्तो अवस्थाहरूमा ऊ कसरी आफ्नो पहिचान, आफ्नो अस्तित्व, आफ्नो पेसा, आफ्नो काम, आफ्नो जीवनशैली कसरी गुजारा गरिरहेको छ। अनि हिब्रूहरूले चाहिँ यहुदीहरूले योनाको पुस्तक चाहिँ पटक्कै मन पराउँदैन अरे, किन भन्दा योनाको पुस्तक पढ्दाखेरि चाहिँ योनाको जीवन चाहिँ उनीहरूको जातीय जीवनको ऐना अरे, योनालाई हेर्दाखेरि उनीहरूले आफ्नो मुहार देख्छन् अरे। भन्नुको मतलब तपाईँ र म पनि आज मण्डलीमा बस्दै गर्दाखेरि योनालाई हेर्दा के हामी पनि आफ्नो मुहार देख्छौँ? स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरलाई चिनेर बप्तिस्मा लिएर मण्डली सदस्य भएर स्वर्ग अनन्तको जीवनको भागी भएर हामी के गरिरहेछौँ, कहाँ पुगेका छौँ, कहाँ निधाएर बसिरह, कहाँ आफ्नो सुख विलास मात्रै सोचेर हामीले जीवन गुजारा गरिरहेका छौँ, विचार गर्नुपर्ने विषय हो। दुईवटा कुरा हामीले दुई अध्यायलाई बुझ्नको लागि बुझ्नुपर्छ। एउटा चाहिँ योनाको जीवनको परिस्थिति अवस्थाहरू, जीवनको प्रसङ्ग र पृष्ठभूमिलाई हामीले ध्यान दिएर बुझ्यौँ भनेदेखि, अनि दोस्रो भागमा चाहिँ हामी उसको प्रार्थनाको विषयवस्तुलाई बुझ्न सक्छौँ। अनि त्यो कुरा हामी यहाँ देख्दछौँ, जीवनको यस्तो बाध्य विभस अवस्थाहरूमा साँचो र गहिरो प्रार्थनाहरू त्यो अवस्थाबाट आउँदो रहेछ। जसरी योनाको छ, योना दुई अध्यायको एक पदले भनेको छ, योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्नो परमेश्वरलाई प्रार्थना गरे। जीवनको बाध्य र विवश अवस्थाहरूबाट चाहिँ साँचो र गहिरो प्रार्थनाहरू उब्जनी हुन्छ। प्रिय, हामीले त माग्ने प्रार्थना मात्रै सिकेका छौँ प्रभु, अनि त्यसपछि के माग्नु छ आज? अनि दुई पददेखि तीनले भने, मैले आफ्नो संकष्टमा परमप्रभुमा पुकारा गरे र उहाँले मलाई जवाफ दिनुभयो। मैले त्यो अवस्थाबाट पुकारा गरे, उसको अवस्था कस्तो छ, कहाँ छ ऊ? ऊ मृत्युको मुखमा छ, मुखभित्र पसिसकेको छ भनौँ न। उसलाई भोलि म माछाको पेटबाट जिउँदै निस्किन्छु भने उसलाई थाहा छैन, किन पेटभित्रै छ ऊ। अनि उसलाई त्यो आश्वासन छैन, तर उसले त्यो अवस्थाहरूबाट प्रार्थना गरिरहेको छ, मैले संकटसम्म परमप्रभु पुकार गरे र उहाँले मलाई जवाफ दिनुभयो। उसको एउटै मात्र भाग्य उसको प्रार्थना त उसको अंश, उसले बोल्ने, उसले माग्ने, उसले भन्ने कुरा हो, तर त्यो प्रार्थनाको पारिपट्टि अर्को साइडमा त्यो प्रार्थना सुन्ने, त्यो प्रार्थना पुग्ने ठेगानामा उसको भाग्य अडिएको छ। जिउँछ जिउँदैन उसलाई थाहा छैन। चिहानको गहिराईबाट सहायताको निम्ति मैले पुकार गरेर तपाईँले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो होला, पेटमै छौ सुन्नुभयो। उसले आफ्नो परमेश्वरलाई चिनेको थियो प्रिय। अस्ति मैले भनेको थिएँ तपाईँहरूलाई, प्रार्थनाको उद्देश्य भनेको मागेको कुरा पाउनु होइन, प्रार्थनाको उद्देश्य भनेको परमेश्वरलाई चिन्नु हो। परमेश्वरको अगाडि आफूले आफूलाई चिन्नु, आफ्नो पहिचान सहित आफ्नो अवस्था जस्तो यथार्थतामा उदाङ्गो रूपले भल्नरेबल हामी परमेश्वरको उपस्थितिमा जाँदछौँ। अनि तीन पदमा, तपाईँले मलाई समुद्रको गहिराईभित्र उसको सिचुएसन, ऊ कस्तो भावना, कस्तो कुराहरूमा ऊ रोमलिएको छ, उसको जीवन गुजारा भइरहेको छ, तीन र चार पदमा हामी पाउँदछौँ, समुद्रको मुटुभित्रै फालिदिनु भयो, प्रभावहरू मेरो चारैतिर घुमे, तपाईँका सबै छालहरू लहरहरूले मलाई डुबाए, मैले भने म त तपाईँको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईँको पवित्र मन्दिरतिर हेर्नेछु। पाए त हो, बाँचे त हो। यो चाहिँ हिब्रूहरूको प्रार्थना के, उनीहरूको जीवनशैली परम्पराबाट उसले सिकेर आएको प्रार्थना हो नि त, होइन? अनि उसले त्यही कुरा उच्चारण गर्दैछ, त्यही कुरा उच्चारण गर्दै यो पढ्दै गर्दाखेरि मलाई धेरैचोटि हाम्रो त्यो टनलबाट 10 दिनपछि निकालेको थियो नि सञ्जय शाह, उसको याद आयो क्या, उसको गवाई, उसले के भनेछ, 10 दिनसम्म मैले कुनै कसको मन्त्र जपेर बसेँ अरे, अरू केही त उपाय छैन, जीवन बाँच्न कि मर्न, 10 दिनसम्म ऊ त्यहाँभित्र बस्यो। अनि योनाको अवस्था पनि त्यही छ, उसले जानेको बुझेको प्रार्थना मन्त्र जप्दै ऊ बसिरहेको छ, तर उसको परमेश्वर नाभीहरूको भन्दा, निर्णयभएको मानिसहरूको भन्दा उसको ईश्वर चाहिँ फरक छ प्रिय। त्यति चाहिँ उसले बुझेको छ, बुझिन सकेका थिएन होला, त्यति उसलाई है उसको समझमा छ त्यति चाहिँ। अनि तपाईँको मन्दिरतिर म हेर्नेछु, पवित्र मन्दिरतिर है, त्यो मन्दिरले दिएको संकेत तपाईँ मैले बुझ्नु, त ट्याम्पो माने मण्डली जहाँ यो भवन होइन, मैले जहाँ परमेश्वरको उपस्थितिमा हामी जान्छौँ, त्यो चाहिँ हाम्रो आश्रय, हाम्रो जीवनको गन्तव्य, हामी हाम्रो प्रार्थ उतापट्टि परमेश्वर हुनुहुन्छ भन्ने कुरा यकिन गर्ने ठाउँ हो यो, थाहा गर्ने हो, किन परमेश्वरको वचन यहाँ उच्चारण हुन्छ, परमेश्वरको आत्मा हामीमा हुनुहुन्छ, अनि हामीले गरेको प्रार्थना सुनाइ हुन्छ भन्ने आश्वासन लिएर हामी आएका छौँ। अनि यो प्रार्थनाको पल्लोपट्टि चाहिँ परमेश्वर हुनुहुन्छ, मलाई थाहा छ, मेरो बाजे बज्यूले सिकाएका थिए योनाले त्यसरी सम्झे, मेरो बुवा आमाले सिका हुर्काएका थिए उसलाई महसुस भएको छ, म मन्दिरतिर हेर्नेछु तपाईँ पवित्र परमेश्वर त्यहाँ हुनुहुन्छ, डुबाउने पानीले मलाई तर्सायो पाँच पदमा, समुद्रको गहिराई मेरो चारैतिर थियो, समुद्रको झ्याउहरू मेरो टाउको भरि बेरिएर थिए, म त डाँडाहरूका फेरिसम्मै जहाँ चाहिँ पहाडहरू समुद्रको मुनि भेट्छ त्यहाँसम्मै म पुगेँ, समुद्रको गहिराई मेरो चारैतिर थियो, समुद्रको झ्याउ मैले त्यो पढेँ तल छ पदमा, म त डाँडाहरूको फेरिसम्मै तल डुबे, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो, तर हे परमप्रभु मेरो परमेश्वर, उसको प्रार्थनाको पारिपट्टि यो प्रार्थना सुन्ने, प्रार्थना बुझिलिने, त्यो प्रार्थना सिफारिस दिने को छ, तोक लगाउने, हे परमप्रभु परमेश्वर तपाईँले मेरो ज्यानलाई खाल्डोहरूबाट उठाएर ल्याउनु भयो, ल्याउनुहुन्छ होला भनौ। सात पदमा, जब मेरो प्राण गलिसकेको थियो तब मैले हे परमप्रभु तपाईँलाई सम्झे र मेरो प्रार्थना तपाईँ कहाँ उठ्यो, तपाईँको पवित्र मन्दिर भित्रै मेरो प्रार्थना पुग्यो। योनाले सिकेको जीवन, चिनेको ईश्वर, बुझेको प्रार्थना शैलीहरू हामी यहाँ देख्दछौ। उसको जीवन एउटा मृत्युको मुखबाट, उसले आफ्नो पापहरू महसुस गरेको छ, आफ्नो पाप स्वीकारेर क्षमा माग्यो, किनकि बाइबलले भन्दछ पापको ज्याला मृत्यु हो, अनि बप्तिस्मा चाहिँ परमेश्वरको न्यायको पानी हो, परमेश्वरको न्यायको पानीमा सबैजना बाँच्दैनन्, जसरी नोआ बाजे र उसको परिवार बाँच्यो त्यो जल प्रलयमा अरू सबै मरे, किनकि उनीहरूको पापको कारण, पापको ज्याला मृत्यु हो। जब लाल समुद्र तर्दै गर्दाखेरि इजरायलीहरू दासत्वबाट निकालेको माने परमेश्वरको निगाह पाए, उनीहरू बाँचेर लाल समुद्र तरेर पारी निस्के, तर मिस्रीहरू सबै डुबेर मरे। पानी परमेश्वरको न्याय हो, याम हिब्रू शब्द पानी, उनले त्यसरी बुझेका थिए, यो न्यायको तत्व धातु पदार्थ हो, अनि त्यसमा को बाँच्छ, जसले परमेश्वरको निगाह पाएको छ त्यो मात्रै बाँच्छ। मृत्युको मुखमा बसिरहेको मान्छेको मात्रै एउटा भाग्य, उसको एउटा उपाय यो मात्र रहेको छ, मेरो प्रार्थना तपाईँ कहाँ पुग्यो। योनाको जीवनबाट हामी यो देख्दछौँ, उसको एउटै मात्र एङ्कर, उसको एउटा सोलिटरी कन्फाइनमेन्ट, मृत्युदण्ड कुरिरहेको व्यक्ति, उसको एउटै मात्र उपाय, एउटै मात्र भाग्य चाहिँ यो प्रार्थना बुझिलिने व्यक्तिले मलाई के गर्नेछ, म प्रति कुन नजरले हेर्नेछ, त्यो चाहिँ महत्वपूर्ण कुरा हुन गयो। जब नयाँ करारमा हामी आउँदछौँ, योनाको विषयमा दुई तिनचोटि येशु ख्रिस्टले सम्बोधन गर्नुभयो, त्यो सबै म व्याख्या गर्न चाहदिनँ है, तपाईँले मत्ती बाह्र अध्यायमा पढ्न सक्नुहुन्छ, विशेष 38 पददेखि 40 पदसम्म। मानिसहरूले आएर, धर्मगुरुहरूले आएर येशुलाई सोध्छ, हामीलाई चिन्ह देखाऊ, हामीलाई कुनै चिन्ह देखाऊ, तिमी ईश्वरको पुत्र हौ, ख्रिस्ट हौ भने, होइन यतिका काम कुरा गरिरहेछ, हामीलाई चिन्ह देखाऊ। अनि येशुले तिनीहरूलाई भन्छ, तिमीलाई एउटा मात्र चिन्ह देखाइनेछ योनाको, उनीहरूको मनमा गरेको बाणलाई यसले अझै भित्र धकेलिदिए जस्तो उनीहरूलाई महसुस भयो, दुखाए। योना त उनीहरूले पटक्कै सहनै सक्दैन, किनकि योना भन्नु नै यहुदी जातिको एउटा उपमा, यहुदी जातिको एउटा उखान हो अरे, एउटा दृष्टान्त, अनि उनले त्यो सहन सक्दैन थिए। यसले त्यही उदाहरण लिएर उनीहरूलाई भन्नुभयो, जसरी योना तीन दिन तीन रातसम्म माछाको पेटभित्र बसे, त्यसै प्रकारले मानिसको पुत्र पनि तीन दिनसम्म मृत्यु चिहान तेस्रो दिनमा जीवित भए उठ्नेछ। अनि यो न्यायको अवस्थाहरूमा परमेश्वरले एउटा उपाय छोडिदिनु भएको छ। येशु ख्रिस्ट हिब्रूको पुस्तकले भन्छ, हामीले गएको हप्ताहरू पनि अध्ययन गर्दै थियो रोमी 8 अध्यायबाट, कि कसरी हाम्रो लागि, हाम्रो प्रार्थना मध्यस्थ गर्नको लागि पवित्र आत्मा हुनुहुन्छ, अनि येशु ख्रिस्ट आज जीवित स्वर्गमा हुनुहुन्छ हाम्रो प्रार्थनाहरू मध्यस्थ गरी परमेश्वर पुर्याउनको लागि, ताकि हाम्रो जीवन चाहिँ न्यायमा नाश नष्ट नहोस्, पापको ज्याला मृत्युले हामी पतित नहौं, तर त्योबाट पार लाग्नको लागि परमेश्वरको अनुग्रह हामीलाई चाहिएको छ, उहाँको निगाह हामीलाई चाहिएको छ, अनि उहाँको अनुग्रह र निगाह हामीले प्राप्त गर्ने एउटा माध्यम चाहिँ बप्तिस्मा हो। त्यसकारण विद्वानहरूले, थियोलोजियनहरूले भनेको छन्, ब्याप्टिजम इज अ मिन्स अफ ग्रेस, परमेश्वरको अनुग्रहको साधन हो, हामीले प्राप्त गर्ने एउटा ठोस तरिका चाहिँ बप्तिस्मा हो, ताकि हामी परमेश्वरको परिवारमा हामी सामेल हुन सकौँ। त्यसकारण यो करारको बप्तिस्मा हो, जसरी इजरायलले पाए, जसरी योनाले पाए। योना सँगसँगै हामीले भन्नुपर्ने हो, धन्न बाँचेर पार लागियो गाँठे, भित्री अन्तस्करणले चाहिँ मानिलिएको हुनु पर्यो. मैले अनुग्रह पाएँ, म बाँचेँ, अब बाँचेको मान्छेले के गर्नु पर्ने? हाम्रो जीवनको अभ्यासहरू, अब धेरै कुरा भन्नु छ, आज समय म ध्यान राखिरहेको छु. बप्तिस्माको विधि छ होइन, हामीले गर्नुपर्ने के हो? एउटा बप्तिस्मा पाएको व्यक्तिको प्रार्थना, पानीमा डुबेर मर्नुपर्ने पारी जीवित भएको मानिसहरूको प्रार्थना कस्तो हुनुपर्ने हो है? यो किताब लिभिङ अन्डर वाटर, हाम्रो जीवन पुरै नै अब चाहिँ त्यो पानीभित्र पाएको जीवन, एउटा माछा जस्तो कि हामी चाहिँ होइन, अब एउटा सास फेर्ने तरिका अब फरक भएको छ. हाम्रो लङ्सहरूले पानीभित्र सास फेर्न सक्छ, अब त्यो उसको स्क्रिप्ट नयाँ भयो. लिभिङ अन्डर वाटर, बप्तिस्माको पहिचानले अब जिउन तयार भएको जीवन हो. वाटर ब्रुगो भनेको शब्द द काउन्टर स्क्रिप्ट, समाजले दिएको हामीले खेल्नुपर्ने जीवनको कथा कहानीबाट हामीले फरक परमेश्वरको राज्यमा फरक कथाको स्क्रिप्ट हामीले पाएका छौँ, जुन भित्र हामी अब नयाँ रूपले अभिनय गर्न, नयाँ रूपले खेल्न, जिउन, जीवनशैली हामीले धारण गर्नु परेको छ. त्यो कसरी गर्ने? हामी खासै भन्नुपर्दा योनाको जीवन जस्तै हेर्नुहोस् है, अब यो मैले भर्खरै सम्झेँ यहाँनिर. योना निनेभेमा पुग्यो बाध्य रूपले, उसलाई उपाय छैन, ऊ रुँदै कराउँदै घिसार्दै ऊ त्यहाँ पुग्यो. ऊ अगम वक्ता हो, उसले धेरै प्रचार गरेको हामी पाउँदैनौँ, एक वाक्य मात्रै छ उसले प्रचार गरेको. उसको वचन, उसको प्रचार चाहिँ कामै नलाग्ने. अबको 40 दिनमा निनेभे खत्तम हुनेछ, त्यति हो उसको वचन प्रचार. त्यही पनि परमेश्वरले घिसार्दै पुर्याएर मुख पनि खोलिदिनु पर्यो होला भने भन, अबको 40 दिनपछि निनेभे स्वत हुनेछ, सर्वनाश हुनेछ. त्यति मात्र भन्यो उसले, भयङ्कर सुसमाचार पनि होइन है. भाषण दिने राजनीति नेता ल्याएर चाहिँ मेगाफोनबाट चाहिँ है कति 1000 मेगावाट के अरे भएको स्पिकरबाट फुकेको पनि होइन उसले, सुटुक्कै गएर सहरको बिचमै अबको 40 दिनमा निनेभे नाश हुनेछ भने गयो, पर गएर रुएर बसेछ ऊ चाहिँ. हो हेर्नुहोस् न, पढ्नुहोस् 4 अध्याय पढ्नुहोस्, परमेश्वरले के गर्नुभयो? त्यति नाथे कुरा भनेको कारणले निनेभे बाँच्यो, नाश भएन उसको त्यो वचनले. बचाउने त परमेश्वर हुनुहुन्छ नि, त्यहाँ लेखेछ नि त होइन, 2 अध्यायको 9 पदमा, तर म धन्यवाद स्तुति सहित मैले भाकल गरेको कुरा म पुरा गर्नेछु, चाहेर होस् नचाहेर होस्, उद्धार परमप्रभुबाट आउँछ. त्यहाँ लेखेछ, थोरै गर्यो योनाले. तपाईँ र मैले पनि युजिन पिटरसनको शब्द मलाई एकदम याद आउँछ कि उहाँले के भन्नुहुन्छ, द सिक्रेट अफ इजी योग, थोरै गर्ने, थोरै जीवनको, हलुका बोझको जीवनशैली हामीले सिक्नुपर्ने. प्रार्थनाको जीवन चाहिँ के हो त भन्दा, हामीले गर्ने थोरै, परमेश्वरको उपस्थितिमा बिताउने गर्ने कुरा चाहिँ धेरै. उहाँले गर्नुहुन्छ नि त काम, त उधार ल्याउने उहाँ हुनुहुन्छ, अनि उधारको परिणामहरू ल्याउने पनि उहाँ हुनुहुन्छ. अनि हामी किन परिणाम देख्दैनौँ त भन्दा, हाम्रो जीवन नै प्रार्थनामा छैन, त्यो वास्तविक चाहेर गरेको कुराहरू नै होइन. अनि परमेश्वरको उपस्थितिमा आउने र निर्धक्क बस्ने, कुनै कुरा एङ्जाइटी छैन. यस्तो छैन कि अब मण्डली वृद्धि गर्नु छ, 77 जिल्लामा पुग्नु छ, पास्टर अर्बीलाई किन टेन्सन नभएको, मैले मात्र बोकेर हिँडेँ यस्तो. अनि पास्टर अग्वहरू भेला हुँदाखेरि चाहिँ छक्कै मान्नुहुन्छ, यो मेरो काम हो र थोरै, म त प्रार्थना मात्र गर्ने हो. अनि हामी थोरै गर्ने काम धेरै चाहिँ हाम्रो के हो त, परमेश्वरले भन्नुभएको छ, हाम्रो ध्यान, अटेन्सन उहाँको उपस्थितिमा बस्ने, बी स्टिल एन्ड नो दट आई एम गड, परमेश्वरले भन्नुहुन्छ. अनि सारा पृथ्वीमा उचालिदिनेछु, तिम्रो काम मेरो काम चाहिँ के हो, म कहाँ आऊ, निर्धक्क बस, 2 घन्टा धेरै होइन. परमेश्वरको उपस्थिति चाहना गर्ने जीवन राम्रो भयो भनेदेखि प्रियहरू, परमेश्वरले हाम्रो ध्यान उहाँमा रहेको चाहनुहुन्छ, काम चाहिँ उहाँले गर्नुहुन्छ. दोस्रो अन्तिम कुरा चाहिँ प्रार्थनासँगै मिलेर गर्नुहोस्, एक्लै गर्दा आफ्नो ध्यान आफ्नो मन आफ्नो कता कतै दिमाग खेलिबस्छ, अनि आफ्नो सपना पुरा गर्नको लागि चाहिँ के विचार आउँछ, अरूसँग गर्दा डिसिल्युजन, त्यो भ्रमहरू सायद लाग्छ, ताकि अरूले हामीलाई यथार्थ बुझाइदिनु सिकाइ, परमेश्वरको वचन बुझाइदिनु सिकाइदिन, अरूको सहायता हामीलाई चाहिँदो रहेछ. परमेश्वरले हामीलाई बप्तिस्माको प्रार्थना जिउन सहायता गर्नुभएको होस्.

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज म तपाईहरूको ध्यान हिब्रू 10 अध्यायको 38 पदमा खिच्न चाहन्छु। यहाँ यसरी भनिएको छ, तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। यी शब्दहरू मूल रूपमा हबक्कुक 2 अध्यायको 4 पदमा हामीले पाउँदछौ। प्रेरित पौलले उनको 3 पत्रमा यो कुराहरू प्रयोग गरेका छन्, रोमीको पत्र, गलातीको पत्र र हिब्रू 10 अध्यायको 38 पद। यहाँ यी शब्दहरूको प्रयोग आकस्मिक रूपमा होइन, तर उनले आफ्नो पूर्ण विचारले यो प्रयोग गरेका छन्। रोमीको पूरा पत्र धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भन्ने कुरामा आधारित छ। त्यसपछि गलातीमा तिनीहरू जो झुटा शिक्षाबाट बहकिन लागेको बेला तिनीहरूलाई विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भने धर्मशास्त्रीय खण्डन गरी लेखेको थियो। र यहाँ हिब्रू 11 अध्यायमा प्रेरितले यी शब्दहरू विश्वासद्वारा जिउनेहरूको लागि प्रयोग गरेका छन्। यसकारण हिब्रू 10 अध्यायको 38 पदमा हामीले पाउँदछौ, यसले हिब्रू 11 अध्यायलाई विस्तृत बनाउनमा सहायता गर्दछ। किनकि हिब्रू 11 अध्यायमा प्रेरित पौलले विश्वासद्वारा जिउनेहरूको विषयमा बोलिरहेका छन्। उनले उदाहरणको लागि पुरानो करारको समयमा जो विश्वासद्वारा बाँचे र जसले परमेश्वरलाई पछ्याए तिनीहरूलाई प्रस्तुत गर्दछन्। जसरी पौलले ती शब्दहरू निकाले जुन उनले आफ्नो विषयको ठूलो आधारको रूपमा प्रयोग गरेका छन्, जुन विश्वासीहरूको विश्वासको जीवनको बारेमा थियो। आज म तपाईँहरूसँग हिब्रू 11 अध्यायको विश्वासीहरूको विश्वासको जीवनको कुराकानीसँग बिताउन चाहन्छु। आज म तपाईँहरूसँग यी कुराहरूको विषयमा विचार गर्नेछु। हिब्रू 11 अध्यायको 1 खण्डको बारेमा बताउन चाहन्छु। हामीले यो याद गर्नुपर्दछ कि पौलले हामीलाई जानकारी दिँदैछन् कि विश्वास चाहिँ एउटै औजार हो। त्यसै गरी हिब्रू 11 अध्यायबाट उनले भन्दछन्, विश्वास एउटा औजार हो जसबाट परमेश्वरका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिनले भन्दछन्, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। र 3 पदमा उनले भन्दछन्, विश्वासद्वारा हामी बुझ्दछौ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। र हिब्रू 11 अध्यायको पुरै खण्डमा हामीले पौलले विश्वासद्वारा जिउने मानिसहरूको जीवनको व्याख्या गरेका छन्। विश्वासद्वारा र विश्वासले मात्र भनी भनेका छन् र उनले यो देखाउँदैछन् कि विश्वास चाहिँ साँच्चै नै औजार हो जुन यो परमेश्वरद्वारा मानिसलाई दिएको हो। तिनीहरूले विश्वास प्राप्त गर्नुको परिणाम तिनीहरूको विश्वास गर्न सफल भए, तिनीहरू परमेश्वरको निम्ति कार्य गर्न र जिउन सफल भए र त्यही समयमा उनको इच्छा अनुसार जिउन सफल भए। यसको अर्थ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो जुन हिब्रू 11 अध्यायको 1 पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। यहाँ विशेष जोड दिएको कुरा चाहिँ विश्वासको कार्य हो कि विश्वासले के गर्दछ, कि विश्वासले के गर्न सक्दछ। यो केवल औजार मात्र होइन, तर यो प्राकृतिक नियम भन्दा माथिको भनी देखाउँदछ। पौलले सिकाउँदैछन्, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो जुन उसले देख्दछ। यसकारण यहाँ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो भनी जोड दिदछ र जसले विश्वासीहरूको हृदय र जीवनमा काम गर्दछ, जसले उनको अगाडि राखेको कुरा माथि विश्वास राख्नमा सहायता गर्दछ र नदेखिएका कुराको दृढ भरोसा हो। यो शब्दलाई फेरि एकपल्ट हेरौं कि विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता हो जुन विश्वास भविष्यमा आशा राखिएका कुराको वर्तमानको यथार्थता हो। उदाहरणको लागि स्वर्गलाई लिऊ जुन विश्वासीहरूले भविष्यमा प्राप्त गर्न जाँदैछन् र तिनीहरूको लागि एउटा आशा हो, तर यो वर्तमान यथार्थतामा दिएको छ किनभने विश्वासले परमेश्वरको आज्ञामा काम गर्दछ र भविष्यमा पूरा हुने कुरामा आशा गर्दछ जुन ती स्वर्ग र अनन्त जीवनको बारेमा हुन्। यसकारण परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा विश्वासले अपनाउँदछ। यसकारण विश्वासले कुनै प्रकारको प्रतिज्ञा जुन चाहिँ परमेश्वरले गर्नुभएको कुरा वर्तमानमा विश्वासीहरूले हासिल गर्न सक्दैनन्। अब हामी पहिलो पत्रुस 1 अध्यायको 8 पदलाई हेरौं। त्यहाँ तपाईँ विश्वासीहरू र विश्वासको वा परमेश्वरको सन्तान जसले के विश्वास गर्दछ र के कुरामा भरोसा गर्दछ र के कुरामा आशा गर्दछ भन्ने सन्देश तपाईँले पाउन सक्नुहुन्छ। यसरी भन्दछ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, जुन उहाँ प्रभु स्वयं हुनुहुन्छ। विश्वासीहरूले परमेश्वरलाई प्रेम गर्दछन्, तर उहाँले कसैलाई प्रेम गर्नुहुन्छ जसलाई उहाँले कहिल्यै देख्नु भएको छैन, किनभने विश्वास प्राकृतिक नियम भन्दा माथिको औजार हो। त्यसले विश्वासीहरूलाई धर्मशास्त्रमा प्रकट हुनु भएकोमा कसै माथि जसलाई उसले कहिले देखेको छैन, यद्यपि उहाँमाथि उसले विश्वास गर्न सफल हुन्छ र प्रेम गर्न सफल हुन्छ र त्यो व्यक्तिमा भर पर्दछ जुन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। फेरि यो पद पढ्न चाहन्छु, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। यसमाथि विचार गर्नुहोस्, जसले उद्धार पाएका छैन र विश्वासी होइनन् कसरी उसले यो गर्न सक्छ? कसैमाथि विश्वास गर्नु उसलाई कहिल्यै देखेको छैन, कसैलाई प्रेम गर्नु जो तपाईँको नजिक आउनु भएको छैन र कसैमा आनन्द मनाउनु जसलाई तपाईँले कहिल्यै देख्नु भएको छैन। यद्यपि यो परमेश्वरको सन्तानको अनुभव हो, कोही व्यक्ति जसले ख्रीष्टलाई प्रेम गर्दैन तिनीहरूले मुक्ति पाएका छैनन्, तर त्यो व्यक्ति जसले मुक्ति पाएको छ त्यसले ख्रीष्ट येशूलाई प्रेम गर्दछ र जसको हृदयले आत्माले र समझले उहाँमा भर पर्दछ, उहाँमा भरोसा राख्दछ। यसकारण यी शब्दहरूको स्पष्ट र व्यक्तिगत उदाहरण जुन चाहिँ विश्वास र विश्वास गरिएको आशा राखिएको कुराको निश्चयता हो। यसकारण विश्वास नदेखिएका कुराको दृढ भरोसा हो। यसकारण यो प्राकृतिक नियम भन्दा माथिको औजारले हृदयलाई नदेखिएको कुराको विश्वास दिलाउँछ। परमेश्वरको सम्बन्धमा, मुक्तिको सम्बन्धमा हृदयलाई नदेखेको कुराको विश्वास दिलाउँदछ। यी सबै प्रतिज्ञाहरू जुन विश्वासीहरूलाई विश्वासको माध्यमबाट प्रदान गरिएको छ र विश्वासीहरू यी नदेखिएका कुरामा दृढ भरोसा राख्दछन् र यी कुराहरू स्वीकार गर्दछन् कि एक दिन उहाँले तिनीहरूलाई सहायता गर्नेछन्। यसको अर्थ वास्तवमा विश्वास प्राकृतिक नियमभन्दा माथिको मुक्ति दिने औजार हो। फेरि हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। यहाँ विश्वास चाहिँ मुक्ति दिने औजारको रूपमा भनिएको छ, जसले आशा राखिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढताको भरोसा गराउँदछ। त्यसपछि हामी यसलाई वस्तुको रूपमा देख्न सक्छौ। कसैले तपाईँलाई भन्न सक्छ, विश्वास भनेको अँध्यारोमा हानेको तीर हो, यद्यपि त्यो नचाहिने कुरा हो। जुन विश्वास त्यो होइन, तर विश्वास जहिले पनि त्यो चिज हो जसमा केही कुरामा भर पर्न सकिन्छ। जसरी हाम्रो परमेश्वर र मुक्तिदाताले हाम्रो बीचमा धर्मशास्त्रको सत्यता प्रकट गर्नु भएको छ कि ख्रीष्ट स्वयं त्यो साधारण विश्वासको वस्तु हुनुहुन्छ। जसरी प्रेरित 16 अध्यायको 31 पदमा पौलले फिलिप्पीको झ्यालखानाको हाकिमलाई उद्धार पाउनलाई मैले के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा भन्दछन्, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। यसकारण विश्वास चाहिँ बचाउने औजार हो, किनभने यसले विश्वासीहरूलाई उहाँ ख्रीष्टमा मर्नुभयो, त्यसै गरी धर्मशास्त्रमा उल्लेख गरेका छुटकाराको ठूलो काम उहाँले गर्नुभयो र उहाँमा भरोसा राख्न जुन उहाँ अदृश्य ख्रीष्टमा रहनलाई यसले स्वीकार गर्दछ। जो उहाँको नजिक आउनेछन् तिनीहरूलाई उहाँले अँगाल्नुहुन्छ। यसकारण विश्वास बचाउने औजार हो। एफिसी 2 अध्यायको 8 पदले भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वास जसले बचाउँदछ त्यो सधैँ हाम्रो ख्रीष्ट येशू र उहाँको कार्यमा केन्द्रित हुन्छ। त्यहाँ विश्राम लिनुहोस्, उहाँमा भर पर्नुहोस्, जसरी उहाँले आफ्नो सुसमाचारमा परमेश्वरको उदेकको अनुग्रहको बारेमा हामीलाई प्रकट गर्नुभएको छ। यो विचारणीय छ जुन प्रेरित पौलले यहाँ हामीलाई भन्दछन् कि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। साँचो गवाही चाहिँ तिनीहरूले निरन्तर प्रयत्न गरे र अन्त्यसम्म तिनीहरूले जित हासिल गरे। यसकारण विश्वास अदृश्य हो र यसलाई देख्न सकिँदैन। विश्वास परमेश्वरद्वारा दिइएको अदृश्य र प्राकृतिक नियमभन्दा माथिको गुण हो, जसलाई हृदयमा उत्पन्न हुँदछ, जसमा व्यक्तिगत रूपमा अघि बढ्दै जानु पर्दछ र अन्त्यमा महिमामा पुग्दछन्। आज म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई विश्वास भनेको के हो भनेर उहाँको वचनद्वारा सिकाउनु भएको होस् र उहाँले तपाईँलाई ख्रीष्ट येशूमा विश्वास गर्नलाई आजदेखि उहाँलाई आफ्नो मुक्तिदाता र छुटकाराको रूपमा ग्रहण गरी उहाँमा भर पर्न विश्वास प्रदान गर्नुभएको होस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज यस मधुर समयमा तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। सबै मानिसलाई आफ्नो आफ्नै चिन्ता छ, होइन त? कोही भन्छन् खाइसार कि लाइसार, मरेपछि लम्पसार। कोही भन्छन् ऋण लागे नडराउनु, तर दिन लागे डराउनु। तपाईँको पनि आफ्नै चिन्ता होला। चिन्ताले गर्दा मानिसहरू यस संसारमा सञ्चले बस्न सक्दैनन्। एउटा आनन्दित जीवन जिउनको लागि हामीले चिन्ताबाट छुटकारा पाउनुपर्छ। तर हामी चिन्ताबाट कसरी छुटकारा पाउन सक्छौ? आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने औषधिको बारेमा केही बताउनेछु। ओहो, माफ गर्नुहोस्, आज म तपाईँलाई चिन्ताबाट छुटकारा पसार। कोही भन्छन् ऋण लागे नडराउनु, तर दिन लागे डराउनु। तपाईँको पनि आफ्नै चिन्ता होला। चिन्ताले गर्दा मानिसहरू यस संसार

नजिक आएर बस्नुहोस्। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर्स चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले आत्मिक यात्रा पत्रिका प्राप्त गरेर आफ्नो प्रतिक्रिया मलाई पठाउनु भएको छ, मन पराउनु भएको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। म आशा गर्छु आउने दिनहरूमा हामी नियमित रूपले यो पत्रिका तपाईँको समक्ष प्रस्तुत गर्न सक्नेछौ। आउनु सधैँ झैं आज पनि एउटा अर्थपूर्ण मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

तपाई र म विभिन्न कारणले चिन्तित हुन्छौं। फिक्री चिन्ता पनि एक प्रकारको रोग जस्तै हो। कहिलेकाहीँ त मानिस यति धेरै चिन्तित हुन्छ कि अन्तमा गएर ऊ पगला हुन्छ, बौलाउँछ, ऊ मानसिक रोगी बन्छ। सायद तपाईँले निश्चय यस्ता मानिसहरूलाई भेट्नु भएको छ होला। प्रभु येशूले भन्नुभएको छ, यो खण्ड म तपाईँसित बाइबलको मत्तीको सुसमाचार 6 अध्यायबाट पाठ गरिरहेको छु। म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भनी आफ्नो प्राणको निम्ति र के लगाउँला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन र? आकाशका चराचुरुङ्गीहरूलाई हेर त, तिनीहरूले न त छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिनीहरू

तिनीहरू भन्दा बढी मूल्यवान छैनौ त? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर त, ती कसरी बढ्दछन्। तिनले न त परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति पनि आपूषित थिएनन्। आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी भइराउनुहुन्छ भने ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले भइराउनु हुने छैन र? यसकारण के खाउला कि के पिउला कि के पहिरौला भनेर फिक्री नगर। भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। भर्खरै मैले पाठ गरेको खण्ड प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुरा हो। चिन्ताग्रस्त रहने मानिसले यो कुरा याद राख्नुपर्छ कि उसले चाहेको कुरा उसँग नभए पनि कमसे कम परमेश्वरले केही कुरा त उसलाई दिनुभएको छ। परमेश्वरले जे दिनुभएको छ त्यसको निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। परमेश्वरले गर्नुभएका उपकारहरू सम्झनुपर्छ। ससाना कुराहरू जुन परमेश्वरले गर्नुभएको छ त्यसका निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। तपाईँका वरिपरि भएका मानिसहरू जसले तपाईँसँग प्रेम गर्छन् तिनीहरूका निम्ति तपाईँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यदि तपाईँले एउटा धन्यवादको शब्द बोल्नुभयो भने त्यसले तपाईँको हृदयमा आनन्द उत्पन्न गर्नेछ। मैले बोलेको कुरामा तपाईँलाई विश्वास लाग्दैन भने आज नै कसैलाई धन्यवाद दिएर हेर्नुहोस्। आनन्दले चिन्तालाई हटाउँछ। आनन्दले तपाईँको मनको बोझलाई हलुको पार्दछ। एकजना व्यक्ति थिए, ऊ गरीब थिए, मजदूरी गरेर आफ्नो जीविका चलाउँथे। खानु लाउनु हम्मे हम्मे पर्थ्यो, पेटभरि खाना पनि पाउँदैनथे, झुप्रुमा बस्थे। तिनको जीवनमा एउटा ठूलो धोको थियो। त्यो धोको के हो भने तिनले जीवनमा कहिले पनि जुत्ता लाउन पाएका थिएनन्। तिनले मनमा नै सोच्दथे, यदि जुत्ता नै लाउन नपाए पनि कमसेकम चप्पल लाउन पाए त हुन्थ्यो। तर के गरोस्, बिचारा पैसाले पुग्दैनथ्यो। तिनलाई बडो नराम्रो लागेको थियो जीवनमा। जब चप्पल धरी पनि लगाउन नपाउँदा ऊ परमेश्वरसँग पनि गनगनाएका थिए, धेरै दुखित थिए। एक दिन दैनिक मजदूरीमा जाँदै थिए। बाटोमा जाँदै गर्दा तिनले एउटा मानिसलाई देखे जसको दुईटै खुट्टा थिएनन्। ऊ हेरेको हेरेकै भए। खुट्टामा चप्पल लाउन नपाएर त्यतिका दिनसम्म गनगनाएको ऊ खुट्टै नभएको मानिसलाई देखेर आफूलाई धन्य ठान्यो। उसले भन्यो, ओहो, म कति भाग्यमानी रहेछु है, कमसेकम मेरा खुट्टाहरू त कति राम्रा छन्। उसले परमेश्वरलाई आफ्ना खुट्टाहरूको निम्ति धन्यवाद दियो। हामी मानिसको एउटा बानी के हुन्छ भने हामीलाई आफ्नो समस्या मात्र ठूलो लाग्छ, आफ्नै कुरा पहाड़ जस्तो लाग्छ, आफैलाई मात्र चिन्ता फिक्री आइपरेको जस्तो लाग्छ। तर मित्र, यो संसारमा अरू मानिसहरू छन् जो ठूलो समस्या र चिन्तामा परेका छन्। त्यो व्यक्ति चप्पल लाउन नपाएर गनगनाउँदै थियो, तर उसले यस्तो मानिस देख्यो जसको खुट्टा नै थिएन। हामीसँग जे छैन त्यसका निम्ति किन चिन्ता गर्नु? बरु जे हामीसित छ त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ। जे हामीसँग छैन त्यसका निम्ति असन्तुष्ट हुनुभन्दा जे हामीसित छ त्यसमा आनन्दित हुनु असल हो। नेपालीमा एउटा भनाइ छ, कालो पोते नपाउनेलाई तिलहरीको धोको, केही नभएकाले दामी चीजको इच्छा गर्नु। यीशुले भन्नुभयो, चिन्ता फिक्री गरेर हामी आफ्नो अवस्थालाई सुधार्न सक्दैनौ, बरु बिगार्छौं। यीशुले भन्नुभयो, फिक्री गरेर हामी आफ्नो आयु बढाउन सक्दैनौ। चिन्ता गर्ने मानिसले जान्नुपर्ने एउटा कुरा यो छ कि उसित जे छ त्यसको निम्ति सधैँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। उसले पवित्र बाइबलमा भजन लेखकले परमेश्वरप्रति धन्यवादी हुँदै यसो भनेका छन्, भजन संग्रह 103 मा, हे मेरो आत्मा
परमप्रभुलाई धन्यको भन् र मम जे जति छन् ती सबैले उहाँको पवित्र नामलाई धन्यको भनुन्। हे मेरो आत्मा परमप्रभुलाई धन्य भन् र उहाँका सबै उपकारहरू नबिर्सी। तपाईँले चाहनु भएको कुरा तपाईँले प्राप्त गर्नुभएको छैन होला, तर यसो विचार गर्नुहोस्, परमेश्वरले तपाईँलाई कति धेरै कुराहरू दिनुभएको छ। जिउनको निम्ति सास दिनुभएको छ, उहाँले तपाईँलाई प्राण दिनुभएको छ। यो प्राणको मूल्य कति होला? ओहो, प्राणको मूल्य कसैले पनि जान्दैन, कसैले पनि प्राणको मूल्य तिर्न सक्दैन। सासको महत्व र मूल्य अस्पतालमा पर्सेर अक्सिजन लगाउनु पर्दा मात्रै थाहा हुन्छ। यो सित्तैमा पाएको हावा सास कति महत्वपूर्ण रहेछ। परमेश्वरले हामीलाई सास फेर्नको निम्ति सित्तैमा हावा दिनुभएको छ, खानको निम्ति भोजन दिनुभएको छ, लाउनको निम्ति लुगा फाटा दिनुभएको छ, बस्नको निम्ति छानो दिनुभएको छ, घर दिनुभएको छ। हामी भोके र नाङ्गे बस्नु परेको छैन। परमेश्वरले कति ठूलो कृपा गर्नुभएको छ। यी सबै कुराको निम्ति हामी परमेश्वरप्रति धन्यवादी हुनु पर्दैन र सायद तपाईँ कतिजनाले भन्नुहोला, परमेश्वरले कमाएर दिएको र मैले नै पसिना बगाएर कमाएको। भन्नुहोस् भन्नुहोस्, सबै तपाईँले नै गर्नुभएको हो। हामीले जुन कुरा पाएका छौं, यदि त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिन सक्यौं भने हामी अझ अरू आशिषहरू परमेश्वरबाट पाउनेछौं। परमेश्वर हाम्रा पिता हुनुहुन्छ, उहाँले सधैँ हाम्रो भलो चिताउनुहुन्छ, हामीलाई खुशी र सफल जीवन दिन चाहनुहुन्छ। हामीले जे पाएका छौं त्यो परमेश्वरले नै दिनुभएको हो। तपाईँ र मैले जिउने समय पनि परमेश्वरबाट नै हामीले पाएका छौं। यस्तो महत्वपूर्ण समय हामीले चिन्ता फिक्री गरेर बिताउनु हुँदैन। एकपल्ट प्रभु येशूले 10 कुष्ठरोगीहरूलाई निको पार्नुभयो। निको भएका 10 मध्ये एकजना मात्र प्रभुलाई उहाँले गर्नुभएका कृपाको निम्ति धन्यवाद दिन फर्केर आयो, अरू 9 धन्यवाद दिनु जरूरी ठानेनन्। यो कस्तो व्यवहार हो? यस्तै मानिसहरू पछिबाट गएर चिन्ता फिक्रीका शिकार बन्दछन्। अधन्यवादी मानिसले नदुखेको कपाल डोरी लगाएर दुखाउँछ। मैले भन्न खोजेको कुरा सायद तपाईँले बुझ्नुभयो होला। याद राख्नुहोस्, धन्यवादी हृदय भएका व्यक्तिले जीवनमा उन्नति गर्छन्, अधन्यवादी गनगनेले मर्दा पनि हात मुठी पारेर मर्छन्। ससाना कुराको निम्ति धन्यवादी बनौं। परमेश्वरप्रति मात्र होइन तर आफ्ना साथी मित्र छोरा छोरी श्रीमान श्रीमती बुवा आमा गुरुजन हाम्रा सबै मित्रहरूप्रति र हाम्रो सेवा गर्ने हरेक प्रति धन्यवादी बनौ। जीवन नै धन्यको बन्नेछ। श्रापित जीवनलाई त्यागेर धन्यवादी जीवन रोजौं। यही नै अर्थपूर्ण जीवन हो। कुराकानी गर्दा गर्दै प्रिय मित्र समयले मलाई विदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँले आफ्नो जीवनमा एउटा परिवर्तनको निम्ति अठोट लिन चाहनुहुन्छ, आफै एक धन्यवादी व्यक्ति बन्न चाहनुहुन्छ भने मलाई पनि आफ्नो खुशी बाँड्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाई आफ्नो मनको अवस्थाको नियन्त्रणमा हुनुहुन्छ। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 58 यहाँलाई स्वागत छ। परमेश्वरले तपाई र मलाई उहाँको आनन्द र शान्ति अनुभव गर्ने क्षमता दिनुभएको छ। जब हामी नकारात्मक परिस्थितिहरूको सामना गर्छौं, तिनीहरूले हामीलाई मनको अवस्था भनिने एउटा कुराबाट गुज्रन लोभ्याउँछ। जब परिस्थितिहरू हाम्रो पक्षमा हुन्छ, तब हामी राम्रो मनको अवस्थामा हुन्छौं, र जब परिस्थिति राम्रो हुँदैन वा कसैले हामीलाई कठोर व्यवहार गर्छ, हाम्रो दिमाग सजिलै खराब अवस्थामा परिणत हुन सक्छ। धेरै मानिसहरूले अरूले उनीहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुराले आफ्नो मनको अवस्थालाई प्रभावित हुन दिन्छन्। जब अरूले उनीहरूसँग राम्रो व्यवहार गर्छन्, तिनीहरू राम्रो स्थितिमा हुन्छन्। तर जब कसैले उनीहरूसँग नराम्रो व्यवहार गर्छन्, तिनीहरू रिसाउँछन्, निराश हुन्छन्। तिनीहरू त्यो व्यक्तिको नकारात्मक भावनाहरूलाई आफ्नो दिमागमा बस्न दिन्छन्। यीशु ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध भएकाहरूलाई यस्तो हुनु आवश्यक छैन। हामी हाम्रो मनको अवस्थाको नियन्त्रणमा छौ र हामी शान्तिमा रहन रोज्न सक्छौ। परिस्थिति खराब हुँदा र जब अरूले हामीलाई नराम्रो व्यवहार गर्दा पनि हाम्रो हृदयमा आनन्द कायम राख्न सक्छौ। हितोपदेशको पुस्तक 4:23। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। प्रिय श्रोता, तपाईँ आफ्नो विचारहरू नियन्त्रणमा राख्नुहुन्छ। तपाईँको वरिपरि आँधी बेरी हुँदा पनि परमेश्वरले तपाईँलाई शान्त रहन सक्ने क्षमता दिनुभएको छ। शैतानले सधैँ तपाईँको दिमागमा नकारात्मक विचारहरू ल्याउन चाहन्छ, तर तपाईँले नियन्त्रण गर्नुहुन्छ कि ती विचारहरूले त्यहाँ घर बनाउने छन् कि छैनन्, वा तपाईँले तिनीहरूलाई परमेश्वरको वचनबाटको प्रतिज्ञाले प्रतिस्थापित गर्नेछन् कि छैनन्। तपाईँले आफू को हुनुहुन्न, तपाईँ आफू को हुन चाहनुहुन्छ भनेर कल्पना गर्नुपर्छ। तपाईँको जीवनमा आउने हरेक समस्या तपाईँले आफ्नो सोचाइमा अनुभव गर्नुहुन्छ। जब तपाईँले यो महसुस गर्नुहुन्छ, तब तपाईँलाई थाहा हुन्छ कि त्यो समस्याको समाधान भनेको आफ्नो मन परिवर्तन गर्नु हो। यो अरू कसैलाई उनीहरूले गरिरहेको काम परिवर्तन गर्न लगाउनु प्रयास गर्ने होइन। खराब अवस्थामा भएको निर्णयको लागि अरूलाई दोष नदिनुहोस्। अरू मानिसहरूले तपाईँलाई दुखी बनाइरहेका छैनन्, तर अरू मानिसहरूको प्रभावले तपाईँलाई दुखी बनाउन दिने निर्णय तपाईँकै हो। दोस्रो कुरन्थीको पुस्तक 10:5। परमेश्वरका ज्ञानको विरूद्ध खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौं। प्रिय श्रोता, तपाईँले दिनभरि जे सोच्नुहुन्छ तपाईँ त्यही बन्नुहुन्छ। तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरू विस्तार हुन्छन्। त्यसकारण तपाईँको दिमाग नकारात्मकताले भरिएको हुनुहुँदैन, बरु तपाईँले प्रत्येक विचारलाई परमेश्वरको वचनको बन्धनमा राख्नुपर्छ। तपाईँ जस्तो बन्न चाहनुहुन्छ त्यस्तै आफूलाई कल्पना गर्नुहोस्। तपाईँको मानसिक तस्विरले तपाईँको व्यवहारमा शक्तिशाली प्रभाव पार्छ। भित्री रूपमा तपाईँको दृष्टिकोणले तपाईँको बाहिरी प्रदर्शनलाई धेरै हदसम्म निर्धारण गर्छ। तपाईँको जीवनमा सबै सुधारहरू भित्रबाट तपाईँको मानसिक तस्विरहरूमा शुरू हुन्छन्। नकारात्मक परिस्थितिहरूको बीचमा हुँदा तपाईँको जीवनमा ख्रीष्टको चरित्र प्रतिबिम्बित गर्नको लागि तपाईँले आफ्नो मनमा भएका विचारहरूलाई नियन्त्रण गर्न आवश्यक छ। प्रेरितको पुस्तक 16:25। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। पावल र सिलास पक्राउ परेका थिए। अधिकारीहरूले उनीहरूको लुगा च्याते, उनीहरूलाई डण्डाले नराम्रोसँग पिटे अनि जेलमा हालिदिए। तर उनीहरूले आफ्नो मनलाई नियन्त्रणमा राखे र आफूमाथि गरिएका दुष्ट कामहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा प्रशंसाका गीतहरू गाउन रोजे। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? तपाईसँग दुई विकल्पहरू छन्। तपाईँ राम्रो मुडमा हुने वा खराब मुडमा हुने छनौट गर्न सक्नुहुन्छ। प्रत्येक पटक जब केही नराम्रो हुन्छ तपाईँ पीड़ित बन्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ त्यसबाट सिक्ने छनौट गर्न सक्नुहुन्छ। तपाईँ गुनासो गर्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ मायालु पिता परमेश्वरको हातमा हुनुहुन्छ भनेर पहिचान गर्न छनौट गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो परिस्थितिहरूमा कसरी प्रतिक्रिया देखाउँदै हुनुहुन्छ भनेर छनौट गर्न सक्नुहुन्छ। मानिसहरूले तपाईँको मनका अवस्थालाई कसरी असर गर्छन् भनेर छनौट गर्न सक्नुहुन्छ। मुख्य कुरा के हो भने तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ। परमेश्वरको महिमा हुने तरिकाले तपाईँप्रति उहाँको विश्वासयोग्य प्रेमको अरूलाई गवाहीको रूपमा बाँच्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आछि नेनादीको दुनि छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु दुने छुदु धका विशेष ध्यान ब्यादी छ। जय मसी जो जलपा जी अमृता महर्जन स्पार्क माई फेथ यु भाग 27 के छि सकसितन सुबै छनुजी छगु प्रतिष्ठित कलेजिया जहाँको स्नातक समारोह के उपस्थित रह्या शैक्षिक उत्कृष्टता प्राप्त यापी भूनिमित सम्मा न्यायको विशेष ज्याजो ख गाउन हुड व तपली पुनातम छमो मनो दुगु ख विद्यार्थी पिन्त विशेष उत्कृष्टता प्रदान पत्र लला न्य वैकल चोङगो बिहादीगु ख वयागु गाउन वयागु लका तक्क मथ्य उखी जी गाउन या खुए पुनातगु पाइन खने फु जी वया त उगु अवसरे या नीति छुवस पुना तगु आशायाना बरु व पुनागु मोसुगु जिन्स पुना तगु ख जी थम निला थुकी जी त जीवनया छगु निश्चित सत्य लुमङका बिल थो अप दया थे मनुते त थगु पिनिया फापाया त कया तस्क छिउता दै इम्स विसायाई कि थुकी इमगु दुनिया वास्तविकता सुस्के बि छिं छि त आश्वासन बिया थुकिया त सुस्के असम्भव ख छिं थुकिया त मनुटे पाखे सुस्के फैमखु छिं विशेष याना परमेश्वर पाखे थुकिया त सुस्के फैमखु उके छिगु धुने छु जुया सुन धका तस्क छिउदा कया दिस मर्कुस मेघु अध्याय नि छगु ननिहे नि सोङ्गु के धाया तगुदु छादासा मनु यागु दुनुग्ल निसे थथे मभिङ्गु विचार पिहा वै बेविचार यायगु फुइगु सोङ्गु लोभी जुइगु मभिङ्गु ज्यायागु थगे यायगु लालाथे सना जुइगु नुग मुइकेगु मेपिन्त मभिङ्क खलागु घमण्डी जुइगु मूर्ख ज्यायागु थोफुक्क मभिङ्गु ज्या मनुजेगु दुनुग्ल निसे पिहा वै अले वया त शुद्ध याइ यदि छि याकसा खसा छि थज्यागु उमेरे दुखी छि इहिपा याय त सुबला म मनु जुई धका निर्णय यागु सुरु या नाचुन दिगुदु छगु निर्णय याई गुईले होसियार्जु मनु त्यस छि त प्रभावित याय त तस्क कुत याई विशेष याना इम्के दुने दुने यक्कु सुलासङ्गु पाप्दै छक छि इपिलिसे इहिपा यात कि ठोखनी दया वै मत्ती निसोङ अध्यायो नि नेगो निस्यागो पत्के धाटो शास्त्री व फरिसित छिपिन त धिकार दु छिपि निपा ख्वापा दुपिख छादासा छिपि पिने ला चहा पारा तगु चिहान थे बाला दुने धासा छिपि ढोगीको कंगाल व नवगो जखर्जा अछि हे पिने छिपि धर्मी जुया दुन जुई दुने धासा छिपे मबिनगु ज्या ख व अत्याचार याना सोङ्गु दु यो पिङ पिने खङ्गु खया आधारे यक्कु कुत याइपि मनुते त बालाको सोया दिस दुने वयागु इमगु चरित्र या मूल्याङ्कन याना दिस सुनान सोया सोङ्गु मधु धका विचार याइबले मनुते सु धाई धका सोया छि इमगु वास्तविक चरित्र या त लुइके फै उदाहरण या नीति यक्कु मनु त मन चे दना माइक चुने जुना सुने य इम त तरल धङ्गु पुसले मनुते त प्रचार याय य इम्स तालिया आनन्द काई इपि आमेन व हलेलुया धका हाला मन्चे चाहिला चुनी इम्स छिगु भावना या त अपिल याइगु चलाक भाषण छित न्यायपुका बी तर जे उपि सेवक तेगु प्रशंसा याए गुपि गरिब लुगी या त छे छे नाप्ला हुने इम्स विधवा पिन्तन नाप्लाना इम्को आवश्यकता पुगुङकी मेपी मनुतेस इमगो बारे सुविचा याई धका इम त च्युता मरु इमगो नुगा परमेश्वरिया मायाजा अले इमस परमेश्वरिया मनुतेगु विचा व करुणाया माध्यम पिने थगु मतिना कया सोङ्गु दु हितोपदेश पेङ्गु अध्यायु नि सोङ्गु पत्के धातगु दु थगु मति या त बालका विचाया छ मति त थे हे छङ्गु जीवने जुइगु ख यो पिङ्गन मेपि छि विचार याना दिगु विचार ल छि दुने दुने सुख धका निर्णय याई अछि जुगुने हे परमेश्वरिया वचन बोनेगु व मनन याएगु पाखे वैगु मतिना दया आनन्द व शान्ति या विचार थगु मनियात नकेगु तस्क महत्वपूर्ण जुई अले छिगु जीवन थुगु गुण या अभिव्यक्ति जुई अले छि थ वास्तविक म मेपी पाखे सुके मारी मोहु थोयागु वचन यना देगुने छि सकसित न परमेश्वर सवाबीमा जय मसी यना मेपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसी।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। आफ्नो किशोर अवस्थाका छोराछोरीलाई कसरी मदत गर्ने? आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ। व्यवस्था 11:19। आजको विश्वव्यापी संस्कृतिमा संसारभरका युवा युवतीहरूको संगीत, फ्याशन र प्राय खेलकुदका आइडलहरू संगीतका आइडलहरू एकै हुने गर्छन् वा भनौं उनीहरूको रूचि समान प्रकारको हुन्छ। संचारको कारण हरेक देशको ट्रेन्डिङ अपडेट्स सबैको पहुँचमा छ। त्यसै कारण विश्वको जुनसुकै कुनामा बसेको भए तापनि, जुनसुकै भौगोलिक वा सांस्कृतिक भिन्नता भए तापनि, आजभोलि किशोर किशोरीहरूमा एकै खालको समस्या र एकै खालको चुनौतीहरू देखिन थालेको छ। 20 वर्षीय ब्लगर जेनी ओहाराले आजभोलिका युवा युवतीले भोग्ने समस्याहरू, जुन समस्याप्रति वयस्कहरू जानकार छैनन् भन्ने विषयमा एउटा लेख तयार गर्नुभएको छ। आमा बुवाहरू, यदि तपाईँको पनि किशोर अवस्थाका नानीहरू छन् भने यो कुरा ध्यानसँग सुन्नुहोस् र विचार गर्नुहोस् है। पहिलो कुरा, साइबर बुलिङ र स्टकिङ। इन्टरनेटले बुलिङको अथवा कसैको मजाक उडाउने, खिसी गर्ने कुराको प्याटर्नलाई परिवर्तन गरेको छ। अहिले कसैले आम्ने सामने के भन्छ त्यो सँगसँगै इन्टरनेटमा कसले के लेखिदिन्छ, के हल्ला फैलाइदिन्छ त्यो पनि तनाव थपिएको छ। इन्टरनेट अनि सामाजिक सञ्जालमा जोडिएका तपाईँका नानीहरू पनि यसको शिकार हुने सम्भावना धेरै छ। दोस्रो कुरा, यौन। ब्लगर ओहारा लेख्नुहुन्छ, बालबालिकाहरू, मेरो मतलब वास्तवमै साना बच्चाहरू आजभोलि धेरै यौनजन्य क्रियाकलापमा संलग्न हुने गरेका छन्। कम उमेरमा यौन क्रियाकलापमा सक्रिय युवाहरूको संख्या हरेक वर्ष बढ्ने क्रममा छ। नैतिक मूल्यहरू सिकाउने परिवारको बच्चाहरूमा पनि यो समस्या देखिएको छ, किनकि तपाईँले जति नै आफ्नो बच्चालाई सम्झाए तापनि, अनुशासनमा राखे तापनि, अनलाइन चलचित्रहरू र टीभी कार्यक्रमहरूमा स्पष्ट कामुकता प्रसारण हुन्छ, जसबाट आफ्नो बच्चालाई पूर्ण रूपमा टाढा राख्नु असम्भव जस्तै बनेको छ। तेस्रो कुरा, लागू औषध र मादक पदार्थ। बढ्दो विश्वव्यापी आर्थिक दबावको कारण केटाकेटीहरूलाई प्राय घरमा एक्लै छोडेर आमा बुवा काममा व्यस्त हुनु सामान्य बन्दै गर्दा त्यो खाली र एक्लो समयमा युवा युवतीहरू धूम्रपान, मद्यपान र नशालु पदार्थ सेवनमा फस्ने समस्या पनि बढ्दै गइरहेको छ। यस्ता कुरा सजिलै खरिद बिक्री गर्न सकिने कानूनले झन यो समस्यालाई गम्भीर बनाइरहेको छ। चौथो कुरा, अरूले आफूप्रति राख्ने उच्च अपेक्षाहरूबाट आउने तनाव। अभिभावक, शिक्षक र साथीहरूबाट एउटा राम्रो कलेजमा राम्रो अंकको साथ डिग्री प्राप्त गर्ने दबाव र त्यसपछि अरूको नजरमा नामी कहलिएको करियरमा स्थापित हुने चिन्ताले हाई स्कूलमा पढ्ने किशोर किशोरीहरूलाई बाँच्नु कि मर्नु जस्तो अवस्था सृजना गर्ने गरेको छ। पाँचौं कुरा, टुक्रिएको घर। बुवा विदेशमा बस्ने वा टुक्रिएको घरको परिदृश्य आजभोलि निकै सामान्य बन्दै गइरहेको छ। घरहरू बीचको अदला बदली, झगडा गर्ने आमा बुवा र सौतिनी आमा बुवाले गर्ने व्यवहार, यी सबै कुराले आजभोलिका किशोर अवस्थाका नानीहरूलाई थप तनाव दिने गरेको छ। छैठौं कुरा, हिंसाप्रति असंवेदनशीलता। हिंसा किशोर किशोरीहरूले हरेक दिन देख्ने कुराको एक हिस्सा बन्दै गइरहेको छ, चाहे भिडियो गेमहरूमा होस्, चलचित्रहरूमा वा समाचारहरू वा सड़कमा होस्। आजभोलि हाम्रो जीवन त्यस्ता कुराहरूले भरिएको छ जसले कुनै किशोर किशोरीले जीवनलाई हेर्ने तरिका परिवर्तन गर्न सक्छ। तपाईँको किशोर अवस्थाका बच्चा विरूद्ध आउँदै गरेको यी गम्भीर समस्याहरूको बारेमा के गर्ने त कुरा गर्नुहोस्। हो, आफ्ना बच्चाहरूसँग धेरै भन्दा धेरै समय कुरा गर्नुहोस्। व्यवस्थाको पुस्तकमा परमेश्वरले मूसालाई दिनुभएको निर्देशन पालन गर्नुहोस्। आफ्नो घरमा बस्दा बाटोमा हिँड्दा ढल्कदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाऊ। घरमा जवान छोराछोरी भएको जो कोहीलाई थाहा छ कि उनीहरू रातको समयमा मात्रै तपाईँको कुरा सुन्न तयार हुन्छन्, जुन समयमा तपाईँ दिनभरिको थकानले लखतरान भइसक्नु भएको हुन्छ। एकछिन आफ्नो निन्द्रा माया मारेर भए पनि उनीहरूसँग समय बिताउनुहोस्। उनीहरूको ओछ्यानमै बसेर भए पनि उनीहरूसँग कुराकानी गर्नुहोस्। तर यो कुरा राम्रोसँग बुझ्नुहोस्, तपाईँले कुरा गरेर मात्र किशोर किशोरीको सोचाइ परिवर्तन हुँदैन। परमेश्वरको वचनको सत्यता मात्र मानव दिमागको नवीकरणको एजेन्ट हो। त्यसैले परमेश्वरले हामीलाई व्यवस्था 11:18 यो कुरा बताउनु भएको छ, तिमीहरूले मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख, ती आफ्ना हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध। यी समस्याहरू समाधान गर्न र संसारको सत्यताहरूलाई वचनको आधारमा खण्डन गर्न के तपाईँ आत्मिक रूपमा तयार हुनुहुन्छ? के तपाईँसँग वचन र पवित्र आत्माको कुरामा राम्रो समझ छ, ताकि तपाईँ चाहिएको समयमा ती वचनको अगुवाईमा आफ्नो किशोर किशोरीसँग कुरा गर्न सक्नुहोस्? कहिले काहीँ उनीहरूसँगको वार्तालाप तपाईँले सोचे अनुरूप नै अगाडि बढ्छ भन्ने छैन। त्यो समयमा कसरी त्यो वार्तालापलाई प्रभावकारी बनाउन त्यसको लागि तपाईँलाई वचनको राम्रो ज्ञान हुन आवश्यक छ। तपाईँको नानीहरूलाई अहिलेको संसारमा अगाडि बढ्न कसरी अगुवाई गर्ने, यसको लागि तपाईँले धेरै समय दिनुपर्छ। एउटा भनाइ नै छ, किशोर किशोरीहरूले प्रेमलाई टीआईएमई टाइम भनेर बुझ्छन् रे। आफ्नो नानीहरूलाई तपाईँले लगानी गरेको समयलाई उनीहरूले तपाईँको प्रेम भनेर बुझ्छन्। त्यसकारण उनीहरूको लागि शारीरिक र आध्यात्मिक रूपमा उपलब्ध भइदिनुहोस्। मैले माथि उल्लेख गरेको बाइबल खण्ड एक प्रतिज्ञामा गर सकिन्छ, ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्तानहरू पृथ्वीमाथि आकाश र हुन्जेल चिरायु होन्। व्यवस्था 11:21 पद। हाम्रो वरिपरि परिवर्तन हुने सबै कुराको बावजुद हामी परमेश्वरको वचनका प्रतिज्ञाहरूमा सधैँभरि भर पर्न सक्छौं।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरले शैतानका दुष्ट योजनाहरूलाई असफल पारिदिनुहुन्छ। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा उत्पत्तिको पुस्तकबाट एउटा महान शिक्षाका साथमा आएकी छु। अनि यो सब उत्पत्ति 50 अध्यायको त्यो अद्भुत कथाको वरपर केन्द्रित छ जुन तपाईँलाई राम्रोसँग थाहा छ। यो योसेफको कथा हो जसले धोका पाए, दासत्वमा बेचिए र जेलमा सर्नका लागि छाडिए। तापनि उनले आफ्ना कुबलो चिताउने दाजुहरूलाई भन्न सके, तपाईँहरूले त मेरो हानि गर्ने युक्ति गर्नुभएको थियो, तर परमेश्वरले त्यसलाई भलाइका निम्ति युक्ति बनाउनुभयो ताकि धेरै मानिसहरूको प्राण रक्षा होस्, जस्तो आज भइरहेछ। अहो, त्यो कति महान शिक्षा हो। अरूले खराबीका लागि सोचेका कुराहरूलाई परमेश्वरले भलाइका लागि प्रयोग गर्नुहुन्छ। अनि यस व्हीलचेयरमा बसिरहँदा यो कुराले मेरो हृदयलाई निकै गहिरो गरी छुन्छ। मैले मेरो घाँटी भाँचेको त्यो दिनलाई फर्केर हेर्दा मलाई लाग्थ्यो कि शैतानले नै मेरो ढाडमा लात थानेर मलाई त्यो ढुङ्गाबाट धकेलिदिएको थियो। मलाई लाग्थ्यो कि यो सबै कुराको जिम्मेवारी उनै हो, मेरो हानि चिताउने उनै थियो। तर परमेश्वर, उहाँले त यसलाई भलाइका निम्ति युक्ति बनाउनु भएको रहेछ। अनि त्यो भलाइ उत्पत्ति 50:20 पदमा पूर्ण रूपमा वर्णन गरिएको छ। परमेश्वरले धेरै मानिसहरूको प्राण रक्षाका निम्ति यो युक्ति बनाउनु भएको थियो। अनि म यसलाई जनी र साथीहरू कार्यक्रममा हाम्रा कामहरू मार्फत हरेक दिन देख्छु। जब हामी विश्वभर व्हीलचेयरहरूलाई जान्छौं र यसोको जीवन परिवर्तनकारी सुसमाचार बाँड्छौं, परमेश्वरले काम गर्ने तरिका यही नै हो। उहाँ सधैँ शैतानका दुष्ट मनसायहरूको सदुपयोग गर्नुहुन्छ र तिनलाई आफ्नै सेवामा प्रयोग गर्नुहुन्छ। यो त परमेश्वरले एफिसी 1 अध्यायमा भने जस्तै आफ्नो इच्छाको अभिप्राय अनुसार सबै कुरा गराउनुहुने उहाँको सामर्थ्यको अर्को एउटा उदाहरण मात्र हो। परमेश्वरले हरेक कुरा भाँचिएका हृदयहरू, भाँचिएका परिवारहरू, भाँचिएका घाँटीहरू, उहाँले हरेक कुरालाई आफ्नो इच्छाको अभिप्रायसँग मेल खाने गरी काममा ल्याउनुहुन्छ। तपाईँको जीवनमा यो कस्तो देखिन्छ त? ल, यसबारे सोच्नुहोस्। शैतानले तपाईँको मण्डलीको रमाइलो पिकनिक बिथोलिदिने गरी पानी पारिदिन्छ ताकि इसाईहरूले आफ्ना प्रभुको विरूद्धमा गनगन गरून्। तर परमेश्वरले त्यो पानीलाई तपाईँको जीवनमा मात्र होइन तर त्यो पिकनिकमा आएका हरेक इसाईको जीवनमा धीरज उत्पन्न गराउन प्रयोग गर्नुहुन्छ। शैतानले एउटा प्रभावकारी मिसनरी जंगलमा लडेर उसको खुट्टा भाँचियोस् र उसको काममा बाधा पुगोस् भन्ने योजना बनाउँछ, तर परमेश्वरले त्यो दुर्घटनालाई यसकारण हुन दिनुहुन्छ ताकि पीड़ा र असुविधाप्रति त्यो मिसिनरीको भक्तिपूर्ण प्रतिक्रियाले गाउँलेहरूलाई प्रभुको बारेमा पुनः सोच्न बाध्य पारोस्। शैतानले बंगलादेशको एउटा सानो गाउँमा सयौं मानिसहरूलाई मार्नका लागि समुद्री आँधी ल्याउँछ, तर परमेश्वरले त्यो आँधीलाई आफ्नो महान सामर्थ्य प्रदर्शन गर्न, पापले संसारमा ल्याएका भयानक परिणामहरू मानिसहरूलाई देखाउन र केही मानिसहरूलाई उहाँको खोजी गर्नतर्फ डोर्याउन प्रयोग गर्नुहुन्छ। शैतानले जोनी नामकी 17 वर्षकी केटीको घाँटी भाँचियोस् र उनको जीवन बर्बाद होस् भन्ने कुराको षड्यन्त्र रच्यो, तर परमेश्वरले उहाँसँगको अझ नजिकको हिँडाइका लागि तिनले गरेको प्रार्थनाको उत्तरमा त्यो भाँचिएको घाँटी पठाउनुभयो। मेरो एकजना साथीले एकपटक भने जस्तै, परमेश्वरले परिस्थितिहरू पठाउनुहुन्छ तर शैतानले प्राय तिनलाई बोकेर ल्याउँछ। परमेश्वरको प्रशंसा होस् कि जब शैतानले विपत्ति ल्याउँछ तब हामी उसलाई योसेफले आफ्ना दाजुहरूलाई दिएको उत्तरद्वारा जवाफ दिन सक्छौ। जब उनीहरूले उनलाई दासत्वमा बेचेका थिए, उनले भनेका थिए, तपाईहरूले मेरो विरूद्धमा खराबी चिताउनु भएको थियो, तर परमेश्वरले त्यसलाई भलाइका निम्ति युक्ति बनाउनुभयो। तपाईँको ढाडमा चोट पुर्याउने त्यो गाडी दुर्घटनाका घटनाहरूलाई शैतानले प्रेरित गरेको हुन सक्छ। सायद शत्रुले तपाईँको विश्वासलाई तहस नहस पार्ने, तपाईँलाई परमेश्वरको भलाइमाथि शंका गराउने र तपाईँको असन्तोषद्वारा उहाँको प्रतिष्ठामा दाग लगाउने आशा गरेको थियो, तर परमेश्वरको उद्देश्य भनेको तपाईँको दीर्घकालीन पीड़ाद्वारा तपाईँलाई उहाँ आफैतिर खिच्नका लागि प्रयोग गर्नु हो। त्यसैले उहाँको वचन निरन्तर पढिरहनुहोस्, ख्रिस्टलाई समातिरहनुहोस्। पीड़ा जति सुकै कठिन किन नहोस्, उहाँले तपाईलाई असन्तोष वा गुनासोलाई नाई भन्न र तपाईँको जीवनमा परमेश्वरको उद्देश्यलाई हो भन्न मदत गर्नुहुनेछ। किनभने कष्ट एउटा रहस्य भए तापनि परमेश्वरमाथि भरोसा गर्न नसक्ने गरी यति ठूलो रहस्य पनि होइन। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742 40225572।
5: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथ

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
2: जय मसीह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौं। मौसम त तपाईँहरूलाई थाहै छ होला, यदि तपाईँ नेपालमा बसोबास गर्नुहुन्छ भने चाहिँ अहिले एकदमै लगातार लगभग 7 गतेबाट हुनुपर्छ यो पानी। 7, 8, 9, 10 आज 11 भइसक्यो होइन, एकदमै कन्टिन्यू पानी परिरहेको छ। जहाँ हुनुहुन्छ तपाईँहरू एकदमै सुरक्षित हुनुहुन्छ भन्ने हामीले आशा लिएका छौं र यसलाई संयमता अपनाएर पानीमा कसरी आफूलाई होइन कसरी आफ्नो कामहरू गर्ने भन्ने कुरालाई पनि संयमहरू अपनाउनुहोस् है भनेर पनि म भन्न चाहन्छु। र तपाईँहरू घरमै पनि हुन सक्नुहुन्छ, नेपालको परिवेशमा भन्नुपर्दा चाहिँ सन्डे अहिले गभर्मेन्टले छुट्टी पनि दिइरहनु भएको छ, सरकारी विदा भएको कारणले गर्दा कतिजना घरमै पनि हुनुहुन्छ होला, जे होस् जहाँ हुनुहुन्छ आफ्नो परिवारसँग हुनुहुन्छ, आफ्नो कतिवटा कामहरूमा हुनुहुन्छ भने त्यही नै तपाईँले असल प्रकारले समय बिताउनुहोस् अनि परमेश्वरसँगको समय पनि निकाल्नुहोस् भनेर म तपाईँलाई भन्न चाहन्छु। र नारी आवाजमा चाहिँ नारीसँग सम्बन्धित कुराकानी हामी गर्ने गर्छौँ। नारीहरूले पनि परमेश्वरको महिमा गर्नुपर्छ, नारीहरूले पनि परमेश्वरको महिमाका कामहरूमा हात बढाउनुपर्छ र परमेश्वरको उद्देश्य नारीहरूको जीवनमा पनि छ। हामीले आफ्नो अस्तित्वलाई बुझ्नुपर्छ, यो चाहिँ घमण्डको लागि भन्दा पनि गर्वको लागि हो भन्ने विषयलाई एकदमै धेरै हामी अलिकति फोकस गर्छौं र मलाई आशा छ यो कार्यक्रमबाट तपाईँहरू आशिषित भइरहनु भएको छ भनेर। केही हप्तादेखि म आफै नै तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु, मौसम पनि छ र कतिवटा कारणवश मैले पाहुनाहरूसँग कुराकानी गर्न सकेको छैन, तर चाँडै नै तपाईँहरूको बीचमा विभिन्न व्यक्तित्वहरूसँग पनि कुराकानी गर्ने जमर्को पक्कै पनि म गर्ने नै छु। कुनै विषयलाई लिएर कुराकानी गर्नेछु तर यसमा चाहिँ कार्यक्रम सुन्ने व्यक्तिहरू चाहिँ नारी मात्रै हुनुपर्छ भन्ने छैन, किनकि एउटा नारी कसैको आमा हुन्, कसैको बहिनी हुन्, कसैको दिदी हुन्, कसैको श्रीमती अथवा विभिन्न किसिमको सम्बन्धहरू हुन्छ भने अर्को कुरा चाहिँ परमेश्वरले संसारमा नारीलाई मात्रै ल्याउनु भएको होइन, पुरुषलाई मात्रै पनि ल्याउनु भएको छैन, नर र नारी गरेर नै ल्याउनु भएको छ र उहाँको दृष्टिमा आफ्नो ठाउँमा आफ्नो प्रकारको महत्व छ। यो कम्पेयर गर्ने कुरा होइन, तुलना गर्ने कुरा होइन, यो भन्दा यो राम्रो हो भनेर वाद विवाद गर्ने कुरा पनि होइन। यो चाहिँ कसरी चाहिँ आफूले आफैलाई परमेश्वरमा चाहिँ समर्पण गर्न सकिन्छ त, कसरी चाहिँ परमेश्वरको महिमा मैले पनि गर्न सक्छु त भन्ने कुरालाई अलिकति उजागर गर्न खोजेको मात्रै हो। र हाम्रो समाजमा अलिकति आमा दिदी बहिनीहरू चाहिँ अलिकति भनौँ न आफूलाई अन्य कुरामा नै व्यस्त राख्ने र परमेश्वरको काममा अलिकति पछि अथवा भनौँ परमेश्वरको महिमा गर्नको लागि अथवा परमेश्वरको राज्य विस्तारका कामहरूमा अलिकति पछाडि पर्नु भएको हो कि भन्ने महसुस भएको कारणले मात्रै यो कार्यक्रम हामीले तपाईँहरूको बीचमा हामीले गरिरहेका छौँ, उत्साह दिनको लागि। निरुत्साह पक्कै पनि होइन र परमेश्वरको सृष्टिमा नै नर र नारीलाई त्यत्तिकै प्रेम गर्नुभएको छ, भेदभाव छैन। संसारमा हुनसक्छ कतिवटा मानिसहरूले होइन अब तिमीले गर्न सक्ने काम मैले गर्न सक्दिनँ, मैले गर्ने काम तिमीले गर्न सक्दैन, अथवा महिलाले गर्ने काम पुरुषले गर्ने काम होइन नारीले गर्न सक्दैन भन्ने एउटा तुलना होला, अधिकारका कुराहरू होला। पक्कै हामी फिजिकल्ली एकदमै ट्रेन्ड छौँ भने चाहिँ आफ्नो अस्तित्वलाई चाहिँ बुझ्नुपर्छ। सुन आफ्नो ठाउँमा एकदमै राम्रो छ, हिरा पनि आफ्नो ठाउँमा एकदमै राम्रो छ, सुनको आफ्नै भ्यालु छ, हिराको आफ्नै भ्यालु छ भनेको जस्तै एउटा उदाहरणमा चाहिँ स्त्रीको पनि आफ्नै किसिमको एउटा महत्व छ। हामी आफै पनि कि हामी अरूलाई दोष नदिऊ, हामी आफै नारी पनि कतिपटक चाहिँ हीनता बोध गर्छौँ कि म नारी भएको कारणले गर्दा म पुरुष भइदिएको भए त मैले के गरिसक्थेँ, समाज परिवर्तन गर्थेँ, राष्ट्र परिवर्तन गर्थेँ, परिवार परिवर्तन गर्थेँ, म आफै पनि कहाँ पुगिसक्थेँ हामी भन्छौँ। हाम्रो एउटा बााउन्ड्री होला, हाम्रो आफ्नो एउटा अस्तित्व होला, त्यसलाई नै हामीले प्रयोग गरेर अथवा भनौँ त्यसमा नै हामी खुसी भएर जुन जिम्मेवारी दिएको छ त्यो जिम्मेवारीलाई निभायो भने त्यसमा नै सुन्दरता छ कि, सुनमा सुगन्ध छ। जे छैन त्यो कुरामा हामीले त्यो कुरालाई खोजिरहनु आवश्यकै छैन। तपाईँ जे बनिनु भएको छ नि त्यही बनिनको लागि नै बनिनु भएको हो। त्यो कारणले गर्दा त्यो स्त्रीहरूले चाहिँ धेरै ठुला कामहरू पनि गर्न सक्नुहुन्छ जुन चाहिँ परमेश्वरले राखिदिनु भएको छ। आज मैले तपाईँहरूको बीचमा चाहिँ आमा दिदी बहिनीहरूलाई एउटा विषयलाई लिएर उत्साह दिने जमर्को गरिरहेकी छु र यो चाहिँ पुरुषहरूले पनि सुन्न सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ नारीको कुरा गर्ने बित्तिकै पुरुषहरू आउनुहुन्छ, पुरुषको कुरा गर्ने बित्तिकै नारी त्यसमा आउनुहुन्छ। कहीँ पनि कुनै पनि कुराबाट अलग हुनुपर्छ भन्ने चाहिँ छैन। र आज मैले तपाईँहरूको बीचमा कुराकानी गर्न खोजेको चाहिँ जसरी पुरुषले पनि गरिरहनु भएको छ त्यही कुरा, अथवा यो फरक प्रकारले हुनसक्छ। नारीले चाहिँ परिवार, मण्डली, आफ्नो काम गर्ने ठाउँ, समाज, देश, होइन जुन ठाउँमा हुनुहुन्छ त्यो निर्माणमा चाहिँ एउटा नारीको प्रार्थना र प्रभाव चाहिँ एकदमै महत्वपूर्ण कुरा छ है भन्ने विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गर्न खोजिरहेको छु। प्रेयर एन्ड इम्प्याक्टको विषयमा कुराकानी गर्न खोजिरहेको छु, वुमनको विषयमा कुराकानी गर्न खोजिरहेको छु। र तपाईँहरू जहाँ हुनुहुन्छ मलाई सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु। चिसो चिसो पनि भएको छ हिजो आज, पानी पर्दै गर्दा लगातार पानी पर्यो भने चाहिँ गर्मी महिनामा पनि जाडो हुँदो रहेछ होइन। तपाईँहरू अलिकति आफूलाई न्यानो बनाउने लुगाहरू लाउन सक्नुहुन्छ, बच्चाहरू हुनुहुन्छ भने बच्चाहरूको त्यही अनुसारको सुरक्षा गर्नुहोस्, केयर गर्नुहोस्। आमाहरू हुनुहुन्छ, बुढाबुढी हुनुहुन्छ भने त्यही अनुसारको केयर गर्नुहोस्। दीर्घरोगीहरू हुनुहुन्छ भने पनि त्यही अनुसारको केयर गर्नुहोस् है भनेर पनि म उत्साह दिन चाहन्छु। र यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु र यो गीत पछाडि भने यो विषयलाई लिएर तपाईँहरूको बीचमा कुराकानी गर्नको निम्ति म आउने नै छु।

हजुर, निकै नै आशिष मै गीतपति फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र हरेक आइतबारको नारी आवाजमा जसै आज पनि म तपाईँहरूलाई हामी नारीहरूले पनि परमेश्वरको महिमा गर्नुपर्छ, हाम्रो पनि आफ्नो कर्तव्य छ, हामीले आफूलाई पनि परमेश्वरको वचन अनुसार जिउने अभ्यास गर्नुपर्छ, हामी आफै पनि परमेश्वरले भन्नुभएका कुरालाई मनन गर्नुपर्छ र त्यो अनुसारको एउटा सुन्दर नारी बन्नुपर्छ भन्ने विषयमा कुराकानी गर्ने कोसिस गरिरहेकी छु। र अघि गीतले भनेको जस्तै बाहिरी सुन्दरता भन्ने कुरा त सधैँभरि रहँदैन होला। आज संसारले होइन मिस वर्ल्ड, मिस नेपाल अथवा मिस इन्डिया अथवा जुनसुकै टाइटल दिएका व्यक्तिहरूको पनि रोटेसनमा त्यस पछाडि अर्को व्यक्ति आएकै छन्, एउटै व्यक्ति सधैँभरि बसिरहेको छैन, त्यो भनौँ न त्यो टाइटल एउटै व्यक्तिले पाइरहेको छैन, यो छाडेको केही समयको लागि हो होइन। तर जुन भित्री सुन्दरताले मान्छेले प्रभाव पार्छन् त्यो चाहिँ पुस्तौं पुस्तासम्म चाहिँ एउटा इतिहास लेखिने रहन्छ होइन, यो चाहिँ रहि नै रहन्छ, त्यसले पारेको प्रभाव, त्यसको त्यो कुराहरू चाहिँ सधैँभरि रहिरहन्छन्। बुकको पानाहरूमा हुनसक्छ, मानिसहरूको स्मरणमा हुनसक्छ, विभिन्न किसिमका दस्तावेजको रूपमा ती रहिरहन सक्छन्। जस्तो हामी परमेश्वरको वचनमा हेर्छौँ भने थुप्रै यस्ता स्त्रीहरू छन् जसले चाहिँ आफ्नो प्रभाव आफ्नो कामद्वारा होइन आफ्नो प्रार्थनाद्वारा राखेका छन्। जस्तो आज मैले तपाईँहरूको बीचमा चाहिँ एउटा नारीले चाहिँ परिवार र समाज अथवा भनौँ देश, र अब परिवार भन्ने बित्तिकै अब आफूले काम गर्ने ठाउँ पनि एउटा परिवार हो, हामी जहाँ जान्छौँ जो व्यक्तिहरूसँग भेटिरहन्छौँ त्यो पनि एउटा परिवार हुनसक्छ, अथवा भनौँ हामी जहाँ छौँ त्यो एउटा परिवार हो होइन, समाज देश होइन विभिन्न किसिमको ठाउँहरू हुनसक्छ, जो मानिसहरू हाम्रो वरिपरि हुनुहुन्छ उहाँहरू पनि परिवार नै हो। त्यो परिवार र समाज निर्माणमा नारीको प्रार्थना र प्रभाव चाहिँ कति धेरै महत्वपूर्ण कुरा छ त भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। यही विषयलाई आज म तपाईँहरूको बीचमा कुराकानी गर्न खोजिरहेकी छु। हाम्रो घर परिवार र समाजमा आउने आत्मिक तथा सामाजिक परिवर्तनमा एउटा नारीको प्रार्थना र विश्वासको भूमिका कति ठूलो छ, तपाईँहरूले यो मैले भन्दै गर्दाखेरि तपाईँहरूले महसुस गरिरहनु भएको छ होला होइन। जस्तो हामी पहिलो समयमा हेर्न सक्छौ, यो एकदमै धेरै उदाहरणको रूपमा आउँछ, हन्नाको प्रार्थना, हन्नाको निरन्तर र निष्कपट प्रार्थनाले कसरी एउटा महान अगमवक्ता समयको जन्म भएको छ र एउटा इजरायलले चाहिँ एउटा इतिहास बदलेको कुरा हामी त्यहाँनिर देख्न सक्छौ। त्यो कारणले गर्दा म त स्त्री हो, म त घरभित्रै छु, म त एउटा आमा हो अथवा म त एउटा छोरी हो, मैले केही पनि गर्न सक्दिनँ, म त एउटा नारी हो भनेर हामीले होइन अब हाम्रो अस्तित्व अन्तै खोजिरहेका पनि हुनसक्छौँ, हामीले हाम्रो सुन्दरतामा खोजिरहेका हुनसक्छौँ, हामीले कसरी मान्छेलाई खुसी बनाउने भन्नेतिर पनि लागिरहेका हुनसक्छौँ, तर हामीले समाजमा के दिन सक्छौँ, परिवारमा म के दिन सक्छु, परमेश्वरलाई म के दिन सक्छु भनेर चाहिँ हामीले यदि सोच्छौँ भने हामी नारीहरूले पनि दिन सक्छौँ। हन्नाले आफ्नो लागि मात्रै सन्तानको लागि प्रार्थना गरेकी थिएनन्, हन्नाले आफ्नो लागि सँगसँगै एउटा राष्ट्रको लागि र परमेश्वरलाई पनि एउटा प्रतिज्ञा गरेकी थिइन्, प्रतिज्ञालाई पूरा गरेकी थिइन्, प्रभु तपाईँले मलाई एउटा सन्तान दिनुभयो भने त्यो सन्तान चाहिँ मेरो आफ्नो स्वार्थको लागि मात्रै होइन, यो चाहिँ तपाईँको राज्यको लागि हो है भनेर उनले चाहिँ प्रतिज्ञा गरेकी थिइन्। हामी कतिवटा आफ्नो लागि मात्रै मागिरहेका हुन्छौँ, मेरो लागि तपाईँले यो दिनुभयो भने म तपाईँको लागि होइन मैले पैसा दिउँला अथवा यो दिउँला भन्ने कुरा गर्छौँ होला, तर परमेश्वरको राज्यको लागि पनि हामीले प्रतिज्ञा गर्नु चाहिँ एउटा नारीले सक्ने रहेछ भन्ने कुरा हो। त्यो मलाई दिनुभयो भने म पनि आज्ञाकारी हुन्छु, म पनि त्यत्तिकै तपाईँको राज्यको लागि समर्पित हुन्छु, मेरो त्यो तपाईँले दिनुभएको गिफ्ट चाहिँ मेरो लागि मात्रै होइन, त्यो चाहिँ तपाईँमा नै म फिर्ता दिन्छु र तपाईँलाई नै समर्पण गर्छु भन्ने प्रतिज्ञा पनि एउटा महिलाले आफ्नो प्रार्थनाद्वारा एउटा नारीले गर्न सक्छ। परिवार समाज परमेश्वरको लागि ऊ एउटा इक्जाम्पल भन्न सक्छ, अन्ना अहिलेको अन्ना होइन होइन, त्यो बाइबलमा राखिएको अन्नाको इक्जाम्पल अहिले पनि हामीलाई पढ्दै गर्दा फेरि वरिपरि नै छिन्ती अन्ना भन्ने लाग्छ, हामी नै बन्न सक्छौँ अन्ना भन्ने लाग्छ, यो असम्भव कुरा होइन, तर सानो कुरा पनि होइन,
यतिकै हन्ना हन्ना बनेकी छैनन्, हन्नाले प्रार्थना गरेकी छन् एकान्तमा, होइन उनी परमेश्वरमा भरोसा गरेकी छन्, विश्वास गरेकी छन्। अनि तपाईँ पनि हन्नाको जस्तै बाटो भएर जानुभएको हुनसक्छ, तर तपाईँको आशा चाहिँ फेरि अर्थकैमा हुनसक्छ। म यो गरेँ भने, मैले यो चाप्लुसी गरेँ भने, अथवा यो मानिसहरूलाई खुसी बनायो भने चाहिँ यो मान्छेले चाहिँ मेरो करियर बदल्न सक्छ, मेरो संसार बदल्न सक्छ भनेर आज धेरै नारीहरूले विश्वास गर्दै गर्दाखेरि धेरै नारीहरू एकदमै निराश हुनुभएको छ। त्यही आमा दिदी बहिनीहरूलाई आज म भन्न चाहन्छु, तपाईँलाई आफ्नो निराशा, आफ्नो खुसी, होइन निराशमा खुसी चाहिँ परमेश्वरमै खोज्नुहोस्। र त्यो कुरा चाहिँ तपाईँले मानिसलाई अथवा आफ्नो लागि मात्रै स्वार्थी नबन्नुहोस्। अन्न स्वार्थी भएकी छैनन्, आफूले पाएको गिफ्ट परमेश्वरलाई पनि सहभागी गराएकी छन्। परमेश्वर दिनुभएको र त्यो कुरा परमेश्वरकै हो भन्ने कुरा उनलाई थाहा थियो। उनी आमा पनि बनेकी छन्, असल परमेश्वरको छोरी पनि बनेकी छन्। उनी आमा मात्रै बन्ने चाह, त्यो स्वार्थी चाह उनले राखेकी छैनन्। आज आमा दिदी बहिनीहरू, हामी आफ्नो मात्रै लागि नसोचौँ, होइन मलाई दिनुभयो भने चाहिँ यसले चाहिँ परमेश्वरकै महिमा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले नबिर्सौँ। जे कुरा हामीले पाएका छौँ नि, त्यो कुराले चाहिँ हामीले परमेश्वरको महिमा गर्नुपर्छ, त्यो प्रभाव पार्नुपर्छ भन्ने कुरालाई चाहिँ हामीले लिनुपर्छ। अर्को कुरा चाहिँ एस्तरको साहस, एस्तर 4:14 हामी देख्न सक्छौँ। यस्तै समयको लागि तपाईँ यस ठाउँमा हुनुहुन्छ कि भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। कुनै कुनै हामीले पाएका कामहरू हुन्छ नि, जिम्मेवारी हुन्छ नि, त्यो जिम्मेवारीलाई हामीले चाहिँ के सम्झिन्छ भने, यो त मैले पाएँ, अब मैले योबाट फाइदा उठाउनुपर्छ भन्ने सोच्छौँ। तर यसरी त फरक प्रकारको काम गरेकी छन्, आफ्नो जातिहरूलाई जोगाउने काम गरेकी छन्, होइन परमेश्वरलाई खुसी बनाएकी छन्। मानिसहरू दङ्ग पर्छन् होला, होइन कुनै समयमा तपाईँ हामीले हाम्रो होइन हाम्रो आफ्नो काम गर्ने ठाउँमा, हाम्रो आफ्नो परिवारमा पक्कै पनि यसले धन सम्पत्ति अथवा यसले चाहिँ उसलाई फाइदा हुने कुरा माग्छ होला भन्दै गर्दा, त्यो कम्पनीको लागि, त्यो परिवारको फाइदा हुने कुरा हामी सोचेर ती कुराहरू गर्छौँ भने त्यहाँको व्यक्तिहरू कति खुसी हुनुहुन्छ होला, यो व्यक्ति चाहिँ यसकै लागि हामीले राखेको ठिक रहेछ भन्ने कुरा उहाँहरूले पनि अनुभव गर्नुहुन्छ होला। तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँको लागि तपाईँ हुनुहुँदो रहेछ भन्ने कुरा तपाईँको समाजले, तपाईँको देशले, तपाईँको परिवारले सोच्यो भने त्यो कति असल हुन्छ होला। तिमी चाहिँ यही ठाउँको लागि बनिएकी रहेछौ भनेर कसैले तपाईँलाई भनिदियो भने त्यो कति खुसी लाग्छ होला। त्यसको लागि तपाईँले गर्नुपर्ने कुराहरू छ, होइन एउटा प्रार्थना एकदम शक्तिशाली छ। त्यसको लागि चाहिँ हन्नाले पनि प्रार्थना गरेकी छन्, यस्तरले पनि प्रार्थना गरेकी छन्। त्यो कुरालाई चाहिँ हामीले बिर्सन हुँदैन। नारीहरू केवल दैनिक काममा सीमित व्यक्तिहरू होइनन्, तर उनीहरू आत्मिक योद्धा पनि हुन् भन्ने कुरा चाहिँ, परिवारको जग हुन् भन्ने कुरा, पिल्लर हुन् भन्ने कुरा, मण्डलीको पिल्लर हुन् भन्ने कुरा, अफिसमा काम गर्ने ठाउँमा, कार्यालयमा एउटा पिल्लर हुन् भन्ने कुरा, उनीहरूको प्रार्थना, बोली र विश्वासले देखाउँछ, कामले देखाउँछ। कसरी उनीहरूको प्रार्थना र कामले त्यो कुरालाई बदल्न सक्छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हो। तपाईँ कहाँ हुनुहुन्छ श्रद्धा यो समय? तपाईँलाई महसुस हुँदैछ म राइट ठाउँमा छु भन्ने कुरा? तपाईँलाई मानिसहरूले भन्दैछन् तिमी कस्तो असल व्यक्ति अथवा असल नारी, तिमी कस्तो असल आमा, तिमी असल छोरी, असल होइन कर्मचारी अथवा असल राइट ठाउँमा तिमी छौ, तिमीले गरेका कुराहरू कति असल छन् भन्ने कुरा छ कि छैन भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। कि तपाईँलाई कहिल्यै लाग्छ कि घरका अथवा कुनै पनि ठाउँका अनेकौं काम र जिम्मेवारी र व्यस्तताको बीच तपाईँको प्रार्थनाले साँच्चै केही फरक पारिरहेको छ? यसको लागि हामी प्रार्थना गर्नुपर्ने हुन्छ। के एउटी नारीको गुप्त प्रार्थनामा सिङ्गो परिवार अथवा घर बदल्ने सामर्थ्य छ? हामी यो कुरालाई कतिको लिइरहेका छौँ भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। आज धेरै नारीहरू आफ्नै भविष्य, होइन विभिन्न किसिमका व्यक्तिहरूको भविष्य जोडिएका कुराहरूमा आर्थिक, होइन विभिन्न किसिमका सामाजिक, मानसिक तनावका कारण चिन्तित भइरहेको नारीहरू हामी देख्छौँ। तर त्यो चिन्तित नारीहरू चाहिँ प्रार्थना गर्ने नारीहरू,
चिन्तालाई प्रार्थनामा बदल्ने नारीहरू चाहिँ तपाईँ र म बन्नु एकदमै आवश्यक छ। कतिपय अवस्थामा नारीहरूले महसुस गर्छन्, म त केवल एउटा सानो मान्छे हो, म त एउटा नारी हो, मैले के नै गर्न सक्छु र भन्ने गर्छौ, सोच्ने गर्छौ। चिन्ता र गुनासोले होइन, प्रार्थना र विश्वासले चाहिँ परिस्थिति बदल्छ। तपाईँले चिन्ता गर्नुको सट्टा परिस्थिति बदल्ने प्रार्थना गर्नुहोस्, त्यसमा चाहिँ एकदमै ठूलो सामर्थ्य छ भन्ने उत्साह म तपाईँहरूलाई दिँदै यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। आशा छ तपाईँहरू उत्साहित भइरहनु भएको छ। मेरो एउटा सानो प्रयास मात्र हो। तपाईँहरूलाई परमेश्वरले पक्कै पनि प्रेम गर्नुहुन्छ र परमेश्वर तपाईँहरूसँग हुनुहुन्छ। तपाईँहरूको जुन परिस्थितिहरू छ र यो समय मैले तपाईँहरूको बीचमा चाहिँ एउटा नारीको होइन एउटा नारीले परिवार र समाज निर्माणमा प्रार्थना र प्रार्थनाद्वारा प्रभाव पार्न सक्छिन् भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेकी छु। धेरै ठुलो कुराकानी गरेको छैन मैले, एकदमै सिम्पल कुराकानी गरेकी छु। हामी सबैजनाले गर्न सक्ने प्रार्थना धेरै पटक मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ हामी धेरै व्यक्तिहरूलाई खुसी बनाउने क्रममा, असल बन्ने क्रममा, हामी असल भएर अरूलाई पनि असल गरौँ भन्ने सोचको साथ असल गर्दै गर्दाखेरि चाहिँ धेरै पटक हामी आफू चाहिँ एकदमै दुखी चिन्तित भइरहेका हुन्छौँ। संसारलाई खुसी बनाउन निस्केका हामी, संसारका मानिसहरूलाई होइन एउटा राम्रो बन्ने, उनीहरूलाई राम्रो व्यवहार गर्न भनेर निस्केका मानिसहरू हामी एकान्तमा चाहिँ एकदम दुखी भइरहेका हुन्छौँ। हामीलाई आफूलाई खुसी बनाउने व्यक्तिहरू हामीले पाइरहेका हुँदैनौँ, अथवा भनौँ हामीलाई उत्साह दिने व्यक्तिहरू पाइरहेका हुँदैनौँ। तर एउटा प्रार्थना गर्ने स्त्री मलाई लाग्छ त्यस्तै हुँदैन। प्रार्थना गर्ने व्यक्ति प्रयास पनि गर्छिन्, आफू आनन्दित पनि हुन्छन् र हरेक कुराको समाधान निकाल्ने प्रयास पनि गर्छिन्, किनकि उनी प्रार्थना गर्छिन्। प्रार्थना यदि धेरै ठुलो हतियार हो, उनले गरेका कामहरूको प्रतिफल उनले त्यति धेरै हेर्दिनन् होला। यो काम गरिसकेपछि मैले जस पाउने कि नपाउने, त्यो व्यक्तिले देख्छ कि देख्दैन भन्ने कुरा पनि उनलाई खासै ठुलो महत्त्व राख्दैन होला। तर उनी आफ्नो काममा निरन्तर लागि नै रहन्छन्। ती स्त्री चाहिँ कहिले पनि भनौँ न सानोतिनो कुराले निराश हुन्छन् जस्तो मलाई लाग्दैन। यो चाहिँ सबभन्दा ठुलो कुरा बुझ्ने कुरा रहेछ कि एउटा स्त्री चाहिँ धेरै व्यक्तिहरूसँग कनेक्टेड भएको कारणले गर्दा धेरै व्यक्तिहरूलाई एउटा भनौँ न खुसी पार्ने, उनीहरूसँग व्यवहार गर्ने जिम्मेवारी एउटा समाजले पनि दिएको, त्यो क्षमता पनि भए कि स्त्री भएको कारणले गर्दा उनी धेरै पटक दुखी हुन सक्छन् यदि उनले व्यक्तिगत रूपमा हन्नाले जस्तो क्वाइट टाइममा बसेर प्रार्थना गरेकी छैनन् भने, त्यो एउटा एकान्तको समय परमेश्वरसँग बिताएकी छैनन् भने सानोतिनो हावाहुरीमा उनी लड्न सक्छन्। तर जो स्त्रीले हन्नाले जस्तै बुझेर परमेश्वरसँग समय बिताउने काम गरेकी छन्, उनी न श्रीमानको प्रशस्तै प्रेम पाउँदा मातिन्छन्, न कुनै पनि दुःखमा विचलित भएर मानिसहरूको समक्ष रुन्छन् अथवा गराउँछन् अथवा गुनासो गर्छिन्। उनलाई प्रेम थियो, उनले प्रेम पाइरहेकी थिइन्। एउटै व्यक्तिको खेदोमा उनलाई त्यति धेरै अप्ठ्यारो पर्नु नपर्ने हो, तर उनलाई थाहा थियो यो कुराको समाधान परमेश्वरसँग छ, मेरो गुनासो परमेश्वरसँग हुनुपर्छ, यो सबै कुराको समाधान चाहिँ परमेश्वरसँग छ र मेरो शान्ति चाहिँ परमेश्वरमा मात्रै छ भन्ने कुरा उनलाई थाहा थियो। र यसको समाधान खोज्न उनी परमेश्वरसँगै गएको हामी देख्न सक्छौँ। अश्रु धाराको साथ उनले प्रार्थना गरेकी छन्, यस्तो प्रार्थना गरेकी छन्, एउटा मातेको स्त्रीको रूपमा एलीले देखेका छन्। हन्ना त एउटा निसन्तान थिइन्, समाजको ताना र हृदयको ठूलो वेदना थियो उनमा, तर उनले मानिसहरू कहाँ गुनासो गरेनन्, परमेश्वरको भवनमा गएर हृदय खनाएकी छन्। हामीले हन्नाबाट सिक्नुपर्छ भनेर पटकौं पटक सुनिरहेका छौं। आज पनि म तपाईँहरूलाई रिमाइन्ड गर्न चाहन्छु, हन्नाको प्रार्थना कुनै स्वार्थी प्रार्थना थिएन। अघि पनि मैले भने उनले पाएको वरदान समयलाई परमेश्वरकै सेवामा सुम्बिन्, एउटा आमाको गुप्त प्रार्थनाले एउटा महानगम वक्ता इजरायलको महान एउटा लिडरलाई जन्मायो। एउटा स्त्रीहरू
आज तपाईँको आँसुको प्रार्थनाले होइन इतिहास लेख्न सक्छ र तपाईँको आँसु व्यर्थ जाँदैन। तर तपाईँले आँसु कहाँ बगाउनु भयो, कसका लागि बगाउनु भयो, तपाईँको इन्टेन्सन के छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। प्रभु म त्यसलाई देखाउनु छ, त्यसको अगाडि म चाहिँ एकदमै उच्चमा पुग्नु छ, होइन मलाई त्यसले यो सम्झिएकी होला तर सम्झिएको होला तर म त्यसलाई डाउन गरेर माथि जानु छ भन्ने खालको प्रार्थना। प्रार्थना चाहिँ परमेश्वर देख्नुहुन्छ अरे, बुझ्नुहुन्छ अरे, त्यो चाहिँ हामीले बुझ्नुपर्ने एकदमै आवश्यक छ। अघि मैले यस्तरको पनि इक्जाम्पल दिएकी थिएँ, यस्तर एउटी जाति हुन् होइन, जाति नै नष्ट हुने खतरामा थियो उनको, उनी रानी हुन पाएकी छन्। अब के मतलब र अब जातिहरूको होइन, रानी हुन पाएँ मैले, आफ्नो खुसी पाएँ, राजा पाएँ, राजपरिवारको रानीको कति धेरै सुविधाहरू हुन्छ होइन, स्याहार सुसारेहरू हुन्छन्, फेसिलिटीका त कुरै छोडिदिउँ, खाना लाउन बस्न कुनै पनि असुविधा छैन, सबै कुरा अचिभ गरिन् नि उनले, तर पनि उनको जातिलाई उनले बिर्सिएकी छैनन्। एस्तरसँग एउटा सुन्दर पद थियो तर उनलाई थाहा थियो अनन्त विजय चाहिँ परमेश्वरको उपस्थितिबाट मात्रै आउँछ भन्ने कुरा। त्यो रानी बन्ने अवसर चाहिँ परमेश्वरले नै दिनुभएको हो, यसलाई मैले सही प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा थियो, विजय चाहिँ परमेश्वरबाटै आएको हो भन्ने कुरा उनलाई थाहा थियो। नारीहरूको प्रार्थना केवल आफ्नो चार भित्ताका लागि मात्र होइन, आफ्नो त्यो भित्रको एउटा भनौँ न आफू बसेको सर्कलको लागि मात्र, आफ्नो पोजिसनको लागि मात्रै होइन, समाज र देशमा आउने ठूला विपत्ति र दुष्टका योजनाहरू भत्काउनको लागि पनि हो। एउटा भनौँ न बााउन्ड्रीभित्र मात्र, एउटा भनौँ न एउटा पर्खालभित्रको मात्रै प्रार्थना हामी आमा दिदी बहिनीहरूको हुनु हुँदैन, एकदमै ठुलो हुनुपर्छ, फराकिलो हुनुपर्छ। तपाईँको जीवनमा त्यस्तो कुनै घटना छ जहाँ तपाईँको निरन्तरको प्रार्थनाले परिवारमा ठूलो परिवर्तन अथवा समाजमा छुटकारा ल्याएको थियो? तपाईँले चाहिँ यो कुरालाई यो समय मनन गर्नुहोस्। आज आफ्ना आफन्तहरू अथवा आफ्नो सिचुएसनहरूका लागि प्रार्थना गर्दा तपाईँ कस्ता चुनौती भोग्नुभयो तपाईँले भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। प्रार्थनाको कुना बनाउनुहोस्, घरको व्यस्तता अथवा आफ्नो कामको व्यस्तताको बीचमा पनि दैनिक रूपमा 15-20 मिनट चाहिँ परमेश्वरसँग एकान्त समय बिताउने प्रयत्न गर्नुहोस् आमा दिदी बहिनीहरू। तपाईँसँग समय हुन पनि सक्छ, फेरि समय भन्ने बित्तिकै टोटल्ली खाली समय होइन कि, काम गर्दै गर्दाको समय पनि हुनसक्छ। तपाईँ एकदमै व्यस्त आमा दिदी बहिनीहरूले पनि मलाई सुनिरहनु भएको हुनसक्छ, एकछिन पनि हात खाली छैन, सुत्ने मात्रै टाइम छ, पल्टिकी निदाइहाल्छु म, किनकि त्यति बिघ्न म थाकेको छु भन्ने आमा दिदी बहिनीहरू पनि हुनुहुन्छ सुनिरहनु भएको लिस्नरहरू। हामी कतिजनाहरूको परिस्थिति बुझ्छौँ भने त त्यो समयमा पनि तपाईँले आफ्नो परमेश्वरसँग समय बिताउनुहोस्, परमेश्वरको वचन बोल्नुहोस् होइन, नकारात्मक बोल्नुको सट्टा सकारात्मक कुराहरू आशिषका कुराहरू बोल्नुहोस्। यदि सक्नुहुन्छ भने प्रार्थना पार्टनर खोज्नुहोस्, जस्तै एस्तरले आफ्ना सेविकाहरूसँग प्रार्थना गरेकी थिइन्, तपाईँ पनि विश्वासयोग्य एक दुईजना दिदी बहिनीहरूसँग मिलेर एकअर्काको परिवारको लागि परिस्थितिको लागि प्रार्थना गर्न सक्नुहुन्छ। गुनासोलाई प्रार्थनामा बदल्नुहोस्, यो गुनासो चाहिँ फेरि तपाईँ नराम्रो भएको कारणले गर्दा मात्रै आउँदैन कि, कतिपटक तपाईँ राम्रो हुनुहुन्छ, तपाईँ राम्रो गरिरहनु भएको छ तर तपाईँको अराउन्ड भएका व्यक्तिहरूले तपाईँलाई त्यो मौकै दिँदैनन् कि, त्यो एकदमै भनौँ न म यस्तो गरिरहेको छु फेरि उसले यस्तो गरिरह्यो भन्ने खालको गुनासोहरू तपाईँमा हुन सक्छन्, त्यो परिस्थिति आउन सक्छ। तर त्यसलाई चाहिँ प्रार्थनामा बदल्नुहोस्। घरमा अथवा जुनसुकै ठाउँमा हुनुहुन्छ ती व्यक्तिहरूसँग रिसाउनको सट्टामा समस्यालाई सिधा परमेश्वरको शरणमा लिएर जानुहोस्। कतिपटक
आफूले भनेको जस्तो हुँदै हुँदैन, आफूले भनेको जस्तो त काहीँ पनि छैन जस्तो लाग्छ मलाई चाहिँ। म राम्रो गर्छु अरूले पनि राम्रो गर्छन् भन्ने त छँदैन नै छैन। तर पनि तपाईँले गुनासो गर्नुको सट्टा परमेश्वरसँगै प्रार्थना गर्नुहोस्। परमेश्वरलाई भन्नुहोस् तपाईँ साधारण हुनुहोस् तर तपाईँले प्रार्थना गर्ने परमेश्वर असाधारण हुनुहुन्छ। तपाईँलाई लाग्छ म चाहिँ एकदमै साधारण मान्छे हो, म आफै पनि, तपाईँ पनि साधारण व्यक्ति हुन सक्नुहुन्छ तर तपाईँले प्रार्थना गर्ने परमेश्वर असाधारण हुनुहुन्छ। एउटै प्रार्थना गर्ने नारी भएको घर कहिल्यै ढल्दैन अरे, एउटा समाज कहिल्यै ढल्दैन अरे, एउटा मण्डली कहिल्यै ढल्दैन, एउटी धेरै भनेको छैन। त्यसमा तपाईँ पुरुषहरू पनि पढ्न सक्नुहुन्छ। त्यो कारणले गर्दा तपाईँ चाहिँ एउटा प्रभावशाली प्रार्थना गर्ने, प्रार्थनाद्वारा प्रभाव पार्ने नारी हुनुहोस् भन्ने विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु। प्रेयर एन्ड इम्प्याक्टको विषयमा कुराकानी गरिरहेकी छु। धेरै ठुलो कुराकानी गरिरहेकी छैन। तपाईँले यति कमाउनुहोस्, नाम कमाउनुहोस्, धन कमाउनुहोस्, मान्छे कमाउनुहोस्, खुसी बनाउनुहोस्, संसारमा भिजिट गर्नुहोस्, संसार आफ्नो बनाउनुहोस् भन्ने कुराकानी गरिरहेकी छैन। आज मैले कुराकानी गरेको विषय एकदमै सानो भन्दा पनि एकदमै सानो छ, एउटा भनौँ न रायोको दानो जस्तो के, जसलाई हामीले हत्केलामा लियौँ भने चाहिँ त्यो त्यही नै हराउँछ कि, त्यसको सेप कस्तो छ भनेर हेर्नलाई यस्तो धेरै गाह्रो हुन्छ कि, त्यो कसरी बनेको छ, गोलो एउटा कालो दाना मात्रै देखिन्छ, त्यसको लेयरहरू हुन्छ नि, त्यो एकदमै भनौँ न लेयरमाथि लेयरबाट बेरिएको हुन्छ अरे, त्यहाँभित्र फेरि त्यसलाई पेल्यो भने तेल निस्किने, त्यसलाई रोप्यो भने एकदमै ठुलो साग बन्ने, अनि त्यसको हाँगाहरूमा चाहिँ चराहरूले पनि गुण लगाउन सक्ने भनेर रायोको दानालाई बाइबलमा लेखिएको छ। मैले आज त्यस्तै सानो तर प्रभावशाली कुराकानी तपाईँहरूको बीचमा गरिरहेकी छु। प्रार्थना गरी हेर्नुहोस्, तपाईँको परिस्थिति बद्लिन सक्छ। म आफै आफ्नो लागि पनि चुनौतीको कुरा हो यो। परमेश्वरको वचन सबैजना सबैको लागि, बोल्नेको लागि पनि हो, सुन्नेको लागि पनि हो। यो बोल्नेहरूको लागि मात्रै होइन, सुन्नेहरूको लागि मात्रै पनि होइन, मेरो लागि पनि हो। आज मैले यो कुरालाई तयारी गर्दै गर्दा, यो कुरासँग मैले भनौँ न यो कसरी चाहिँ यो विषयलाई मैले बोल्ने भन्दै गर्दा फेरि म आफैलाई पनि कतिवटा कुराहरू चुनौतीपूर्ण लागेको थियो कि प्रार्थनाले मेरो परिवर्तन, मेरो सिचुएसन परिवर्तन गर्छ। वर्षौंदेखि प्रार्थना गरिरहेकी छु तर त्यो प्रार्थना कस्तो खालको प्रार्थना हो त भन्ने कुरा पनि त महत्त्वपूर्ण कुरा रहेछ। यसलाई प्रभावकारी तरिकाले पनि त गर्न सकिँदो रहेछ। कसकोमा जाने भन्ने कुरा पनि रहेछ, हृदयमा के बोकेर जाने भन्ने कुरा पनि रहेछ। प्रार्थना भन्ने बित्तिकै यत्तिकै बरबराउनु मात्रै प्रार्थना होइन रहेछ। हन्नाको प्रार्थना सानो प्रार्थना छैन। हन्ना गइन् मण्डलीमा गइन् प्रार्थना गरिन् हामीले पनि गरिरहेका छौँ भन्ने होइन। हन्नाको प्रार्थनामा पीडा छ, हन्नाको प्रार्थनामा चित्कार छ, हन्नाको प्रार्थनामा विश्वास छ, हन्नाको प्रार्थनामा यस्तो पना छ जुन चाहिँ यति धेरै डुबेकी छन् त्यो शब्दमा हामी बयानै गर्न सक्दैनौ। हन्नाको प्रार्थना चान्चु नै प्रार्थना होइन, स्तरको प्रार्थना चान्चु नै प्रार्थना होइन। उनले उपवास बसेकी छन्, तपाईँ पनि उपवास बसिसक्नु भएको छ होला, म पनि उपवास बसिसकेको छु, तपाईँले पनि प्रार्थना गरिसक्नु भएको छ होला, हजारौंचोटि तपाईँले प्रभुलाई पाएदेखि प्रार्थना गरिरहनु भएको छ होला, मैले पनि गरेको छु होला, गरेको छु, तर कतिपटक त्यो प्रार्थनाले सिचुएसन परिवर्तन गरेको छैन होला, अवश्य गर्नुपर्छ। हाम्रो प्रार्थना हन्नाको प्रार्थना जस्तो हुनुपर्छ। के हो त हन्नाको जस्तो प्रार्थना भन्दा परमेश्वरमा समर्पित प्रार्थना, निस्वार्थ प्रार्थना, दायाँ बायाँ कतै पनि नहेरिकन सिधै केन्द्रमा परमेश्वरलाई हेरेको प्रार्थना, असाधारण परमेश्वरलाई हेरेको प्रार्थना गरेको छु। तर कतिपटक त्यो प्रार्थनाले सिचुएसन परिवर्तन गरेको छैन होला, अवश्य गर्नुपर्छ। हाम्रो प्रार्थना हन्नाको प्रार्थना जस्तो हुनुपर्छ।

हजुर किन आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु र हाम्रो प्रार्थना चाहिँ प्रभावकारी हुनुपर्छ प्रभाव पाल्ने खालको हुनुपर्छ प्रार्थनाले चाहिँ होइन धेरै ठूलो कामहरू गर्छ यो हेर्दाखेरि सानोदेखि चराएको दाना जस्तो तर यसको इम्प्याक्ट चाहिँ त्यही रहेको दानो जस्तै नै अहिले आएर पनि स्टिल अहिले पनि मानिसहरूलाई तोरीको तेलको त्यति नै महत्व छ त्यति नै भनौँ न एउटा मूल्यमा छ भ्यालु छ त्यसको र नेपाली समाजमा त अझै बढी छ जस्तो लाग्छ अनि यसको विशेषता पनि फरक छ तोरीको दान

खाना एकदमै सानो भए पनि काम चाहिँ त्यसले धेरै ठूलो काम गरेको छ र त्यसको कुनै पनि कुराहरू खेर जाँदैन रे कि तोरीको चाहिँ त्यसको पात डाँठदेखिको लिएर त्यसको दाना अनि त्यो तोरी पेलिसके पछाडिको पिनादेखि लिएर हरेक कुराहरू चाहिँ एकदमै युजफुल हुन्छ अरे, प्रयोग गर्न योग्यको हुन्छ अरे। आज हामीले गरेको प्रार्थना अनि हामीले पाएको कुरा चाहिँ त्यति नै महत्वपूर्ण हुनुपर्छ, त्यति नै प्रयोगमा आउने खालको हुनुपर्छ कि हामीले जे गर्दा पनि परमेश्वरको महिमा हुनुपर्छ। हामी बोल्दा पनि, हामीले काम गर्दा पनि, हामीले खाँदा हिँड्दा बस्दा जहाँ जाँदा पनि हाम्रो जीवनबाट चाहिँ परमेश्वरको महिमा हुनुपर्छ। हामीले गर्ने कुराहरू त्यति धेरै प्रभाव पार्ने खालको हुनुपर्छ। अब त्यो चाहिँ फेरि कतिपटक गर्दा गर्दै पनि नहुने पनि छ। संसार त त्यस्तै नै छ, संसारमा त हामीले कतिवटा कुराहरू सोचेको जस्तो नहुन सक्छ। फेरि त्यसको मतलब चाहिँ हामीले संसारमा जे पनि गर्नुपर्छ भन्ने होइन, हामीले गर्ने त संसारमै हो, संसारको मानिसहरूकै बीचमा हो, हाम्रो आफ्नै परिस्थिति जस्तो छ त्यस्तै अवस्थामा नै हो। यही नै उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। हामी साधारण छौँ तर हामीले प्रार्थना गर्ने परमेश्वर असाधारण हुनुहुन्छ। एउटी नारीले गरेको प्रार्थना शक्तिशाली हुन्छ। तपाईँको प्रार्थनाले नै तपाईँको परिवार सुरक्षित हुन्छ, तपाईँको समाज, तपाईँ आफै अनि तपाईँले काम गर्ने ठाउँहरू पनि। हरेकले यो सोच्यो भने चाहिँ असल हुन्छ नि त, मैले नगरेर के हुन्छ र भन्ने चाहिँ सोच्नु हुँदैन। म एकजनाले नगरेर के हुन्छ र म आफैलाई प्रार्थना गर्छु, अरूले गर्छन् सबैको लागि भन्ने नसोचौँ। यसरी म अब त्यहाँ पुगिहालेँ, जातिलाई बचाउने काम अरूले नै गर्छ भनेर सोचिनन्। हन्नाले जे हुनु भइहाले, मलाई मैले प्रेम पाएकै छु, नपाएर के भएर, सन्तान नभएर के भएर भन्ने सोचेको भयो र अगमवक्ताको जन्म हुँदैन थियो होला त भनौँ, उनी आमा बन्दिन थिइन होला। तपाईँको प्रार्थनाले तपाईँको व्यक्तिगत जीवन र तपाईँको वरिपरि भएको कुरा र सबैभन्दा महत्वपूर्ण परमेश्वरको राज्यमा धेरै ठूलो काम गर्छ। तपाईँको तपाईँ र तपाईँको प्रार्थना विशेष छ भन्ने उत्साह दिन चाहन्छु। अब भने मैले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले प्रार्थनाकै विषयमा कुराकानी गर्यौँ। हाम्रो प्रार्थना शक्तिशाली छ, मौसमको लागि पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँले के देख्नु भएको छ आजको दिनमा, यो समयमा? फरक फरक ठाउँको व्यक्तिहरू छौँ हामी। तपाईँको घरको समस्या तपाईँले देख्नु भएको छ होला अहिले, तपाईँको परिवारको समस्या देख्नु भएको छ होला, तपाईँले आफ्नो देशको समस्या देख्नु भएको छ होला, आफ्नो समाज वरिपरिको वातावरण होइन, तपाईँले आफू एक ठाउँमा हुनुहुन्छ तर फरकको समस्या देखिरहनु भएको हुनसक्छ। अहिले तपाईँ यहाँ बसेर भटेकोसी वरिपरि भएका व्यक्तिहरूलाई देखिरहनु भएको हुनसक्छ, सात समुद्र पारी भएको तपाईँको आफन्तलाई देखिरहनु भएको हुनसक्छ, उसले भोगिरहेको समस्या हुनसक्छ। तपाईँ घरमा बसेर मण्डलीको आमा दिदीबहिनी अथवा दाजुभाइको निम्ति केही कुरा देख्न सक्नुहुन्छ, ताकि तपाईँ प्रार्थना गर्न चाहनु हुन्छ होला, तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। हामी छोटो प्रार्थना गरौँ, हामी हरेकको लागि प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्दछौँ। आज हामीले यस कार्यक्रममा जे जति कुराहरू गरेका छौँ, प्रार्थनाबाट हामी विशेष आमा दिदीबहिनीहरूले पनि प्रार्थनाबाट परिवारमा ठूलो परिवर्तन ल्याउन सक्छौँ, समाजमा, राष्ट्रमा, हामीले काम गर्ने ठाउँमा, हामी जहाँ छौँ प्रभु, हामी प्रार्थना गर्न चाहन्छौँ। आमा दिदीबहिनीहरू जुन जुन अवस्थामा हुनुहुन्छ, उहाँहरूले जे जे विषयलाई लिएर प्रार्थना गरिरहनु भएको छ, उहाँहरूको चित्कार, उहाँहरूको जे कुराहरू छ समस्या, प्रभु तपाईँ सुन्नुहुने परमेश्वर हुनुहुन्छ, तपाईँले सुन्नुहुन्छ र काम गर्नुहुन्छ, तपाईँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। हामी तपाईँको शरणमा आउँदछौँ, सम्पूर्ण आमा दिदीबहिनीहरू चाहिँ प्रार्थनाको योद्धा, त्यो पनि प्रभावशाली प्रार्थना गर्ने योद्धाहरू हुन सक्नुभएको होस्। सम्पूर्ण हाम्रो प्रार्थनाका विषयहरू तपाईँको शरणमा लिएर आउँदछौँ। सम्पूर्ण आमा दिदीबहिनीहरूलाई यो समय तपाईँको शरणमा लिएर आउँदछौँ। जुन जुन अवस्थाबाट भएर जानुभएको छ, उहाँहरूसँग तपाईँ भइदिनुहोस्। येशु प्रभुको नाउँमा तपाईँहरू जहाँ हुनुहुन्छ, परमेश्वर तपाईँलाई एकदम धेरै आशिष दिनुभएको होस्। प्रार्थनाको योद्धा बन्नुहोस् भन्न चाहन्छु। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै आजको नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे कोटा,
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5502854, 01-5502854 र 98-5-11-25-38, 98-5-11-25-38।
7: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कन्थको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री फिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ। विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।

जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। यस कार्यक्रमलाई गीत च्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
2: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: सालोम मिडिया होम, मोबाइल 9841768062, 9841768062 र 9818251240, 9818251240।
2: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
1: सालोम मिडिया होम काठमाडौँ।
3: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयंवश रख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफमा, आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईको जवाफ लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं। अब भने एक घण्टाभरि म तपाईलाई कार्यक्रममा साथ दिनेछु र तपाईले पनि हामीलाई कार्यक्रममा साथ दिन सक्नुहुनेछ र विशेष गरिकन हाम्रो प्रश्न तपाईको जवाफ मा तपाईले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646, 9893244646। र ढिला नगरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा यतिखेर हाम्रो प्रश्न यस प्रकार रहेको छ। येशूलाई कति बजीतिर क्रुसमा टाँगिएको थियो? येशूलाई कति बजीतिर क्रुसमा टाँगिएको थियो? र दोस्रो प्रश्न, येशूको क्रुसको मृत्यु कति बजीतिर भएको थियो? येशू क्रुसको मृत्यु कति बजीतिर भएको थियो? र तीसरो प्रश्न, येशू क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो? येशू क्रिस्ट क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो? र फोन गर्नुहोस्, फोन लाइन एकदमै खुला रहेको, जानकारी मैले तपाईँलाई गराइसकेको छु। र कार्यक्रममा तपाईँ विजेता बन्नुभयो भने तपाईँहरूले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। यतिखेर भने कोही मित्र फोन लाइनमा आइसकेको जानकारी प्राविधिक मित्र विजयजीले मलाई दिइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
4: हेलो,
3: हजुर, हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोही मित्र त हुनुहुन्थ्यो, उहाँ बाहिरको जानकारी प्राविधिक मित्र विजयजीले मलाई दिइसक्नु भएको छ। तपाईँले पनि हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ र यतिखेर पनि कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
5: हेलो,
3: जय मसी, पम्फाजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर, अहिलेसम्म हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ हजुर। हजुर, धन्यवाद, तपाईँको आशिष मलाई 100% लागोस् भन्न चाहन्छु। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? यसुलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
5: बिहान 9 बजीतिर भन्न चाहन्छु।
3: येशूको क्रुसको मृत्यु कति बजीतिर भएको थियो?
5: 3 बजीतिर भन्न चाहन्छु।
3: येशू क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
5: पहिलो वचन यति त यिनीहरूलाई यिनीहरू केही जान्दैन, क्षमा गर्नुहोस् भन्नुभयो भन्न चाहन्छु हजुर।
3: धेरै धेरै धन्यवाद, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौ। जय मसी, उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको, जानकारी मैले तपाईँलाई गराइसकेको छु र कार्यक्रमको नाम हो हाम्रो प्रश्न तपाईँको जवाब। र तीनवटा प्रश्न मैले तपाईँको निम्ति राखिरहेको छु, जसले तीनवटा प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोलापर थाहाबाट तपाईँलाई विजेता बनाउनेछौँ र विजेताहरू प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हेलो कोही हुनुहुन्छ? हेलो
6: हेलो
3: हजुर हजुर
6: जय मसी
3: जय मसी सावित्री जी आरामै हुनुहुन्छ?
6: एकदम आराम छु, चिसो चिसो भइरहेछ, पानी परिरहेछ।
3: हो नि, चिसो त अब यति धेरै पानी परिरहेको छ होइन, त्यही भएर चिसो त यसपालि जाडो चाहिँ बेलैमा हुन्छ जस्तो लाग्यो मलाई त
6: है।
3: असोज महिनामै
6: आइपुग्यो
3: हजुर, त्यो भएर जाडो पनि धेरै नै भइरहेको अवस्था छ भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ?
6: सुन्दैछु, भर्खर भर्खर सुन्दैछु।
3: हजुर, भनेपछि मैले प्रश्न राख्नु कि हजुर जवाब दिनुहुन्छ?
6: प्रश्न राख्नु न, म जवाब दिने कोसिस गर्छु।
3: ओके, यसोलाई कति बजीतिर क्रुसमा टाँगेको थियो?
6: बिहानको 9 बजे।
3: यसो क्रिसको मृत्यु कति बजीतिर भएको थियो?
6: अपराह्न 3 बजे।
3: येशु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
6: हे पिता, यिनीहरू केही जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस् भन्नुभएको थियो।
3: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो सावित्रीजी, अहिलेलाई छुटौं।
6: हुन्छ, जय मसी।
3: जय मसी। सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो, कोही मित्र त हुनुहुन्थ्यो, बाहिरिसक्नु भएको छ, केही छैन, र कोही मित्र आइसक्नु भएको छ वाट्सएपमा, उहाँलाई स्वागत गरौं। हेलो
7: हेलो, जय मसी, जजुरपा,
3: जय मसी। अमिताजी
7: हजुर,
3: कस्तो हुनुहुन्छ तपाईँ?
7: हजुर, कम चाहिँ भएको छ, अझै घाँटी चाहिँ सुक्खै भइरहेको छ।
3: ओके, पानी खानु
7: साह्रो दुखेको पनि एकदम गाह्रो नै भइरहेछ, छाती दुखेको अलिक कम भयो।
3: हजुर हजुर, अमिताजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ यतिखेर तपाईँ?
7: एक नम्बरमा बिहानको 9 बजे,
3: हजुर,
7: दुई नम्बर दिउँसोको 3 बजे, अनि 3 नम्बरमा हे पिता, यिनीहरू केही जान्दैनन्, यिनीहरूलाई क्षमा दिनुहोस् भन्नुभएको थियो।
3: धेरै धेरै धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला अमिता महर्जनजी, अहिलेलाई छुटौं।
7: जय मसी,
3: जय मसी। अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो पाटनबाट। यतिखेर भने कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
8: हेलो, जय मसी हजुर।
3: जय मसी चन्द्रमायाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर, हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ। चन्द्रमायाजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर यतिखेर? यसलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
8: बिहानको 9 बजे भन्न
3: चाहन्छु। यसुको मृत्यु कति बजीतिर भएको थियो?
8: दिउँसो 3 बजेतिर भन्न चाहन्छु।
3: जब येशु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
8: हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस् भन्नुभएको थियो।
3: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौँ है त।
8: हुन्छ हजुर, धन्यवाद।
3: चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, यतिखेर कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, बाहिरिसक्नु भएको छ, अहिलेलाई भन्ने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म पस्कन चाहन्थे, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, एउटा गीत राख्न मन लागेको छ मलाई यो बिहानी। हजार कारण छ प्रभु तपाईँलाई धन्यवाद दिन, पहिले हाम्रो श्रोतालाई म स्वागत गर्न चाहन्छु, त्यसपछि भने मिठो गीत राख्ने नै छु, उहाँलाई स्वागत गरौं। हेलो
9: हेलो, जय मसी अब्राम सर।
3: जय मसी संगीता जी, आरामै हुनुहुन्छ?
9: आराम हजुर, आराम हजुर पनि,
3: हजुर पनि आराम, अनि हजुरी पनि आराम
9: हुने, हजुर आराम नभए अनि नातिनीहरूलाई कसरी सम्झाउनु?
3: हो हजुर हजुर, कुरा त ढिलै आयो तर कडा आयो, कडा आयो हजुर, कडा आयो। अनि हजुर, हजुरको खानपिन भइसक्यो, जुनार भइसक्यो?
9: जुनार भयो हजुर,
3: मेरो पनि भर्खर भर्खरै भयो, त्यो यहाँ बोल्न पनि गाह्रो गाह्रो भइरहेको अवस्था छ।
9: म त मकै फोलाइरहेको छु क्या।
10: मकै
9: अलिकति छ, मकै पढाइरहेको छु अनि हाम्रो हजुरबालाई अलिकति धेरै त छैन यसपालि, थोरै थोरै कुटु कुटु खानालाई ल्याइदिन्छु थोरै एक दुई घान भयो नि।
10: होइन चाँडो ल्याउन है, फेरि मेरो दाँत खुस्किनेवाला छ, फेरि त्यो कसले खाने होइन, त्यो भएर चाँडो चाँडो ल्याउनु।
9: खुसियोस् भन्न जान्छु।
10: हुन्छ हजुर, हुन्छ हुन्छ। फेरि मैले त हजुरले लिएको मकै त सर्लक्क मुखमा हाल्दै पानी खाँदै घुटु घुटु निल्दै गर्नुपर्ने हुन्छ, चपाउनै पाइँदैन फेरि, औषधि जस्तो के। हजुर हजुर हजुर हजुर, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ। यसोलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
9: 9 बजेतिर भन्न जान्छु।
10: यसुको क्रुसको मृत्यु कति बजीतिर भएको थियो?
9: 3 बजे।
10: यसु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ,
9: धन्यवाद।
10: सङ्गीता रिमालजी हुनुहुन्थ्यो कोटेश्वरबाट, जोडिनु भएको थियो। अब चाहिँ मैले मिठो गीत राख्न चाहन्छु, हजार कारण छ प्रभु तपाईँलाई धन्यवाद दिनु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9840687602, 9840687602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो अर्थपूर्ण भजन पछि भने यतिखेर कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसिंह। धर्म विनोद बरालजी, एकदम ठिकठाक छु, तपाईँ कस्तो हुनुहुन्छ? भनेपछि आज घरमै हुनुहुन्छ? ल भन्नुहोस्, यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: हजुर,
2: येशूलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
3: बिहानको 9 बजीतिर।
2: येशूको क्रुसको मृत्यु कति बजीतिर भएको थियो?
3: 3 बजीतिर।
2: येशू क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
3: क्षमा गरिदिनुहोस्।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
3: धन्यवाद।
2: जय मसिंह। उहाँ हुनुहुन्थ्यो धर्म विनोद परालजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755। हाम्रो वाट्सएप नम्बर रहेको छ 9823444646। हजुर, यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, हेलो, हेलो। कोही मित्र त हुनुहुन्थ्यो तर बाहिरको जानकारी मैले पाइसकेको छु, फेरि पनि कोही मित्र। हेलो,
4: हेलो,
2: जय मसिह।
4: जय मसिह।
2: नैनाजी आरामै हुनुहुन्छ?
4: म आरामै छु, हजुरलाई कस्तो छ?
2: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो त?
4: मैले खाइसके, हजुरले खानुभयो त?
2: मैले पनि खाइसके हजुर, खाइसके। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर तपाईँ?
4: मलाई क्रुसमा राख्नुहोस् न, म जवाफ दिनेछु।
2: येशूलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
4: बिहान 9 बजे।
2: येशूको मृत्यु कति बजीतिर भएको थियो?
4: दिउँसो 3 बजे।
2: येशू क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
4: हे पिता, यिनीहरू के गर्दैछन् जान्दैन, यिनीहरूलाई क्षमा दिनु भन्नुभएको थियो।
2: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला। अहिलेलाई छुटौ।
4: हस्, धन्यवाद। जय मसिह।
2: जय मसिह। उहाँ हुनुहुन्थ्यो नैना थापाजी, हामीसँग जोडिनु भएको थियो कार्यक्रममा, र यतिखेर भने कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
5: हेलो, जय मसिह हजुर।
2: जय मसिह हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: लगङखेलबाट सामेल लोहनी बोलेको।
2: सामेलजी, के छ हाल खबर?
5: हजुर,
2: हाल खबर के छ हजुरको?
5: सबै ठिक छ।
2: अनि खाना भयो हजुरको?
5: भयो।
2: ल सामेलजी, यतिखेर हजुर मेरो पनि भइसक्यो हजुर, सामेलजी भइसक्यो भइसक्यो। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ यतिखेर हजुर?
5: प्रश्न राख्छु न।
2: येशूलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
5: बिहान 9 बजे।
2: येशूको मृत्यु कति बजीतिर भएको थियो?
5: दिउँसो 3 बजे।
2: येशू क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
5: हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। सामेल लोहनीजी हुनुहुन्थ्यो कार्यक्रममा, हामीसँग जोडिनु भएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
6: हेलो, जय मसिह।
2: जय मसिह भनेपछि हाम्रो जेसवालजी।
6: हजुर, जय मसिह।
2: जय मसिह हजुर, जेसवालजी कस्तो हुनुहुन्छ?
6: एकदम ठिकै छु, प्रभुको अनुग्रहले बाँचेकै छु।
2: खाना भयो हजुरको?
6: खाना भए छैन, अब हुँदैछ, बन्दैछ।
2: अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर यतिखेर?
6: एकचोटि प्रश्न राख्नुहोस् न भाइ।
2: ओके, येशूलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
6: दिउँसो नौ बजीतिर, बिहानै नौ बजीतिर।
2: हजुर, भनेपछि बिहान नौ बजीतिर भन्नु चाहनुहुन्छ नि त?
6: हजुर।
2: यसको क्रुसको मृत्यु कति बजीतिर भएको थियो?
6: दिउँसो तीन बजेतिर।
2: यसो क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
6: हे पिता, यिनीहरूले जान्दैन के गर्दैरहेछन्, यिनीहरूलाई क्षमा गरिदिनु होला।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। जयसवालजी, अहिलेलाई छुटौं। जय मसी। उहाँ हुनुहुन्थ्यो श्री नारायण प्रसाद जयसवालजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो कलंकीबाट। भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकार मैले तपाईँलाई गराइसकेको छु। यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, र कार्यक्रमको एउटै उद्देश्य हो कुनै पनि बेला कसैले तपाईँ र मलाई प्रश्न गर्न सक्छन्, किनभने हामी रात दिन बाइबल बोकेर हिँडिरहेका हुन्छौं। त्यही बाइबलको प्रश्न तपाईँ र मलाई कुनै पनि मान्छेले सोध्यो भने जवाब दिन सकेन भने हामी साह्रो अप्ठ्यारोमा पर्छौं। त्यो अप्ठ्यारो परिस्थिति नआओस् भन्नकै लागि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र यतिखेर भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो।
7: हेलो हेलो। सानो आवाज आइरहेको अवस्था छ, केही छैन, तपाईँले हामीलाई फेरि पनि कोसिस पक्कै पनि गर्न सक्नुहुन्छ। अहिलेलाई भने एउटा गीत राख्न चाहन्थे, तर फोन लाइनमा हामीलाई श्रोताहरूले एकदमै फोन गरिरहेको अवस्था छ, उहाँलाई स्वागत गरौं। हेलो।
8: हेलो सर।
7: हजुर, जय मसी।
8: जय मसी सर।
7: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
8: हजुर, चिन्नु भएको छ
7: र त, आवाज सानो आएको छ तपाईँको।
8: मेरो आवाज सानो आएको?
7: हो, अहिले ठुलो आयो।
8: अहिले आयो?
7: आयो।
8: जय मसी सर।
7: जय मसी। हजुर, मैले चिन्न सकिन।
8: सकिन
7: ए, लक्ष्मीजी, लक्ष्मीजी।
8: लक्ष्मी चाहिँ होइन, मगर त मगर, म माया मगर
7: चाहिँ। माया मगर, ठिकै हुनुहुन्छ?
8: एकदम ठिकठाक छु सर। हजुरलाई कस्तो छ?
7: म पनि एकदमै ठिकठाक छु। अनि कता हुनुहुन्छ आज भोलि?
8: अहिले त म घरमै छु।
7: भनेपछि अहिले नाति नातिनासँगै हुनुहुन्छ?
8: आज बिदा छ, घरमै छ।
7: हजुर हजुर। मायाजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
8: भन्छ नि सर।
7: यसुलाई कति बजीतिर क्रुसमा टाङ्गेको थियो?
8: बिहानको नौ बजे।
7: यसुको क्रुसको मृत्यु कति बजीतिर भएको थियो?
8: दिउँसो तीन बजे।
7: यसु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
8: हे पिता, यिनीहरू के गर्दैछन् जान्दैन, यिनीहरूलाई क्षमा गरिदिनुहोस् भनेर।
7: धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौं।
2: माया मगरजी हुनुहुन्थ्यो, र यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो।
9: नमस्कार।
2: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
9: पर्वतदेखि राधारामा परे।
2: राधारानी, कस्तो हुनुहुन्छ?
9: एकदम ठिक छ हजुर।
2: हामी पनि एकदमै ठिकठाक छौ राधारामजी। अनि पर्वत कालखो कस्तो छ?
9: ठिक ठिकै छ दाजु, पानी एकदम गरेर त्यस्तै छ, पानी आइरहेछ, अलि जोखिम नै छ भनौँ न।
2: जस खोलाहरू भन्दा त टाढा हुनुहुन्छ नि?
9: म टाढै छु।
2: ए, धेरै राम्रो। हजुर, खोलाको छेउछाउमा हुने हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीलाई त धेरै गाह्रो छ अहिले, होइन?
9: हजुर, हाम्रोतिर नि, पर्वततिर नि, काली गण्डकीले चाहिँ अलि धेरै नै नोक्सान गरिरहेछ, फुलहरू बगाएछ, घरहरू बगाइरहेछ।
2: हजुर हजुर, हामी सबैजना मिलेर प्रार्थना गर्नुपर्छ कुनै पनि अप्रिय कुराहरू नघटोस् होइन, नेपालीले अकालमै ज्यान गुमाउनु नपरोस् होइन त?
9: एकचोटि हजुर, एकदम एकचोटि घटिसक्यो होइन, हामीलाई दुःख दिइसक्यो,
2: दिइसक्यो,
9: अब फेरि पनि दुःख हजुर दुःख नदियोस् भनियो गरे अब, तर यो प्रकृतिको कुरा हो भन्न सकिँदैन। तर मैले चाहिँ यति कुरा चाहिँ अहिले चाहिँ के लागिरहेछ भने, यो पछिल्लो घटनाक्रमले चाहिँ तपाईँको खोलाहरू मिलेर खोलाको छेउछाउमा चाहिँ धेरै बस्ती बनाउनु चाहिँ उचित होइन रहेछ भन्ने कुरा चाहिँ मैले एकदम रियलाइज गरिसकेको छु, किनभने हामीलाई भोटेकोसीको बारीले पनि अनि तपाईँको अहिलेको यो पानीले, अहिलेको यो एकदम झरीले पनि त्यो कुरालाई चाहिँ धेरै हाम्रो नेपालीहरूलाई चाहिँ सचेत गराएको छ कि खोला नालाको आडामा चाहिँ घर बनाउनु, त्यस्तो उ गरेर बस्नु चाहिँ उचित होइन भन्ने कुरा चाहिँ धेरै चाहिँ सचेत गराएको छ.
2: भनेपछि प्रत्येक घटनाले एउटा पाठ सिकाउँछ नि त हामीलाई. राधारामजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर
9: म प्रश्न राख्नु न, म जवाब दिँदै गर्छु.
2: यीशुलाई कति बजीतिर क्रुसमा टाँगेको थियो?
9: बिहान 9 बजेतिर.
2: यीशुको मृत्यु कति बजीतिर भएको थियो?
9: दिउँसो 3 बजे.
2: यीशु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो?
9: हे पिता यिनीहरूले के गर्दैछन्, यिनीहरूले क्षमा गरिदिनुहोस् भनेर भन्नुभयो.
2: हजुर, धेरै धेरै धन्यवाद राधारामजी, साथ दिनुभयो पर्वतबाट. अहिले रहेछ त उहाँ हुन्थ्यो राधाराम आचार्यजी, पर्वतबाट जोडिनु भएको थियो भने. तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ. हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754. हाम्रो फोन नम्बर रहेको छ भने यतिखेर राख्न चाहन्छु. मेरो पनि छ घर, मेरो पिताको घर, बोलको गीत यतिखेर तपाईँको निम्ति म राख्न चाहन्छु. र केही दिन अझै पनि पानी पर्छ भनिराखेको छन् मौसमविदहरूले, त्यो भएर सचेत रहौं, सुरक्षित रहौं भन्न चाहन्छु. र भरिसके बच्चाहरूलाई बाहिर निस्किन नदिनुहोस्, किनभने बच्चाहरूलाई पानी देखेपछि स्विमिङ गर्न मन लाग्छ होइन, अनि खाल्टोमा पस्न मन लाग्छ. बच्चाहरूलाई थाहा हुँदैन कति कुराहरू, त्यो भएर भरिसके बाहिर निस्के पनि बच्चासँगै निस्किनुहोला होइन. तपाईँको साथ चाहिन्छ बच्चालाई, होइन भने बच्चाहरूलाई बाहिर पनि ननिस्किनु दिनुहोस् र समय बिताउनुहोस् फ्यामिलीसँग भन्न चाहन्छु. र अहिलेलाई पनि यो मिठो अर्थपूर्ण संगीतको साथ त्यतिखेर.

0: मेरो पनि छ एउटा घर, मेरो बुवाको घर। हजुर, यतिखेर पनि फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौँ। हेलो,
1: हजुर, जय माथि सर, के छ खबर? म प्रश्नको उत्तर बताउँछु सरासर। पहिलो प्रश्नको उत्तर बिहानको 9 बजे, दोस्रो प्रश्नको उत्तर दिउँसोको 3 बजे, तेस्रो प्रश्नको उत्तर हो पिता यिनीहरूले के गर्दैछन् जान्दैन नि, यिनीहरूलाई क्षमा गर्नुहोस्। जय माथि सर।
0: जय माथि रश्मिलाजी, अनि खाना भयो हजुरको?
1: हजुर, भर्खर खाएर हात धोएर लगाइहाल्यो, सन पनि लगाइहाल्यो।
0: धेरै धेरै धन्यवाद। अनि काठमाडौँ डुलिसक्नुभयो?
1: छैन, भित्रको भित्रै छु।
0: ल, एक दिन समय निकाल्नुहोस्, म तपाईँलाई डुलाइदिन्छु।
1: हुन्छ सर, यति भनिदिनु भयो, म घुमिसके अनुभव गरे, धन्यवाद।
0: रश्मिलाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740754 अथवा 4770754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। हजुर, कोही हुनुहुन्छ फोन लाइनमा भन्दै थिए, तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु। र आजको प्रश्न कार्यक्रममा यीशुलाई कति बजीतिर क्रुसमा टाँगेको थियो, प्रभु यीशु क्राइस्टलाई कतिखेर क्रुसमा टाँगेको थियो, टाइम तपाईँ र मैले याद गर्नुपर्ने हुन्छ। र यीशु क्राइस्टको क्रुसको मृत्यु कति बजीतिर भएको थियो र कतिखेर टाँगेको थियो, कति बजी उहाँले आफ्नो प्राण त्याग्नु भएको थियो भन्ने कुरा तपाईँ र मैले पनि जान्नुपर्छ। र यीशु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो, होइन? उहाँ क्रुसमा हुँदा यो एउटा भयो। अर्को पनि के छ भने, जब उहाँ मरेको तेस्रो दिनमा पौडी उठ्नुभयो नि, उहाँले बोलेको पहिलो शब्द के थियो भने, कतिचोटि मैले सोध्ने गर्छु, र आज चाहिँ भने क्रुसमा हुँदा उहाँले बोलेको शब्द तपाईँलाई मैले सोधिरहेको छु कार्यक्रममा। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा यतिखेर।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र मैले एकजनालाई विजेता पनि पक्कै बनाइसकेको छु र कार्यक्रममा आजको विजेताको नाम रहेको छ। त्योभन्दा अगाडि पहिले मैले जवाब पनि दिनुपर्ने हुन्छ र यसुलाई कति बजीतिर क्रुसमा टाँगेको थियो भन्दा बिहानको करिब 9 बजीतिर, मर्कुस 15:25 हामी पाउन सक्छौ। यसु ख्रिस्टको क्रुसको मृत्यु कति बजीतिर भएको थियो? दिउँसो 3 बजीतिर, लुका 23:44। यसु क्रुसमा हुँदा उहाँको मुखबाट निस्केको पहिलो वचन के थियो? हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्। लुका 23:34 हामी पाउन सक्छौ। र आजको विजेताको नाम भने म तपाईँलाई बताउन चाहन्छु, आजको विजेताको नाम रहेको छ सामेल लोहोनी।

लोहनीजी तपाईँलाई बधाई छ, तपाईँ आजको विजेता बनिसक्नु भएको छ र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने सालो मिडिया होमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाईँ आफ्नो मनको अवस्थाको नियन्त्रणमा हुनुहुन्छ। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 58 यहाँलाई स्वागत छ। परमेश्वरले तपाई र मलाई उहाँको आनन्द र शान्ति अनुभव गर्ने क्षमता दिनुभएको छ। जब हामी नकारात्मक परिस्थितिहरूको सामना गर्छौं, तिनीहरूले हामीलाई मनको अवस्था भनिने एउटा कुराबाट गुज्रन लोभ्याउँछ। जब परिस्थितिहरू हाम्रो पक्षमा हुन्छ, तब हामी राम्रो मनको अवस्थामा हुन्छौं, र जब परिस्थिति राम्रो हुँदैन वा कसैले हामीलाई कठोर व्यवहार गर्छ, हाम्रो दिमाग सजिलै खराब अवस्थामा परिणत हुन सक्छ। धेरै मानिसहरूले अरूले उनीहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुराले आफ्नो मनको अवस्थालाई प्रभावित हुन दिन्छन्। जब अरूले उनीहरूसँग राम्रो व्यवहार गर्छन्, तिनीहरू राम्रो स्थितिमा हुन्छन्। तर जब कसैले उनीहरूसँग नराम्रो व्यवहार गर्छन्, तिनीहरू रिसाउँछन्, निराश हुन्छन्। तिनीहरू त्यो व्यक्तिको नकारात्मक भावनाहरूलाई आफ्नो दिमागमा बस्न दिन्छन्। यीशु ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध भएकाहरूलाई यस्तो हुनु आवश्यक छैन। हामी हाम्रो मनको अवस्थाको नियन्त्रणमा छौ र हामी शान्तिमा रहन रोज्न सक्छौ। परिस्थिति खराब हुँदा र जब अरूले हामीलाई नराम्रो व्यवहार गर्दा पनि हाम्रो हृदयमा आनन्द कायम राख्न सक्छौ। हितोपदेशको पुस्तक 4:23। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। प्रिय श्रोता, तपाईँ आफ्नो विचारहरू नियन्त्रणमा राख्नुहुन्छ। तपाईँको वरिपरि आँधी बेरी हुँदा पनि परमेश्वरले तपाईँलाई शान्त रहन सक्ने क्षमता दिनुभएको छ। शैतानले सधैँ तपाईँको दिमागमा नकारात्मक विचारहरू ल्याउन चाहन्छ, तर तपाईँले नियन्त्रण गर्नुहुन्छ कि ती विचारहरूले त्यहाँ घर बनाउने छन् कि छैनन्, वा तपाईँले तिनीहरूलाई परमेश्वरको वचनबाटको प्रतिज्ञाले प्रतिस्थापित गर्नेछन् कि छैनन्। तपाईँले आफू को हुनुहुन्न, तपाईँ आफू को हुन चाहनुहुन्छ भनेर कल्पना गर्नुपर्छ। तपाईँको जीवनमा आउने हरेक समस्या तपाईँले आफ्नो सोचाइमा अनुभव गर्नुहुन्छ। जब तपाईँले यो महसुस गर्नुहुन्छ, तब तपाईँलाई थाहा हुन्छ कि त्यो समस्याको समाधान भनेको आफ्नो मन परिवर्तन गर्नु हो। यो अरू कसैलाई उनीहरूले गरिरहेको काम परिवर्तन गर्न लगाउनु प्रयास गर्ने होइन। खराब अवस्थामा भएको निर्णयको लागि अरूलाई दोष नदिनुहोस्। अरू मानिसहरूले तपाईँलाई दुखी बनाइरहेका छैनन्, तर अरू मानिसहरूको प्रभावले तपाईँलाई दुखी बनाउन दिने निर्णय तपाईँकै हो। दोस्रो कुरन्थीको पुस्तक 10:5। परमेश्वरका ज्ञानको विरूद्ध खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौं। प्रिय श्रोता, तपाईँले दिनभरि जे सोच्नुहुन्छ तपाईँ त्यही बन्नुहुन्छ। तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरू। तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरूमा विस्तार हुन्छन्। त्यसकारण तपाईँको दिमाग नकारात्मकताले भरिएको हुनुहुँदैन, बरु तपाईँले प्रत्येक विचारलाई परमेश्वरको वचनको बन्धनमा राख्नुपर्छ। तपाईँ जस्तो बन्न चाहनुहुन्छ त्यस्तै आफूलाई कल्पना गर्नुहोस्। तपाईँको मानसिक तस्विरले तपाईँको व्यवहारमा शक्तिशाली प्रभाव पार्छ। भित्री रूपमा तपाईँको दृष्टिकोणले तपाईँको बाहिरी प्रदर्शनलाई धेरै हदसम्म निर्धारण गर्छ। तपाईँको जीवनमा सबै सुधारहरू भित्रबाट तपाईँको मानसिक तस्विरहरूमा शुरू हुन्छन्। नकारात्मक परिस्थितिहरूको बीचमा हुँदा तपाईँको जीवनमा ख्रीष्टको चरित्र प्रतिबिम्बित गर्नको लागि तपाईँले आफ्नो मनमा भएका विचारहरूलाई नियन्त्रण गर्न आवश्यक छ। प्रेरितको पुस्तक 16:25। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। पावल र सिलास पक्राउ परेका थिए। अधिकारीहरूले उनीहरूको लुगा च्याते, उनीहरूलाई डण्डाले नराम्रोसँग पिटे अनि जेलमा हालिदिए। तर उनीहरूले आफ्नो मनलाई नियन्त्रणमा राखे र आफूमाथि गरिएका दुष्ट कामहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा प्रशंसाका गीतहरू गाउन रोजे। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? तपाईसँग दुई विकल्पहरू छन्। तपाईँ राम्रो मुडमा हुने वा खराब मुडमा हुने छनौट गर्न सक्नुहुन्छ। प्रत्येक पटक जब केही नराम्रो हुन्छ तपाईँ पीड़ित बन्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ त्यसबाट सिक्ने छनौट गर्न सक्नुहुन्छ। तपाईँ गुनासो गर्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ मायालु पिता परमेश्वरको हातमा हुनुहुन्छ भनेर पहिचान गर्न छनौट गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो परिस्थितिहरूमा कसरी प्रतिक्रिया देखाउँदै हुनुहुन्छ भनेर छनौट गर्न सक्नुहुन्छ। मानिसहरूले तपाईँको मनका अवस्थालाई कसरी असर गर्छन् भनेर छनौट गर्न सक्नुहुन्छ। मुख्य कुरा के हो भने तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ। परमेश्वरको महिमा हुने तरिकाले तपाईँ प्रति उहाँको विश्वासयोग्य प्रेमको अरूलाई गवाहीको रूपमा बाँच्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आछि नेनादीको दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु दुने छुदु धका विशेष ध्यान ब्यादी छ। जयमसी जो जलपा जी अमृता महर्जनी स्पार्क माई फेथ यु भाग 27 के छि सकसित न सुब्या छनुजी छगु प्रतिष्ठित कलेजिया जहाँको स्नातक समारोह के उपस्थित रह्या शैक्षिक उत्कृष्टता प्राप्त यापी बुनिमित सम्मान न्यायको विशेष ज्याजो ख गाउन हुड व तपली पुनातम छमो मनो दुगु ख विद्यार्थी पिन्त विशेष उत्कृष्टता प्रदान पत्र लला न्य वेकल चोङगु बिहादिगु ख वयागु गाउन वयागु लका तक्क मथ्य उखी जी गाउन या खुए पुनातगु पाइन खने फु जिवया त उगु अवसरे या नीति गुवस पुना तगु आशायाना बरु व पुनागु मोसुगु जिन्स पुना तगु ख जी थम निला थुके जी त जीवनया छगु निश्चित सत्य लुमङका बिल थो अप दया थे मनुते त थगु पिनिया फापाया त कया तस्क छिउता दै इम्स विसायाई कि थुके इमगु दुनिया वास्तविकता सुस्केबी जी छि त आश्वासन बिया थुकिया त सुस्के असम्भव ख छि थुकिया त मनुटे पाखे सुस्के फैमखु छि विशेष याना परमेश्वर पाखे थुकिया त सुस्के फैमखु उके छिबु धुने छु जुया सुन धका तस्क छिउदा कया दिस मर्कुस मेघु अध्याय नि छगु ननिहे नि सोङ्गु के धाया तगुदु छादासा मनु यागु दुनुग्ल निसे थथे मभिङ्गु विचार बिहा वै बेविचार यायगु फुइगु स्योङ्गु लोभी जुइगु मभिङ्गु ज्यायागु थगे यायगु लालाथे सना जुइगु नुग मुइकेगु मेपिन्त मभिङ्क खलागु घमण्डी जुइगु मूर्ख ज्यायागु थोफुक्क मभिङ्गु ज्या मनुजेगु दुनु ल निसे बिहा वै अले वया त शुद्ध याइ यदि छि याकचा खसा छि थज्यागु उमेरे दुखी छि इहिपा याय त सुबला म मनु जुई धका निर्णय यागु सुरु या नासुन धिगुदु छगु निर्णय याई गुईले होसियार्जु मनु देस छि त प्रभावित याय त तस्क कुत याई विशेष याना इम्के दुने दुने यक्कु सुलाचङ्गु पाप्दै छक छि इपिलिसे इहिपा यात कि खनि दया वै मत्ती निसोङ अध्यायो नि नेगो निस्यागो पत्के धाटो शास्त्री ओ परिसित छिपिन त धिकार दु छिपि निपा ख्वापा दुपिख छादासा छिपि पिने ला चखा पाना तगु चिहान्थे बाला दुने धासा छिपि ढोगीको कङ्गाल व नवगो जकर्जा अछि हे पिने छिपि धर्मी जुया दुन जुई दुने धासा छिपे मबिङ्गु ज्या ख व अत्याचार याना सोङ्गु दु यो पिङ्गे नमिपि पिने खङ्गु खया आधारे यक्कु कुत याइपि मनुते त बालाको स्वयादिस दुने वयागु इमगु चरित्र या मूल्याङ्कन याना दिस सुनान सोया सोङ्गु मधु धका विचार याइबले मनुतेस छु धाइ धका सोया छि इमगु वास्तविक चरित्र या त लुइके फै उदाहरण या नीति यक्कु मनु त मन छे दनाम माइक चुने जुना सुने य इम त तल धङ्गु पुसले मनुते त प्रचार याय य इम्स तालिया आनन्द काई इपि आमेन व हलेलुया धका हाला मन्चे चाहिला चुनी इम्स छिगु भावना या त अपिल याइगु चलाक भाषण छित न्यायपुका बि तर जे उपि सेवक तेगु प्रशंसा याए गुपि गरिब लुगी या त छे छे नाप्ला हुने इम्स विधवा पिन्त नाप्लाना इम्को आवश्यकता पुगुङ्की मेपी मनुतेस इमगो बारे छुबिचा याई धका इम त च्युता मरु इमको नुगा परमेश्वरिया मायाजा अले इमस परमेश्वरिया मनुतेगु विचा व करुणाया माध्यम पिने थगु मतिना कया चोङ्गु दु हितोपदेश पेङ्गु अध्यायु नि सोङ्गु पत्के धातगु दु थगु मति या त बालका विचाया छ मति त थे हे छङ्गु जीवने जुइगु ख यो पिन्यन मेपि छि विचार यानादिगु विचार ल छि दुने दुने सुख धका निर्णय याई अथे जुगुने हे परमेश्वरिया वचन बोनेगु व मनन याएगु पाखे वैगु मतिना दया आनन्द व शान्ति या विचार थगु मनियात नकेगु तस्क महत्वपूर्ण जुई अले छिगु जीवन थुगु गुण या अभिव्यक्ति जुई अले छि थ वास्तविक म मेपी पाखे सुके मालिमहु थव्यागु वचन यना देगुले छि सकसित न परमेश्वर सवाबीमा जय मसी यना मेपी छिमसा नकतिने हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुने छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसी।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
7: र 9818252040, 9818252040।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: आई बाउ दादा भाई,
3: लहै लहै एकैछिन सबै जनाले कान खोलेर सुनौ त।

0: कार्यक्रम गुड न्यूज अन्ताक्षरी जहाँ तपाईँ भजन गीत गुनगुनाउँदै अन्ताक्षरी खेल्दै परमेश्वरको महिमा गर्न सक्नुहुनेछ।
1: यस कारण कार्यक्रम सुन्न साथै फोन गर्न नबिर्सनु होला। प्रत्येक आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी
2: प्रस्तुत पुनम र अब्राहमको साथमा सुन्नुहोस् है।
3: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 烟。
1: Time check. यति बेला अपराह्नको एक बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225742 40225572।
5: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म, प्रस्तुता श्याम काजीको साथमा।
9: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्कु कुलेश्वर काठमाडौँ सप नम्बर 2
3: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र विजयजी र म अब्राम उपस्थित भइसकेका छौं र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा हामी एक घण्टाभरि अन्ताक्षरी खेल्नेछौ। विशेष गरिकन म एउटा भजन गाउनेछु र त्यो भजनको अन्तिममा रहेको अक्षरबाट तपाईँले गीत गाउनुपर्ने हुन्छ र तपाईँले पनि गाउनुहुन्छ त्यो गीतको अन्तिम अक्षरबाट अर्कोले गीत गाउनुपर्ने हुन्छ र यो समयलाई अर्थपूर्ण बनाउनको लागि चाहिँ तपाईँले हामीलाई एकदमै फोन गरेर साथ दिनुपर्ने हुन्छ, अन्तक्षरी खेलेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता बनाउनेछौ र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4777054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46। हजुर, कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु म यतिखेर 504 नम्बरको भजन गाएर।

0: हजुर, म अक्षर तपाईँको निम्ति रहनेछ र तपाईँले भने अब मलाई साथ दिनुपर्ने हुन्छ म अक्षरबाट गीत गाएर। र हाम्रो फोन नम्बर पनि मैले तपाईँको निम्ति बताइसकेको छु, 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर 9893444646। हजुर, यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ जस्तो लाग्यो मलाई, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो,
0: जय मसी पम्पाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै 100% आरामै छ हजुर। तपाईँको
1: धन्यवाद, हजुरलाई धन्यवाद लाखौँला। एकदम जाडोमा पानी परेको बेलामा नि हामीलाई आफ्नो विश्वासीहरूलाई श्रोताहरूलाई आर्थिक वृद्धि गराउनको लागि 11 बजेको प्रार्थना हाम्रो प्रश्न तपाईँको जवाफ कार्यक्रम लिएर आइपुग्छ, अहिले पनि अन्तर्षीमा आइपुग्छ। हजुरलाई लाखौँ लाख धन्यवाद, धेरै आशीर्वाद दिनुभएको र हजुरलाई फेरि पनि धन्यवाद टक्राउँछु। के अक्षर परेको छ सर?
0: हजुर, तपाईँलाई चाहिँ म अक्षर परेको छ हजुर।
1: धन्यवाद, धन्यवाद।
0: सुरु गर्नुहोस् हजुर।
1: हस्,

0: म र मेरो घर नहाल्ने धन्यवाद धन्यवाद मनीदेखि धन्यवाद पम्पाजीलाई अहिलेलाई छुटौ है त जय मसी
1: पम्पाजीले चाहिँ म अक्षर छोडिदिनु भएको छ होइन होइन ल अक्षर छोडिदिनु भएको छ लबाट तपाईँले हामीलाई गीत गाएर साथ दिन सक्नुहुन्छ कोही हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौँ हेलो
2: हेलो जय मसी
1: जय मसी नैनाजी आरामै हुनुहुन्छ
2: म आरामै छु हजुरको आज यति अचम्म लाग्यो मलाई आज पुनम दिदी कहाँ जानुभएछ
1: खोइ अब त्यो त मलाई थाहा हुँदैन पक्कै पनि व्यस्त हुनुभयो होला
2: खुसी लाग्यो हजुरले यो प्रोग्राम ल्याउनु भयो एकदमै हजुरसँग बोल्ने मौका फेरि पनि पाएँ परमेश्वरलाई धन्यवाद अनि हजुरलाई पनि धन्यवाद हाम्रो विजयजीलाई पनि जय मसी भनिदिनु होला
1: विजयजीले पनि जय मसी फर्काउनु हुनुहुन्छ होइन
2: हजुर लबाट भन्नुभयो है मेरोमा त ल परेछ नि त
1: हजुर सुरु गर्नुहोस्

0: धन्यवाद, माफ गर्नु होला, मैले यो गीत गाउनै सकिनँ, कता कता पुगे हो,
1: जीवनको पानी हो भनेपछि हक चाहिँ छोडिदिनु भयो, तर ठिक छ, तपाईँले मिठै गाउनु भयो, अलिकति हाईबाट गाएर अलिकति कता कता भयो, तर सबै ठिक छ, केही छैन।
0: हजुर, मैले गाउनुमै धेरै गएको थिइनँ क्या, यो गीतहरू प्र्याक्टिस पनि भएको रहेनछ, माफ गर्नु होला, मिस्टेक भइपठाएछ।
1: केही छैन, यतिको त धेरै राम्रो कोसिस गर्नुभयो हजुरले, अहिलेलाई छुटौँ है त।
0: हजुर,
1: जय मसिंह। नैना थापाजी हुनुहुन्थ्यो र उहाँले चाहिँ हक चाहिँ छोडिदिनु भएको छ र तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ र फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो सर, जय मसिंह।
1: जय मसिंह हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म गडरीबाट, पवित्र नगरकोटी।
1: पवित्र चाहिँ आरामै हुनुहुन्छ?
2: हजुर सर, हजुरलाई?
1: म पनि एकदमै ठिक ठाक छु। अनि हजुर हजुर हजुर, यतिखेर चाहिँ तपाईँको ह अक्षर परेको छ भागमा, अनि भजन गाउन तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्नुहोस्।

0: धन्य वर्ष
1: सुन्दरता निकै नै मिठो गीत गाएर साथ दिनुभयो खुसी लाग्यो पवित्राजी अहिलेलाई छुटौ धन्यवाद जय मसी र पवित्राजीले चाहिँ त अक्षर छोडिदिनु भएको छ र तबाट पनि धेरै मिठा मिठा गीत संगीतहरू हामी पाउन सक्छौ र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम गुड न्यूज अन्ताक्षरी र हामी अन्ताक्षरी खेलिरहेका छौ र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो हेलो
2: हेलो
1: हजुर हजुर सावित्रीजी अनि खाजा भयो
2: म त भर्खर खाना खाएको
1: ए भर्खर खाना खानु भयो त्यसो यतिखेर हजुरको भागमा त अक्षर परेको छ गीत गाउन तयार हुनुहुन्छ सुन्दरता सुन्दर हेर न हेर सृष्टिको सुन्दरता भनेपछि त पर्यो
2: हुन्छ म गाउन तयार छु तबाट है
1: हजुर तबाट सुरु गर्नुहोस्
2: हुन्छ

0: कति मिठो गीत गाउनु भयो सावित्रीजी, धेरै धेरै धन्यवाद, मनैदेखिको गीतको लागि धन्यवाद हजुरलाई, अहिलेलाई छुटौं। जय मसी। सावित्री खड्काजी हुनुहुन्थ्यो, र अक्षय छोडिदिनु भएको छ तपाईँहरूको लागि, उहाँले माया गरेर साथी सङ्गीहरूको लागि। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्युज अन्ताक्षरी, र प्राविधिक मित्र विजयजीले मलाई तन मनदेखि साथ दिइराख्नु भएको छ र श्रोताहरूले पनि साथ दिइराख्नु भएको छ र कार्यक्रम एकदमै मिठो भइरहेको अवस्था छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो सर,
2: फेरि पनि हाम्रो पम्फाजीलाई स्वागत छ।
1: धन्यवाद हजुर, धन्यवाद।
2: अनि रबाट गीत गाउन तयार?
1: तयार छ हजुर, परमेश्वरको महिमाको लागि भएको।
2: भनेपछि सुरु गर्नुहोस्।
1: र अक्षर होइन सर?
2: हजुर हजुर, र अक्षर।
1: धन्यवाद हस्।

0: धेरै धेरै धन्यवाद, मिठो गीत गाएर साथ दिनुभयो ख्रिस्टकै भजन गाउँ। अक्षय छोड दिनुभयो, धेरै धेरै धन्यवाद। पम्फाजी अरेलाई छुटौ, फेरि एकचोटि पनि भाग लिन सक्नुहुन्छ, तपाईँलाई एकचोटि म मौका दिन्छु, केही छैन। ल, धेरै धेरै धन्यवाद। पम्फा रोकाजी हुनुहुन्थ्यो र ऊ अक्षय छोडिदिनु भएको छ तपाईँ र मेरो निम्ति, र कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, रुचजी ठिकै हुनुहुन्छ? हजुरको भागमा चाहिँ अब ऊ अक्षर परेको छ, होइन? हजुर तयार हुनुहुन्छ गीत गाउन?
1: हजुर तयार छु।
0: सुरु गर्नुहोस् हजुर।

0: धन्यवाद यसुलाई पाए देखि भनेपछि ख अक्षर छोडिदिनु भयो. रुचजी अहिलेलाई छुटौं. हस् धन्यवाद. रुत मगरातीजी हुनुहुन्थ्यो, हामीसँग कुवेतबाट छोडिनु भएको थियो र उहाँले ख अक्षर छोडिदिनु भएको छ हाम्रो लागि. र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो.
1: हेलो
2: हजुर, जय मसी.
1: जय मसी हजुर.
2: भनेपछि साराजी.
1: हजुर.
2: साराजी, अनि के छ हालखबर?
1: ठिकै छ. अनि हजुरको?
2: हाम्रो पनि एकदमै ठिकठाक छ. अनि मण्डली भवन बन्दैछ?
1: छैन नि, मण्डली भवन त यहाँ हाम्रो पानी परेर अनि एक महिना पछि के अरे एक हप्ता पछि भनेको छ. अब कहिले सुरु हुन्छ प्रभुको इच्छा पुरा भएको.
2: ठिक छ सारा तामाङजी, अब ख अक्षर तपाईँको भागमा परेको छ होइन?
1: ख अक्षरमा त केही कुन भजन छ त?
2: र त म पनि छक्क परे तपाईँलाई त आउनु पर्ने खबाट होइन.
1: ल हुन्छ हुन्छ, म
2: एउटा छ त तपाईँलाई मैले अलिकति सुनाइदिए त अनि तपाईँकै उसले गाउनुहोस् ल.
1: क्रिस्टको माया बोकिरहुँला हृदय.

0: حاضر دایمسی
1: دایمسی ری دایمس آزایی را راکسی چوردین باین تا سارا جی دیره دیره دانه باز سار دین باید خستی لاجائی لیلائی چوتاؤں सारा तामाङ जी हुनुहुन्थ्यो र अक्षय छोडिदिनु भएको छ र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज अन्ताक्षरी र हामी अन्ताक्षरी खेलिरहेका छौं र कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता बनाउनेछौँ र विजेता प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो हेलो बाहिरी सक्नु भयो क्या हो ए हजुर हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
0: फेरि पनि जयमसी
1: फेरि पनि सावित्रीजीलाई फेरि पनि जयमसी
0: हजुर फेरि पनि
1: जयमसी हजुर के छ अरू नयाँ नौलो बताउनुहोस्
0: एकदम हजुरको प्रोग्राम सुनिरहेको छु अन्ताक्षरी खेल्न पाइरहेको छु प्रभुको अनुग्रह उहाँको महिमा गर्न पाएको छु म एकदम खुसी छु
1: हामी पनि एकदमै खुसी छौँ तपाईँहरू जस्तो श्रोता
0: खुसी हुनुपर्छ हामी प्रभुका जनहरू हामी असाध्यै जुनसुकै अवस्थामा पनि खुसी हुनुपर्दछ प्रभुको भन्नुभएको छ नि हामी सधैँभरि धन्यवादी र खुसी हुनुपर्छ
1: हाम्रो पार्टीको नामै धन्यवाद हो नि त नि
0: है हो नि
1: तपाईँलाई कसैले कुन पार्टीको भन्नु भने हाम्रो त पार्टीको नामै धन्यवाद हो भन्दैन होइन हामी जतिखेर जीवन पनि धन्यवाद हो नि त
0: धन्यवाद
1: हजुर अब भने र अक्ष तपाईँको भागमा परेको छ सावित्रीजी अनि
0: रबाट अब नमिल्ला फेरि है तर पनि परमेश्वरको महिमाको लागि है
1: एकदमै रबाट अब रमाइलो गरौँ न के भएको छ

0: प्रभुको काम म अक्षय छोडिदिनु भयो. धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो सावित्रीजी. अहिलेलाई छुटौ, धन्यवाद. जय मस्ती. सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई हर पल हर समय साथ दिइराख्नु भएको छ. परमेश्वरले धेरै आशिष दिनुभएको होस्. र अब म अक्षरमा तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ. र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम गुड न्यूज अन्ताक्षरी. त्यतिखेर कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो, के बजिरहेछ हाम्रो श्रोताहरूको फोनमा? हेलो हेलो, ओहो हो, को हुनुहुन्छ? हेलो,
1: म हजुर पुष्पक कुमार पहरी.
0: पुष्प कुमार जी हजुर आरामै हुनुहुन्छ?
1: हजुर आरामै.
0: अनि हजुरको खाजा भयो?
1: हजुर भयो सर. तपाईँको?
0: मेरो पनि लगभग भएन भन्नुपर्छ हजुर.
1: हजुर हजुर.
0: अनि हजुर गीत गाउन रेडी हो?
1: रेडी भन्नु पर्यो.
0: म अक्षर परेको छ हजुरको भागमा.
1: हुन्छ
0: ल सुरु गर्नुहोस्.
1: गच्छीले खोली मल्यो यसैले यसुलाई जीवन देऊ. माछीले खोली मल्यो यसैलाई यसुलाई जीवन देऊ. यसु नै हाम्रो स्वर्गको बाटो यो कुरा बुझिदेऊ. यसु नै हाम्रो स्वर्गको बाटो यो कुरा बुझिदेऊ. ए बिसौ है मनको भार, बिसौ है मनको भार, विश्वास गरी जाउन है चर्चमा शनिबार. विश्वास गरी जाउन है चर्चमा शनिबार. हुन्छ सर यति मात्र गाउँछ.
0: शनिबार ल, शनिबार हामी जानु पर्यो नि त चर्च.
1: हजुर
0: परिगयो नि होइन. ल धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौँ.
1: हुन्छ.
0: हाम्रो पहरीजीले र अक्षय छोडिदिनु भएको छ हाम्रो लागि, र निकै रमाइलो गीत गाएर साथ दिनुभयो. कतिचोटि हामी जस्तो पनि लाग्छ क्या मलाई, हामी जस्तो सुकै गीत पनि गाउनु चाहिँ तयार हुनुपर्छ, तर परमेश्वरको मात्रै. फेरि बाहिरको गीत चाहिँ जस्तो पायो त्यस्तै गाएर हुँदैन होइन. त्यहाँनिर जीवन दिने गीतहरू त हुँदैन, किनभने परमेश्वरमा मात्र यस्ता गीतहरू छन् जसले जीवन दिँदछ. कैयौंले प्रभुलाई पाएका छन् गीत सुनेर, भजन सुनेर होइन. त्यो भएर यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो हेलो, फेरि पनि रुचजीलाई स्वागत छ है. अनि र अक्षरबाट गीत गाउन तयारी हुनुहुन्छ?
2: हुन्छ. म यहाँ बच्चन चाहिँ निकाल्नै पर्छ, म हेरी चाहिँ गाउन गाह्रो हुन्छ होला
0: होइन,
2: हेरेरै गाउनु पर्छ होला. सबलाई गाउने बात भएको रमाउने कारण यसुको नाम

0: धेरै धेरै धन्यवाद हजुर, कति मिठो गीत गाउनुहुन्छ, हजुरको स्वर पनि मिठो छ। अहिलेलाई छुटौँ है त रुचि, रुचमा ग्राजीजी हुनुहुन्थ्यो र हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। अब भने हामी फोन कल लिनेछौ, एउटा फोन कल लिनेछौ। पक्कै पनि अक्षर चाहिँ मानिसको रूप लिएर र अक्षर नै रहनेछ र तपाईँले र अक्षरबाट गीत गाएर साथ दिन सक्नुहुन्छ र यतिखेर अन्तिम कलर हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, बाहिर सक्नु भएको छ कोही मित्र? हेलो हेलो
1: हेलो, जय मसी
0: नैनाजी,
1: फेरि पनि जय मसी हजुर,
0: फेरि पनि स्वागत हजुरलाई,
1: धन्यवाद हजुरलाई पनि
0: हजुर।
1: अब
0: र बाटो छोटो रूपमा गाइदिनु पर्ने हुन्छ है
1: हजुर,
0: सुरु गर्नु।

धन्यवाद हजुर, साथ दिनुभयो नैनाजी, खुसी लाग्यो, आमा छोरी भएर साथ दिनुभयो, अनि ठुलो नैना र सानो ऐना होइन अहिलेलाई छुटौँ है त, उहाँको नैना जयमसी र उहाँको छोरीले पनि साथ दिनुभएको थियो, मम्मीको नाम नैना छोरीको नाम ऐना, दुवैजनाले साथ दिनुभएको थियो, खुसी लाग्यो। र अब भने हामी फोन कल लिने छैनौ, एउटा गीत राख्न चाहन्छु छोटो, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965
2: आदरणीय श्रोता अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र जो जतिले गुड न्यूज अन्ताक्षरीमा फोन गरेर साथ दिनुभयो धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु र सबैलाई विजेता त बनाउन सकिन्न लगभग 12 जना श्रोताहरू फोन गरेर साथ दिनुभयो 12 जनालाई विजेता बनाउन सकिन्न तर मैले गोला प्रथाबाट पनि 1 जनालाई विजेता बनाइसकेको छु र उहाँको नाम रहेको छ सावित्री खड्का सावित्री खड्काजी बधाई छ तपाईँलाई र तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार प्रस्तुत कुमार अब्राम अहिले बिदा हुन्छु धन्यवाद जय मसी नमस्कार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बजे कोता
2: सामान नभेटेर बेपत्ता।
1: होइन सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदै छ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ। र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9141687602, 9141687602
3: र 98182540, 98182540।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र सुजन र म ब्रह्म उपस्थित भइसकेका छौं र भने एक घण्टाभरि कार्यक्रममा म तपाईँलाई साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिन सक्नुहुन्छ। कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

एक दिन एकजना दिदीले दर्शन देख्नु भएछ र त्यो दर्शनमा उहाँले आफैलाई स्वर्गीय स्थानमा भेटाउनु भएछ। यात्रा गर्ने क्रममा उहाँसँग एकजना सेतो वस्त्र लगाएको व्यक्ति पनि सँगले हिँड्नु भएको रहेछ। दिदी हिँड्दै गर्दा एउटा भयानक शानदार महल अगाडि उभिनु भयो र एक ट्रक लगाएर त्यस महललाई हेरिराख्नु भएको छ। त्यस महल अनेक बहुमूल्य पत्थर मोतीहरूले बनाएको रहेछ। उहाँले भन्नुभएको थियो, त्यस महललाई वर्णन गर्ने कुनै शब्द नै छैन। त्यस्तो महल उहाँले यस संसारको कुनै पनि ठाउँमा देख्नु भएको थिएन र कहिले देख्नु पनि भएको छैन। केही समयपछि उहाँले त्यस सेतो वस्त्र लगाएको व्यक्तिलाई सोध्नुभयो, यो महल कसको हो? उहाँले त्यस व्यक्तिलाई अर्को प्रश्न सोध्नुभयो, अनि उहाँ, मेरो घर चाहिँ कहाँ छ? अनि यहाँ मेरो घर चाहिँ कहाँ छ? त्यस व्यक्तिले जवाब दिनुभयो, उत्तर सुन्नुभयो भने तपाईँ पनि अचम्मित हुनुहुनेछ, अथवा त्यस व्यक्तिले दिनुभएको उत्तर सुन्नुभयो भने तपाईँ पनि अचम्मित हुनुहुनेछ। उनले यसरी जवाब दिए, बाइबलमा भएको विधवालाई चिन्नुहुन्छ जसले तामाको 200 सिक्का चढाएकी थिइन्? हो, त्यो महल उनैको हो। दिदीले हजुरले मैले उहाँको बारेमा धेरै पटक पढेको छु भन्दै उत्साहित मुद्रामा उत्तर दिनुभयो। उहाँको उत्साह यतिमै सीमित भएन, झट्टै उहाँले त्यस व्यक्तिलाई अर्को प्रश्न सोध्नुभयो, अनि यहाँ मेरो घर चाहिँ कहाँ छ? तब भने यसको उत्तरले उहाँको मुहार उदास भयो। त्यस व्यक्ति जो मेरो विचारमा स्वर्गदूत हुनुहुन्छ, उहाँले यस्तो उत्तर दिनुभयो, तपाईँको त्यहाँ यहाँ कुनै पनि घर छैन। तपाईँले आफ्नो जीवन कालमा गर्नुभएको सबै काम केवल मानिसलाई देखाउनु गर्नुभएको थियो, जसको इनाम तपाईँले पृथ्वीमै पाउनुभएको छ। मान सम्मान पुरस्कार आदि इत्यादि सबै थोक पृथ्वीको लागि मात्र सीमित थियो र स्वर्गमा तपाईँको केही पनि छैन। त्यस उत्तरपछि उहाँ बिउजनुभयो र त्यस दर्शनले उहाँको जीवन सदाको लागि परिवर्तन भयो। उहाँ निकै धनी परिवारमा जन्मनु भएको थियो, रुपियाँ पैसा उहाँसँग प्रशस्तै मात्रामा थियो। उहाँले प्रभुको नाउँमा धेरैलाई सहयोग गर्नुभएको थियो, सहायता गर्नुभएको थियो, तर सबै थोकबाट उहाँ तारिफ र आफ्नो प्रशंसा चाहनुहुन्थ्यो। जुन उहाँले सधैँ जसो पाउनुहुन्थ्यो, आफूले पाएको प्रशंसालाई नै उहाँ साँचो सफलता मान्नुहुन्थ्यो। तर त्यस दिन आफू धोकामा परेको महसुस भयो उहाँलाई। उहाँ त्यस दिन धेरै रुनुभयो, किनभने पवित्र आत्माले उहाँको जीवनमा परिवर्तन ल्याउँदै हुनुहुन्थ्यो। भोलिपल्ट उहाँले आफैलाई नयाँ व्यक्तिको रूपमा पाउनुभयो, आफैलाई प्रभुको सेवामा समर्पित गर्नुभयो। अब उहाँको लक्ष्य आफैले प्रशंसा पाउने नभएर परम प्रभुलाई प्रशंसा दिनु थियो।

उहाँका धेरै घरहरू थिए, जसमध्ये एउटा आफैलाई राखेर बाँकी सबै घर परमेश्वरको सेवाको लागि दिनुभयो। यो मैले दिएको भनी कसैलाई नभन्नु भनी भन्नुभयो। उहाँसँग धेरै गाडीहरू थिए, जसमध्ये एउटा आफूलाई राखेर बाँकी सबै गाडीहरू प्रभुको सेवामा प्रयोग गर्न दिनुभयो र भन्नुभयो, यो मैले दिएको भनी कसैलाई नभन्नु अथवा कसैले नथपाउन्। उहाँसँग भएको रुपियाँ पैसा पनि आवश्यक पर्नेहरूलाई उहाँले दिनुभयो, ठूलो रकम दिनुभयो र विशेष गरिकन सेवामा समर्पित प्रभुको जनहरूलाई यो कुरा उहाँले सुम्पिनुभयो र अन्त्यमा उहाँले यही कुरा भन्नुभयो, मैले दिएका कुराहरू कसैलाई नभन्नु र कसैले नथपाउन्। त्यस दिदीले आफ्नो जीवनको अन्तिमसम्म धेरै असल काम गर्नुभयो, तर उहाँले त्यसको कुनै पनि श्रेय आफै लिनु भएन, सबै श्रेय परमेश्वरलाई नै दिनुभयो। जसले यो गवाई पार्नुभएको थियो उहाँलाई मात्र यो कुरा थाहा थियो, तर उहाँलाई पनि आफ्नो नाम कहिल्यै पनि र कसैलाई पनि नबताउनु भन्नुभएको रहेछ। आफूले पाएको प्रशंसालाई नै उहाँ साँचो सफलता भन्नुहुन्थ्यो, तर त्यस दिन आफू धोकामा परेको महसुस भयो। यी सब उहाँले मानिसको वाह वाह र तारिफ पाउनुभन्दा पनि स्वर्गीय राज्य विस्तारको काममा आफ्नो सारा मन लगाउनु भएको थियो। यो कुरा उहाँको कार्यबाट स्पष्ट देख्न सकिन्छ। उहाँ अहिले यस संसारमा हुनुहुन्न, तर उहाँले शुरू गर्नुभएको धेरै संस्थाले आज पनि सय गुणा फलहरू फलाइरहेका छन्। म विश्वास गर्दछु उहाँले स्वर्गमा त्यो दिन ठूलै इनाम प्राप्त गर्नुहुनेछ। यो गवाईले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ, दिनहु चुनौती पनि दिदछ। म तपाईलाई पनि चुनौती दिन चाहन्छु, हो हामी उहाँको सेवा गर्दछौ, असल काम गर्दैछौ, तर सबै कुराको पछाडि हाम्रो उद्देश्य चाहिँ के छ भन्ने हामी स्पष्ट हुन आवश्यक छ। परमेश्वरले हाम्रो काम भन्दा पनि हाम्रो हृदय हेर्नुहुन्छ। हामीले उहाँलाई के दिएका छौ भन्दा पनि हामीले कस्तो हृदयले दिएका छौ, यो चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। गरीब विधवाले तामाको दुई सिक्का अर्थात एक पैसा मात्र दिएकी थिइन्, जुन कुरालाई कसैले पनि ध्यान दिएका थिएनन्। त्यस समयमा धनी भनी आफूलाई देखाउने मानिसहरूले धेरै सिक्का बचाउने गरी र अरूको ध्यान आफूतर्फ आकर्षण गर्ने हिसाबले भेट चढाएका थिए। मोटो मोटो रकम उनीहरूले भेटी दान हालेका थिए। त्यस दिन पनि त्यस्तै भएको थियो जब यीशु मन्दिरको भेटी चढाउने ठाउँको सामुन्ने बस्नुभयो र भीड़ले भेटी पात्रमा भेटी चढाएको हेर्नुभयो। धेरै धनी मानिसले ठूला ठूला रकम चढाए। केही समयपछि उहाँले आफ्नो चेलाहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, भेटी पात्रमा चढाउनेहरू मध्ये यस गरीब विधवाले सबैभन्दा बढी चढाए। यो सुनेपछि उहाँका चेलाहरू समेत अचम्मित भए, किनभने तिनीहरूले सबैभन्दा धेरै दिएको मानिसहरूलाई याद गरेका थिए। तर यीशुले हेर्नुभएको नजर अरू मानिसले हेरेको नजरमा धेरै भिन्नता थियो। अपरिचित नाम भएको दिदीले लेख्नुभएको यो दर्शनमा ठूलो महल यिनै गरीब विधवाकै थियो, जसले स्वर्गमा ठूलो इनाम प्राप्त गर्छिन्। के तपाई र म पनि त्यही दिनको पठाइमा छौ, अथवा तपाई र मैले आज यो धरतीमा छौ, तपाई र म स्वर्गीय प्राप्तिको लागि काम गरिरहेका छौ कि संसारिक कुराहरूको लागि? तपाई र मैले धनका थुपारिरहेका छौ, जुन गवाई आज तपाई र मैले सुन्न पाएँ, बहुमूल्य त्यो महल जुन स्त्रीले देख्नुभयो दर्शनमा, त्यो महल ठूल्ठूलो मुठा चढाउने व्यक्तिको महल थिएन, चाँदीको दुई सिक्का अथवा एक पैसा चढाउने
विधवाको महल थियो। जुन महल यस्तो बहुमूल्य कुराहरूले बनेका थिए त्यो हामी कल्पना पनि गर्न सक्दैनथ्यौं। त्यो भएर आज हामी संसारमा छौं, स्वर्गको निम्ति काम गरिरहेका छौं कि अथवा पृथ्वीको लागि, यो कुरा तपाईँ र मैले सोच्ने बेला आएको छ, चुनौती आएको छ तपाईँ र मलाई।

तपाईं र म दिन्छौं, तर दिएको कसैले थाहा नपाओस्। हामीमा यस्तो स्वभाव छ, जस्तो मैले कसैलाई केही दिएको छु भने, एकजनालाई दिँदैछु भने हजारजनाले त्यो कुरा देखुन् र मलाई प्रशंसा गरून् भन्ने स्वभाव प्राय सबैमा हुन्छ। तर परमेश्वर त्यो चाहनुहुन्न। एउटा हातले दिएको अर्को हातले नथपाओस्, होइन? त्यो भनेको ईश्वरीय कुराहरू हुन्। जहिले पनि परमेश्वरलाई देखाउने कुराहरू चाहिँ इम्पोर्टेन्ट हुँदछ। कतिचोटि हामी देख्छौँ सेवकाईका कुराहरू, यो गरेको त्यो गरेको मान्छेले पोस्ट गरिरहेका हुन्छन्, होइन? आज मैले यस्तो गरेँ उस्तो गरेँ, तर होइन, परमेश्वरको निम्ति चाहिँ तपाईँले के गर्नुभयो भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। आज तपाईँले मान्छेलाई खुसी पारिराख्नु भएको छ कि परमेश्वरलाई, र तपाईँ र मैले मान्छेलाई भन्दा पनि परमेश्वरलाई खुसी पार्नु पर्दछ। हेर्नु, मान्छेलाई त माया गर्न सकिन्छ, तर खुसी पार्न कहिल्यै सकिँदैन। एक दिन न एक दिन तपाईँलाई उसले रुवाउँछ नै, रुनुपर्छ नै, तर परमेश्वरले तपाईँलाई कहिले रुवाउनुहुन्न। उहाँले यो प्रतिज्ञा गर्नुभएको छ, तिम्रो आँखामा अब उपरान्त कहिले आँसु हुने छैन, र तिम्रो घरानामा कहिले मृत्यु पनि आउने छैन। त्यसैले तपाईँ र मैले कतिचोटि परमेश्वरलाई बिर्सिन्छौँ, धेरैले बिर्सिन्छन्। जब उनीहरू सम्पन्न हुन्छन् अनि परमेश्वरलाई बिर्सिन्छन्, जब उनीहरू नामी हुन्छन्, जताततै उनीहरूको नाम चर्चा परिचर्चा हुन्छ, त्यो त परमेश्वरको नामै आउँदैन। तर मलाई कसले त्यहाँसम्म पुर्यायो भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सन हुँदैन। मलाई जब दाउदलाई म स्मरण गर्छु, सम्झिन्छु, बिचरा दाउद जंगलमा थिए, भेडा गोठाला थिए, जंगलमा कति हुरी बतासँग लड्नु पर्यो होला, हावाहुरी, तपाईँ र मलाई थाहा छ, घरको छेउमा एउटा रुख छ भने हामीलाई कति डर लाग्छ, कतिखेर यो रुख लडेर मलाई थिच्छ कि, होइन, डर हुन्छ नि, होइन? तर दाउद त जंगलमा थिए, उसलाई कति थियो होला है, तर ती सबै कुराको सामना गरे उनले। उसलाई परमेश्वरले त्यहाँ तयार गर्दै हुनुहुन्थ्यो राज्य विस्तारको लागि, उहाँको राज्य चलाउनको लागि। अनि दाउद जब परमेश्वरको अनुग्रहले उनी एउटा राजा भए, दाउदको मिठो कुरा चाहिँ यो छ कि दाउदले त्यो लौरो हुन्छ नि, लट्ठी भेडा चराउने त्यो लौरोलाई कहिल्यै बिर्सेनन्। तपाईँ र म पनि, तपाईँ र मलाई परमेश्वरले जिरोबाट हिरो बनाउनु भएको हो, तर तपाईँ र मैले त्यो जिरो अक्षरलाई चाहिँ कहिले पनि बिर्सनु हुँदैन, होइन? परमेश्वरले त्यो काम तपाईँ र मेरो जीवनमा गर्नुभएको छ, म महसुस गर्छु, तपाईँ पनि महसुस गर्नुहुन्छ। यहीँबाट थाहा हुन्छ कि परमेश्वर अझै पनि तपाईँ र मेरो जीवनमा काम गरिराख्नु भएको छ।

आदरणीय श्रोता, परमेश्वरले तपाईँको धन, तपाईँको सुन्दरता, तपाईँको पढाइ होइन, तपाईँको एस्ट्राक्टिभिटिज हेर्नुहुन्न, परमेश्वरले तपाईँको हृदय हेर्नुहुन्छ। मान्छेको स्वभावको हुनुहुन्न परमेश्वर। मान्छेले के हेर्छ? उसले अफिसमा कुनै पनि मान्छे ल्याउनु पर्यो भने सुन्दरतालाई हेर्न सक्छ, उसको पढाइलाई हेर्न सक्छ, उसको ब्याकग्राउन्ड हेर्न सक्छ। तर परमेश्वरले नि तपाईँलाई यसरी माया गर्नुहुन्छ, उहाँले केही नै हेर्नुहुन्न, न तपाईँको पढाइ हेर्नुहुन्छ, न तपाईँको रूप हेर्नुहुन्छ, न तपाईँको जात हेर्नुहुन्छ, होइन केही कुरा हेर्नुहुन्न। उहाँले एउटा हृदय हेर्नुहुन्छ, त्यो हृदयमा म चुकी छुइनँ, बस त्यति मात्र हेर्नुहुन्छ। त्यही भएर त मान्छे र परमेश्वरमा आकाश पातल फरक छ। हामी कैयौंले इन्टरभ्यूहरू दिएका छौं, कैयौं अनुभव छ हामीसँग, अन्तर्वार्ता दिएको, इन्टरभ्यू दिएको। अन्तर्वार्ता दिँदाखेरि होइन, जो उत्कृष्ट छ, हजारजनामा जो उत्कृष्ट छ, सबै कुरामा पर्फेक्ट छ, त्यो मान्छेलाई नै छानिन्छ। तर परमेश्वरले चाहिँ छान्ने तरिका फरक छ। परमेश्वरले पुच्छर, जो जिरो छ नि, जो काम नलाग्ने भाँडो छ, त्यस्तो कुराहरूलाई उहाँले छान्नुहुन्छ। म तिमीलाई पुच्छ रहेन शिर तुलाउनेछु। होला न, मान्छेले तपाईँलाई केही सोच्दैनन् होला, यसले केही गरी खाँदैन, यो न रूपमा राम्रो छ होइन, न पढाइमा राम्रो छ होइन, न केही छ यो। तर परमेश्वरले नि केही हेर्नुहुन्न, केवल हृदय हेर्नुहुन्छ, तपाईँको हृदय कस्तो छ। त्यो भएर तपाईँ र मैले हाम्रो हृदय चाहिँ परमेश्वरमा समर्पित गर्नुपर्दछ होइन। हृदयदेखि जस्तो सुकै परिस्थितिमा पनि हामी परमेश्वरको काम गर्ने छोराछोरी उहाँले चाहिराख्नु भएको छ। चोखो हृदयले उहाँलाई पुकार्ने मानिसहरू खोजिराख्नु भएको छ। निस्वार्थ उहाँको नाम पुकार्ने, उहाँको काम गर्ने मान्छे आज परमेश्वरले खोजिराख्नु भएको छ होइन। हुन्छ, म सेवा काहीँ गर्छु तर मलाई कति पैसा दिने? पैसा होइन, परमेश्वरले काम गर्ने मान्छे खोजिराख्नु भएको छ। पैसा त छ नि, पहिले ईश्वरको राज्य खोजी गर अनि सबै थोक तिमीलाई थपिनेछ। यो परमेश्वरको जीवित वचन झुटो छ र? छैन, हजारौं मान्छेले साँची दिइरहेका छन् त। मैले सबै कुरा छोडेर परमेश्वरको पछि लागे, त्यसपछि आज मेरो पछि धन सम्पत्ति लागेको छ। हेर्नुहोस् त, त्यो भएर तपाईँ र मैले पहिले ईश्वरको राज्य खोजी गरौं अनि सबै थोक तिमीलाई थपिनेछ। परमेश्वरले यसरी मान्छेहरू, हृदयका मान्छेहरू चुन्नुहुन्छ। योसेफको जीवनमा हेरौं, योसेफलाई आफ्नो बाउ, दाजु, भाइ सबैले उनीलाई त्यागेका थिए। एउटै कारण थियो, योसेफले एउटा दर्शन देखेका थिए, सबै दाजुभाइहरूले उसको सेवा गरेको दर्शन देखेका थिए। उसले त्यो दर्शन चाहिँ आफ्नो बुवा, आफ्नो दाजुभाइसँग भनेको कारणले भविष्यमा गएर हामी यसको नोकर हुनुपर्छ भन्ने कुरा लागेर उनीहरूलाई चाहिँ के गराएका थिए? योसेफलाई बेचिदिएका थिए। त्यति मात्रै कहाँ र, खाल्टो खनेर पूर्ण लागेका थिए, मारिदिन लागेका थिए। तर परमेश्वरको योजना योसेफको जीवनमा धेरै ठूलो थियो। परमेश्वरले योसेफलाई बनाउँदै हुनुहुन्थ्यो, कामहरू सिकाउँदै हुनुहुन्थ्यो, तिमी यस्तो बाटो भएर जानुपर्छ भनेर। हेर्नुहोस् त, जस्तो सुकै परिस्थितिमा पनि योसेफले नि परमेश्वरलाई छोडेनन् क्या। जतिखेर जहाँ पनि परमेश्वरलाई पहिलो प्राथमिकता दिएका छन् उनीहरूले होइन। जब उनी मिश्र देशको प्रधानमन्त्रीसम्म पुगे, उहाँलाई यति धेरै परीक्षाहरू आयो, जेलमा बस्नु पर्यो, झुटो आरोपहरू लागे, र पनि परमेश्वरलाई पुकार्न उनले छोडेनन् होइन। अयुबको जीवनमा हेरौँ न,
अयुबले पनि हामी मोसाकै जीवनमा हेरौँ, अयुबको जीवनमा हेरौँ, अब्राहमको जीवनमा हेरौँ, पहिलो प्राथमिकता उहाँहरूले परमेश्वरलाई दिनुभएको छ। त्यो भएर त परमेश्वरले उनीहरूको जीवनमा अचम्म र उद्वेगका कामहरू गर्नुभएको छ। मोसाको जीवनमा होइन, उहाँको जलपलय हुँदा परमेश्वरले कति अचम्म र उद्वेगको काम गरिकन उहाँको परिवारलाई जोगाउनु भयो। परमेश्वरको सामर्थ्य र शक्ति त्यहाँ देख्न सक्छौ होइन। मोसाले जब मिश्र देशको बन्धनमा रहेका आफ्ना जातिहरूलाई लिएर जाँदै गर्दाखेरि परमेश्वरले कति अचम्म र उद्वेगका कामहरू देखाउनु भयो। मोसा पल पल परमेश्वरसँग बात गर्दै, अगुवाई माग्दै, निर्देशन माग्दै अगाडि बढ़िरहेको कुरा पाउँछौ। मोसाले पहिलो प्राथमिकता परमेश्वरलाई दिएका थिए होइन, जहाजबाट ओर्लिने बित्तिकै उनले केही कुरा बनाएनन्। पहिलो प्राथमिकता परमेश्वरलाई दिएर वेदी बनाएका छन्, परमेश्वरलाई आराधना गर्ने ठाउँ बनाएका छन्। हो, हामी हेर्यौं भने जसले परमेश्वरलाई पहिलो प्राथमिकता दिएका छन् नि, परमेश्वरले उनीहरूको जीवनमा अचम्म र उद्वेगको काम गर्नुभएको छ। त्यो भएर तपाईँ र म पनि जस्तो मोसा जस्तो, अब्राहम जस्तो, अयुब जस्तो व्यक्तिको खाँचो चाहन्छ, परमेश्वरसँग बातचित गर्ने मान्छेको खाँचो चाहन्छ, त्यो चोखो हृदय भएको परमेश्वरलाई हृदयमा राखेका मानिसहरूको खाँचो चाहन्छ। आज त्यो व्यक्तिको खाँचो छ जसले पहिले ईश्वरको राज्य खोजी गर्छ, त्यो मान्छेको खाँचो छ। परमेश्वरमा त सम्भव छ नि सबै कुरा, होइन र? अब्राहमलाई जस्तै, मोसालाई जस्तै, योसेफलाई जस्तै, एस्थरलाई जस्तै आज परमेश्वरले तपाईँ र मलाई चलाउन चाहनुहुन्छ। तर तपाईँ र म तयारी छौ कि छैनौ, यो कुरा चाहिँ पहिलो कुरा हो।

परमेश्वरको वचनले भन्छ, जन्म दिने बाबा आमाले छोडे तापनि म तलाई कहिले पनि छोड्दिन। त्यो भएर बिर्सी नदेऊ यति धेरै माया गर्ने परमेश्वरलाई भन्न चाहन्छु। जसरी अयुबले परमेश्वरलाई जस्तो परिस्थिति आउँदा पनि बिर्सेनन्, मोसाले बिर्सेनन्, योसेफले बिर्सेनन्, अब्राहमले बिर्सेनन्, हामी किन बिर्सिने? हामी झन् धेरै विश्वासयोग्य भएर परमेश्वरको पछि लाग्नुपर्छ। जसरी परमेश्वरको जनको जीवनमा परमेश्वरले काम गर्नुभयो, त्यसरी नै हाम्रो जीवनमा परमेश्वरले काम गर्नुहुन्छ। प्राविधिक मित्र सुजनजीलाई धेरै धेरै धन्यवाद दिदी, जता जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राहम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: जीवन परमेश्वरले दिनुभएको बहुमूल्य उपहार हो।
3: परमेश्वरको वचन हाम्रो आत्मिक भोजन हो, जो सत्य छ, जीवित छ र अकाट्य छ।
2: वचनले हाम्रो जीवनलाई तृप्त पार्दछ र हरेक दिन हरेक पल हाम्रो जीवनलाई धार्मिकतामा डोर्याउँदछ।

0: जीवनको वचन बाइबलीय वचन जीवन गवाही र भोगाईका साथै ख्रिस्तीय वचनको सत्य घटनामा आधारित नाटक सहितको प्रस्तुति नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हरेक दिन सुन्न नभुल्नु। रेडियो कार्यक्रम जीवनको वचन।
1: आदरणीय प्रिय विश्वासीहरू, जयमसीह तथा नमस्कार। म गोविन्द विश्वकर्मा कार्यक्रम जीवनको वचनको प्रश्न उत्तर सेगमेन्टमा म यहाँहरूको बीचमा उपस्थित भएको छु। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। आज हामी कार्यक्रमको विशेष भाग अर्थात प्रश्न उत्तर, बाइबल सम्बन्धी तथा क्रिश्चियन समुदाय र मान्यता सम्बन्धी तपाईँका विभिन्न प्रश्न तथा जिज्ञासाको हामी यताबाट उत्तर दिने प्रयास गर्नेछौं। आज हामीसँग सदाझै पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा प्रोफेसर सुमन राई हाम्रो माझमा हुनुहुन्छ। आज हामीसँग त्यस्तै थुप्रै प्रश्नहरू र जिज्ञासाहरू आएको छ, हामी त्यसमा रहेर कुराकानी गर्नेछौ।
2: आजको विषयवस्तु रहेको छ पाप भनेको के हो, हामी पाप के हो र यो पापमय स्वभावहरू कस्ता छन्, पापबाट हामी कसरी विजय हुन सक्छौ, ख्रिस्ट येशूसँग हामी सम्बन्ध स्थापित गर्नको लागि हामी उहाँसँग रहनको लागि पाप रहित किन हुनु जरुरी छ, यस्तै खाले कुराहरूमा हामी आज छलफल गर्नेछौ। हामी तयार छौ सुमन सर?
3: हजुर हुन्छ, हामी तयार छौ।
2: पाप भनेको चाहिँ के हो भनेर प्रश्न पठाउनु भएको छ। पापको खास परिभाषा चाहिँ के हो रहेछ, के रहेछ, बाइबलीय धर्मशास्त्रले के भन्छ, सुमन सर यसको बारेमा बताइदिनुहोस् न।
3: हुन्छ, प्रश्नको लागि धन्यवाद। र उत्पत्ति 3 अध्यायले नै बताउँछ कसरी परमेश्वरको आज्ञा उल्लङ्घन गर्न मानव जातिको पहिलो बाबुआमा हामी अनि आदम र शैतानद्वारा परीक्षित भए र कसरी त्यस परीक्षाको विरोध गर्न तिनीहरू विफल भए। आदम र अब्बाको पाप परमेश्वर विरुद्धको विद्रोहको रूपमा र मानवीय घमण्डको दृढ कथनको रूपमा वर्णन गरिएको छ। त्यसले गर्दाखेरि बाहिरी रूपमा चाहिँ हामीले हेर्नुभन्दा पनि पाप चाहिँ बाहिरी व्यवहारमा देखिने कुरा भन्दा पनि अझ बढी हृदयभित्र भएको एउटा विद्रोह हो। अब यसको परिभाषा हामीले हेर्यौं भने हिब्रु ग्रिकमा धेरै त्यसले प्रष्ट गर्छ, म अलिकति बताउने प्रयास गर्छु। हिब्रूमा पासा भन्छ, जो चाहिँ हामीले चाहिँ दायरादेखि बाहिर जानु, यसको अर्थ चाहिँ त्यस्तो हुन्छ है। अनि ग्रिकमा पाराबेटेस भन्छ यसलाई। त्यसपछि हिब्रूमा फेरि राह भन्ने अर्को शब्द चलायो, ग्रिकमा भनेरोस भनेको, जुन दुष्ट कर्म अनैतिक कर्म यिनीहरू पनि पाप हो, छलकपट यिनीहरू पनि पाप हो। त्यस्तै हामीले हिब्रूमा हेर्यौं भने ताह भन्छ, ग्रिकमा प्रनाओ भन्छ, यसको अर्थ पनि के हुन्छ भने हामी चाहिँ धोका दिनु अथवा जुन ठिक ठाउँबाट चाहिँ हामी पन्छिएर जानु। त्यसले गर्दाखेरि यी शब्दहरूले चाहिँ पापको गहिराईलाई देखाउँछ, कति गहिरो छ पाप भन्ने कुरा।
2: हजुर, जस्तो रोमीको पुस्तक 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यही रोमीको पुस्तक 6:23 हेर्यौं भने पापको ज्याला चाहिँ मृत्यु हो भनेर चाहिँ भनेको छ। अब यहाँनिर सबै भन्ने शब्द छ, सबै मानिसहरू जसले चाहिँ म एकदम संसारमा भन्छन् म अधर्मी छु, मैले पाप गरेको छैन भन्छन्, कि सबैजना बाइबल अनुसार त पापी ठहरिए र उनीहरू चाहिँ कसरी पापी भए त?
3: रोमी 3:23 यसरी भनेको छ कि सबैले चाहिँ पाप गरेको छ र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेको चाहिँ, अब यहाँ चाहिँ पाप गर्नु अघि चाहिँ आदम र हब्बा चाहिँ उसको शरीर मरणशील थियो वा त अमरणशील थियो त्यो पक्का गरी चाहिँ हामीलाई थाहा छैन। जे भए पनि पापद्वारा तिनीहरूले अमरणशील हुने र सधैँ रहिरहने शरीर चाहिँ गुमाए। अनि पुराणकारले पनि हामीलाई यो कुरामा दावी गर्छ कि जसले पाप गर्छ, जुन प्राणले पाप गर्छ त्यो मर्छ भनेछ, इजिकियल 18:4। र नयाँ करारले पनि भन्छ कि रोमी 6:23 भन्छ पापको ज्याला चाहिँ मृत्यु हो भन्छ। त्यसले गर्दा मृत्यु चाहिँ दण्डको धेरै सम्भावनाहरू मध्ये परमेश्वरद्वारा चुनिएको एक उपाय होइन, मृत्यु चाहिँ पापको अनिवार्य एउटा परिणाम हो। त्यसले गर्दा सबैले पाप गरेछ भन्दा चाहिँ अघिकै प्रसङ्ग आउँछ, जसरी पहिलो आमा बुवाले पाप गर्यो त्यसपछि चाहिँ पापको सरुवा हुँदै हुँदै आज वंशजहरूमा आए। त्यस्तै पापको थुप्रै प्रकारहरू पनि छन् अनि त्यो प्रकारहरू म तपाईँहरूलाई भन्न चाहन्छु। तीनवटा विशेष गरेर प्रकारहरू हामीले हेर्न सक्छौँ बाइबलमा। पहिलो चाहिँ तपाईँको सरुवा पाप। सरुवा पाप चाहिँ यो चाहिँ आदम र हवाले पाप गरेपछि वंशमा सर्दै आएको पाप हो। त्यसले गर्दा चाहिँ त्यो पापले चाहिँ जन्मदाखेरि एउटा व्यक्ति पापी हुन्छ। किन हुन्छ भन्दाखेरि चाहिँ उसले चाहिँ जुन आदम र हब्बा हाम्रो सुरुको बुवा आमाको पाप चाहिँ उसले बोकेर आउँछ, सरेर आएको हुन्छ। अर्को पाप चाहिँ अभियुक्त पाप भन्छ, त्यसलाई चाहिँ इम्प्युटेड सिन भन्छ। अनि यो अभियुक्त पाप भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ प्रत्येक व्यक्तिको उसको वंश उसको बुवा आमाबाट चाहिँ डाइरेक्ट सरेको है, प्रत्यक्ष रूपमा सरेर आएको। अघिको जुन एउटा सरुवा पाप चाहिँ आदमबाट सिधै आयो टाउकोमा हरेक व्यक्तिको जीवनमा आयो, र यो तर अभियुक्त पाप चाहिँ एउटा विशेष उसको बुवा आमाबाट प्रत्यक्ष रूपमा सरेको हुन्छ। अनि त्यसपछि
2: कस्तो खालको अभियुक्त पापमा जस्तो बुवा आमाबाट कस्तो खालको पापहरू,
3: यो चाहिँ जस्तो आदम र हवाबाट सिधै एउटा आएको पाप चाहिँ यो सरुवा पाप भयो। तर यो अभियुक्त पाप चाहिँ व्यक्तिको जस्तो मेरो हजुरबुवाले गरेको पाप चाहिँ त्यसको त्यो पापको ऊ चाहिँ मेरो बुवालाई सर्यो क्या, सिधै सर्यो, डिएनए जस्तो सर्यो। अनि त्यो पाप चाहिँ बुवाको पाप चाहिँ मलाई सरेर आयो, अब मेरो पाप चाहिँ मेरो छोरालाई सरेर जान्छ। यसरी यो चाहिँ सिधै आदमबाट नआएर आदम सेत यसरी हुँदै आएको छ के, आदम कैन हबिल सेत यस्तो यस्तो हुँदै यो चाहिँ एकदमै भनौँ न एउटा क्रोनोलोजिकली क्रमबद्ध रूपमा सरेर आएको पापलाई चाहिँ अभियुक्त पाप भन्छ। त्यसले गर्दा हामीसँग चाहिँ दुईवटा पाप छन्, एउटा सरुवा पाप र एउटा चाहिँ अभियुक्त पाप, दुईवटा पापले गाँजिएर आएको हुन्छ एउटा व्यक्ति जन्मिँदाखेरि। त्यसैले गर्दा बाइबलले भन्छ कि अनि सबैले पाप गरेको छ,
2: जन्मजातै पापी भन्नुको अर्थ चाहिँ त्यो हो।
3: हो हो
2: हजुर, जस्तो पापको बारेमा चाहिँ हामीले हेर्यौँ र कतिपय हाम्रा श्रोताहरूले चाहिँ अझै पनि नबुझ्नु भएको हुनसक्छ, बाइबलले चाहिँ यो यो हो पाप भनेर भन्न त धेरै ठाउँमा भनेको छ। अहिले हामी इन्टरभ्यू हाम्रो यो कार्यक्रम सुन्ने श्रोताहरूलाई भन्दाखेरि तपाईँले सठिकमा पापमय स्वभावहरू के कस्ता हुन् र के कस्ता स्वभावहरूलाई चाहिँ के कस्ता कामहरू के कस्ता विचार अथवा भनौँ न के कुरालाई चाहिँ हामीले पाप भन्छौँ त?
3: हुन्छ, यो एकदमै राम्रो एउटा प्रश्न गरिदिनु भयो। पाप जुन पाप सरेर आएको होस् अथवा अभियुक्त पाप होस् अथवा व्यक्तिगत पाप जुन व्यक्तिले गरेको हुन्छ त्यो व्यक्तिगत पापको जिम्मेवार चाहिँ वापै हुन्छ। त्यसले चाहिँ के गरेको छ भने त्यसको दुष्परिणाम चाहिँ के छ भने हाम्रो सम्पूर्ण है प्राण आत्मा शरीरलाई नै के गरेको छ यसले चाहिँ दूषित पारेको छ है, दूषित पारेको छ। त्यसैलाई चाहिँ धेरैवटा विद्वानहरूले भन्छन्, आफ्नो आफ्नो तर्क दिन्छन्, यो विद्वानहरू चाहिँ धेरैवटामा सहमत नभए पनि यो कुरामा चाहिँ सहमत हुन्छ। जस्तो काल्बिनले भन्छ टोटल डिप्राइभ होइन, आर्मिनियनले पनि टोटल डिप्राभिटी भन्छ, लुथरियनले पनि टोटल डिप्राभिटी भनेको पूर्ण पतन भएको छ क्या है। त्यसले गर्दा चाहिँ जुन मानिसको प्राणात्मा शरीरलाई सम्पूर्ण मानिसलाई नै यसले चाहिँ दूषित पारेको कारणले गर्दाखेरि चाहिँ हरेक व्यक्तिको उसको इच्छा शक्ति चाहिँ कहाँ हुन्छ, एउटा पापतिरै हुन्छ है, पाप स्वभावमै हुन्छ। जति नै उसले मै हुँ भन्ने पनि उसको स्वभाव चाहिँ कन्स्ट्यान्टली बेन्डिङ टु अ सिन अथवा पापमै नै उसको चाहिँ झुकाव चाहिँ भइरहेको हुन्छ। किन हुन्छ भन्दाखेरि चाहिँ हामी पूर्ण रूपले पतन भएको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ अनि हामीमा त्यसरी हुन्छ। हाम्रो कसरी यसले चाहिँ कसरी एफेक्ट गर्छ भन्दा हाम्रो जुन चेतनालाई चाहिँ यसले रोमिएको 26 हाम्रो भावनालाई पनि यसले अनि दूषित पारेको छ। त्यसपछि रोमिएको 28 अनुसार हाम्रो चेतनालाई पनि यसले चाहिँ दूषित पारेको छ। रोमी 7:20 अनुसारले हाम्रो इच्छा शक्तिलाई पनि यसले चाहिँ दूषित बनाएको छ। त्यसले गर्दा चाहिँ हामी चाहिँ पूर्ण रूपले चाहिँ पापको अधीनमा छौँ। पापको अधीनमा भएको कारणले गर्दा चाहिँ परमेश्वरको लागि चाहिँ हामी के हौ, एउटा दुश्मन जस्तो बनेका थियौँ पापको कारणले गर्दा चाहिँ। त्यसले गर्दा चाहिँ हामी त गर्भमा आमाको गर्भमा आउनु अघि नै हामी पापी थियौँ है, गर्भमा नै पापी थियौँ हामी चाहिँ। Ephesians 2:3 भनेको जस्तो हामी चाहिँ स्वभावैले चाहिँ हामी चाहिँ क्रोधको चाहिँ एउटा लेखा भनौँ न, क्रोधको लागि लेखा थियौँ है, अब्जेक्ट अफ रात भन्छ है, क्रोधको लेखा थियौँ। त्यसैले गर्दा चाहिँ हाम्रो आत्मिक मृत्यु पनि भएको छ अनि परमेश्वरबाट चाहिँ टाढिएको कारण यी कुराहरू छन्। त्यसैले गर्दा चाहिँ हामीलाई यी पापहरू बारे गम्भीरता देखाउनु पर्ने चाहिँ महत्वपूर्ण कुराहरूमा
2: हजुर पाप भन्नाले जस्तो अहिले हामीले बुझे अनुसार सरुवा पाप जो आदमबाट आयो अभिव्यक्त पाप जो चाहिँ बुवा आमा अथवा बाजेहरूबाट चाहिँ हामीमा सर्दै आयो र अर्को व्यक्तिगत पाप हामी चाहिँ आफैले गरेका आफैले सिर्जिएका आफैले आर्जन गरेका पापहरूलाई चाहिँ हामीले भन्न सक्दछौ जस्तो त्यो भित्र चाहिँ मैले गाली गलौज गर्नु हो कि झुट बोल्नु हो कि अथवा मान्छेलाई मार्नु नै पाप हो कि अथवा कस्तै कसैले भन्छ म त जन्मेदेखि अहिलेसम्म कसैलाई नराम्रो वचन बोलेको छैन एउटा किरा फटेङ्ग्रा पनि मैले मारेको छैन म एकदम धर्मी छु भनेर चाहिँ भन्ने एउटा विश्वास छ नि त मान्छेमा खासमा चाहिँ पापमय स्वभावहरू चाहिँ के हुन् त बाइबलले चाहिँ कस्ता कस्ता खाले स्वभावलाई चाहिँ पापमय स्वभाव हुन् भनेर चाहिँ बताउनुहुन्छ र अरू कुराहरू चाहिँ हामी एकछिन पछि गरौँला खासमा पापमय स्वभावको बारेमा चाहिँ अलिकति प्रकाश पारिदिनुहोस् न
3: यो पापमय स्वभाव भन्नाले चाहिँ विशेष गरेर जुन अभियुक्त पाप र वंशजबाट आएको जुन एउटा सरुवा पाप यसको लागि चाहिँ हामीलाई यसको जिम्मेवारी हामी भएनौ तर हाम्रो पिता पुर्खा भए अनि त्यसको लागि चाहिँ तर यीशु ख्रीष्टले चाहिँ आफ्नो बलिदान क्रुसमा दिनुभयो त्यसले गर्दा त्यो पापको कारण त्यो पापलाई चाहिँ उहाँले मेटाउनु भयो तर हामीसँग व्यक्तिगत पापहरू छन् जुन पापको त्यसको लेखा चाहिँ हामी आफैले बुझाउनुपर्छ त्यसको जिम्मेवारी चाहिँ व्यक्ति स्वयं हामी आफै हुन्छ त्यसले गर्दा याकुब 3:2 पनि भन्छ हामी चाहिँ अनि ठक्कर खान्छौ कि हन्टर खान्छौ हरेक उसमा लड्छौ हामी जीवनमा अनि त्यसपछि रोमी 3:23 पनि भन्छ सबैले चाहिँ पाप गरेर चाहिँ परमेश्वरको महिमासम्म पुग्नबाट चाहिँ चुकेको छ भन्छ त्यसले गर्दा अब हाम्रो पापहरू के हुन् त भन्दाखेरि चाहिँ जस्तो मैले अघि नै भने पाप चाहिँ बाहिरी व्यवहारमा देखिने कुरा भन्दा पनि अझै बढी चाहिँ भित्र हृदयको एउटा विद्रोह हो यसलाई सारांशमा भन्नु पर्दा चाहिँ विद्रोह परमेश्वर प्रतिको विद्रोह चाहिँ पाप हो परमेश्वरको जुन राखिदिनु भएको नियम छ त्यो नियम विपरीत हामीले काम गर्नु नै पाप हो जस्तो उहाँले हामीलाई व्यवस्था राखिदिनु भएको छ व्यवस्था भन्नाले उहाँको वचन हो होइन अहिले चाहिँ हाम्रो वचन 66 पुस्तक बाइबल छ त्यो बाइबलमा हामीलाई धेरै कुराहरू सिकाएको छ के गर्नुपर्छ परमेश्वरलाई कुन कुरा मनपर्छ परमेश्वरलाई कुन कुरा मन पर्दैन भन्ने कुरा लेखिदिनु भएको छ होइन अनि पवित्र आत्माको नियन्त्रणमा जीवन जिउनु भनेर उहाँले हामीलाई निर्देशन दिनुभएको छ पवित्र छु म र तिमीहरू पनि पवित्र हुनुपर्छ भनेर भन्नुभएको छ त्यसैले गर्दाखेरि चाहिँ जुन परमेश्वरले राखिदिनु भएको नियममा राखिदिनु भएको दायराभित्र नबसेर हामीले विद्रोही भएर निस्किनु चाहिँ त्यो चाहिँ पाप हो है त्यसले गर्दा हाम्रो जीवनमा थुप्रै पापहरू छन् हामीले हाम्रो सोचले पाप गर्छ हाम्रो कर्मले पाप गर्छौँ है हाम्रो अनि भावनाले हामीले पाप गरिरहेको हुन्छौँ हामीले अनैतिक कार्यहरू गरेर पाप गरिरहेको हुन्छौँ है हामीले अहंकार गरेर पापहरू गरेको हुन्छौँ आत्मिकी अहंकार गरेर पाप गरिरहेको हुन्छौँ है अनि पवित्रताको जीवन नजिएको कारणले पाप गरिरहेको हुन्छौँ यस्ता धेरै पापहरू छन् तर कतिपल्ट चाहिँ लाग्छ हामीलाई कि हामीले पाप कर्महरू गरेर मात्रै पाप गर्छौ तर हामीले राम्रो काम जानेर असल कर्म जानेर त्यो काम नगर्नु पनि बाइबलले पाप भन्दछ त्यो काम नगर्नु पनि अनि पाप भनेर चाहिँ हामीलाई बाइबलले भन्दछ
2: र हामी अब बाइबलले भनेका कुराहरू बाइबलद्वारा हामीले जानेका कुराहरू चाहिँ तपाईँबाट हामीले सिक्यौं सुन्यौं पाप त बुझ्यौं र पापबाट चाहिँ हामीले छुटकारा पाउनको लागि होइन पापबाट विजयी हुनको लागि बाइबलले के भन्छ कसरी हामी चाहिँ यस्ता खालका पापहरूबाट चाहिँ छुटकारा पाउन सक्छौ त
3: हुन्छ यो एउटा समस्याको समाधानको बारेमा तपाईँले प्रश्न गर्नुभयो अनि जीवनमा सबैभन्दा ठूलो समस्या है क्रिस्चियनहरूको जीवनमा नन क्रिस्चियनहरूको जीवनमा इनफ्याक्ट सबै मानिसको जीवनमा सबभन्दा ठूलो समस्या नै पाप हो है अनि सबैभन्दा ठूलो समस्या चाहिँ पाप हो पापको कारणले गर्दा नै परमेश्वरको जो एउटा उसमा छ हामीले नियम आज्ञाबाट हामी बाहिरियौँ है अनि एउटा गीत पनि छ है कि अदनको बगैँचाको त्यो सुन्दरतामा चाहिँ पाप बसेर चाहिँ कुरूपता ल्याइदियो होइन त्यसले गर्दा सबभन्दा ठूलो समस्या चाहिँ पाप हो र यसको समाधान चाहिँ छ है एकदमै यो गुड न्युज हो हाम्रो लागि अनि यसको समाधान छ हरेक अनि विश्वासीहरूले जान्नुपर्ने यो कुरा छ यसको समाधान छ जुन समाधान चाहिँ को भन्दाखेरि चाहिँ यो चाहिँ यीशु ख्रीष्टको व्यक्तित्वमा हो है हु इज जिजस क्राइस्ट, होइन यीशु ख्रीष्टको व्यक्तित्वमा, अनि यीशुले नै सबै पापहरूको अनि यसको परिणाम अथवा यसको यसले ल्याएको परिणामहरू चाहिँ उहाँले क्रुसमा लगेर चाहिँ टाँगिदिनुभयो र उहाँले चाहिँ हामीलाई उद्धार र मुक्तिको त्यो एउटा योजना बनाएर चाहिँ हामीमा आउनुभयो र उहाँले चाहिँ सबै पाप श्रापलाई चाहिँ उहाँले पिताको क्रोधलाई चाहिँ उहाँले क्रुसमा लगेर शान्त बनाइदिनु भयो र येशु ख्रीष्टको व्यक्तित्वमा भर पर्छ। यही नै हाम्रो त्यो जीवनको ठूलो एउटा समाधान हो। तर यो समाधानलाई चाहिँ हामीले दाबी गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले पापको स्वीकार गर्नुपर्छ, कन्फेसिङ सिन, है। पापको स्वीकारै क्रिश्चियनको जीवनको विश्वासीहरूको जीवनको सबभन्दा मुख्य सत्यता हो, है। यो पापको स्वीकार भन्नु नै यो क्षमादान, यो नै एउटा विश्वासीहरूको एउटा सुन्दरता र क्रिश्चियन जीवनको एउटा एकदमै महत्वपूर्ण सत्यता हो, है। त्यसले गर्दा चाहिँ किन भन्दा चाहिँ कन्फेसन अथवा स्वीकार चाहिँ किन कसरी भन्दाखेरि स्वीकारले चाहिँ शुद्धिकरण ल्याउँछ अनि त्यो पनि ख्रिस्टले ल्याइसक्नु भएको, ख्रिस्टले पूरा गरिसक्नु भएको अनि त्यो एउटा शुद्धिकरणमा चाहिँ हामीलाई लान्छ पहिलो योहन्ना 1:7, है। त्यसपछि हाम्रो पोजिसनली चाहिँ सबै पापहरू चाहिँ क्षमा भइसकेको छ, है। प्रिय विश्वासीहरू, हामी कुनै पनि त्यो डर देखाएर डरमा होइन त्रासमा जीवन है ढुकझुकको जीवन जिउने होइन, पोजिसनली हाम्रो पापहरू सबै भइसकेको छ, क्षमा भइसकेको छ क्रुसमा। तर हामीले चाहिँ यो कुरालाई चाहिँ दाबी गर्नु पर्यो कि, ख्रिस्टमा गएर चाहिँ हामीले दाबी गर्नुपर्छ अनि त्यसपछि हामीले हाम्रो जीवनमा चाहिँ अनि क्षमा पाएको त्यो अनुभव चाहिँ महसुस गर्नुपर्छ हामीले, है, एक्सपिरियन्स गर्नुपर्छ, होइन। त्यसपछि चाहिँ हामी भित्र पवित्र परमेश्वरको अनि जुन एउटा परमेश्वरको फेलोसिप, है, एउटा फेलोसिपको उहाँप्रतिको उहाँसँगको संगतिको अनि आनन्द चाहिँ त्यति बेला चाहिँ रेस्टोर हुन्छ, पुनस्थापन हुन्छ, परमेश्वरसितको अनि आनन्दको यो एउटा फेलोसिप चाहिँ त्यहाँनिर रेस्टोर हुन्छ अनि त्यसपछि पवित्र आत्मा चाहिँ त्यसपछि स्वतन्त्रता साथ हामीलाई भरिदिनुहुन्छ र हाम्रो जीवन चाहिँ अनि परिवर्तनको जीवन उहाँले दिनुहुन्छ। एपिसी 5:18, गलास्ती 5:22-23 राखिदिएको पवित्र आत्माको सुन्दर फलहरू चाहिँ हाम्रो जीवनमा फलेर आउँछ।
2: हजुर, एकदम मिठो कुराकानी भयो र एकदम हामीले आज पापका बारेमा धेरै कुराहरू चाहिँ यहाँबाट सिक्ने अवसर पायौं र जस्तो बाइबलमा भन्दछ पवित्र आत्मा विरुद्धको पाप भनेर चाहिँ भनेको छ, जो चाहिँ क्षमा नै हुँदैन, जो चाहिँ अनफर्गेबल सिन भनेर चाहिँ बाइबलमा भनेको छ, जो चाहिँ पवित्र आत्मा विरुद्धको पाप, अरू पापहरू क्षमा हुन्छन् तर पवित्र आत्मा विरुद्ध गरिएको पाप चाहिँ क्षमा हुँदैन भनेर चाहिँ बाइबलमा भनेको छ। खासमा यसको अर्थ चाहिँ के हो, कुन पापहरू चाहिँ क्षमा हुँदैन?
3: यो एकदमै महत्वपूर्ण प्रश्न हो, यो धेरै ईश्वर शास्त्रीय विषयमा सोधिएका प्रश्न मध्ये एक पनि हुन् अनि सबै पापको क्षमा छ तर पवित्र आत्माको विरुद्धमा पाप गरेको चाहिँ क्षमा छैन भन्ने एउटा प्रसङ्ग हामीले हेर्नुपर्छ अनि प्रसङ्गलाई र सन्दर्भलाई हेरेर मात्र हामीले चाहिँ यसको उत्तर चाहिँ दिनुपर्छ। हामीले विचार गर्नुपर्छ बाइबलले पूर्ण तवरमा बाइबलले के भन्दछ पाप क्षमाको बारेमा पूर्ण तवरले, होइन, अनि बाइबललाई चाहिँ हामीले चाहिँ एकदमै पूरा रूपमा सर्वाङ्गीण रूपमा पूरा तवरले पूर्णतया हामीले हेर्नुपर्छ। बाइबलका प्रत्येक खण्ड खण्डहरूलाई चाहिँ हामीले त्यसरी जोडेर चाहिँ हेर्नुपर्छ। हामीले एउटा मात्रै सन्दर्भ निकालेर चाहिँ अनि गर्नु हुँदैन। यो विषयमा धेरै व्यक्तिहरूले के भनेका छन् भने एउटा विशेष गरेर साम्प्रदायिक रूपमा चाहिँ यो कुरालाई चाहिँ उठाएको छ र पवित्र आत्माको विरुद्धमा चाहिँ गरेको पाप चाहिँ कहिले पनि क्षमा हुँदैन भनेर चाहिँ पवित्र आत्माको नाममा धेरै व्यक्तिले चाहिँ यहाँनिर अनि आफ्नो मनपरी अनि अगमबानी अन्य भाषा विभिन्न कुराहरू बोल्ने अनि त्यसको खण्डन गर्दाखेरि चाहिँ पवित्र आत्माको विरुद्ध नगर पाप पवित्र आत्माको विरुद्ध नबोल भनेर त्यस्तो खालको चेतावनीहरू पनि दिएको छ जुन चाहिँ पूर्ण तवरले असान्दर्भिक र यो चाहिँ आउट अफ कन्टेक्स भन्छ त्यो हुन्। त्यसले गर्दा चाहिँ मलाई लाग्छ बाइबलले हामीलाई ओभरअल सिकाएको शिक्षा सिद्धान्त चाहिँ के हो भने हाम्रोमा जस्तै पापको पनि क्षमा छ, है, क्षमा भन्ने कुरा चाहिँ यो पापको चाहिँ क्षमा छैन, पितालाई गरेको पाप क्षमा छ, पुत्रलाई गरेको पाप क्षमा छ, पवित्र आत्मालाई गरेको पाप क्षमा छैन भन्ने चाहिँ हामीले काहीँ पनि अर्को त्यसको दोहोरो त्यसलाई उद्धृत गरिएको त्यसलाई चाहिँ सपोर्ट गरिएको पद हामी काहीँ पनि पाउँदैनौँ। किनभने कुनै पनि पाप यदि उसले गम्भीर पाप गरेको छ भने पनि साँचो रूपले पश्चाताप गरेर आउँछ भने साँचो रूपले उसले फर्केर आउँछ भने चाहिँ त्यहाँनिर चाहिँ परमेश्वरले चाहिँ त्यो जस्तै गम्भीर पापलाई पनि क्षमा गरिएका पापहरू चाहिँ बाइबलमा प्रशस्तै हामी पाउँछौँ। त्यसैले गर्दाखेरि चाहिँ यो पाप ठुलो यो पाप सानो भनेर चाहिँ हुँदैन। जुन आदमले चाहिँ कति फल खाए भन्ने होइन, आदमले एक एक बाइट मात्रै गरे कि अलिकति मात्रै उसले टोक्यो र अरू चाहिँ खाएन, त्यसले गर्दा उसले चाहिँ कम्ती पाप गर्यो, कम फल खाएर पाप गर्यो, उसले चाहिँ हावाले चाहिँ अलिकति बढी खायो, त्यसले गर्दा उसलाई चाहिँ बढी त्यसको पापी भयो, उसको त्यो एउटा त्यो कन्सिक्वेन्सेस उसको जीवनमा परिणाम भोग्यो भन्ने खालको हुँदैन। पाप भन्ने कुरा पाप हो, त्यो सिरियस हो, गम्भीर हो, अनि जुन पाप पनि सिरियस हो परमेश्वरले जुन पापलाई पनि गम्भीरताको साथमा लिनुहुन्छ। त्यसले गर्दा कुन पाप चाहिँ अब क्षमा हुँदैन भन्ने कुरा आउँछ त्यहाँ प्रश्न होइन त। त्यसो भए कुन पाप चाहिँ क्षमा हुँदैन भन्दाखेरि, अनि बाइबलमा हामीले एउटै कुरा देखाउँछ, जुन बेला चाहिँ हामीले प्रभुलाई विश्वास गर्दैनौँ है, प्रभुलाई विश्वास नगर्नेहरूको जीवन चाहिँ के छ, एकदमै अन्त छ उनीहरूको चाहिँ होइन, अनन्तको, अनि उनीहरू चाहिँ परमेश्वरबाट सेपरेट भएर जान्छ, अनन्तको लागि परमेश्वरबाट छुट्टिएर जान्छ। त्यो भन्नु खोजेको उनीहरूले चाहिँ उद्धार मुक्ति पाउँदैन, अनि जसलाई चाहिँ जो चाहिँ परमेश्वरलाई विश्वास गरे उसको सन्तान हुँदैन। त्यही मात्रै हो है, क्षमा नगरिएको पाप भनेको चाहिँ त्यही हो, जो चाहिँ परमेश्वरबाट चाहिँ अनि उनीहरू चाहिँ छुट्टिएर जान्छ अथवा उसले विश्वास नगरेको कारणले गर्दा चाहिँ छुट्टिएर जान्छ, त्यो पाप चाहिँ क्षमा नगरे। अब यो प्रसङ्ग कहाँबाट आउँछ भने चाहिँ यीशु ख्रिस्टले चाहिँ विशेष गरेर चाहिँ एकजनालाई भन्दै गरेको कुराहरू छन्, जस्तो उहाँले चाहिँ एउटा चमत्कार आश्चर्य कर्म गर्नुभयो, अनि त्यो कर्म आश्चर्य कर्म चाहिँ विशेष गरेर चाहिँ त्यसको श्रेय चाहिँ अब पवित्र आत्मालाई दिने बेलामा उसले बालजिबुललाई दिन्छ होइन, बालजिबुललाई दिन्छ, अनि त्यो चाहिँ के उसको लागि एउटा अविश्वास हो, अविश्वास हो। जुन श्रेय चाहिँ उसले पवित्र आत्मालाई दिनु पर्थ्यो त्यो श्रेय चाहिँ उसले बालजिबुललाई दिन्छ भने चाहिँ दिन्छ भने चाहिँ त्यो चाहिँ के हो, अनि क्षमा हुँदैन त्यसको चाहिँ भन्नु खोजेको प्रसङ्ग छन् भने। अर्को चाहिँ के हो भने, अनि बाइबलको हामीले सम्पूर्ण घटनालाई निहाल्दाखेरि चाहिँ तपाईँको पुरानो करार नयाँ करार सम्पूर्ण घटनालाई हेर्दाखेरि चाहिँ हामीले चाहिँ के देख्छौँ भने त्यहाँनिर जीवन दिने काम चाहिँ पवित्र आत्माको छ। तपाईँले पुरानो करारमा पनि हेर्नु, जहाँ जहाँ चाहिँ जीवन छ, जीवन दिने काम छ, अनि त्यो चाहिँ के छ, पवित्र आत्माको छ, क्या आत्माले नै जीवन दिन्छ भनेको छ, पवित्र आत्मा। अनि भजन सङ्ग्रहको अनि पुस्तकमा लेखिएको छ, पवित्र आत्मा बिना चाहिँ त्यहाँनिर के हुँदैन, जीवन हुँदैन। पवित्र आत्मा बिना चाहिँ त्यहाँ कुनै कुराको पनि जीवन हो, चाहे त्यो आत्मिक होस् चाहे शारीरिक होस्, जीवन दिने काम चाहिँ पवित्र आत्माको। त्यसले गर्दा चाहिँ जुन मुक्तिको कुरा आउँछ, मुक्ति र उद्धारको कुरा आउँछ, मुक्ति र उद्धारको कुरामा पनि जीवनकै कुरा हुन्छ। जुन पवित्र आत्मा बिना उद्धार मुक्तिको केही छैन, त्यहाँनिर सुरुवात छैन। जब उसले पवित्र आत्माले यो मरेको पापमा मरेको व्यक्तिलाई के गर्छ, उसले चाहिँ पवित्र आत्माले चाहिँ छुन्छ, जीवन दिन्छ, उसलाई सास हालिदिन्छ, एउटा मरिरहेको व्यक्तिलाई आत्मिक रूपमा ढलेको मरेको व्यक्तिलाई चाहिँ पवित्र आत्माले चाहिँ त्यहाँनिर जीवन दिँदछ। जुन पवित्र आत्माले जीवन दिन्छ त्यो पवित्र आत्मालाई इन्कार गर्नु भनेको चाहिँ पवित्र आत्माको विरुद्धको पाप हो। जुन जीवन दिएको छ, उद्धार मुक्ति दिएको छ, त्यो पवित्र आत्माले दिएको जीवनलाई चाहिँ इन्कार गर्नु भनेको चाहिँ उसले चाहिँ मुक्ति र उद्धारलाई चाहिँ इन्कार गरेको, अथवा त्यो पापको चाहिँ कहिले पनि क्षमा हुँदैन भनेर वास्तवमा भन्नु खोजेको बाइबलले त्यही हो। प्रसङ्गलाई मात्रै मान्छेले के गरेको छ, तल माथि राखेको छ, तर भन्नु खोजेको चाहिँ वास्तवमा त्यही नै हो।
2: हजुर, धेरै धेरै धन्यवाद छ आदरणीय श्रोता। हामी आज जीवनको वचन कार्यक्रमको यो विशेष श्रृङ्खला प्रश्नोत्तर श्रृङ्खलामा छौँ र हामीले धेरै राम्रो प्रसङ्गमा आज छलफल गऱ्यौँ र आज हामीसँग तपाईँका प्रश्नको जवाफ दिनको लागि प्रोफेसर सुमन राई हाम्रो बीचमा हुनुहुन्थ्यो र यो कार्यक्रममा आफ्नो विचार राखिदिनु भएको लागि प्रोफेसर सुमन राईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। यो श्रृङ्खला भनेको तपाईँको प्रश्न हाम्रो उत्तर श्रृंखला हो र हामी पछिल्लो श्रृंखलाहरूमा पनि यसरी नै आउनेछौ, हामीसँगै रहनुहोला।
1: सुन्नुभन्दा पहिले यदि यहाँसँग यस्तै कुनै जिज्ञासा तथा प्रश्नहरू छन् भने हामीलाई पठाउनुहोला। हामीलाई तपाईँले पठाउनको लागि फोन तथा इमेल मार्फत आफ्ना जिज्ञासा तथा प्रश्न टिपाउन सक्नुहुनेछ, जसको लागि मोबाइल नम्बर 9851035816 र 9851568064 र हाम्रो इमेल ठेगाना www.radio.kras55@gmail.com प्रश्न पठाउन सक्नुहुनेछ। हामीलाई तपाईँको प्रश्न तथा जिज्ञासाको अपेक्षा रहनेछ। आज हामीसँग तपाईँका जिज्ञासाको उत्तर दिने क्रममा हुनुहुन्थ्यो पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा एनटीसी र एबिनेजर बाइबल कलेजका प्रोफेसर सुमन राई। हामीले उहाँसँग रहेर तपाईँका जिज्ञासाको उत्तर दिने प्रयास गर्यौं। हवस् त श्रोता, आजको लागि कार्यक्रमबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। कार्यक्रमलाई तपाईँले नियमित सुनेर प्रतिक्रिया दिँदै गर्नुहोला। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समेलको पुस्तक अध्याय 21 दाउद नोबमा भागेर गएका। दाउद नोबमा अहिमेलेक उजारे कहाँ गए। तिनलाई भेट्दा अहिमेलेक कामेर भने, तपाईँ किन एक्लै आउनुभयो, किन तपाईँसँग कोही छैन। दाउदले अहिमेलेकलाई भने, म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनु भएको कामको बारेमा अथवा यी हुकुम के हुन् भने मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट विदा भए तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्नु भनी भने। अब तपाईँसित के छ, मलाई 5 वटा रोटी अथवा जति पाउन सक्नुहुन्छ दिनुहोस्। तर पुजारीले दाउदलाई भने, मसित साधारण रोटी त छैन, चढाइएको पवित्र रोटी मात्रै छ। तर के ती जवानहरू स्त्रीबाट अलग बसेका छन्? दाउदले पुजारीलाई जवाफ दिए, अहिलेसम्म धावामा जाँदा हामीहरू स्त्रीबाट अलग बसेका छौं। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्तुहरू चोखा छन्। आजको दिन तिनीहरूको वस्तुहरू झन कति बढी चोखा छन्। त्यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पुजारीले तिनलाई त्यो चढाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो। साउलका सेवकहरूमध्ये एकजना पनि त्यस दिन त्यही परमप्रभुको सामु रोकिएर बसेको थियो। त्यसको नाउँ एदोमी दोएग थियो र त्यो साउलका गोठालाहरूको सबैभन्दा मुख्य थियो। दाउदले अहिमेलेकलाई भने, के तपाईँसँग कुनै भाला वा तरबार छ? किनभने राजाको काम साह्रै जरूरी भएको हुनाले मैले तरबार वा अरू हतियार ल्याउन पाइन। पुजारीले जवाफ दिए, इलाहाको बेसीमा तपाईँले मार्नु भएको पलिस्ती गोलियतको तरबार यहाँ छ। त्यो एपोतको पछाडि लुगामा बेरेर राखिएको छ। त्यो लैजाने इच्छा भए लैजानुहोस्। यहाँ अरू कुनै हतियार छैन। दाउदले भने, त्यो जस्तो अरू तरबारै छैन, मलाई त्यही दिनुहोस्। दाउद गातमा। त्यस दिन साउलबाट भागेर दाउद आफ्नो बाटो लागेर गातका राजा आकिस कहाँ गए। तर आकिसका सेवकहरूले उनलाई भने, देशका राजा दाउद यिनी नै हुन् जसको विषयमा नाच्दै तिनीहरूले यसो भनेर गाएका छन्, साउलले हजारौं हजारलाई ध्वंस गरे र दाउदले त लाखौं लाखलाई ध्वंस गरे। यी कुरा दाउदले मनमा राखी छोडे र तिनी गातका राजा आकिससित साह्रै डराए। त्यसैकारण तिनले उनीहरूको सामुन्य पागलपनको अभिनय गरे। उनीहरू सबैको सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दारीमा राल छुहाउँदै तिनी बौलाहा जस्तो भए। आकिसले आफ्नो सेवकहरूलाई भने, यो मानिस त बौलाहा पो रहेछ, त्यसलाई किन म कहाँ ल्याउँदछौ? कि म कहाँ बौलाहाहरूको अभाव छ र तिमीहरू यसलाई मलाई सताउन ल्याउँदछौ? के यस्तालाई मैले मेरो घरमा राख्नु?

पहिलो समुएल अध्याय 22 दाउद अदुल्लामको ओडारमा। दाउद गातबाट भागेर अदुल्लामको ओडारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने, तब तिनीहरू तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना तिनी कहाँ जम्मा भए र तिनीहरूका अगुवा भए। त्यहाँबाट दाउद मोआबको मिस्पामा गए र मोआबका राजालाई भने, परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ सो नजानुन्जेल कृपा गरी मेरा माता पितालाई तपाईँ कहाँ शरण दिनुहोस्। तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोडिराखे र दाउद आफ्नो गढीमा रहन्जेल तिनीहरू त्यही नै बसे। तर अगमवक्ता गादले दाउदलाई भने, तपाईँ गढीमा नबस्नुहोस्, यौदामा गइहाल्नुहोस्। यसर्थ दाउद हारेतको वनमा गए। साउलले नोबका पुजारीहरूलाई हत्या गरेका दाउद र तिनका मानिसहरू देखा परेको खबर साउलले सुने। साउल गिबामा डाँडाको टाकुरामा भएको झ्याउको बोट मुनि हातमा भाला लिएर बसेका थिए। तिनका सबै अधिकारीहरू उनको चारैतिर उभिरहेका थिए। साउलले आफ्नो मानिसहरूलाई भने, हे बेन्यामिनी हो, मेरो कुरा ध्यान दिएर सुन, कि इसैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ, अथवा तिमीहरू सबैलाई 1000 र 100 का फौजका सेनापति बनाइदिन्छ भनी तिमीहरू आशा गर्दछौ? के त्यसै कारण तिमीहरू सबैले मेरो विरूद्धमा षड्यन्त्र रचेका छौ? मेरो छोराले इसैको छोरासित मेल गरेको तिमीहरू कसैले मलाई बताएनौ? तिमीहरू मध्येको कसैले पनि मेरो ख्यालै गरेन? मेरै छोराले मेरो आफ्नै सेवकलाई मेरो विरूद्धमा सुल्याएर आज मेरो विरूद्ध ढुक्न लायो, सो तिमीहरूले मलाई बताएनौ? तर साउलका अधिकारीहरूसँग उभिरहने एदोमी दोयेगले भन्यो, मैले इसैका छोरालाई नोबमा अहितुबका छोरा अहिमेलेक कहाँ आइरहेका देखे। अहिमेलेकले दाउदको पक्षमा परमप्रभुसित सल्लाह मागे। त्यसपछि तिनले खानेकुरा र पलिस्ती गोलियतको तरवार पनि दाउदलाई दिए। तब साउलले नोबका पुजाहारी अहिमेलेक र नोबका र नोबमा पुजाहारीका काम गर्ने तिनका सबै परिवारलाई बोलाउन लाए र तिनीहरू सबै राजाका सामुन्य आए। साउलले भने, हे अहितुबका छोरा सुन। तब तिनले उत्तर दिए, हजुर मेरा प्रभु। तब साउलले तिनलाई भने, तिमी र इसैको छोराले मेरो विरूद्धमा किन षड्यन्त्र रच्यौ? तिमीले त्यसलाई खानेकुरा र तरबार पनि दियो, त्यसको पक्षमा परमेश्वरसित सल्लाह पनि माग्यो, यसैले त्यो मेरो विरूद्धमा खड़ा भएको छ र अहिले यस बेला मलाई ढुकी बसेको छ। अहिमेलेकले उत्तर दिए, हजुरका सबै सेवकहरूमध्ये दाउद जस्तै भरोसा गर्न योग्यका मानिस, राजाकै जुवाई अङ्ग रक्षकहरूको कप्तान, हजुरका घरनामा एक आदरणीय स्थान पाएका दाउद जस्ताहरू को छ र यसो अवसरमा तिनको पक्षमा परमेश्वरसित सल्लाह मैले लिएको के यो पहिलो पटक हो? यस्तो कुरा मबाट टाढा रहोस्। मेरो आशा छ कि महाराजाले मलाई अथवा मेरा परिवारलाई दोष लगाउनुहुने छैन, किनभने मैले यो मामिला केही पनि बुझेको छैन। तर राजाले भने, अहिमेलेक तिमी मारिनै पर्छ, तिमी र तिम्रा सबै परिवार। अब साउलले आफ्नै छेउमा उभिरहने रक्षकहरूतिर फर्केर भने, गएर परमप्रभुका पुजारीहरूलाई मार, किनभने तिनीहरूले दाउदसित मतियारी गरेका छन्। त्यो एउटा भगुवा हो भनी जानेर पनि तिनीहरूले मलाई थाहा दिएनन्। तर राजाका सेवकहरू परमप्रभुका पुजारीहरूमाथि हात उठाउन राजी भएनन्। यसैले राजाले एदोमी दोयेगलाई भने, ए दोयेग, गएर पुजारीहरूलाई मार। तब एदोमी दोयेगले गएर पुजारीहरूलाई मार्यो र त्यस दिन त्यसले 85 जना एपोद लगाउने मानिसहरूलाई आफ्नै हातले मार्यो। अनि त्यसले पुजारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्यो। पुरूष, स्त्री, केटाकेटी, दूध खाने बालक, गाई गोरु, गधा र भेडा बाख्रा सबै मार्यो। अहिमेलेकका अभियाथार नाउँ भएका एकजना छोरा चाहिँ भागेर दाउद कहाँ गए। साउलले कसरी परमप्रभुको पुजारीहरूलाई मारे सो कुरा तिनले दाउदलाई बताइदिए। तब दाउदले तिनलाई भने, त्यस दिन एदोमी दोयेग त्यहाँ थियो र त्यसले साउललाई भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्युको कारण मै भए, तिमी यहाँ मसँग बस, नडराउ। तिम्रो प्राण लिन खोज्नेले मेरो पनि प्राण लिन खोजेको छ, तिमी मसँग सुरक्षित रहनेछौ।

पहिलो समय अध्याय 23 दाउदले किल्लाहको रक्षा गरेका। फलिस्तीहरू किल्लाहको विरुद्धमा लड़ाई गरेर अन्नका खला लुटिरहेका थिए। जब दाउदले यो कुरा सुने तब तिनले परम प्रभुसित यसो भनेर सल्लाह मागे, म गएर ती फलिस्तीहरूलाई आक्रमण गरू कि नगरू। अनि परम प्रभुले जवाफ दिनुभयो, गएर उनीहरूलाई आक्रमण गर र किल्लाहलाई मुक्त गर। तर दाउदका मानिसहरूले तिनलाई भने, यसै त यहाँ हामीलाई यौदामा डर छ, झन किल्लाहमा फलिस्ती फौजहरूको विरूद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ। दाउदले फेरि एकपल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, किलाहामा जा, म फलिस्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। यसै कारण दाउद र तिनका मानिसहरू किलाहामा गए र फलिस्तीहरूसँग लड़ाई गरे। तिनीहरूले उनीहरूको गाई गोरूहरू लगे, उनीहरूको ठूलो संहार गरे र किलाहाका बासिन्दाहरूलाई मुक्त गरे। अहिमेलेकका छोरा अबियाथार किलाहामा दाउद कहाँ भागेको बेलामा एपोद आफ्नो साथ लिएर आएका थिए। साउलले दाउदलाई खोजेका, दाउद किलाहामा गएका छन् भने कसैले साउललाई भनिदियो र साउलले भने, परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनु भएको रहेछ, किनभने गजबारहरू भएको पर्खालले घेरिएको शहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ। अनि साउलले आफ्नो सबै सैन्य दललाई किल्ला आक्रमण गरेर दाउद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे। तिनको विरूद्धमा गर्न लागेको षड्यन्त्रको युक्ति जब दाउदले बुझे तब तिनले अबियाथार पुजारीलाई एपोद ल्याउन हराए। तब तिनले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु इजरायलका परमेश्वर, साउल किलाहामा आएर मेरो कारण त्यस शहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईँको दासले सुनेको छ कि किलाहाका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्। मैले सुने चाहिँ के साउल आउनेछन्। परमप्रभु इजरायलका परमेश्वर विन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्। परमप्रभुले जवाफ दिनुभयो, अवश्य त्यो आउनेछ। फेरि दाउदले सोधे कि किलाहाका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई साउलको हातमा सुम्पिदिनेछन्। परमप्रभुले जवाफ दिनुभयो, अवश्य तिनीहरूले त्यसै गर्नेछन्। यसकारण दाउदले आफ्नो प्राय 600 जना मानिसहरूलाई लिएर झट्टै किल्ला छोडे र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाउद किल्लाबाट भागेको समाचार जब साउल कहाँ पुग्यो तब उनी त्यहाँ अघि बढेनन्। दाउद उजाडिस्तानका गढीहरू र जीपको मरूभूमिका पहाड़हरूमा बसिरहेर साउलले तिनलाई दिनदिनै खोज्दथे, तर परमेश्वरले दाउदलाई उनका हातमा सुम्पिदिनु भएन। जब दाउद जीपको मरूभूमिको होरेसमा थिए, साउलले तिनको प्राण लिन निस्केर आएका छन् भनी तिनले थाहा पाए। जब साउलका छोरा

0: जोनाथन त्यहाँ तिनी कहाँ आए र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए। उनले भने, नडराउनुहोस्, मेरा बुबा साउलको हातले तपाईँलाई छुने छैन। तपाईँ इसरायलका राजा हुनुहुनेछ र म चाहिँ तपाईँको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा साउललाई पनि यो कुरा थाहा छ। ती दुईले परम प्रभुको सामु बाचा बाँधे। त्यसपछि जोनाथन चाहिँ आफ्नो घरमा फर्के तर दाउद होरेसमा नै बसे। जब साउल गिबामा थिए तब जीपीहरूले यो समाचार उनी कहाँ ल्याए, हामी सुन्दछौं कि दाउद इसिमोनको दक्षिणतिरका हकिलाको पहाड़मा भएको होरेसका गढ़ीहरूमा लुकिरहेका छन्। अब हजुरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस् र तिनलाई तपाईँको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ। साउलले भने, परमप्रभुले तिमीहरूलाई आशिष दिउन् किनभने तिमीहरूलाई मेरो चासो छ। अब गएर अरू तयारी गर र त्यो कहाँ छ र कसले त्यसलाई देख्यो सो ठिक पत्ता लगाओ। त्यो धूर्त छ अरे, त्यो कुन चाहिँ लुक्ने ठाउँमा छ सो पत्ता लगाओ र निश्चित खबर लिएर म कहाँ आऊ। तब म तिमीहरूसँग जानेछु। त्यो यस देशमा रहन्जेल यौदाको खलकहरूको एक एक कहाँ जानु परे तापनि म त्यसलाई खोजेर निकाल्नेछु। उनीहरू ढिलो नगरी साउल भन्दा अघि जीपतिर लागे। दाउद र तिनका मानिसहरू यसिमोनको दक्षिणतिरका अराबाको माउनको मरूभूमिमा थिए। साउल र उनका मानिसहरूले खोज्न थाले र जब दाउदले यो कुरो थाहा पाए तब पहरातिर गए र यसिमोनको दक्षिणपट्टि माउनको मरूभूमिमा रहन लागे। जब साउलले यो थाहा पाए उनी दाउदको खोजीमा माउनको उजाड ठाउँतिर लागे। साउल डाँडाको उतापट्टि अनि दाउद र तिनका मानिसहरू यतापट्टि भए। दाउद र तिनका मानिसहरू भाग्नलाई भरसक कोशिश गरिरहेका थिए। जब साउल र उनका पछि लागेकाहरू चाहिँ तिनलाई पक्रनलाई नजिक नजिक आए तब एक समाचार वाहकले साउल कहाँ यो समाचार ल्यायो, झट्टै आउनुहोस् किनकि पलिस्थीहरूले देशलाई लुटपिट गर्दैछन्। यसैले साउल दाउदलाई खेद्न छोडेर पलिस्थीहरूको सामना गर्नलाई फर्के। यसै कारण त्यस ठाउँलाई सेलाह मालेकको भन्दछन्। त्यहाँबाट दाउद उक्ले र एन गदीका गढीहरूमा बस्न लागे।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: बाबु, पानीको बिल तिरिदे ल।
3: ल तिरिदे।
4: बाबु, बत्तीको बिल तिर्दे आज।
3: ल ल तिरिदे।
2: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
3: ल त्यो पनि तिर्दे।
2: तर सबै कुरा यति छिटै कसरी तिरिस?
3: किनकि मसँग हाम्रो पात्र छ।
4: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
3: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ।
4: छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जय मसी, नमस्ते लासोफा फुला झोले सेवारो। श्रोताबिन हामी सुन्दैछौ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको, र हरेक आइतबार 105.1 MHz गुड न्यूज एफएमबाट तपाईँ यो कार्यक्रम सुन्दै आउनु भएको छ, र हामी फरक व्यक्तित्वसँग फरक आशिषका कुरा, अनुभवका कुरा र प्रेरणाका कुरा तपाईँको माझमा निरन्तर म प्रस्तुत श्यामकाजीको हातमा राखिरहेको छु। आजलाई पनि हामीले अलिकति फरक भोगाई, फरक आशिषका कुरा, अनुभवका कुरा लिएर आएका छौं, र आजको दिनमा तपाईँको माझमा लिएर आएको छु आशिष, अनुभव र लामो समयको जीवनका अनुभवहरू, भोगाईहरू जुन चाहिँ तपाईँको बीचमा लिएर आएको छु, कथा जीवनको यात्रा, भोगाई विश्वास र परिवर्तनको। आजलाई हाम्रो बीचमा हुनुहुन्छ अतिथि जित बहादुर गजमेरजी, जो चाहिँ लामो समय एउटा दैवी शक्तिमा काम गर्नुभयो र आफूलाई परिवर्तित जीवनमा एउटा नयाँ व्यक्तित्वको रूपमा पाउनु भएको छ, र उहाँ हुनुहुन्छ बुढाङ्गण्ड निवासी र सिलवाम विष्णुमती चर्चका अगुवा। उहाँलाई हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा स्वागत गर्दछौ। जित बहादुरजी, उहाँलाई कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा स्वागत गर्दछौ।
1: धन्यवाद।
0: जय मसी।
1: जय मसी। मलाई यो मेरो जीवनको कहानी भन्न पर्दाखेरि
0: हामी उहाँको भोगाई सुन्नुभन्दा अगाडि एउटा साँच्चीकै आशिषमय एउटा गीत तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। अहिलेलाई भने यो आशिषमय गीतबाट, भजनबाट तपाईँलाई हामी मनोरञ्जन दिनेछौ, सुन्नुहोला।

0: प्रिय श्रोताबिन, पुनः स्वागत छ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा। साँच्चीकै यीशुको पछि महिना लागे यो निकै नै आनन्दमय भजनद्वारा तपाईँले आशिषित हुनुभएको छ। र आज हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा जीवनको यात्राको भोगाईहरू जुन विश्वास र परिवर्तनले सम्भव छ भन्ने कुरा हाम्रो माझमा अतिथि हुनुहुन्छ जित बहादुर कजमेरजी, जो लामो समय एउटा दैवी शक्तिमा रहेर काम गर्नुभयो र त्यसपश्चात उहाँले जुन विश्वासमा आफूलाई परिवर्तन गराउनुभयो त्यसका भोगाईहरूको विषयमा हामी कुरा गर्नेछौं। पुनः स्वागत छ जित बाजी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
1: धन्यवाद।
0: कुरा शुरू गरौं। मानिसको जीवन एउटा बाल्यकाल बचपनादेखि शुरू हुन्छ, होइन? तपाईँको बाल्यकाल हुन त सामान्य हामी नेपालीहरूको बाल्यकाल दुःखमय अलि संघर्षमय नै बितिरहेको हुन्छ। तपाईँको बाल्यकाल र पारिवारिक पृष्ठभूमि अलिकति बाल्यकाल कसरी बित्यो, जीवनको शुरूआती चरणहरू बताइदिनुहोस् न।
1: मेरो चाहिँ बाल्यकालको भन्न पर्दाखेरि म 2014 साल चार महिनामा जन्मेको नकोट जिल्ला एक नम्बर क्षेत्रमा लिखु सिरिममा जन्म भएको। म बाल्यकालमा म परिवार एउटा भनौँ पारिवारिक ठिक हाम्रो सौदो परिवारबाट म हुर्केको। मेरो परिवारहरू
0: अनुभवहरू छन्
1: हुनु। अब अहिले म सानैदेखि एउटा कृषिको परिवारबाट हुर्केको,
0: कृषक परिवारबाट
1: हुर्केको। मैले चाहिँ जीवनमा भोगेको कुराहरू भन्नपर्दाखेरि मैले हरेक कुरा गाउँ घरमा सबैको मैले यो तान्त्रिक एउटा मैले कति भने 18 वर्षको उमेरमा मैले यो तान्त्रिक झाँग्री काम मैले लिएँ। देवी शक्तिबाट मैले यो झाँक्री भनेर मैले 3 वर्ष चाहिँ म कामेर हिँडेँ। कामेर हिँड्दाखेरि अब देवी शक्ति चढेको यस्तो हरेक कुरा भन्ने जान्ने अब गाउँमा त्यही हो, हरेक कुरा झाँक्री धामी लगाएर हरेक कुरा गरिए। त्यहाँबाट अनि पछि लाटामा आएर ल देवी शक्ति नै हो तिमी भने ल अब हामी तपाईँको हामी सेवा गर्छौं र तपाईँले गुरु थापेर यो सबैको भनौँ गाउँ घरमा चिन्ता उपाय झारफुक गर्नलाई सबै मजल सहयोग पुग्नेछ तपाईँबाट भनेर गुरुहरूले
0: बालपनबाट नै त्यो खालको
1: शुरूआती मलाई उमेर चाहिँ मेरो 18 वर्षको थियो। 18 वर्षको उमेरदेखि चाहिँ मैले त्यो जान्ने झारफुक धामी काम गरेँ गाउँदेखि। त्यहाँबाट मैले सबैको बाल बच्चा वस्तु भावको उपचार गर्ने देवी शक्तिबाटै हरेक कुरा गर्दै आएँ। अनि मेरो अब 2040 सालमा चाहिँ म बुढालिया कण्ठमा म त्यहाँ घरबाट आएँ। यता आएपछि मेरो अब कहानी भन्दाखेरि पहिलाको मेरो छोरा थियो जेठो छोरा त्यो गाउँमै जान्ने यतै धामी लगाउँदा त्यसको एउटा भनौँ घटना भयो, 1 वर्षकोमा घटना भयो। त्यहाँबाट मैले पनि अब यो जान्ने काम लिएर केही गर्न सक्छु भन्ने मैले त्यसमा अप्न्याएँ र मैले त्यो जान्ने कामहरू गर्दा गर्दा 18 वर्षको उमेरदेखि मैले त्यो गर्दा गर्दा आज म 2040 सालमा बुढानीले कण्ठमा आएर पनि मैले हरेक ठाउँको पूर्व पश्चिम सबैको लाई जान्ने काम गरेर मैले एउटा सानो भनौँ पसल एउटा
0: सञ्चालन
1: गरेँ, गरेर त्यहाँ अफिस सञ्चालन गरेर मैले सबैको एउटा विदेशबाट पनि आउनुहुन्थ्यो, गाउँ घरबाट नै आउनुहुन्थ्यो।
0: यसरी लामो समय एउटा झाँक्री काम गरेर पनि बिताउनु भयो के थियो नुवाकोटदेखि काठमाडौँसम्मको एउटा यात्रा होइन नुवाकोटमा आफ्नो बालापन बिताएको अनि त्यसपछि थुप्रै भोगाएका कुराहरू पारिवारिक एउटा वातावरण चाहिँ कस्तो थियो बुवा आमा सँगै हुर्केको अनुभवहरू के कस्तो रहन्छ
1: म चाहिँ अब बाल्यकालमा चाहिँ भनौँ मेरो परिवार अब 8-10 जनाको परिवार थियो मेरा भाइहरू दुईजना भाइ म एकजना जेठो 3 जना थियौं हामीले चाहिँ अब खेती किसान वस्तु पालन गरेर गाउँघरमा हामी अब किसानी भएर काम गरिराखेको थियौं त्यहाँ अनि हुँदा रहँदा बस्दा अब त्यहाँ अब अलिकति हाम्रो अब पढाइ लेखाइ छोराछोरीलाई अलिकति राम्रो काठमाडौँमा
0: बसोबास
1: गर्यो भने सुविधा पढाएको सबै सुविधा हुन्छ भनेर मैले त्यो गाउँको जग्गा पनि छ त्यहाँबाट हामी तिनै भाइ पहिला म आएँ त्यहाँबाट मेरो दुईटा भाइहरू सँगै आएर हामी एकै ठाउँ भनौँ छुट्टा छुट्टै अलग्गै बसे पनि हामी एउटै का मन एउटै सबै व्यवहार गरेर दाजुभाइहरू हामी मिलेर बस्यौं
0: यो जुन 40 सालतिरको कुरा होइन यो त्यो समयमा तपाईँले स्थानीय रूपमा होइन उहाँबाट यहाँ आएर भोग्दै गर्दाखेरि जीवन बिताउँदै गर्दाखेरि गर्नु परेका समाज जुन समस्याका सामनाहरू के के थिए के के समस्याहरू सामना गरियो
1: त्यो चाहिँ मैले अब त्यहाँबाट आएर मैले या हाम्रो परिवारमा एउटा भनौँ बसेर सबैको लागिले गाउँघर मेरो छरछिमेकी सबैको लागि विश्वास दिलाएर मैले यो तान्त्रिक झारफू गर्ने मैले राति पनि गएर कसैलाई बिमारी छ भने गएर त्यहाँ फुक दिने त्यहाँ के हो कसो हो सबै मैले गरेर हो नि चाहिँ त्यहाँ गर्ने नहुने चाहिँ ल हस्पिटल जान सक्नुहुन्छ तपाईँहरू भनेर भन्ने त्यहाँ हरेक मैले औषधि उपचार गर्ने धेरैलाई मैले हन्डेलमा 75% मैले विशेष राम्रो गराएर पनि विश्वास दिलाएँ मैले त्यहाँबाट विदेशबाट पनि आउनुभयो अनि मैले घरमाबाट पनि भएन भनेर मैले अफिस खोली चक्रपथमा 1-2 वर्ष त्यहाँ बिताएँ त्यहाँ चक्रपथमा अलिकति बस्नलाई त्यहाँ गाडीहरूलाई रोक्न र राख्न समस्या भयो त्यहाँबाट अनि म उही बुढानीले कण्ठ मन्दिर माथिबाट मैले अफिस खोली दर्ता गरेर
0: त्यसरी अफिस पनि खोलेर गर्नुभयो तर पछिल्लो समय यो कुराहरू चाहिँ व्यर्थ रहेछन् है उपदेशकको पुस्तकले भन्छ कि हरेक कुराको एउटा समय छ र समय पश्चात चाहिँ त्यो कुराहरू व्यर्थ रहन्छ भन्छन् है तपाईँले जुन प्रकारको 50 वर्ष लगभग आफ्नो जीवनको 50 वर्ष चाहिँ त्यो शक्तिमा बिताउनु भयो तर पछिल्लो समय यो कुरा चाहिँ सबै व्यर्थ रहेछन् भन्ने कुरा
1: अब मैले चाहिँ त्यो 50 वर्षसम्म तान्त्रिक झारफुक गरेर बिताई मैले नबुझ्नालेर छ तर गरेर अनि भयो पनि भन्ने कोही विश्वास दिलाउने भए अनि पछि मैले गर्दै लाँदाखेरि मेरो एउटा कहानी छ मैले 9 वर्ष चाहिँ त्यहाँ बुढानी कण्ठमा अफिस खोलेर मैले तान्त्रिक झारफुक भनेर मैले सबै कुरो दर्ता गरेर बसेको थिएँ हुँदा हुँदा यो 2081 साल मङ्सिर 21 गते मेरो एउटा जेठा छोराको छोरा चाहिँ नकोटमा मामली नकोट छरेमा मामली गएको थियो त्यो गएको चाहिँ म पनि त्यहाँ गएको थिएँ त्यहाँ चाहिँ एउटा पास्नी उसको मामाको छोराको जहाँ छोरा जन्मेको पास्नी थियो भात खुवाई त्यहाँ हामी चाहिँ छोरा बुहारी नाति दुईटा नाति म सबै थियौं परिवारमा मेरो जनम श्रीमती चाहिँ घरमा बस्ने थिइन् अनि हामी थियौं अनि त्यस बेलाको घटना चाहिँ के हो त भनेदेखि त्यो लिखु खोलामा अब ऊ चाहिँ मेरो नाति अब जेठा छोराको छोरा चाहिँ रिजन भन्ने चाहिँ 19 वर्षको थियो ऊ 12 को जात दिँदै थियो पढ्दै थियो अनि साइली छोरीको छोरा न्युसन भन्ने पनि उनीहरू दुईटा साथी अब हामी चाहिँ लिखु खोलाको त्यहाँ माहलोपट्टि स्यालपिनीको दोभानेरी एउटा पोखरी छ हाम्रो त्यहाँ नुहाउन पनि जाने र पौडी खेल्ने पनि हुन्छ अनि टिकटक बनाउने भनेर गएछन् अनि
0: बच्चाहरू
1: मेरो 19 वर्षको एउटा दुइटै 19 वर्षको हो, महिनाको अब
0: फरक
1: फरक दुई तिन महिना चार महिनाको फरक त्यहाँबाट अनि त्यो घटनाले चाहिँ के गर्यो त भनेदेखि हामी चाहिँ त्यहाँ रमाइलो
0: घटना भन्नाले त्यहाँ उनीहरू पौडी खेल्दा खेल्दै एउटाले चाहिँ ज्यान गुमाउन पुग्छ.
1: अब त्यो चाहिँ हामी त्यहाँ अल्मल ल्याउ अलि टाढै थियो घरबाट अनि पौडी खेलेर नुहाइधुवाई गर्दा गर्दै एउटा छोरीको त्यो न्युसान भन्ने छोरा चाहिँ ढुङ्गाबाट चिप्लिएर तल झर्यो. तल झरेर ढुङ्गामै समातेर बस्नु पुगेछ. ओहो ल दाई न्युसन दाई त्यहाँ ढुङ्गामाबाट तल झर्यो भनेर उसलाई बचाउन जान्छु भनेर ऊ एक्कासी त्यहाँ फाल हानेर जाँदाखेरि त्यो पोखरी घुमेको पोखरी रहेछ गहिरो रहेछ अनि ऊ चाहिँ अब त्यो झर्नी चाहिँ ढुङ्गामा समातेर बच्यो. ऊ विश्वासी थियो साइली छोरीको छोरा थियो त्यो न्युसन चाहिँ रिजन भन्ने चाहिँ मेरो छोरा चाहिँ अब हिन्दी संस्कारमै बसेको अब हाम्रै अब परिवारको हिन्दी नै त्यो बेला अब तान्त्रिक नै गर्थिन् झारफुक नै गर्ने भने अब त्यो त्यो थियो त्यो चाहिँ उसलाई बचाउन जान्छु भन्दाखेरि उसको ज्यान
0: यसले गर्दा तपाईँको जीवनमा यो खालको एउटा टर्निङ पोइन्ट अथवा परिवर्तनको पोइन्ट आयो जसले गर्दा तपाईँले सबै कुरा त्यागेर चाहिँ ख्रिस्टलाई विश्वास गर्नुभयो.
1: अनि मैले चाहिँ त्यो देख्दाखेरि चाहिँ एउटा विश्वासीले चाहिँ जीवन बत्नी र हामी यो तान्त्रिक गरेर संसारमै रहँदाखेरिको घटना घट्यो भने मैले यो तान्त्रिक गरेर मलाई केही पनि रहन्छ जीवनको एउटा कहानी मैले भन्नु पर्दाखेरि चाहिँ यो झारफुक तान्त्रिक भने चाहिँ एउटा मान्छेलाई एउटा भ्रम जस्तो पनि रहेछ र एउटा गरेर कुनैको विश्वास हुने कुनैलाई विश्वास दिलाउने यो त माध्यम मात्रै रहेछ तर प्रभुमा मैले चाहिँ कसरी चाहिँ विश्वास गरेँ भनेदेखि त्यस बेला घटना घट्यो. 13 दिनसम्म मैले त्यो नातिको जुठो बारेर बसेँ अनि त्यहाँ 45 दिनको समय आएपछि चाहिँ मेरो मन एकदम के भयो के भयो म 81 परिवर्तन भएँ. परिवर्तन हुँदाखेरि
0: परिवर्तनको
1: भए अनि मलाई चाहिँ अब यो चाहिँ तान्त्रिक झारफुर कुनै देवदेवी यस्तो भने चाहिँ हामीलाई विश्वास गर्न चाहिँ नहुने रहेछ. यसले चाहिँ हाम्रो जीवनलाई कुनै घटनालाई यसले कुनै बचाउने त्यो उपाय रहन्छ भने अब म प्रभुमा चाहिँ विश्वास गर्छु भनेर मेरो छोरी जेठा ज्वाइँ साइली छोरी ज्वाइँहरू सबै परिवारमा गइसकेको मेरो जेठो छोरा कान्छो छोरा पनि गइसकेको विश्वासीमा म र मेरो जेठो छोराको परिवार मेरो श्रीमती म चारजना थियौं. चारजनाको बीचमा अनि मैले चाहिँ त्यो दुःखको घडीले सम्झेर म अब चाहिँ म विश्वास गर्छु प्रभुमा. यो प्रभुमा जतिको चाहिँ विश्वास र प्रभुले दिनुभएको शक्ति जस्तो चाहिँ अरू यो देवी देवताको चाहिँ शक्ति रहन्छ भन्ने मैले त्यसमा पाएँ. अहिले मलाई मङ्सिरबाट त्यो पोहोर 81 मङ्सिरमा भएको घटनादेखि त्यहाँ मैले त्यो संसारको अब देवी देवतालाई मैले त्यागेँ जो त मैले परिवारमा सबै कुरा विश्वास गरेर मैले परिवारमा बसेर सबैलाई यो यसो प्रभुमा विश्वास गरे भने धेरै आनन्द आउँदो रहेछ.
0: यो जीवनको भोगाई जुन आनन्द आउँदो रहेछ भन्ने कुरा चाहिँ अहिले कतिको भोगिरहनु भएको छ जीवनमा?
1: अहिले त मलाई प्रभु पाएदेखि चाहिँ धेरै खुसी छु. मैले आनन्द पनि लिएको छु. मैले अरू हाम्रो अब विष्णुमती सिलुवाल सिलुवाल चर्चमा मैले बाँसभरिबाट मैले यो शपथ ग्रहण गरेर बत्तिसा लिएँ अनि जब त प्रभुलाई पाएदेखि धेरै मैले आनन्द मेरो मनमा शान्ति पनि छ र आनन्द पाएको छु. प्रभुलाई सबैले पाउन सकुन् सबैले विश्वास गरून्. मेरो परिवारमा अब दुईटा छोरा बुहारी दुईजना र अब माइली छोरीको दुईजना बाँकी छन्।
0: उहाँहरूको लागि नै प्रार्थना गरिरहनु
1: उहाँहरूको लागि मैले
0: भन्नुभएको छ वचनमा बाइबलमा कि मैले तलाई मेरो हत्केलामा खोपेको छु है। तपाईँलाई साँच्चीकै त्यो अनुभव हुन्छ, साँच्चीकै उहाँले मलाई हत्केलामा खोप्नु भएको थियो, त्यो कारणले गर्दा मलाई म चाहिँ आज परिवर्तन भए र ख्रिस्टमा नयाँ जीवन पाएको छु भन्ने लाग्छ।
1: मलाई त धेरै नै धेरै खुसी लागेको छ, खोप्ने होइन मेरो जीवनमै मलाई छाप लगाउनु भएको रहेछ प्रभुले भन्ने मलाई ठुलो आशिक प्रभुबाट पाएको छु। म धेरै विश्वास गर्छु, प्रभुमा विश्वास गरिकन मैले नै जीवन पाएको अनुभव भएको छ मलाई।
0: त्यो सबै कुराहरू होइन, अब भनौँ नि एउटा दैवी शक्तिमा विश्वास गरेर काम गर्दै गर्दाखेरि आउने इन्कमहरूको कुरा आउनुहुन्छ होइन, त्यहाँनिर तपाईँको जुन अब भनौँ न झाँक्री गर्दै गर्दाखेरि त सबैले मान्ने त्यहाँ पार्टिक इन्कम हुने कुराहरू खानेकुराहरूमा त्यतिकै होइन त्यो हुन्छ, त्यो घुमाउनु पर्दाको पीड़ा छ कि अझ होइन, त्यो नहुँदाखेरि पनि अझ मलाई आशिष भएको छ भन्ने छ
1: मलाई त्यो अरूको देख त पहिला चाहिँ त अब यसै मैले ओहो मैले धेरै प्रगति गरे जस्तो हुन्थ्यो, अब मैले त्यो जो त यो संसारको अब देवी देवता यता मान्ने भन्ने चाहिँ त्यागेदेखि चाहिँ धेरै मैले प्रगति गरेको छु र म प्रभु पाएर धेरै खुसी आनन्द पाएको छु भन्ने।
0: त्यो संसारिक कुरा होस् नहोस् तर हाम्रो आत्मिक जीवन र हाम्रो जुन आनन्द हामीले पाएका छौँ त्यो चाहिँ त्यसको मूल्य काउन्टेबल छैन होइन
1: छैन। मलाई धेरै खुसी छु अहिले, मेरो परिवारले पनि अब मेरो जानले पनि धेरै खुसी लिएको छन्, छोरा बुहारीले पनि पहिला जस्तो होइन अब प्रभुलाई चिन्यो भने तिमीहरू पनि विश्वास गर्यो भने तिमीहरूले पनि प्रभुले धेरै नै महिमा गर्नुहुन्छ, प्रभुको आशिकहरू पाइन्छ, भोलि हामी स्वर्गको बाटोमा स्वर्गको घरमा हामी पुग्न सकिन्छ भन्ने त्यो मैले विश्वास गवाईहरू सबैलाई दिइराखेको छु।
0: अनि त्यो छोड्दै गर्दाखेरि कतिपय अवस्थामा त्यो पुरानो कुराहरू छोड्नलाई गाह्रो हुन्छ, कहीँ कतैबाट विरोध पनि आउँछ होइन, त्यस्तो केही विरोधको महसुस गर्नुभयो?
1: त्यो त मलाई धेरै ठाउँबाट आयो, कसैले अब यत्रो 50 वर्षसम्म तपाईँ यत्रो तान्नी भएर तान्त्रिक गरेर सबैलाई विश्वास दिलाएको आज किन तपाईँ परिवर्तन हुनुभयो, तपाईँहरूले यस्तो यस्तो तपाईँ जस्तो महान व्यक्तिले यस्तो गरेर नहुने भन्ने त धेरैबाट आएको छ कुराहरू, फोनहरूमा पनि भन्नुहुन्छ तपाईँ यस्तो कसरी हुनुभयो भन्छन्। मलाई प्रभुले डोर्याउनु भयो, आज मैले नयाँ जीवन पाएँ भन्ने मलाई धेरै विश्वास मैले गरेको छु। अरूलाई पनि मैले विश्वास गर्नु, तपाईँहरू पनि भोलि हाम्रो किनभने जीवनमा हामीले प्रभु पायौं भनेदेखि भोलि मृत्युको जीवन भए पनि हामी स्वर्गको घर पाउनेछौ,
0: शारीरिक मृत्यु भए
1: पनि
0: आत्मामा त स्वर्गीय
1: घर पाउनेछौ भन्ने मैले त्यो विश्वास गरेको छु र अरूलाई पनि यो विश्वासहरू सुनाएको छु।
0: अब हिजोको जीवन एक प्रकारले भनौँ न होइन अन्धकारमा बित्यो, अब आज उज्यालोमा हुनुहुन्छ, अब अन्धकारमा भएकालाई डोर्याउने तपाईँको योजना चाहिँ के छ?
1: मैले भन्नुपर्दा चाहिँ म हिँडेको बाटो मैले पाएको यो प्रभुबाट विश्वास जीवन नयाँ जीवन पाएको छु, त्यस्तै गरी अरूले पनि त्यो मैले हिँडेको बाटोमा ल्याउन सकु र उहाँहरूलाई नै विश्वास दिलाएर प्रभुको योजना हो प्रभुको मार्गमा हिँड्न सक्यो भने यो हाम्रो आनन्द जीवन पाउनेछौ भन्ने मैले सबैलाई यही गवाईहरू मैले सुनाएको छु।
0: सुनिरहनु भएको छ, ट्रेनिङहरू पनि लिँदै हुनुहुन्छ, डायमन्ड ट्रेनिङहरू
1: मैले डायमन्ड ट्रेनिङ पनि लिएँ, हाम्रो कोरियाबाट गुरुहरू आउनु भएको थियो, गुरुहरूले मलाई ऊ पनि दिनु सर्टिफिकेट पनि मलाई दिनुभएको छ। मैले धेरै प्रभुमा मैले विश्वास गरेर म बिहान बेलुका दिनमा 2 पटक चाहिँ प्रभुको त्यो उनीहरू लिएर पुस्तकहरू लिएर प्रभुको वचनहरू
0: बाइबलबाट
1: म पढ्छु, ज्ञानहरू लिन्छु, अरूलाई नै सुनाउँछु म
0: है। पुरानो जीवनलाई र अहिले पाएको नयाँ जीवनमा फरक महसुस गर्नुभएको छ भने त्यो के छ, के फरक महसुस गर्नुभएको?
1: मलाई पुरानो जीवन भन्दा त अहिले त धेरै फरक छ, म नयाँ जीवन पाएँ, मैले यो नयाँ नै भएर आएँ जस्तो मलाई धेरै मेरो मनमा आनन्द पनि छ र मैले परिवर्तन धेरै पाएको मैले अनुभव गरेको छु।
0: जसरी एउटा चिसो पानी गर्मीमा चिसो पानी पिउनुको मजा त्यो पिउने व्यक्तिलाई हुन्छ, देख्ने व्यक्तिलाई नहुन सक्छ होइन। त्यो कारणले गर्दा जुन अनुभव तपाईँले आजको जीवनबाट गर्दै हुनुहुन्छ उहाँहरूले पनि यो जीवन अनुभव गर्नुको लागि के गर्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ?
1: यो चाहिँ अब मैले पाएको यो प्रभुको वचन यो चिसो एकदम हृदय नै ठण्डा आनन्द आउने यो चिसो पानी हामी गर्मीबाट आउँदाखेरि त्यो पानी पिउँदा कति हामीलाई आनन्द र भित्र हृदय नै शीतल हुन्छ, त्यस्तै गरी प्रभु पाइए पाउनेले चाहिँ यो आनन्द हृदय शीतल भएर महसुस यो ऊ हुनेछ आनन्द आउनेछ भन्ने मैले त्यही महसुस
0: गरेको। अन्त्यमा हामी जाँदा जाँदै तपाईँलाई एउटा सानो होइन रमाइलो कुरा, हामी यो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा एउटा फरक अनुभवका कुरा गर्छौं जसमा चाहिँ तपाईँले कुनै कुराको शुरूआत गर्नुभएको छ होइन जीवनमा, जुन चाहिँ हुन त भर्खरै नयाँ जीवन शुरू गर्नु भए पनि यो नै शुरूआत हो होइन, जसले चाहिँ जीवनभरि आज पनि यो कुरा वाउ यो कुराले चाहिँ मलाई यति वाउ अझै पनि सम्झना ताजा हुने केही छन् त्यस्ता कुराहरू जुन कुरा शुरूआत गर्नुभएका कुरा?
1: अब मैले शुरूआत गरेको कुराहरू चाहिँ अब जीवनमा भोग्यो पहिला जे भोग्नु दुःख दुःख भनेर खान लाउनको दुःख होइन, एउटा हामीले पारिवारिक जीवनमा परिवारमा भएको घटनाहरूमा धेरै दुःख संघर्ष गरेर यहाँसम्म आइपुग्यो, तर त्यस बेलै हामीले प्रभुलाई चिन्न सकिन पाउन सकेन, आज आएर हाम्रो अब यहाँ मेरो भाइ छोराहरू सबैले प्रभुलाई विश्वास गरिनुभयो,
0: नयाँ जीवन
1: पाउनुभयो शुरूआतमा उहाँहरूले गरेको शुरूआतबाट मैले पनि यो नयाँ जीवन पाएँ, अरूले पनि मैले जस्तै गरी प्रभुलाई पाउन सकेदेखि आनन्दको जीवन नयाँ जीवन हुनेछ भनेर म यसमै
0: भन्न चाहन्छु। अन्तिममा जाँदा जाँदै केही हाम्रो श्रोताहरूको लागि केही राख्नुहुन्छ भने यो समय तपाईँलाई दिनेछु, छोटो समय तपाईँले।
1: अब यो मैले भनेको सबै हाम्रो नेपाल अधिराज्यभरि देश विदेशमा बस्ने आफन्तहरूले सबैले यो प्रभुको विश्वास भनेको हाम्रो नयाँ जीवन पाउनु हो, प्रभुलाई सबैले विश्वास गर्नुहोस् नयाँ जीवन पाउनुहोस्, यो किनभने दुई दिनको हाम्रो प्रभुले तैले भन म सुन्छु, तैले ढकढक्या म खोल्छु, तैले बोलेको मैले सुनिसकेको छु भन्नुभएको छ, त्यस्तै गरी हाम्रो प्रभुलाई सबैले चिन्न सकुन्, हाम्रो आफन्त सबै हाम्रो दाजुभाइ मात्रै होइन हाम्रो घर गाउँ हाम्रो देश विदेशमा बस्ने हाम्रो नेपालका सबै दाजुभाइ हाम्रा छोरा भतिजा दिदी बहिनी सबै आफन्त इष्टमित्र सबैले चिन्न सक्नुहोस् विश्वास गर्नुहोस्, यो विश्वास गरेर नयाँ जीवन तपाईँहरूले जिउनुहोस् भन्न म यही चाहन्छु। म धेरै खुसी छु प्रभुलाई पाएर, म जस्तो खुसी अरू पनि खुसी हुनुहोस्
0: श्रोताबिनहरू फ्रेसमा छ उनी अगाडि जन्मिएको छ भनेर भाइहरूले भन्दछ। र आज भने हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको हामी अन्तिम समयको पाबन्दीले अन्तिम अन्तिममा आइसकेका छौं र आज हाम्रो बीचमा हुनुहुन्थ्यो जित बाजिर गजमेर, जसले लामो समय झाँक्रीको जीवन बिताउनुभयो, काम गर्नुभयो, दुःख समाजका दुःख सुखसँग नजिकबाट बुझ्नुभयो र अहिले ख्रिस्टलाई चिनेर उहाँ चाहिँ नयाँ जीवनमा जिइरहनु भएको छ। श्रोताबिनहरू साँच्चैकै जीवनका भोगाईहरू र जीवनका कुराहरू आज हामीले गरेका छौं र जीवनका भोगाई र परिवर्तनका कुराहरू हामीले गरेका छौं, तपाईँको जीवनमा पनि त्यस्ता कुनै बन्धनहरू छन् भने त्यो तोडिनेछन् तर प्रयास तपाईँले गर्नुपर्नेछ, शुरूआत तपाईँले गर्नुपर्नेछ। कार्यक्रम शुरूआतबाट म प्रस्तुत श्यामकाजी र प्राविधिक मित्र सन्ध्यालाई पनि बिदा दिनुहोस् र आजलाई भने कार्यक्रम शुरूआत कथा संघर्ष सफलता हामी यहीँ राख्नेछौ र अर्को हप्ता कार्यक्रम सफल कार्यक्रम शुरूआतमा नयाँ फरक व्यक्ति र फरक आशिष अनुभव प्रेरणाका कुरा हामी लिएर आउनेछौ। त्यति नै समयलाई गुड निज एफएम सुन्दै गर्नुहोला। जयमसी यहाँको दिन शुभ रहोस्।

0: जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढानी कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाखुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा आमेन। यहाँ सबैजनालाई जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय श्रोताहरू, आज फेरि पनि यहाँहरूलाई वचनको यो समयमा हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको जीवित वचन हाम्रो जीवनको लागि अत्यन्तै महत्वपूर्ण छ। परमेश्वरको जीवित वचन वास्तवमा हाम्रो जीवनलाई निर्माण गर्ने, हाम्रो जीवनलाई सही मार्गदर्शन देखाउने र ठिक बाटोमा हिँड्नको निम्ति उत्प्रेरित गर्ने र जीवनको अर्थ र महत्व र त्यसको जीवनको एउटा गहिराई र गम्भीरतालाई बुझ्नको निम्ति सहायता गर्ने माध्यम हो। शरीर, आत्मा र प्राण, प्राण र आत्मा जुन आत्मिकी कुराद्वारा मात्रै नियन्त्रित हुन्छ, जुन आत्मिकी जीवन यदि हाम्रो ठिक छ भने सबै कुरा ठिक हुन सक्छ। यदि आत्मिकी जीवन ठिक छैन भने हाम्रो प्राण लगायतका हाम्रो शारीरिकदेखि लिएर सामाजिक, भौतिक, राजनीतिक जीवन चाहिँ बडो संकष्टमा पर्न जान्छ। प्रिय श्रोताहरू, हामीले साधारण ठानेको, हामीले त्यति धेरै समय दिन नरुचाएको, त्यति मन नपरेको विषय हो यो आध्यात्मिक जीवन, प्रार्थना, वचन र संगतिको कुराहरू। त वचनले चाहिँ हामीलाई हाम्रो जीवनमा एउटा आशा लिएर आउँदछ, अनि छुटकारा लिएर आउँदछ, अनि जीवनमा अगाडि बढ्ने प्रेरणा बनेर आउँदछ जुन जीवित परमेश्वरको वचन हामीले सुन्न जरुरी छ। सायद तपाईँ यतिखेर गाडीमा एफएम सुन्दै यात्रा गर्दै हुनुहुन्छ होला यो बेलामा, कतिजना आफ्नो घरमा बसेर काम गरिराख्नु भएको छ होला, कतिजना अफिसमा बसेर काम गरिराख्नु भएको छ होला, र कतिजना यतिकै सुतेर बसिराख्नु भएको छ होला, कतिजना खाजा खाँदै हुनुहुन्छ होला, र कतिजना चाहिँ जीवनमा साह्रै दिक्क लागेर तपाईँ बसिराख्नु भएको छ होला। एकैछिन मलाई ध्यान दिनुहोस्, एकैछिन अब तपाईँ परमेश्वरको जीवित वचनलाई सुन्नुहोस्। आज यहाँहरूको बीचमा यस्तो एउटा विषय बाँड्नको लागि जाँदैछु जुन अत्यन्तै महत्वपूर्ण छ। आजको विषय हो संकष्ट, निराशा, सतावट र पीड़ाको समयमा परमेश्वरको वचनले सुरक्षा साथै साहस र सान्त्वना दिन्छ भन्ने विषयमा आज यहाँहरूको बीचमा परमेश्वरको जीवित वचन प्रचार गर्न जाँदैछु। आज संसारलाई तपाईँ र मैले फर्केर हेर्यो भने जताततै निराशा छ, जताततै निराशा छ, जताततै दुःख छ, जताततै विवाद छ, जताततै विपद छ, जताततै जोखिम छ, अशान्त छ, एक्लोपन छ, मृत्यु छ। यस्ता कुराहरूले हाम्रो जीवनमा धेरै निराशा ल्याइरहेको छ। भर्खरै मात्रै हामीले भोटेकोसीको बाढीले पुर्याएको विनाशकारी क्षति, जसको बारेमा हामीले बयान गर्न पनि कठिन छ, जसले धेरै चिजहरू हाम्रो देशमा गुमेको छ र त्यो गुमाईले हामी सबैजनालाई पीडा दिएको छ। त्यो सँगसँगै अहिले फेरि बंगालको खाडी अर्थात पश्चिमी वायु वा के नाम दिइएको छ, त्यस्ता एउटा लगातारको झरी वर्षाले फेरि पनि नेपालका धेरै राजमार्गहरू अवरुद्ध भएका छन्, अनि मानिसहरूलाई आवत जावत कठिन भइराखेको छ, यात्रा गर्न धेरै गाह्रो छ। केही समय अगाडि भयानक रोग, महामारी रोग, कोरोना जस्ता कुराहरूलाई हामीले सामना गर्यौं। केही समय अगाडि फेरि पनि भूकम्प जस्तो एउटा डरलाग्दो समयलाई पनि हामीले सामना गर्यौं, अनि फेरि एक वर्ष अगाडि मात्रै हामीले एउटा भयानक र डरलाग्दो आन्दोलन, एउटा जनजीव आन्दोलनले दिएको पीड़ा र ती सबै कुराहरूलाई पनि हामीले नजिकबाट हेर्न सक्यौं, र त्यो कुराले हामी सबैजना विक्षिप्त भएका छौं। तपाईँ पनि विक्षिप्त हुनुभएको छ, म पनि विक्षिप्त भएको छु, होइन र? साँच्चीकै यी कुराहरू हाम्रो जीवनमा ल्याउने निराशाहरू हुन्, हाम्रो जीवनमा ल्याउने पीड़ाहरू हुन्, अनि हाम्रो जीवनमा ल्याउने समस्याहरू हुन्। त्यति मात्रै होइन, आज हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो साथी संगीहरूको बीचमा, हामीले काम गर्ने कार्यालयहरूमा, अनि झै झगडा, विवाद, तेरो मेरो भन्ने जस्ता कुराहरूले आज धेरै समस्या चाहिँ पैदा गरिराखेकै छ। समाजमा हेर्ने भने अनेकौं विवादको कारणले गर्दा अशान्त छ। साना साना कुराहरू लिएर मानिसहरू आजको दिनहरूमा विवादमा उत्रिएका छन्। आज मानिसहरू यति धेरै अशान्त क्षुत्र यति धेरै एउटा असभ्य समाज निर्माण भएको जस्तो हामीलाई लागिराखेको छ। अनि सबै मानिसहरू आफूलाई मात्रै माया गर्ने भक्तिहीन अनि संसारमा लडेर जुधेर बाँच्न मन पराउने संस्कारहरू आज विकसित हुँदैछ। आज हामी यहाँ बस्दै गर्दा तपाईँ अनि म हामी सबैजनासँग पनि यस्तै प्रकारका समस्याहरू छन्, होइन त? हामीसँग रोग बिरामी छ, हामीसँग परिवारभित्र समस्या छ, हामीभित्र सम्बन्धहरूमा समस्या छ, हामीलाई निराशा छ, हामी एक्लो भएका छौँ। केही महिना अगाडि मात्रै दुईजना युवाहरूले गाडीमा नै आगो लगाएर आत्महत्या गरेर आफ्नो जीवनलाई त्याग गरे। त्यसको पछाडि अनेकौं निराशा, अनेकौं संकष्ट र अनेकौं समस्याको परिणाम नै हो। एउटा खुसी हृदय भएको, आनन्द हृदय भएको, जीवनमा जोस, उमङ्ग, जाँगर र केही गर्छु भनेर चाह बोकेर हिँडेको मान्छेले कहिले पनि यस्तो कदम चाल्न सक्दैन। पुरै आज कति धेरै मानिसहरूले आत्महत्या गरेर मरिरहेका छन्। कति मानिसहरूले आफ्नो जीवन समाप्त गरिराखेका छन्। कति मानिसहरूले आफ्नो जीवन यति धेरै पीडादायी तरिकाबाट बाँचिरहेका छन्। खुसी छैनन् उनीहरू, तर पनि आफ्नो परिवारको लागि, आफ्नो छोराको लागि, आफ्नो छोरीको लागि, आफ्नो सन्ततिको लागि भनेर वा कसैको लागि भनेर जबरजस्ती जीवनमा बाँचिरहेका छन्। यो अशान्त अवस्थाले हामी सबैजनालाई पीडित अनि दुखी तुल्याएको छ, होइन? हो नि, साँच्चीकै समाजलाई हेर्नुहोस् त। हाम्रो वरपर कति धेरै कलह छ, हाम्रो वरपर धेरै कति अशान्त छ। मानिसहरू एउटा सानो टुक्रा जमिनसँग त्यो प्राप्तिको लागि मानिसहरू लडिराखेका छन्, दाजुभाइमा लडिराखेका छन्, आफ्नो आफन्तमा लडिराखेका छन्। अनि रुपियाँ पैसा, मान मर्दान अनि सत्ता पद शक्तिको लागि मानिसहरूले अनि कसैलाई पनि बाँकी नछोडिकन अगाडि बढेर निर्दयी समाज निर्माण भएर जाँदैछ। एउटा देशले अर्को देशलाई आक्रमण गरिराखेको छ, एउटा समाजले अर्को समाजलाई आक्रमण गरिराखेको छ, अर्को जातिले अर्को जातिलाई, एउटा धर्मले अर्को धर्मलाई, एकले अर्कालाई दोस्याएर जुधेर लडाईमा बाँच्ने संस्कार निर्माण हुँदैछ। संसार साँच्चीकै अशान्त छ, संसार अशान्त छ, होइन? हामी सबैले भोगेको कुरा अनि हामी सबैले देखेको कुरा यही हो। के यसको समाधान छैन त? हाम्रो जीवनबाट, हाम्रो मनबाट, हरेकको मनमा प्रश्न यो छ कि के यसको समाधान छैन? पक्कै यसको समाधान छैन कि संसार यत्तिकै हो, अब यति नै बितेर जाने हो? प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु कि यसको समाधान छ। त्यो चाहिँ हो परमेश्वरको वचन। परमेश्वरको वचनले भन्दछ हामीलाई कुन प्रकारबाट कसरी उहाँले त्यो समस्याको समाधान गरिदिनुहुनेछ भनेर। यसैयाको पुस्तक 41:10 यसरी लेखिएको छ, त्यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु र म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई समात्नेछु। आमेन। यो बेलामा इस्रायली जातिहरू पनि यस्तै प्रकारको एउटा निराशाबाट भएर गइराखेका थिए, अनि त्यो बेलामा परमेश्वरले उत्साह दिनको लागि निरुत्साहित नहो, नडरा, अनि किनकि म चाहिँ तँसँग छु, म तेरा परमेश्वर हुनेछु, म तँलाई बलियो पार्नेछु र म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई समात्नेछु। यो परमेश्वरको प्रतिज्ञा। परमेश्वरले हामी हरेक यो कठिन परिस्थितिबाट यात्रा गरिराखेका मानिसहरूले भन्नुहुन्छ, नडरा, हामी डराउनु हुँदैन यस्तो कुराबाट। अनि परमेश्वरको वचनले भन्छ नडराऊ, त्यो भनेको चाहिँ परमेश्वरको चरणमा आऊ, परमेश्वरको एउटा उपस्थितिमा आऊ। तपाईँले याद गर्नुहोस्, एउटा बालक एउटा भिडमा ऊ एक्लै छोडियो भने डराउँछ, उसँग अरू धेरै माया गर्ने मान्छेहरू होलान्, तर त्यहाँ जब उसको आमा त्यहाँ पुग्छ अनि उसको आमाको काखमा ऊ जान्छ अनि त्यो कुनै पनि भिडसँग ऊ कुनैसँग खतरादेखि डराउँदैन। परमेश्वर हाम्रो आमाको काख हुनुहुन्छ, हाम्रो परमेश्वर चाहिँ हाम्रो बुवा हुनुहुन्छ। जब हामी उहाँको वचन सुन्छौँ, उहाँले भनेका कुरा मान्छौँ, हामीले डराउनु पर्ने कुराहरू केही पनि छैन, अनि हामी निराशित हुनुपर्ने कुरा केही पनि छैन। परमेश्वरको वचनले भन्दछ निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर, अर्थात् म तेरो बुवा हुँ, म तेरो परमेश्वर हुँ, म तेरो परमेश्वर हुँ, म तेरो परमेश्वर, म तँलाई बलियो पार्नेछु। आत्मिक रूपमा उहाँले हामीलाई साहस दिनुहुनेछ, अनि हामी यस्तो अवस्थामा निराशा नहौं, परमेश्वरले मलाई सम्हाल्नुहुन्छ, परमेश्वरले मलाई डोर्याउनुहुन्छ, परमेश्वर मेरो साथमा हुनुहुन्छ। उहाँ म लड्न लाग्दाखेरि, म गिर्न लाग्दाखेरि, म हार्न लाग्दाखेरि, म एक्लो हुँदाखेरि, मेरो जीवन अब मृत्युको बाटोमा जाँदै गर्दाखेरि, हरेक परिस्थितिमा पनि अब म फर्किन्छु, किनभने मेरो साथमा परमेश्वर हुनुहुन्छ अनि उहाँले मलाई सम्हाल्नुहुनेछ भनेर हामीले परमेश्वरको जीवित वचनबाट उत्साह प्राप्त गर्दछौँ। यसै गरिकन अर्को खण्ड भजन संग्रह 46 एक पदलाई पनि म यहाँको बीचमा वाचन गर्न चाहन्छु। परमेश्वर हाम्रा शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरले हामीलाई सहायता गर्नुहुनेछ हाम्रो संकष्टको बेलामा, हाम्रो संकष्टको बेलामा उहाँले हामीलाई सुरक्षित रूपमा उहाँले जोगाएर राख्नुहुनेछ। यसो भन्दै गर्दाखेरि हामी सबैजना यो संसारबाट कुनै न कुनै रीतिबाट विदा हुनेछौँ प्रियो, तर पनि संकष्टको बीचमा त्यो आनन्द हामीको जीवनमा आउनेछ, किनभने परमेश्वर हामीसँग हुनुहुनेछ, उहाँले हामीलाई सम्हाल्नुहुनेछ। त्यसै गरिकन अर्को खण्ड पनि म यहाँको बीच वाचन गर्न चाहन्छु, त्यो खण्ड हो यसैया 46:3-4। यसैया 46:3-4 यसरी लेखिएको छ, हे याकुबका घराना ध्यानसित सुन, इजरायलका घरानाका बाँचेका सबै जसलाई मैले गर्वदेखि नै थामेको छु र तँलाई जन्मदेखि नै बोकेको छु, तिमीहरूले बुढेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ, मैले तँलाई बनाएको हुँ र म तँलाई बोकेर हिँड्नेछु र तँलाई बचाउनेछु र तँलाई छुटाउनेछु। आमेन। यो यसैयाबाट पनि परमेश्वरले हे याकुबका घराना अर्थात् परमेश्वरको जन हो तिमीहरूले सुन, इजरायलको घराना हो अर्थात् परमेश्वरको जनहरू हो तिमीहरू सुन, तिमीहरूलाई मैले गर्वदेखि थामेको छु, तिमीहरूलाई मैले जन्माएको छु, तिमीहरूको बुढेसकालसम्म पनि म तिमीहरूलाई छोड्ने छैन अनि त्याग्ने छैन, जसले तँलाई थाम्नेछ अर्थात् परमेश्वरले हामीलाई हाम्रो कठिन परिस्थिति उहाँलाई थाम्नुहुनेछ, मैले तँलाई बनाएको, परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको, म तँलाई बोकेर हिँड्नेछु र तँलाई बचाउनेछु र तँलाई छुटाउनेछु। परमेश्वरले हामीलाई बोक्नुहुन्छ, परमेश्वरले हामीलाई बचाउनुहुन्छ, परमेश्वरले हामीलाई हरेक संकष्टबाट छुट्याउनुहुन्छ प्रिय। तर हामी परमेश्वरमा समाहित भएको जीवन, परमेश्वरको वचनमा जिउने जीवन, परमेश्वरको वचनमा आधारित जीवन जिउने मानिसहरू बन्नु पर्दछ। उहाँले हामीलाई बोकेर हिँड्नेछु भन्नुभएको छ, उहाँले हामीलाई बचाउनेछु भनेर भन्नुभएको छ अनि उहाँले हामीलाई छुट्याउनेछु भनेर भन्नु भएको छ। यो परमेश्वरको प्रतिज्ञा हो, त्यो परमेश्वरको वचनले हामीलाई त्यो प्रतिज्ञा दिदछ अनि हामी निराशामा गइराखेको बेलामा, एउटा संकष्टको यात्रा गरिराखेको बेलामा परमेश्वरको यी वचनहरूले तपाईँ अनि मलाई सान्त्वना दिदछ अनि परमेश्वरमा हिँड्नको निम्ति सहायता र मदत गर्दछ। प्रियहरू, अर्को एउटा खण्ड म यहाँहरूको बीचमा पढ्न चाहन्छु, जुन खण्ड प्रस्थान 13:21-22 यसरी लेखिएको छ, म तपाईँहरूको अगाडि फेरि यसलाई वाचन गरिदिन्छु। अनि तिनीहरू रात दिन हिँड्न सकुन् भनेर तिनीहरूलाई बाटो देखाउनको निम्ति परमप्रभु दिनमा बादलको खाँबो र राति आगोको खाँबोमा तिनीहरूको अघि अघि जानुहुन्थ्यो। दिनमा बादलको खाँबो र राति आगोको खाँबो तिनीहरूको अघि अघि जान कहिल्यै छोडेन। आमेन। यो घटना परमेश्वरले मिश्र देशको 400 वर्षसम्मको लामो दासत्वमा पीड़ा बोकेर, कष्ट बोकेर, संघर्षको जीवन जिएर बसेका इजरायलीहरूलाई परमेश्वरले छुटाएर ल्याउनु भयो र उनीहरूलाई कनान देशको यात्रामा लिएर जानुभयो अनि त्यसलाई चाहिँ दूध र मह बग्ने देश अर्थात् आशिषको देश अर्थात् अझ बुझ्ने भाषामा शान्ति आनन्दको देशमा लैजानको निम्ति यात्रा गराउनु भयो अनि त्यो संकष्टबाट उनीहरू यात्रा गर्दै गर्दाखेरि कठिन हुन्छ, यात्रा गर्दाखेरि बाटोको कुरा आउँछ, भौतिक आवश्यकताका कुरा, आत्मिक आवश्यकता कुरा, विश्रामको कुरा, मनोवैज्ञानिक रूपमा थुप्रै आवश्यकताहरू त्यो यात्रामा चाहिने भएको कारणले गर्दा परमेश्वरले आएर भन्नुभयो, तिमीहरू रात दिन हिँड्नको लागि र तिमीहरूलाई बाटो देखाउनको लागि म दिनमा बादलको खाँबो र राति आगोको खाँबो भएर म तिमीहरूको साथ साथमा जानेछु भनेर परमेश्वरले यो प्रतिज्ञा दिनुभएको थियो। र त्यो प्रतिज्ञा उहाँले कहिले तोड्नु भएन अनि उनीहरूलाई निरन्तर रूपमा यात्रा गर्नको लागि निरन्तर रूपमा डोर्याउनको निम्ति र निरन्तर रूपमा परमेश्वरसँग हिँड्नको निम्ति सहायता पुर्याउनको लागि उहाँले आगोको खाँबो अनि बादलको खाँबो भएर परमेश्वर रात दिन इजरायलहरूसँग हिँड्नुभयो र उनीहरूले विजयको जीवन जिउँदै हरेक संघर्षलाई पार गर्दै उनीहरू अगाडि बढ्न सके। प्रियहरू, प्रस्थान 14 अध्यायमा तपाईँले मैले हेर्नु भने यो घटनाको निरन्तरतालाई हामी देख्न सक्दछौ। इजरायलीहरू मिश्र देशबाट निस्केर आइसके पछाडि लाल समुद्र तरेको, इजरायलीहरू मिश्र देशमा धेरै समयसम्म 400 वर्षसम्म दासत्वमा बाँचिरहे र उनीहरूले परमप्रभुलाई पुकारा गरेर परमप्रभुले उनीहरूको पुकारालाई र उनीहरूको कुरा करुणा क्रन्दनलाई सुन्नुभयो परमेश्वरले, अनि मूसालाई उनीहरूलाई त्यो अवस्थाबाट छुटकारा दिनको निम्ति पठाउनु भयो र मूसाले उनीहरूलाई त्यहाँबाट छुटकारा दिएर ल्याउनु भयो। हामीले योभन्दा अघिल्लो खण्डहरूमा पढ्ने हो भने त्यहाँनिर चाहिँ 10 विपत्तिका कुराहरू, फारो राजालाई भेटेर मेरो प्रजालाई जाना दिए, उनीहरूले छुटकारा दियो, तिमीहरू यहाँ दासत्वमा नराख, उनीहरूलाई परमेश्वरको आराधना गर्नु, त्यो परमेश्वरले बोलाउनु भएको छ, उनीहरूले जान दियो भन्दाखेरि त्यहाँको फारो राजालाई नमानिकन परमेश्वरले आफ्नो तरिकाले काम गरेर त्यहाँबाट उनीहरूले छुटकारा दिएर ल्याउनु भएको छ। जब छुटकारा दिएर उनीहरू मिश्रको त्यो दुःखलाई छोडेर अगाडि बढे, अगाडि जाँदै गर्दा भाग्दै गर्दा उनीहरू लाल समुद्रको किनारमा पुगे। जब लाल समुद्रको किनारमा पुगे, त्यो उनीहरूको जीवनमा आउने एउटा अर्को ठूलो परीक्षा, ठूलो संकष्ट, ठूलो सतावट, ठूलो निराशा थियो। अनि यो बेलामा सारा इजरायलीहरू त्यो समुद्रको किनारमा पुगेर अनि त्यहाँनिर उनीहरू रुन कराउन थाले, अब हामी उतै फर्केर जाउँ भने फेरि फारोको सेना अर्थात मिश्रको क्रूर शासनले हामीलाई फेरि पनि दमन गर्नेछ, यदि हामी अगाडि जाउँ भने हामी सबैजना लाल समुद्रमा डुबेर हामी मर्नेछौँ, अनि हामीलाई कस्तो दुःख भयो, हामीलाई कस्तो कष्ट भयो, अब के गर्ने भनेर उनीहरू सबै निराशा भएमा, चिच्याएको बेलामा अनि कराइराखेको बेलामा अनि करुणा आफ्नो व्यक्त गरेको बेलामा मूसाले परमप्रभुसँग प्रार्थना गर्नुहुन्छ र परमेश्वरबाट मूसालाई त्यो वचन आउँछ। मूसालाई एउटा लौरो दिएको थियो अनि त्यो लौरोलाई चाहिँ परमेश्वरले आदेश गर्नुहुन्छ, तिमीले समुद्रमा त्यो लौरोले 3 पटक हिर्काऊ, अनि उसले 3 पटक हिर्काउँछ अनि त्यहाँ एउटा अचम्मको कुरा त्यहाँ देखिन थाल्छ। अनि त्यो के हो भन्दाखेरि लाल समुद्र चाहिँ 2 फ्याक भएर बीचमा ओभानो भूमि हुन्छ, अनि त्यो ओभानो भूमिबाट भएर अनि इजरायलीहरू अब निरन्तर रूपमा पार गर्न थाल्छन्। अनि उनीहरू त्यो लाल समुद्र पार गरिसकिसके पछाडि फारोको सेनाहरूले लगाड्दै लगाएर आइराखेका थिए, उनीहरू पनि त्यो ओभानो भूमिमा भएर उनीहरूलाई समाउनको लागि त्यहाँनिर दौडिन्छन्। तर दुःखको कुरा, जब उनीहरूले सबै पार गरिसके अनि फेरि परमेश्वरले लाल समुद्रलाई एउटै गराउनुहुन्छ र त्यो हजारौं फारोको सेनाहरू त्यही समुद्रमा मरेका छन्। इजरायलीहरूलाई परमेश्वरले प्रकारबाट बचाउनु भयो, त्यहाँनिर परमेश्वरको वचनले काम गरेको थियो। मूसा जो परमेश्वरको दास हुनुहुन्थ्यो, उहाँले परमेश्वरसँग पुकारा गर्नुभयो र परमेश्वरले जुन वचन, जुन आदेश दिनुभयो हो त्यो आदेश अनुसार मूसाले गर्यो, जसको कारणले गर्दा इजरायलहरू त्यो महा संकष्टबाट बाँचेर लाल समुद्र तरेर उनीहरू पारी पुगे। त्यो लाल समुद्रबाट तरेर उनीहरू जब पारी पुगे, त्यो लाल समुद्रबाट बाँचे, यो चाहिँ उनीहरूले मिश्रको दासत्वबाट, मिश्रको त्यो खेदो पीड़ा विपद समस्याबाट छुटकारा पाएको एउटा ऐतिहासिक घटना थियो। प्रिय, पुरानो करारमा यस प्रकारबाट मिश्रको दासत्वबाट इजरायलीहरूले छुटकारा पाए। हाम्रो लागि संकष्ट, निराशा, सतावट, पीड़ा, दुःख, खेदो, लड़ाई, झगडा, अशान्ति, यी सब कुराहरू त्यो मिश्र हो र त्यो मिश्रको दासत्व हो, जहाँ पीड़ा छ अनि त्यसलाई चाहिँ संसार भनेर भनिन्छ, अनि संसार पीड़ाले भरिएको छ, अब परमेश्वरले त्यहाँबाट बचाउन चाहनुहुन्छ, अनि त्यहाँ बचाउँदै गर्दाखेरि त्यहाँ ठूलो लाल समुद्र जो हाम्रो पाप हो, अनि त्यो पापलाई कति गर्नको लागि, त्यो पापलाई हामीबाट अलग गर्नको लागि र एउटा बाटो क्लियर गर्नको लागि चाहिँ जसरी त्यो लाल समुद्र हाम्रो ठूलो पाप हो, त्यो पापलाई एउटै कुराले मात्रै हटाउन सक्छ, त्यतिखेर त्यो समुद्रले एउटै कुराले 2 फ्याक बनाउन सकेको थियो, त्यो हो लौरो। अनि त्यो लौरो चाहिँ क्रुसको एउटा प्रतीक हो, जुन क्रुसमा येशु ख्रीष्ट मर्नुभयो र अहिले हामी हाम्रा पापहरूबाट, हरेक संकष्टबाट पार भएर अगाडि बढ्नको लागि हाम्रो मुक्तिदाता येशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ क्रुसमा मर्नुभयो र त्यो क्रुसको मृत्यु र रगत बगाईले हाम्रा ती पाप र समुद्रहरू दुई फ्याक भए र बीचमा ओबानु भूमि भयो र हामी त्यहाँबाट हिँडेर अनन्तको राज्यमा आशिषको राज्यमा र उहाँको अनुग्रहको राज्यमा प्रवेश गर्दैछौ। प्रिय, त्यो क्रुसको प्रतीक थियो त्यो मुसाले बोकेको लौ, जसको कारणले गर्दाखेरि त्यहाँबाट उनीहरू अगाडि बढे। तपाईँले त्यो पुरानो करारमा यो घटना हेर्दै जानुभयो भने अलि पर गइसके पछाडि फेरि पनि सुरालीहरू भोकाउँदै गर्दाखेरि परमेश्वरले स्वर्गबाट मन्ना झारेर खुवाउनुहुन्छ, त्यो पवित्र प्रभु भोजको एउटा प्रतीकको रूपमा त्यहाँनिर समुद्रहरू दुई फ्याक भए र बीचमा ओबानु भूमि भयो र हामी त्यहाँबाट हिँडेर अनन्तको राज्यमा आशिषको राज्यमा र उहाँको अनुग्रहको राज्यमा प्रवेश गर्दैछौ। प्रिय, त्यो क्रुसको प्रति

0: पुरानो करारमा चाहिँ एउटा छायाको रूपमा सुरुदेखि अन्तिमसम्म आएको छ। हाम्रो पापहरूबाट हाम्रो संकष्टमय जीवन, निराशामय जीवन, सतावट र पीड़ा र समस्याले भरिएको जीवनको मिश्रबाट अनि लाल समुद्र जस्तो पापबाट हामीलाई परमेश्वर मुक्तिदाता येशु ख्रीष्टले बचाउनुहुन्छ र उहाँलाई हामीले अनन्तको राज्य दूत र मगन बग्ने देशमा हामीलाई लिएर जानुहुन्छ र हामीलाई अनन्तकामा राख्नुहुन्छ। यो परमेश्वरको वचनले हामीलाई बताउँदछ। हामी हाम्रो सारा कष्ट, हामी हाम्रो सारा दुःख, अनि हाम्रो सारा निराशा, अनि हाम्रो सारा एक्लोपन उहाँमा राखौ, उहाँले हामीलाई बचाउनुहुन्छ। प्रिय, उहाँमा राख्नु अर्थात् चर्चमा हुन्। तपाईँ चर्चदेखि टाढा हुनुभएको छ होला, तपाईँ प्रार्थनादेखि टाढा हुनुभएको छ होला, तपाईँ वचनदेखि टाढा हुनुभएको छ होला। आजको दिनमा तपाईँलाई संगति एकदम बोर लाग्ने अनि एकदम नभ्याउने परिस्थिति बनेको होला। तपाईँले कहिले त्यसो नगर्नुहोस् प्रिय। जब तपाईँले संगति छोड्नुहुन्छ, जब तपाईँले परमेश्वरको वचन सुन्न छोड्नुहुन्छ, जब तपाईँले आराधना गर्न छोड्नुहुन्छ, जब तपाईँ घरेलु संगति बस्न छोड्नुहुन्छ, जब तपाईँ उपवास संगति बस्न छोड्नुहुन्छ, जब तपाईँ वचन पढ्न छोड्नुहुन्छ, जब तपाईँ सुसमाचार प्रचार गरेर प्रभुको काम अगाडि गर्न छोड्नुहुन्छ, अनि त्यहाँ हाम्रो जीवन विस्तार विस्तार लाल समुद्र र मिश्र भन्दै जान्छ, जुन कुरा चाहिँ हाम्रो जीवनको लागि बरु पीडादायक हुन्छ। परमेश्वरको उपस्थितिमा आएर उहाँलाई आफ्ना कुरा राख्ने हरेक मानिसको कुरा प्रभुले सुन्नुहुन्छ। प्रभुले भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। उहाँले यसो पनि भन्नुहुन्छ, बाटो सत्य जीवन म नै हुँ, म तर बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूको सारा फिक्री परमप्रभुलाई सुम्पिदेऊ, उहाँले तिमीहरूको फिक्रीलाई तिमीहरूको चिन्तालाई उहाँले सुन्नुहुनेछ। यो परमेश्वरको वचनको प्रतिज्ञा, अनि परमेश्वरको उपस्थितिमा जान हामी कहिल्यै नछोडौं। हाम्रा पदले, हाम्रो अहोदाले, हाम्रो जिम्मेवारीले, हाम्रो एजुकेसनले परमेश्वरमा नम्र हुन कहिले पनि नरोकोस् प्रिय। जस्तो सुकै परिस्थिति पनि हामी हिँडौं। तपाईँ आज रेडियो सुनिराख्नु हुने मध्ये धेरैजना बडो व्यस्त हुनुहुन्छ होला, तपाईँ अत्यन्तै संसारिक रूपमा धनाट्य पनि हुनुहुन्छ होला, तपाईँसँग थुप्रै मिटिङहरू छन्, तपाईँ यति धेरै एउटा ज्ञानले भरिनु भएको छ कि तपाईँलाई अब आत्मिक ज्ञान चाहिँ अपुरो र एकदम तपाईँलाई ठिक नलाग्ने हुन सक्छ होला। तर तपाईँ याद गर्नुहोस्, परमेश्वरको वचन साधारण भन्दा साधारण छ, तर यो मोहको चाका भन्दा पनि मिठो छ, जसले हामीलाई जीवन दिन्छ, जसले हामीलाई बचाउँछ, जसले हामीलाई आशा दिन्छ, जसले हाम्रो जीवनका सबै निराशा अवस्थाबाट छुटकारा दिन्छ, पीड़ाको अवस्थाबाट छुटकारा दिन्छ। अनि संघर्ष आउँछ, तर त्यो संघर्षमा म बाँच्नुपर्छ र यो संघर्षले जित्नुपर्छ भन्ने साहस शक्ति र आशा दिन्छ। यो हो परमेश्वरको वचनको शक्तिको काम। आज म तपाईँलाई आह्वान गर्छु, तपाईँको जीवनमा जति सुकै कष्टहरू भए तापनि त्यसको समाधानको बाटो खोज्ने ठाउँ चर्च हो, परमेश्वरको संगति हो, उहाँको उपस्थिति हो, जहाँ तपाईँले परमेश्वरको वचनलाई पाउनुहुन्छ। परमेश्वरको वचनबाट तपाईँले आफ्नो जीवन छुटकारा पाउनुहुन्छ। मैले मेरो जीवनबाट परमेश्वरको आशिष र त्यो छुटकारा प्राप्त गर्नेछु। म जस्तो एउटा अयोग्य मान्छेलाई परमेश्वरले उहाँको वचनमा हिँड्ने प्रयत्न गर्दा आज डोर्याइराख्नु भएको छ। हामी सबैजनालाई डोर्याउनुहुन्छ र उहाँको महिमामा हामीलाई लिएर जानुहुन्छ, जसर्थ हामी परमेश्वरको चरणमा विनम्रतापूर्वक आफूलाई समर्पण गरौं। परमेश्वरले यहाँहरू सबैजनालाई आजको वचनबाट आशिष दिनुभएको होस्। आमेन।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद, र फादर दिपेश सुनवारजीलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बालबालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य जानकारी र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, अर्थपूर्ण अनि मिठो गीत पछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, भने हामी तपाईँलाई नोबेल पुरस्कार र संस्थापक अल्फ्रेड नोबेलका बारेमा केही कुरा बताउन चाहन्छौ। अल्फ्रेडको जन्म 21 अक्टोबर 1833 स्विडेनमा भएको थियो। उनी सानैदेखि मेधावी थिए। कामका लागि उनको परिवार रसिया पुग्यो। त्यहाँ पुगेर यो परिवारले बारूद बनाउने काम थाल्यो। संयोगले क्रेमिया युद्ध शुरू भयो। त्यसले बारूदको निकै खपत गर्यो। फलस्वरूप राम्रो कमाई भयो। त्यसपछि अल्फ्रेड अध्ययनका लागि अमेरिका पुगे। त्यहाँ उनले अन्य पढ़ाईका साथसाथै रसायनशास्त्र पनि पढे। फर्केपछि जर्मनका एकजना रसायनशास्त्रीसँग काम गर्ने मौका पाए। ती रसायनशास्त्रीले नाइट्रोग्लिसरिन नामक विस्फोटक पत्ता लगाएका थिए। तर त्यो विस्फोटक पदार्थ स्थानान्तरण गर्न निकै गाह्रो थियो। ओसार पसार गर्दा विस्फोट हुने सम्भावना निकै उच्च थियो। यसरी उनी घर फर्किँदा त्यो रसायनको फर्मुला साथमा लगे। घर पुगेर पनि अनुसन्धान जारी राखे। त्यसै क्रममा विस्फोटमा परि भाइ गुमाए। त्यस दुर्घटना पश्चात सरकारले बस्तीभित्र प्रयोगशाला राख्न प्रतिबन्ध लगायो। बस्ती बाहिर उनले नयाँ प्रयोगशाला खोले। आखिरमा उनले सफलता हात पारे। उक्त नाइट्रोग्लिसरिनमा सिलिकन मिसाएपछि त्यो पेस्टको रूपमा आयो। स्थानान्तरण गर्न पनि सुरक्षित भयो। उनले त्यसको नाम डाइनामाइट राखे। डाइनामाइट चट्टान फोड्न अति उपयोगी सिद्ध भयो। तर त्यसै बेला युद्ध चर्केकाले त्यसको माग अत्याधिक भयो। युद्ध हतियारका रूपमा प्रयोग भयो, जसले गर्दा निकै धनजनको क्षति हुन पुग्यो। त्यसबाट अल्फ्रेडले अकुट धन कमाए। तर उनी मृत्युका सम्भावकको नामले चिनिन थाले। उनलाई आत्मग्लानी भयो। त्यसैले तिनले आफ्नो सम्पत्ति सामाजिक कार्यमा लगाए। फलस्वरूप उनले ठूलो धनराशि सामाजिक कार्यका लागि दान गरे। त्यसै राशिबाट शुरूमा भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र र साहित्य गरी चार विधामा नोबेल पुरस्कार दिन शुरू गरे। उनको मृत्यु 10 डिसेम्बर 1896 63 वर्षको उमेरमा भयो। पछि गएर शान्तिका लागि पनि पुरस्कार दिन थालियो। यसरी अहिले आएर 5 क्षेत्रमा नोबेल पुरस्कार प्रत्येक वर्षको डिसेम्बर 10 तारीकका दिन स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ। अर्थनीति बनेका छन्। साहित्यका 101 आख्यान लेखिएका छन्। शान्तिका क्षेत्रमा काम गर्नेहरू उत्साहले भरिएर विश्व शान्तिका लागि काम गरिरहेका छन्। मित्र, हामी आशा गर्छौं नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलका बारेमा केही जानकारी प्राप्त गरेर तपाईँले जीवनमा केही गर्नको लागि उत्साह प्राप्त गर्नुभएको छ र उनको जीवनीको केही ज्ञान पनि हासिल गर्नुभएको छ, जसले हामीलाई हाम्रो जीवनयापन गर्नको लागि पनि केही उत्साह दिदछ। अहिलेसम्म हामीलाई कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, भने कार्यक्रम ज्ञानमालामा म तपाईँलाई विद्यार्थीका लागि केही महत्वपूर्ण कुराहरू बताउनेछु। धेरै विद्यार्थीको एउटै गुनासो हुन्छ, राम्ररी पढ्नै सकिएन। राम्रो कलेज पढ्ने वातावरण भए पनि राम्रो नतिजा ल्याउन नसकेर विद्यार्थीहरू छटपटी परिरहेका हुन्छन्। राम्रो नतिजा ल्याउन पढ्ने बानी विकास गर्नुपर्छ। पढ्ने बानी विकास गर्नको लागि चाहिँ हामीले यी निम्न कुराहरू पालन गर्दा हुन्छ भनेर विज्ञहरूले भन्दछन्। 1 नम्बरमा एउटै समय र स्थानमा बसेर पढ्दा उत्तम हुन्छ। सकेसम्म पढ्न डेस्क अथवा टेबलको प्रयोग गर्नुपर्छ। डेस्क नभएमा पढ्ने निश्चित ठाउँ बनाउँदा राम्रो हुन्छ। दोस्रो कुरा, पढ्न बसेपछि अन्य कुरामा ध्यान दिँदै नदिनु हुँदैन। जस्तै कि इमेल हेर्ने, एसएमएस हेर्ने या कुनै सोसियल नेटवर्कका कुराहरू हेर्ने वा
टोलाएर बस्ने बानीले पढाइमा गति लिन सक्दैन। एकाग्र भएर जति समय सकिन्छ त्यति समय पढ्ने बानी पार्नुपर्छ। तेस्रो कुरा, पढ्न बस्नु अघि नै कति पढ्ने भनेर तय गर्नुपर्छ। जस्तै निबन्धका 2 पेज सक्ने वा गणितका 10 हिसाब गर्ने वा त्यस्तै अन्य कुराहरू, जुन प्रश्नोत्तरहरू गर्ने कुरा पनि। चौथो कुरा, धेरै ठूलो विषयलाई टुक्र्याएर पढ्नुपर्छ। अनि निबन्ध लेख्नु छ भने पहिले त्यसको मुख्य निचोड लेख्नुपर्छ, अनि पढ्ने विषयको टिपोट गरेर पनि सजिलो बनाउन सकिन्छ। पाँचौं कुरा, मानिसले सबै कुरा सम्झन सक्दैन, त्यसैले हरेक विद्यार्थीले प्रत्येक विषयको नोट बनाउँदा राम्रो हुन्छ। विद्यार्थीले चाहिएको बेला त्यसलाई उपयोग गर्न सक्छ। छैटौं कुरा, विद्यार्थीले पछिसम्म पनि सम्झनका निम्ति व्यावहारिक तरिकाले पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी अरू नै कुरामा सोचिरहेको हुन सक्छ, त्यसो गर्नु हुँदैन। पढाइमै एकाग्रताको प्रयास गर्नुपर्छ। अर्को कुरा छ, राम्रो आहार विद्यार्थीको शरीर र मस्तिष्कका लागि अत्यावश्यक छ। दैनिक 3 पटक अनिवार्य रूपमा भोजन गर्नुपर्छ र खाजा समेत छुटाउनुहुन्न। यसो गर्दा मात्रै आफ्नो पढाइ राम्रो गर्न सक्छ। धेरै सुक्खा खानेकुरा खानु हुँदैन। अनि अर्को कुरा, विद्यार्थीका लागि व्यायाम अनिवार्य छ। दैनिक कम्तीमा 20 मिनट व्यायाम गर्नुपर्छ। अर्को कुरा, जाँच दिइसकेपछि सो विषयलाई पूर्ण रूपमा बिर्सने, उत्तेजित अनि निराशा नहुने, दिमागलाई खाली गरी तनाव हल्का गर्ने, अर्को विषयको तयारीमा जुट्ने, तर यसबीच 1 वा आधा घण्टा एकान्तमा गई आनन्दित भावमा आराम गर्ने। यसो गर्नाले मस्तिष्कको तनाव कम भई रिचार्ज हुने गर्दछ। र मित्र, एकान्तको समय बिताउनु हामी क्रिस्चियनहरूको लागि पनि प्रभु येशू ख्रीष्ट सम्म नजिक जाने बाटो हुन्छ। अनि पवित्र आत्मा परमेश्वरसँग हामीले यस समय के गर्नुपर्ने हो भनी सोध्न सक्छौ, र उहाँले पनि हामीलाई मद्दत गर्नुहुन्छ। यसरी हामी तनावमुक्त पनि हुन सक्छौ र जाँच होस् या अन्य कुनै कुराको लागि पनि तयारी गर्न सक्छौ। अनि अर्को कुरा रहेको छ, विद्यार्थीले ध्यान दिनुपर्ने अर्को कुरा, परीक्षाका दिनहरूमा अनिदो नबस्ने, दिनमा नसुक्ने, अनि 5 घण्टा नियमित रूपमा राति सुत्ने, अन्यथा तनावको समस्या बढ्छ। अनि परीक्षामा आफू शान्त रहने, बितेका सबै कुरालाई सकारात्मक ढंगले सोच्ने। मित्र, यसरी यदि तपाईँ एक विद्यार्थी हुनुहुन्छ भने तपाईँले यी कुराहरूलाई पालन गर्दै एक सफल विद्यार्थी भएर विद्यार्थी जीवनलाई बिताउन सक्नुहुन्छ। र साथमा यो पनि नभुल्नुहोस् कि हामी विद्यार्थीहरूले पनि बाइबल पढ्नु एकदमै आवश्यक छ र ख्रीष्टीय सुप्रभुमा अगाडि बढ्नु आवश्यक छ। चाहे हामीले जस्तो सुकै विषयमा ज्ञान लिइरहेका किन नहौं, या शिक्षा लिइरहेका शिक्षामा बढ़िरहेका किन नहौं, हामीले बाइबल चाहिँ पढ्न बिर्सनु हुँदैन, किनभने जीवित परमेश्वरको वचन नै ज्ञानको शुरूआत हो। प्रिय श्रोता मित्र, अहिलेसम्म तपाईँले हामीलाई ज्ञानमाला कार्यक्रममा साथ दिइरहनु भएको लागि धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा स्वागत छ। यस समय हामी तपाईँलाई केही उखान र भनाई सुनाउनेछौ, किनभने नेपाली भाषा र साहित्यमा उखानहरूको अत्यन्त महत्वपूर्ण स्थान छ। उखान टुक्काहरूले नै नेपाली भाषा र बोलीचालीलाई अत्यन्त रसिलो, व्यङ्ग्यात्मक अनि अर्थपूर्ण बनाएको छ। त्यसैले हरेक व्यक्तिले बोलीचालीमा उखान, टुक्का र चुटकाहरूलाई प्रयोगमा ल्याएर भन्न खोजिरहेको कुरालाई यथार्थपूर्वक ढंगले तार्किक र मार्मिक बनाई भाषिक कलाको प्रयोग गरिरहेको पाइन्छ। अझ यस्तो भन्न सकिन्छ कि उखान टुक्काहरूले नेपाली भाषा र यसको प्रस्तुतिलाई छर्लङ्ग बनाउने मार्गदर्शनको भूमिका निर्वाह गरिरहेको हुन्छ। अनि जुनसुकै उमेर, समूह र पेसाको व्यक्तिको बोलीचालीमा उखान टुक्काहरू झुन्डिएकै हुन्छ। यसर्थ यस्ता मर्मस्पर्शी भाषिक गहनालाई जीवन्त रूप दिने र ज्ञान प्राप्त गराउने
उद्देश्य लिएर ज्ञानमाला कार्यक्रममा पनि केही उखान र भनाइहरू प्रस्तुत गर्न हामी चाहन्छौ र नियमित रूपमा हामी उखान र भनाई प्रस्तुत गर्नेछौ र कृपया यसलाई सुन्दै जानुहोला आगामी श्रृंखलामा पनि भनी चाहन्छौ। र आज चाहिँ हामी तपाईँलाई केही नेपाली उखानहरू बताउन लागिराखेका छौं, सुनाउन लागिराखेका छौं र यसलाई तपाईँले पनि आफ्नो भाषा या बोलचालीको क्रममा प्रयोग गर्न सक्नुहुन्छ र भाषालाई अझ प्रभावकारी बनाउन सक्नुहुन्छ। आउनुहोस् हामी नेपाली उखानहरूतिर जाउँ। अर्काको गहना लगाउनु नाक कान दुखाउनु, अर्काको आस गंगाको बास, अवसर आउँछ पर्खदैन, अघि हेर्नु एक बित्ता पछि हेर्नु तीन बित्ता, अर्खेली नगर्नु पुर्खेली नछोड्नु, अपुतालीको धन सय पटक गन, अल्छी तिग्रो स्वादे जिब्रो, अकबरी सुनलाई कसी लाउनु पर्दैन, अर्काको जन्ती आफ्नो हरन्ती, अंगालोको माया भंगालोको पानी। प्रिय मित्र, आजको लागि नेपाली उखान यति नै। र अब भने म तपाईँलाई केही विश्व प्रसिद्ध भनाइहरू प्रस्तुत गर्न चाहन्छु। घरमा पत्नी, विदेशमा विद्या, रोगमा औषधि र मृत्युमा धर्म नै साथी हुन् चाणक्य। ज्ञान धन भन्दा उत्तम हुन्छ किनकि ज्ञान बिना धनको रक्षा असम्भव छ। अलि सुख चाहनेले सधैँ आफूलाई सन्तुष्ट राख्नुपर्छ, सन्तोष नै सबभन्दा ठूलो सुख हो। गौतम बुद्ध। मानव मनभित्र एउटा यस्तो गुण छ जसले उचित अनुचित जुनसुकै कारणले भए पनि कसैलाई कसैले भोग्नु परेको दुःखप्रति प्रायजसो उदासीन रहँदैन। बीपी कोइराला। दर्जनको संगत छाडेर सज्जनको संगत गर, रात दिन पुण्य कमाऊ। कौटिल्य। श्रोता मित्र, आजको लागि विश्व प्रसिद्ध भनाई यति नै। अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला। र मित्र, कार्यक्रम ज्ञानमालामा अहिले भर्खर केही आदर्श विचार र उद्गार प्रस्तुत गर्यौं जसले कैयौं पुस्तालाई मार्गदर्शन गरिरहेको छ। एउटै उत्प्रेरक विचार र दर्शनले मानिसलाई लक्ष्यमा पुग्न सैद्धान्तिक साहस दिइरहेको हुन्छ। तसर्थ संसारका विश्व प्रसिद्ध व्यक्तिहरूको विश्व प्रसिद्ध भनाइहरू, माननीय उद्गारहरू पनि हामीले यस कार्यक्रममा समेटेका छौं। र मित्र, अहिलेसम्म हामीसँगै रहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोसिस गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ। यो समयमा यी दिनहरूमा हामीले पुरानो करारको घटनाहरू सुनाउने क्रममा परमेश्वर र अब्राहमको घटनाक्रमलाई सुनाइरहेका छौं र हामीले गएको श्रृंखलामा तपाईँलाई परमेश्वर र अब्राहम खण्डको घटनाहरूमा परमेश्वरको प्यारो साथी अनि सदोम र गमोरा शहरको सत्यानास सुनाइसकेका छौं। त भने हामी तपाईँलाई एउटै छोराको बलिदान सुनाउनेछौ र त्यसपछि हामी तपाईँलाई आगामी श्रृंखलामा इमानदारी नोकरको प्रार्थना सुनाउनेछौ। मित्र, आउनुहोस् एउटै छोराको बलिदान उत्पत्ति अध्याय 22 को घटना हेर्नतर्फ हामी लागौ। एउटै छोराको बलिदान उत्पत्ति अध्याय 22। परमेश्वरले अब्राहम र सारालाई एउटा सुन्दर बालकको दान दिनुभएको थियो। बालकको नाउँ इसहाक थियो। एउटा छोरा दुवैका आँखाको नानी झैं थियो। इसहाक पनि असल बालक थियो।
ऊ इमानदार र आज्ञाकारी थियो। परमेश्वर इसहाकबाट महान जाति खड़ा गर्नुहुन्छ। तारा झैं अनगिन्ती संख्यामा यो जाति पृथ्वीमा फैलिनेछ र समयमा यसै जातिबाट मुक्तिदाता ख्रीष्ट येशू प्रभुको जन्म हुनेछ भन्ने साँचो कुरामा अब्राहम र सारा खुशी थिए। इसहाक अब त जवान केटो भइसकेको थियो। उसमा कुनै गुणको कमी थिएन। एउटै छोरा हुनाले ऊ आमा बाबुको साह्रै प्यारो छोरा थियो। एक दिन परमेश्वरले अब्राहमलाई बोलाउनुभयो अनि भन्नुभयो, इसहाकलाई साथ लिएर पर्वतमा जाऊ, म बाटो देखाउँला। त्यहाँ तिमीले एउटा वेदी बनाऊ र तिम्रो छोराको बलिदान चढाऊ। जीवनमा अब्राहमले परमेश्वरका निम्ति धेरै सुन्दर वेदीहरू बनाएका थिए। असल असल भेडा र अन्न फलफूलका बलिदान चढाएका थिए। तर आज परमेश्वरले तिनको प्रिय छोराको बलिदान माग्नुहुँदैछ। अब्राहमले परमेश्वरलाई आफ्नो प्रिय छोराको बलि चढाउलान्। मित्र आउनुहोस्, हामी यस कुरालाई हेरौं। भोलिपल्ट अब्राहम एका बिहानै उठे, इसहाकलाई दाउराको बिटा तयार पार्न लाए, नोकरलाई हाँडीमा आगोको झरिलो फिलिङ्गोहरू हाल्न लगाए, बलि चढाउने एउटा छुरी बोक्न लाए, बाटोको लागि साबल गधामाथि लाद्न लाए। त्यसपछि अब्राहम दुई नोकर, छोरो इसहाक र वेदीका चीजबीज साथ परमेश्वरले देखाउनु भएको पर्वतको बाटो लागे। दिनभरि यात्रा गरे, साँझ पर्यो, बास बसे। दुई दिन यात्रा गरेपछि परमेश्वरले तेस्रो दिनमा वेदीको स्थान देखाउनुभयो। अब्राहमले वेदीका चीजबीज निकाले, इसहाकलाई बोक्न लगाए, नोकरहरूलाई पर्वतको फेदीमा राखी अब्राहम र इसहाक पर्वतको टुप्पातिर लागे। अब्राहम चुपचाप छोराको अघि अघि हिँडिरहेका थिए। तिनलाई छोराको साह्रै माया लागिरहेको थियो। इसहाक परमेश्वरले दिनुभएको हो भनेर तिनलाई थाहा थियो। तरै पनि संसारको माया मोहले तिनलाई तानिरहेको थियो। अब्राहम सोच्दै अघि बढ़िरहेका थिए। यसै बेला इसहाकले भने, बुबा, वेदीको निम्ति सबै कुरो झो गरिएको छ, तर बलि चढाउने पाठो कहाँ छ? इसहाकले सोध्यो, छोरा, पाठो परमेश्वरले नै जुटाउनुहुन्छ, जोगाड गर्नुहुन्छ। अब्राहमले भने, यस बेलासम्म बाबु छोरा परमेश्वरले देखाउनु भएको ठाउँमा आइपुगेका थिए। दुवैले त्यस ठाउँमा बलि चढाउने एउटा वेदी बनाए, दाउराको बिटा हाले। त्यसपछि उनले एक वचन नबोली छोरो इसहाकलाई डोरीले कसी वेदीको छेउमा लडाए, छुरी हातमा लिए। परमेश्वर तपाईँले दिनुभएको दान हो, सहर्ष बलि चढाउँदैछु, ग्रहण गर्नुहोस् भनेर इसहाकको शिर दबाएर घिचो रेट्न तिनी तयार भए। यसै बेला ए अब्राहम भनेर परमेश्वरले बोलाउनुभयो। म यहाँ छु, अब्राहमले उत्तर दिए। छुरी राख, तिमी मलाई सम्पूर्ण हृदयले प्यार गर्दो रहेछौ, मैले बुझे। भएको एउटै छोरा पनि बलि दिन तयार भयो, म साह्रै खुसी छु, परमेश्वरले भन्नुभयो। परमेश्वरले फेरि छोराको दान दिनुहुँदा अब्राहम कहाँसम्म खुसी भए होलान्, हामी कल्पना पनि गर्न सक्दैनौ। तिनले आफ्नो छोरालाई बन्धनबाट मुक्त गरे, वेदीबाट निकाले, हर्षले आफ्ना छोरालाई अंगालो हाले। तर अब्राहमसित वेदीमा बलि चढाउने फाल्टो कुनै कुरो थिएन। तिनी दुधारमा परे। त्यसपछि परमेश्वरले भन्नुभयो, अब्राहम, तिम्रो छेउको झाडीमा एउटा पाठो छ, त्यसलाई मारी बलिदान चढाऊ। परमेश्वरको आज्ञाअनुसार दुई बाबु छोराले पाठो मारी आनन्दसाथ होमबली चढाए, परमेश्वरले ग्रहण गर्नुभयो। त्यसपछि बाबु छोरा आनन्दसाथ वेदीको ठाउँबाट पर्वतको फेदीमा ओर्ले। अब्राहमले परमेश्वरलाई आफ्नो प्यारो छोराको बलिसम्म चढाउन तयार भए। बदलामा परमेश्वरले अब्राहमलाई छोराको दान साथ प्रशस्त आशिष दिनुभयो। प्रिय मित्र, उत्पत्ति अध्याय 22 रहेको एउटै छोराको बलिदान शीर्षकको बाइबल घटना यतिमै टुङ्गिएको छ र आशा छ तपाईँले परमेश्वरप्रति आज्ञाकारी हुँदाखेरि के हुन्छ भन्ने विषयमा
अवश्य पनि सिक्नु भएको छ, ज्ञान प्राप्त गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु। प्रिय मित्र, हामी तपाईँलाई यस कार्यक्रमको अर्को श्रृंखलामा इमानदारी नोकरको प्रार्थनालाई सुनाउनेछौ, जुन हामीले उत्पत्ति अध्याय 24 पद 1-28 पाउँदछौ। र अहिलेसम्म हामीलाई यस कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। अहिलेसम्म हामीलाई यस कार्यक्रममा साथ दिनुभएकोलाई धन्यवाद। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागु औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागु औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशु ख्रिष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रिष्ट येशुको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रिष्ट येशुले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशु ख्रिष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई तिर उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी साँचो ईश्वरसँग जोडिएको सम्बन्धले हाम्रो जीवनमा पार्ने प्रभावको विषयमा हेर्नेछौ। प्रिय श्रोता, संसारका मानिसहरूसँग संसारको धन मान इज्जतसँग जोडिएको सम्बन्धले हामीलाई छेडिक आशा भरोसा सुरक्षा र मान सम्मान बढाउँदछ, जुन कुराले हामीलाई खुशी प्रदान गर्दछ। अनि जब ती सबै कुराहरू एकपल्ट हाम्रो जीवनबाट खस्किँदै जाँदछन्, त्यो समयमा हामीलाई निराशा, एक्लोपन, उदासीनता र जीवनप्रति नै कटु तिक्तता उत्पन्न गराउँदछ। आउनु श्रोता, आज हामी विशेष गरेर साँचो परमेश्वरसँगको सम्बन्धले हाम्रो जीवनमा कस्तो प्रकारको प्रभाव पार्दछ आदि इत्यादि विषयको सिरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि म प्रवचन साईको तर्फबाट हार्दिक नमस्कार तथा जय मसीह। आजको यो एपिसोडमा फेरि पनि म प्रस्तुत भएको छु। तपाईँहरूको निम्ति हामीले चाहेको के हो र तपाईँहरूको निम्ति परमेश्वरको चाहना के हो, परमेश्वर येशु ख्रिस्टले हामीहरूको जीवनमा के गर्न सक्नुहुन्छ, यो बारे आजको सन्देशमा हामी प्रस्तुत गर्नेछौ। श्रोता, पवित्र आत्मा परमेश्वर तपाईँ र मलाई एकदमै प्रेम गर्नुहुन्छ। सर्वशक्तिमान ईश्वर तपाईँ र मलाई उहाँको साथमा राखेर शान्ति, उद्धार र मुक्ति सहितको आशीर्वाद दिन चाहनुहुन्छ। ईश्वरले कहिले पनि कसैको कुभलो चाहनुहुन्न र ईश्वरले कहिले पनि उहाँको नाउँमा कसैलाई मारेको पनि चाहनुहुन्न। तर यो धरतीमा धेरै यस्ता आत्माहरू छन् जसले कसैलाई मारेर भए पनि आफू खुशी रहने, कसैको बलि खाएर भए पनि आफू खुशी रहने प्रयत्न र चाहना गरिरहन्छन् र त्यसैलाई साथ दिएर हाम्रा सिधा जसका आत्मिक आँखा खुलेका छैनन्, आत्मिक अन्धा दाजुभाइ तथा दिदीबहिनीहरूले विभिन्न प्रकारका पशुहरूलाई, विभिन्न प्रकारका प्राणीहरूलाई हत्या गरेर, बलि गरेर तिनीहरू ईश्वरको नक्कली रूप देखाएर मागिरहेका आत्माहरूलाई अथवा झारिएका स्वर्गदूतहरूलाई पोसाइरहनु भएको हुन्छ। यो कुरा धेरै जसलाई थाहा नहुन सक्छ र सहजै हामीले कल्पना गर्न सक्छौ, के तपाईँ र हाम्रा पवित्र सृष्टिकर्ता कसैलाई उहाँको नाउँमा हत्या गरेको खुशी हुनुहुन्छ होला त? उहाँको नाउँमा कसैको रगत बगाउनु उहाँको निम्ति राम्रो कुरा होला त? यो कुरा तपाईँ हामीले बुझ्नु पर्दछ। आदरणीय मित्र, तपाईँहरूका बीचमा सधैँ यस्तै कुराहरूको बारेमा पवित्र धर्मशास्त्र बाइबलबाट हामी वचनहरू ल्याउँदथ्यौं, तर आज भने मेरो व्यक्तिगत इच्छा यो सुसमाचार सबैका लागि कार्यक्रम सुन्ने हरेक व्यक्ति र सुन्न नपाएका हरेक व्यक्तिहरूको निम्ति पनि मेरो चाहना के छ, यो कुरा म यहाँहरूका अगाडि प्रस्तुत गर्न गइरहेको छु। श्रोता, जुन कुरा ईश्वरीय वाणी वचनबाट म प्रस्तुत गर्न चाहदछु, जुन कुरा ईश्वरले मेरो निम्ति चाहनु भएको थियो, त्यही कुरा मैले पनि यहाँहरूका निम्ति चाहेर आज यो पवित्र धर्मशास्त्र बाइबलको एफिसी भन्ने पुस्तकको 3:14-21 ईश्वरीय वचन लिएर आएको छु। यहाँनिर पवित्र परमेश्वरको अगुवाईमा पवित्र आत्माको शक्तिद्वारा, प्रेरणाद्वारा आएको वचनले यसरी सारा मानव जातिलाई भन्नुभएको छ, यसै कारण म पिताको सामने आफ्ना घुँडा टेक्दछु, जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन्, विश्वासद्वारा ख्रिस्ट तिमीहरूका हृदयमा बास गरून् र प्रेममा जरा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाई, लम्बाई, उचाई र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक र ज्ञानलाई मात गर्ने ख्रिष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। परमेश्वरको महिमा होस्। आदरणीय श्रोता, ईश्वरीय वाणीहरू हामीले हेर्यौं, अब यसलाई अलिकता व्याख्या गरेर हेर्नेछौ। श्रोता, तपाईहरू र म एकै ईश्वरका सन्तान हुँ, म सधैँ भनिराखेको छु, गाउँ गाउँ टोल टोल र हरेक फरक शहरका फरक ईश्वर होइनन्, हरेक फरक शहरका एउटै ईश्वर हुन्छन्, हरेक फरक व्यक्ति, फरक जाति, फरक धर्म, फरक संस्कृतिका मानिसहरूका ईश्वर भने एउटै हुन्छन्। तर ती एउटा मात्र सत्य ईश्वरलाई चिन्न नसकेको कारण मानिसहरूले आज गाउँ गाउँ टोल टोलका फरक ईश्वर बनाएर तिनीहरूका सामने ढोगिराखेका छन्। आदरणीय मित्र, यो कुरा पक्कै पनि ईश्वरलाई मन परेको छैन, किनभने ईश्वर एक मात्र हुनुहुन्छ, उहाँले हामी सबै उहाँका छोरा छोरीहरूलाई अति प्रेम गर्नुहुन्छ र उहाँलाई मात्रै आराधना गरेको, उहाँलाई मात्रै ईश्वरको रेस्पेक्ट गरेको चाहनुहुन्छ, किनभने उहाँसँग सिस्टम छ, उहाँसँग एकदमै मिलाएको सिस्टम छ। ईश्वरलाई ईश्वर मान्ने, दैत्यलाई दैत्य मान्ने, देवतालाई देवता मान्ने, पशुलाई पशु मान्ने, ताराहरूलाई ताराहरू मान्ने, ग्रहहरूलाई ग्रहहरू मान्ने, ढुङ्गालाई ढुङ्गा मान्ने, पानीलाई पानी मान्ने। श्रोता, यदि तपाईँ र मैले ढुङ्गालाई पानी मान्यौ, पानीलाई ढुङ्गा मान्यौं, ग्रहलाई तारा मान्यौं, तारालाई ग्रह मान्यौं, अक्सिजनलाई कार्बन डाइअक्साइड मान्यौं, कार्बन डाइअक्साइडलाई अक्सिजन मान्यौं, यो अयथार्थ भ्रम, यो झुटको खेती यदि तपाईँ र मैले गर्यौं भने ईश्वर पक्कै पनि खुसी हुनुहुन्न। त्यसैले मैले सधैँ भन्ने गर्छु, रियालिटी र सिस्टम फरक छ। संसारमा विभिन्न प्रकारका सिस्टमहरू हामीले लागू गरेका हुन सक्छौ, त्यसमा रियालिटी भने फरक छ, सत्यता भने फरक छ। सत्यता कसरी थाहा पाउने त, त्यो सिस्टमलाई कसरी जाँच्ने भन्ने कुरा तपाईँ र मैले येशु ख्रीष्टले पवित्र शास्त्र बाइबलमा दिएको वाणीहरू सुन्नै पर्छ, बुझ्नै पर्छ, पढ्नै पर्छ। र पवित्र आत्मा परमेश्वर जो यो धरतीमा येशु बनेर आउनुभएको थियो, उहाँलाई हाम्रो हृदयमा, हाम्रो जीवनमा निमन्त्रणा गर्नै पर्छ। तब मात्रै हाम्रा आत्मिक आँखा खोल्दछन्, नत्र भने हामी आत्मिक अन्धोपन हुन्छौं। मानिसका शारीरिक आँखाले भने देखिरहेका हुन्छन्, तर आत्मा ईश्वरलाई देख्ने, बुझ्ने, चिन्ने र आदर गर्ने आत्मिक आँखा भने खोलिसकेका हुँदैनन्। र उमेर ढल्किसकेको मानिसलाई तपाईँका आँखा खोलेका छैनन् भन्दा उहाँलाई रिस उठ्न सक्ला, जवान मानिसलाई तपाईँका आत्मिक आँखा खोलेका छैनन् भन्दा रिस उठ्न सक्ला। तर श्रोता, आत्मिक आँखा भनेका के हुन्, शारीरिक आँखा भनेका के हुन्, हामीले बुझ्नु पर्दछ। शारीरिक आँखा भनेका हाम्रा शरीरमा भएका यी नर्मल आँखाहरू हुन् भने आत्मिक आँखा खोल्नु भनेको सत्य आत्मा ईश्वर को हुनुहुन्छ, उहाँलाई कसरी आदर गर्न सकिन्छ, उहाँलाई आदर गर्दा के गर्नुपर्छ, र यो धरतीमा भएका विभिन्न करोडौं आत्माहरू को हुन् र यिनीहरू हामीसँग के साइनो पर्छन्, हामीले यिनीहरूलाई कस्तो आदर गर्नुपर्छ, या माया गर्नुपर्छ, या रिजेक्ट गर्नुपर्छ, या स्वीकार गर्नुपर्छ, यो कुरा छर्लङ्ग देख्न सक्ने व्यक्तिलाई नै आत्मिक आँखा खुलेको व्यक्ति भनिन्छ। त्यसैले श्रोता, जबसम्म पवित्र धर्मशास्त्र बाइबल पाठ गर्दैनौ, जबसम्म पवित्र आत्मा परमेश्वर येशु तपाईँ र मेरो जीवनमा आउनुहुन्न, तपाईँ र मेरा आत्मिक आँखा खोलेका हुँदैनन्। यो कुरालाई विश्वास गर्नुहोस्, अनर्थ नलिनुहोस्। आदरणीय श्रोता, तपाईँलाई मैले जे पा त्यही बोलेर बहकाउनु र तपाईँबाट मैले केही पनि कमाउनु छैन। श्रोता, मसँग प्रशस्तै आफ्नो जिन्दगी भरि पुग्ने सम्पत्ति कमाउने क्षमता ईश्वरले दिनुभएको छ। मलाई जुन दिल दिमाग दिनुभएको छ, जुन हात खुट्टा दिनुभएको छ, जुन ज्ञान बुद्धि दिनुभएको छ, जुन मलाई क्षमता दिनुभएको छ, त्यसले मैले बिहान बेलुका रोजी रोटी कमाउन सजिलै सक्छु। मलाई यो हिम्मत छ कि ईश्वरले मलाई अशक्त बनाउनु भएको छैन, मैले यो धरतीमा जे पनि गरेर खान सक्छु। तर यही नै ईसा मसीहको सन्देश बाँड्न नै मैले किन चुने त भने, यहाँ उद्धार र मुक्ति सहितको आशिष छ, यहाँ स्वर्गीय रहस्य सहितको पृथ्वीको रहस्य बुझिन्छ, यहाँ साइन्टिफिक कुराहरूदेखि लिएर थियोलोजिकल कुराहरू जानिन्छ, अथवा ईश्वर शास्त्रका कुराहरू देखेर ज्ञान विज्ञानका कुराहरू समेत बुझिन्छ। श्रोता, धरतीमा हामीहरू धेरै यस्ता व्यक्तिहरू छौ जहाँ ज्ञान बुद्धि कमाउँछौ र इज्जत पनि कमाउने प्रयास गर्छौ, कमाउँछौ र धन दौलत कमाएर घर परिवार पालेर धरतीमा सुख शैल गरेर बाँच्छौ। तर एउटा मुख्य पाटो त्यहाँनिर छुटेको हुन्छ, त्यो पाटो हो आत्मको मुक्ति र मोक्ष। धर्मशास्त्रहरू अध्ययन गरेर हामी हेर्यौं भने यसको निचोडमा यो पाउनेछौ, मानिसहरूको शरीर भन्दा आत्मा बढी महँगो छ र त्यो आत्मालाई स्वर्गमा पठाउने हामी सबैको परिकल्पना हुनु पर्दछ। स्वर्गमा पठाउनलाई एक मात्रै बाटो छ, एक मात्रै नाम छ, त्यो हो ईसा मसीहको नाम, जो यो धरतीमा सबै मानिसका पाप क्षमाको निम्ति आएर बलि हुनुभयो र मृत्युलाई समेत जितेर तीन दिन पछि चियानबाट त्यो शरीरसँगै बौडी उठेर सबै स्वर्ग र नरकको रहस्य बताइदिनुभयो। त्यसैले आदरणीय मित्र, म मेरा पिताको सामने घुँडा टेक्दछु, जसरी प्रेरित तथा विद्वान पावलले भन्नुभयो एफिसीका मानिसहरूको निम्ति, त्यसरी नै आज म यो नेपाल देशका सम्पूर्ण मेरा आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका निम्ति मेरा परमेश्वर पिताको अगाडि मेरा मुक्तिदाता येशूको नाउँमा घुँडा टेक्दछु, जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। यस धरतीमा येशूलाई मान्ने मानिस होस् या येशूलाई इन्कार गर्ने मानिस होस्, ती येशूले नै हरेक मानिसको नाम राख्नु भएको हो, जन्म दिनु भएको हो, किनभने येशू नै ईश्वर हुनुहुन्छ। येशू यो धरतीमा एक पटक हामी पापी मानिसहरूको निम्ति पवित्र बलि बनेर पवित्र आत्माको शक्तिद्वारा कन्या मरियमको गर्भमा गर्भधारण भएर यो धरतीमा जन्मिनु भयो र उहाँको जन्म भन्दा हजारौं वर्ष पहिला उहाँको जन्मको बारेमा भविष्यवाणी भएको थियो। खुद उहाँ जन्मिसकेपछि पनि उहाँले आफ्नै मृत्युको घोषणा गर्नुभयो र तीन दिन पछि फर्केर आएर मैले तिमीहरूसँग कुरा गर्नेछु भन्ने कुरा समेत उहाँले घोषणा गर्नुभयो र त्यो सत्य इतिहास रचेर पनि जानुभयो। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनी तथा आमा बुवा, जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको अथवा हरेक प्राणीको नाउँ राखिएको छ भनेर एफिसी 3 अध्यायको 15 पदमा क्लियर लेखेको छ। त्यसैले आदरणीय श्रोता, म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन्। पवित्र आत्मा परमेश्वर येशू ख्रीष्टले तपाई हरेक व्यक्तिलाई उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले, भनाएको मतलब उहाँको वास्तविकता बुझेर उहाँलाई महिमा गर्ने त्यो सत्य ज्ञान तपाईँ र ममा आएर त्यो ज्ञानद्वारा उहाँको महिमा गर्न सकिने शक्तिले उहाँका आत्माद्वारा अथवा उहाँको पवित्र आत्माद्वारा भित्री मनुष्यत्वमा तपाईँहरूलाई शक्तिशाली पार्नु भएको होस्, म यो कामना गर्दछु। प्रभु येशू ख्रीष्टको नाउँमा, सृष्टिकर्ता परमेश्वरको चरणमा तपाईँ र म हरेक व्यक्तिको निम्ति म आज यसै सुसमाचार सबैका लागि कार्यक्रम मार्फत म प्रार्थना गर्दछु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन्। तपाईँ र मलाई परमेश्वरको पवित्र आत्माले भित्री शक्तिमा भित्री असल मनुष्यत्व भरेर तपाईँ र मलाई शक्तिशाली बनाउनु भएको होस्। बाहिरी धन पैसाको शक्ति होइन, बाहिर नाम कमाएको शक्ति होइन, बाहिरी सेना प्रहरीहरूको बडीगार्ड राखेको शक्ति होइन, संसारी तोप र बमहरू बनाएको शक्ति होइन, कि जीसस क्राइस्टको असल र नमुनाको मनुष्यत्व अथवा भावनाले तपाईँ र मलाई एउटा संसारको सभ्य र असल मनुष्यत्व अथवा व्यक्तित्व ईश्वरको कृपाले दियोस् र त्यसैमा तपाईँ र म शक्तिशाली हुन सकौ भनेर म आज तपाईँ र मेरा उद्धारकर्ता येशू ख्रीष्टको जीवित अनि पवित्र नाममा प्रार्थना गर्दछु। आदरणीय श्रोता, यो प्रार्थना कसरी हाम्रो हृदयमा आउँछ, कसरी हामीले प्राप्त गर्न सक्छौ त? यो शक्ति, यो सामर्थ्य, यो ज्ञान र यो शक्ति कसरी तपाईँ र मैले प्राप्त गर्न सक्छौ भन्ने कुरा म केही क्षणमा बताउनेछु। त्यो भन्दा अगाडि यहाँहरूका बीचमा परमेश्वर येशु ख्रिस्टको नाउँमा तपाईँ र मलाई जन्म दिनुहुने सृष्टिकर्ता परमेश्वरको महिमाको लागि एउटा भजन प्रस्तुत गर्न गइरहेको छु।

आधुनिक श्रोता, यो भजनले ईश्वरको महिमा गरोस् र तपाई र म अथवा यो धरतीमा धेरै आमा बुवा दाजुभाइ दिदीबहिनीहरू आफ्नो शरीरलाई दुःख कष्ट दिएर आफूले दुःखको साथ कमाएको धन पैसालाई खर्च गरेर हामी मानव जातिको लागि ईश्वरले आहाराको रूपमा दिनुभएका फलफूलहरू अथवा पशु पंक्षीहरूलाई हत्या गरेर काट मार गरेर हामीले हाम्रा कल्पना अनुसार सोचेका हाम्रा भावना र सोचमा जस्तो कल्पना गरेर बनाएका ईश्वरहरूलाई हामी खुसी पार्ने प्रयास गरिरहेका छौ। तर श्रोता, धर्मशास्त्रहरू अध्ययन गरेर यसको वास्तविक गहिराईमा पुग्यौं भने धन पैसा खर्च गरेर कुनै पशु पंक्षीको बलि गरेर कुनै डाँडाको टुप्पामा पुगेर अथवा नदीको किनारमा डुबुल्की मारेर हाम्रा पाप र अधर्म धोइने रहेनछन्। एकमात्र ईश्वरको महान योजनामा जीसस क्राइस्ट यो धरतीमा आउनुभयो र उहाँको महाबली भयो। त्यो महाबलीमा विश्वास गर्ने र ती महाबलीको नाम ईसा मसीहको नाममा आफ्ना पाप पश्चाताप गरेर झुक्ने र अब रहल जीवन येशूको नाउँ पुकारेरै ईश्वरलाई प्रार्थना गर्ने निर्णय गर्ने व्यक्तिले मात्रै मुक्ति र उद्धार पाउने रहेछ। यो कुराको रहस्य दिन प्रतिदिन खुल्दैछ र दिन प्रतिदिन यसमा परमेश्वरले चुनिएका शुद्ध पवित्र असल र उहाँको चुनावमा उहाँको सेलेक्सनमा परेका आधुनिक दाजुभाइ तथा दिदीबहिनीहरू आइरहनु भएको छ। यो क्रम भइरहनेछ जबसम्म संसारका हरेक जिब्रोले हरेक ओठले येशूको नाम पुकारिदैन, जबसम्म धरतीका हरेक घुँडाहरू येशूको अगाडि टेकिदैनन् तबसम्म यो काम जारी रहनेछ। अर्कोतर्फ स्वर्गबाट झारिएको त्यो डियाबलस जसले 33 करोड आत्माहरूलाई लिड गरिरहेको छ यो संसारमा, ती सत्य ईश्वर येशूको नाम पुकार्ने मानिसहरूको खिलाफमा विभिन्न योजनाहरू रचिरहेको छ, विभिन्न त्यस्ता योजनाहरू बनाइरहेको छ ताकि त्यस्ता पवित्र मानिसहरू जसलाई येशूले चुन्नुभयो, जसलाई येशूले शुद्ध र पवित्र बनाउनुभयो, ती मानिसहरूलाई फेल गराउन सकौं र तिनीहरूलाई विफल पार्न सकौं। तर आदरणीय मित्र, विजय परमेश्वरमा हुन्छ, येशूको नाउँमा। तर स्वर्गबाट सजायमा परेर यो धरतीमा झरेका जो डर त्रासका साथमा झार जंगलमा बसेका हुन्छन्, ढुङ्गा माटोमा बसेका हुन्छन्, खोला खोल्सामा बसेका हुन्छन्, ती आत्माहरूले कहिले जित्न सक्ने छैनन्, तिनीहरू अलरेडी हारिसकेका छन्। त्यसैले श्रोता, तपाईँ र मैले शक्तिशाली र विजयका परमेश्वर येशूलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नु पर्दछ, त्यही होस् भन्ने चाहना म गर्दछु। त्यसैले पवित्र आत्मा परमेश्वर येशू ख्रिस्टले तपाईँ र मेरो भित्री मनुष्यत्वमा उहाँको आत्माद्वारा शक्तिशाली पारुन् र अब त्यो शक्ति प्राप्त गर्नलाई तपाईँ र म विश्वासद्वारा अगाडि बढ्न सक्छौ। विश्वासद्वारा ख्रिस्ट तिमीहरूका हृदयमा बास गरून् र प्रेममा जरा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाई लम्बाई उचाई र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक। श्रोता, मेरो व्यक्तिगत जीवनमा हेर्ने हो भने मैले जबसम्म येशू ख्रिस्टलाई आफ्नो जीवनमा निमन्त्रणा गरिन, मलाई त्यस्तो खालको शक्ति थिएन जसले आफ्नो लम्बाई चौडाई उचाई गहिराई अथवा आफ्नो जीवनको वास्तविकता आफूले गरेका कामहरूको मूल्याङ्कन गर्न सक्दैनथे। जे गरेको सबै सन्तहरूसँग चौडाई लम्बाई उचाई र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक। श्रोता, मेरो व्यक्तिगत जीवनमा हेर्

त्यसको रिजल्ट भने अन्तमा खराब हुन्थ्यो र दिन प्रतिदिन असफल र असन्तुष्टिको जीवन हुन्थ्यो। तर जब उद्धारकर्ता र मुक्तिदाता जीवनमा आउनुभयो त्यसपछि जीवनले एउटा नयाँ मोड लग्यो। श्रोता, हरेक व्यक्तिको जीवनमा आशिषले भरपूर भएको नयाँ मोड आओस् भन्ने इच्छा ईश्वर गर्नुहुन्छ। त्यो इच्छा म पनि गर्दछु। सबै सन्तहरूसँग, धार्मिक व्यक्तिहरूसँग अथवा ईसा मसीहको नाममा पाप क्षमा भएका व्यक्तिहरूसँग हामीहरू त्यो सत्यता, त्यो वास्तविकता बुझ्न सकौ र यहाँहरू सबैले त्यो बुझ्न सकोस् भन्ने चाहना म गर्दछु र ज्ञानलाई मात गर्ने ख्रिष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। आदरणीय श्रोता, यहाँहरूका बीचमा म उहाँको जीवित वचनलाई उद्धृत गर्दै यो मेरो कामना गर्न चाहन्छु कि प्रभु येशू ख्रिस्टको प्रेमलाई चिन्न सक्नु भएको होस्, ताकि उहाँको सारा पूर्णताले भरिपूर्ण हुन सकोस्। नत्र भने यो धरतीमा भएको धन पैसाले सन्तुष्टि दिन सक्ने छैन, यो धरतीमा भएको ज्ञान बुद्धिले पूर्ण सन्तुष्टि दिन सक्ने छैन, यो धरतीमा भएको इज्जत मानले हामीलाई पूर्ण सन्तुष्टि दिन सक्ने छैन। जे जति धरतीमा हामीले प्राप्त गरे तापनि हामीलाई पूर्ण रूपले सेटिस्फाइड अथवा सन्तुष्टि अथवा पूर्णतामा ढुक्कता प्राप्त गर्न सक्ने छैनौ। जबसम्म तपाईँ र मेरो हृदय येशू ख्रिस्टले भरिँदैन, जबसम्म तपाईँ र मेरा आत्मिक आँखा खोलिँदैनन्, जबसम्म सत्य ईश्वरतिर हामी फर्कँदैनौ, जबसम्म हामी निर्जीव चीज र स्वर्गबाट झारिएका आत्माहरूलाई ईश्वर भन्दै, पशु पन्छीलाई ईश्वर भन्दै, बोट बिरुवाहरूलाई ईश्वर भन्दै ईश्वरको अपमान गरिरहन्छौ, तबसम्म हाम्रो त्यो हृदयको कुना जहाँ ईश्वरको पवित्र आत्माले मात्रै भरिन सक्छ त्यो खाली नै हुन्छ। त्यसैले आदरणीय मित्र, मेरो लागि नभएर, हाम्रो लागि नभएर हरेक यहाँहरूले आफ्नै सन्तुष्टि, आफ्नै आशीर्वाद, आफ्नै मुक्ति, आफ्नै मोक्षको लागि येशू ख्रिस्टको बारेमा जान्ने, येशूका नाममा पाप पश्चाताप गर्ने, येशू ख्रिस्टलाई आफ्ना प्रभु र मुक्तिदाता भनेर स्वीकार्नुहोस् भनेर यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत म अनुरोध गर्न चाहन्छु। यो मैले भनिसके मेरो लागि होइन, यहाँको लागि। यसको हिसाब मैले स्वर्गमा, यसको फल मैले जुन दिन यो धरती छोड्छु मैले त्यो पाउनेछु। ईश्वरले यसको हिसाब राख्नु भएको हुन्छ। त्यसैले आदरणीय मित्र, तपाईँ र म परमेश्वरको महानता र उहाँको शुद्धता, उहाँको आशीर्वाद, उहाँको कृपाले भरिपूर्ण हुन सकौ, यो मेरो कामना छ, जुन येशू ख्रिस्टको कामना पनि हो। उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। तपाईँ र मैले साँचो सत्य ईश्वर जो येशू बनी यो धरतीमा आउनुभयो, जसले सबै राजा महाराजा, सबै देवी देवता, सबै दैत्य दानव, सबै महामानव र भगवानहरू हरेकको वास्तविकता खुलाइदिनुभयो र ईश्वरीय संसार र मानवीय संसार, भौतिक संसार र आत्मिक संसारलाई छलङ्ग पारिदिनुभयो, त्यो कुरामा लगनशील हुने, त्यो कुरामा झुक्ने, त्यो कुरा प्रति इन्ट्रेस्टेड हुने हरेक व्यक्तिका आज आत्मिक आँखा खोलेका छन्। त्यो व्यक्तिले संसारको इज्जत मान धन दौलतलाई कुनै मूल्यको मान्दैन, जति मूल्यमान स्वर्गीय उद्धार र मुक्ति छ जुन येशू ख्रिस्टमा पाप पश्चातापद्वारा प्राप्त गर्न सकिन्छ, येशू ख्रिस्टमाथि विश्वास गरेर प्राप्त गर्न सकिन्छ। त्यसैले आदरणीय मित्र, परमेश्वरको जीवित वचनद्वारा म यो घोषणा गर्न चाहन्छु, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। तपाईँ र हामीले जुन हाम्रो जीवनभरि प्राप्त गर्ने लक्ष्य लगेका छौँ, विभिन्न सफलताहरू हासिल गर्ने लक्ष्य लगेका छौँ, त्यो एकै क्षणमा अथवा त्यो भन्दा धेरै ठूलो सफलता र उपलब्धि, हामीले चिताएको भन्दा पनि ठूलो सफलता र उपलब्धि परमेश्वर सृष्टिकर्ताले उहाँको एकलौटे पुत्र अथवा बलिदानको निम्ति जन्माउनु भएको ईसा मसीहको नाउँमा गर्न सक्नुहुन्छ। तर तपाईँ र मैले ती साँचो ईश्वरको बारेमा बुझ्नु पर्यो र ती साँचो बलिदान मुक्तिदाता येशूको नाउँमा पाप पश्चातापको प्रार्थना गर्नु पर्यो। हामीले त्यो विश्वास, आशीर्वाद,
त्यो शान्ति, त्यो भरपूर जीवन अथवा प्रशस्तताको जीवन।

0: जीवन जो हामीले सोचे भन्दा पनि धेरै छ त्यो प्राप्त गर्नेछौ। त्यसैले आदरणीय श्रोता, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। परमेश्वरले यहाँहरू सबैलाई आशीर्वाद दिनुभएको होस्। हस् नमस्कार। जय मसीह येशू ख्रिस्टको नाममा आमेन।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनमा भनिए जस्तै ईश्वरसँग जोडेको हाम्रो सम्बन्धले संसार भन्दा फरक परिणामहरू हामीले प्राप्त गर्दछौ, जुन परिणामले हामीलाई आत्मसन्तुष्टि र शान्ति दिदछन्। प्रिय श्रोता, आउनुहोस् यही समयबाटै हामीले सत्य ईश्वरसँगको सम्बन्धलाई बलियो र दृढ बनाऊ, जुन सम्बन्धले तपाईँ हाम्रो जीवनलाई संसारका हरेक जोखिम र खतराहरूबाट हामीलाई छ। साथै हाम्रो जीवनमा असम्भव लागेका र चुनौतीपूर्ण कार्यहरूमा उहाँको साथले हामी विजय प्राप्त गर्नेछौ। अनि यी कुराहरू यहाँको माझमा भनिरहँदा ईश्वरसँग कसरी सम्बन्ध स्थापना गर्ने त भन्ने जिज्ञासा यहाँको मनमा उत्पन्न भयो होला। श्रोता, हामीले हाम्रा हरेक कार्यक्रमहरूबाट भन्दै आइरहेका छौ, उहाँसँग गरेको प्रार्थना र उहाँको वचनको अध्ययन नै परमेश्वरसँगको सम्बन्धको एक बलियो आधार हो। यसकारण ईश्वरसँग सम्बन्ध जोड्नको लागि सर्वप्रथम तपाईँले आफ्नो पापहरूलाई स्वीकार गरेर येशू ख्रिस्टमा पश्चातापको प्रार्थना गर्नु आवश्यक छ, अनि साथसाथै उहाँलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ताको रूपमा स्वीकार गर्नु आवश्यक छ। प्रिय श्रोता, हामी कुनै मन्दिर, मस्जिद, चर्च, गुम्बा गएर मानिसका हातका प्रतिमूर्तिहरूलाई पुजेर हामीले साँचो सत्य परमेश्वरसँग असल सम्बन्ध जोड्न सक्दैनौ। तर जब हामीले येशू ख्रिस्टलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ताको रूपमा स्वीकार गर्छौ, उहाँसँग प्रार्थना गर्यौं अर्थात आफ्ना मनका कुरा राख्यौं वा कुराकानी गर्यौं भने तपाईँको प्रार्थनालाई उहाँले सुन्नुहुनेछ र तपाईँको जीवनमा तपाईँलाई अगाडि बढाउन उहाँ तपाईँको मार्गदर्शकको रूपमा तपाईँसँग रहनुहुनेछ। र फेरि पनि म यहाँलाई जानकारी गराउन चाहन्छु कि उहाँसँग सम्बन्ध जोड्नको लागि पहिलो स्टेप चाहिँ, यदि तपाईँले येशू ख्रिस्टलाई आफ्नो जीवनमा एकमात्र ईश्वर र मुक्तिदाताको रूपमा स्थान दिनुभएको छैन भने यही समय उहाँलाई आफ्नो जीवनमा स्थान दिनुहोस्। आफ्ना सबै पाप र अधर्मको निम्ति क्षमा र पश्चाताप सहित नयाँ जीवनको उहाँमा पुकारा गर्नुहोस्, अनि उहाँले तपाईँको पुकारा सुन्नुहुनेछ। त्यसपछि चाहिँ पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नुहोस् अनि आफ्नो दैनिक जीवनमा प्रार्थना गर्दै उहाँको वचन र आज्ञामा रहँदै जिउनुहोस्। प्रभु येशूले तपाईँलाई निरन्तर रूपमा वचनमा भने जस्तै संसारको जीवनमा आशिष दिँदै डोराउनुहुन्छ नै, अनि तपाईँको मृत्यु पछि उहाँले तपाईँलाई स्वर्गीय राज्यमा उहाँसँगै बस्न तपाईँलाई अनुमति दिनुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ। कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-833 र हाम्रो मोबाइल नम्बर रहेको छ 98-587-4054 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई न्यानो अभिवादन, साथै जयमसी। म अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि एउटा विषयलाई चर्चा गर्नेछौ। आज पनि हामी परमेश्वरको वचनबाट सिक्ने प्रयास गर्नेछौ, अनि आज जुन विषयमा मैले तपाईँसँग छलफल गर्न गइराखेको छु, जुन विषयमा हामीले परमेश्वरको वचनबाट सिक्न गइराखेको छ, अनि यो वचन आफैमा शक्तिशाली छ। प्रियहरू, यो वचन आफैमा एकदमै अर्थपूर्ण छ। प्रियहरू, अनि यो समय हामी पहिलो पत्रुसको पत्रबाट हेर्नेछौ, अनि पहिलो पत्रुस र दोस्रो पत्रुस कसले लेखे भन्दै गर्दा तपाईँहरू मलाई थाहा छ, यीशु ख्रीष्टको पहिलो चेलाले। अनि पहिलो कुरा चाहिँ हाम्रो जीवनमा सबै कुरा एकदमै महत्वपूर्ण लाग्छ हामीलाई। प्रियहरू, अनि यो पहिलो येशु ख्रीष्टको चेलाले लेख्नु भएको पहिलो पत्रुसको पुस्तकबाट हामी केही कुरालाई हेर्नेछौँ, अनि आज म तपाईँहरूको बिचमा एउटै पदलाई मात्र चर्चा गर्न चाहन्छु। अनि मैले हजुरहरूको बिचमा बोल्न लागेको वचन चाहिँ पहिलो पत्रुस 2:9 हो, अनि यहाँनिर यसरी लेखिएको छ, तर तिमीहरू चुनिएका वंश हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हो, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। अनि यो पत्र उसले कसलाई लेख्दैछ भन्दै गर्दा, नि जब तपाईँले यो पहिलो पत्रुस 1:1-2 हेर्नुभयो भने यसरी लेखिएको छ, येशु ख्रीष्टको प्रेरित पत्रुसबाट पन्थस, गलातिया, कापादोकिया, एसिया र बिथिनिया भरि निर्वासित भई चरपष्ट भएकाहरूलाई येशु ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिर्काईको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् भनेर यहाँनिर पत्रुसले यी व्यक्तिहरूलाई लेख्दैछन्। यो पत्र चाहिँ प्रियहरू किन भन्दै गर्दा, नि प्रियहरू जब तपाईँले इतिहास हेर्नुहुन्छ भने इतिहासमा के भइराखेको थियो भन्दा, नि त्यो समयमा चाहिँ रोमी शासकको नेरो सम्राटले चाहिँ धेरै पीडाहरू दिइराखेको थिए क्रिस्चियनहरूलाई। किन उसले पीडा दिइराखेको थियो भन्दा, सम्राटको शक्ति र धर्मसँगको असमति पनि हामी त्यहाँनिर पाउँछौ। प्रियहरू, जब सम्राट नेरोले चाहिँ त्यहाँनिर भएका धेरै देवी देवताहरू पुज्दै गर्दा, बलिदान गर्दै गर्दा चाहिँ क्रिस्चियनहरूले चाहिँ उसले भनेको कुरा नमान्दै गर्दा त्यहाँनिर क्रिस्चियनहरूलाई चाहिँ धेरै सताउट दिएको कुरा हामी पाउँछौँ। त्यति मात्र होइन, उनीहरूलाई धेरै अस्वीकार र असहज बनाइराखेको त्यहाँनिर यो पहिलो कारण भने। दोस्रो कारण चाहिँ तपाईँले स्थिति सम्मत 64 हेर्नुभयो भने रोममा चाहिँ ठुलो आगो लागेको थियो, अनि त्यो आगो लाग्नुको कारण चाहिँ उसले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ के गरिराखेको छ, दोष लगाइराखेको छ। क्रिस्चियनहरूले गर्दा चाहिँ यो आगो लागेको, क्रिस्चियनहरूले गर्दा यो विपत्ति रोममा आयो भन्ने कुरालाई उसले के गर्दैछ भन्दा आरोप लगाइराखेको थियो त्यो समय। त्यति मात्र होइन प्रियहरू, सामाजिक तिरस्कार र बहिष्कार गर्ने कुरा पनि त्यहाँनिर भइराखेको थियो। जब क्रिस्चियनहरूले चाहिँ देवी देवतालाई पूजा गरेनन्, जब देवी देवतालाई मानेनन्, यति मात्र होइन त्यो समयमा चाहिँ नेरोले उसलाई नै पुज्नु भनेर भन्दै गर्दा पनि क्रिस्चियनहरूले चाहिँ नगर्दै गर्दा त्यो समयमा क्रिस्चियनहरूमा एकदमै दबाव र सताउट आइराखेको थियो प्रियहरू। अनि त्यो समयमा क्रिस्चियनहरूलाई चाहिँ व्यापक गिरफ्तारी र कारावास पनि गरिराखेको थियो। परमेश्वरको काम गर्ने उहाँका चेलाहरूलाई चाहिँ नेरो सम्राटले चाहिँ के गर्दै थियो भन्दा धेरैजनालाई एकदम गिरफ्तारी गर्ने र जेलमा हाल्ने गरिराखेको थियो। त्यति मात्र होइन प्रियहरू, उसले क्रिस्चियनहरूलाई एकदमै सताएको कारण चाहिँ धेरै क्रिस्चियनहरू चाहिँ यरुसलेम छोड्नलाई बाध्य भइराखेको थिए प्रियहरू। अनि त्यहाँनिर के हुँदै थियो भन्दा प्रमुख प्रमुख लिडरहरूलाई, प्रमुख प्रमुख व्यक्तिहरूलाई चाहिँ झन् धेरै यातना दिइराखेको उदाहरणहरू हामी धेरै पाउँछौ प्रियहरू। त्यो समयमा धेरैजनाको शिर काटेर के गरि मारिँदै थियो भन्दा धेरैजनालाई चाहिँ आगोले पनि जलाइराखेको थियो। त्यो समयमा कस्ता कस्ता यातना दिइराखेको थियो भन्दा नि यो पत्रुसले उसका मानिसहरूलाई लेख्दै गर्दा चाहिँ प्रियहरू, त्यो समयमा क्रुसमा टाङ्गिराखिएको थियो, जसरी यीशुलाई क्रुसमा टाङ्गिराखेको थियो त्यसरी नै धेरै क्रिस्चियनहरूलाई चाहिँ यो नेरो सम्राटको समयमा चाहिँ क्रुसमा टाङ्गिराखेको थियो। अनि अर्को कुरा चाहिँ नि जिउँदै जलाइराखिएको थियो प्रियहरू, जसले क्रिस्चियनिटीलाई चाहिँ प्रचार गरिराखेको थियो, यीशु नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई प्रचार गर्दै गर्दा जलाइ पनि राखिएको थियो। अनि त्यति मात्र होइन, धेरैचोटि जङ्गली जनावरको चाहिँ आहार भइराखेको थियो क्रिस्चियनहरू चाहिँ। अनि त्यहाँनिर हेर्नुभयो भने अझ धेरै म बताउन चाहन्छु, त्यो समयमा चाहिँ शिर पनि काटिराखिएको थियो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनु पर्छ। अनि यहाँनिर पत्रुसले यस्तो विघ्न सताउट हुँदै गरेको मान्छेलाई चाहिँ के भन्दैछन् भन्दा चाहिँ नि उनले प्रस्थान दिँदैछन्, हामीले विश्वास गरेको धर्मशास्त्र व्यवस्थामा जे लेखिएको कुरा छ त्यो चाहिँ येशूमा आएर पूरा भएको कारण यी कुराहरू हाम्रो जीवनमा आइराखेको छ, यो सताउटहरू चाहिँ हामीले भोगिराखेको छौँ भन्दै गर्दा उसले यी चरपष्ट भएका मानिसहरूलाई चाहिँ नि के गर्दैछन् भन्दा प्रोत्साहन दिँदैछन्। र उसले पहिलो पत्रुस 2:9 यसरी भन्छन्, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा यहाँनिर भन्छन्। यु आर द चोजन वन, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा चाहिँ यहाँनिर बताउँछन्। जब तपाईँले एनकेजेबीमा हेर्नुभयो भने त्यहाँनिर यसरी लेखेको छ, चिल्ड्रन जेनेरेसनको कुरा गर्छ यो एनकेजेबी भर्जनले भने। एनआईभीमा हेर्नुभयो भने तपाईँले चिल्ड्रन पिपल भनेर पनि भनेको छ। एनएएसबीमा हेर्नुभयो भने चिल्ड्रन रेस भनेर पनि हामीले यहाँनिर पाउँछ नि। यो पत्रुसले चाहिँ यो कुरा आफै बताइराखेको छैन प्रियहरू। तपाईँले यशायाह 43:40 हेर्नुभयो भने 20-21 पदबाट उसले के गर्दैछन्, हामीहरू चाहिँ चुनिएको वंशहरू हौ, तिमीहरू चाहिँ चुनिएको वंश हौ भन्ने कुरा उसले पुरानो करारबाट पनि यो कुरालाई ल्याउँदैछन्। अनि चुनिएको वंश जब उसले यो भन्दै गर्दा हामीले अब्राहमको कुरालाई, इसाकको कुरालाई र याकुबको कुरालाई हामीले बिर्सिनु हुँदैन प्रियहरू। परमेश्वरले कसरी अब्राहमद्वारा करार स्थापित गर्नुभयो भन्ने कुरा यो कुरालाई उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, परमेश्वरले कसरी अब्राहमसँग, इसाकसँग र याकुबसँग करार बाँध्नुभयो भन्ने कुरालाई पनि उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, हामी चाहिँ खतना भएर, कत्रो भएर, सेपरेटेड वान भएका व्यक्तिहरू हौ, हामी चाहिँ चुनिएका व्यक्तिहरू हौ भन्ने कुरा उसले ती व्यक्तिहरूलाई चाहिँ सम्झना दिलाउँदैछन् प्रियहरू। अनि यो कुरा किन उसले नयाँ करारमा आएर भन्दैछन् भन्दा नि, चुनिएको वंश चाहिँ अब तिमी र म हौ, हामी चाहिँ चुनिएका हौ भन्ने कुरालाई उसले भन्दैछन्। उनीहरू जब पुरानो करारलाई मान्दै गर्दा नि प्रियहरू, उनीहरू चाहिँ व्यवस्थामा थियो, तर त्यो व्यवस्था जब येशु ख्रीष्टमा पुरा भयो, येशु ख्रीष्टद्वारा चाहिँ ती मानिसहरू चाहिँ चुनिएका वंश भयो भन्ने कुरालाई उसले उत्साह दिँदैछ। त्यस्तो विघ्न सताउट हुँदै गर्दा पनि यो कुरा चाहिँ तिमीहरूले जानिराख, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई छान्नु भएको हो भन्ने कुरालाई उसले बताइराखेको छ प्रियहरू। अनि यो योजना चाहिँ नि उद्धारको योजना चाहिँ क्रिस्ट येशुद्वारा चाहिँ यो संसारमा पूरा भएको छ। क्रिस्ट येशुद्वारा चाहिँ हामी चुनिएका छौँ। तपाईँले पुरानो करारमा हेर्नुभयो भने विशेष गरी चाहिँ चुनिएको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिन्थ्यो, जस्तै राजालाई, पुजारीलाई, न्यायकर्तालाई, अगमभक्तलाई। तर यहाँनिर चाहिँ अब के भन्नु खोज्दैछ भन्दा चाहिँ नि जब तिमीहरूले येशुलाई विश्वास गर्यौ त्यही दिनदेखि नै तिमीहरू चुनियौ, यु आर द चुजन वान हो भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले उसका अडियन्सहरूलाई अथवा यो पत्र पढ्ने व्यक्तिहरूलाई चाहिँ बताइराखेको छन्। पत्रुसले मात्र होइन प्रियहरू, तपाईँले जब एपिसीमा हेर्नुभयो भने पाउललाई पनि यो कुरा एकदमै स्पष्टसँग थाहा छ प्रियहरू। पाउलले पनि म चाहिँ चुनिएको वंशहरू हौ र एपिसीको मण्डलीलाई तिमीहरू पनि चुनिएको वंश हौ भन्ने कुरालाई उसले बताउँछ प्रियहरू। उसले जब तपाईँले एपिसी एकको चारमा हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा अघिबाट चाहिँ उहाँले हामीलाई चुन्नु भएको छ भन्ने कुरा यहाँनिर पाउलले बताउँछ प्रियहरू। नि यो कुराबाट तपाईँ र मैले के चाहिँ बुझ्दैछौँ भन्दा नि जुन व्यक्तिहरू सताउटमा गइराखेको छ उनीहरूको परिचय के हो, परमेश्वर को हुनुहुन्छ उहाँहरूको लागि र परमेश्वरले हामीलाई के गर्नु पर्यो भन्ने कुरालाई चाहिँ यहाँ पत्रुसले ती व्यक्तिहरूलाई बताउँदैछ। अनि यहाँनिर हामीले भन्न सक्छौ ती व्यक्तिहरू मात्र चुनिएको वंश होइन, आज तपाईँ र म पनि येशु ख्रीष्टद्वारा चुनिएका छौँ, त्यही भएर तपाईँ र म पनि चुनिएका वंशहरू हौ भनेर म भन्न मन लाग्छ। अनि तपाईँ र मैले यहाँनिर अर्को शब्द हेर्यो भने राजकीय पुजारीगिरीको यहाँनिर कुरा गर्छ, यहाँ चाहिँ राजाको कुरा गर्छ प्रिय, रोयल प्रिस्टहुडको कुरा गरिराखेको छ। राजकीय पुजारीगिरी भनेको चाहिँ के हो भन्दा राजादेखि आउने पुजारी, राजाको सेवा गर्ने पुजारी भनेर पनि हामीले बुझ्न सक्छौँ। नि पुजारी हुनको लागि चाहिँ हारुनको कुलबाट चाहिँ के हुनु पर्थ्यो, आउनु पर्थ्यो र नियुक्ति हुनु पर्थ्यो पुरानो करारमा। त्यति मात्र होइन प्रियहरू, पुरानो करारमा तपाईँले हेर्नुभयो भने यदि कुनै व्यक्ति पुजारीको सेवा गर्न चाहन्छ भने हारुनको कुलबाट प्रियहरू उसको चाहिँ उमेर नपुगिकन उसले पुजारीको सेवा गर्न पाउँदैनथ्यो। अनि पुजारीले चाहिँ के गर्थ्यो भन्दा चाहिँ नि प्रियहरू, मानिसहरूको पापको पश्चाताप गर्ने, प्रयासित गर्ने कामहरू गर्दथे। अनि यहाँनिर पत्रुसले उनीहरूलाई सम्झना दिलाउँछन्, हामी चाहिँ राजकीय पुजारीगिरी हौ है भनेर उसले सम्झना दिलाउँछ। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिस र परमेश्वरको बीचमा मध्यस्थ गर्नको लागि। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिसहरूको पाप परमेश्वरको अगाडि लगेर प्रयासित गर्नको लागि। तर यहाँनिर पत्रुसले यो कुरालाई सम्झना दिलाउँदैछ, जब हामी येशु ख्रीष्टमा आयौ अब त्यहाँनिर चाहिँ कुनै पनि के छैन, मध्यस्थकर्ता हुनु परेन। अनि मध्यस्थकर्ता चाहिँ येशु ख्रीष्ट भइकन हामी चाहिँ परमेश्वर कहाँ डाइरेक्ट पुग्न सक्छौ, परमेश्वर कहाँ हाम्रा कुरा डाइरेक्ट राख्न सक्छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले चाहिँ नि प्रियहरू पत्र पढ्ने मानिसहरूलाई सम्झना दिलाउँदैछन्। अनि यो कुरा तपाईँले अझ धेरै मजाले बुझ्नुभयो भने प्रकाश एकको छमा यसो लेखिएको छ, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनु हुनुहुने उहाँलाई महिमा र परक्रममा सदा सर्वदा होस् भनेर। अनि येशु ख्रीष्टले जब त्यो पुजारी पदलाई चाहिँ नि कल्वरी क्रुसमा जब पूरा गरिदिनु भयो, त्यहाँदेखि चाहिँ परमेश्वरले अब चाहिँ तपाईँ र मलाई पुजारी गिरी बनाउनु भएको छ, अब चाहिँ हामी पुजारी गिरी भएका छौँ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले त्यस्तो सतावटमा पढ्दै गरेको मानिसहरूलाई के गर्दैछन् प्रियहरू, प्रोत्साहन दिँदैछन्। सुन है, हाम्रो परिचय चाहिँ यस्तो हो, हामी चाहिँ यस्ता व्यक्तिहरू भन्ने कुरालाई उसले के गर्दैछ, सम्झना दिलाउँदैछ। त्यति मात्र होइन प्रियहरू, हामीले चुनिएको वंश, कसरी चुनिएको वंश भए ती मानिसहरू र हामीहरू भन्ने कुरालाई हेर्यौं, कसरी राजकीय पुजारीगिरी भए त्यो समयको मानिस र अहिले हामीहरू भने, अब तेस्रो कुरा हामी हेर्नेछौ पवित्र जातिको कुरा यहाँनिर गर्नु भएको छ प्रियहरू, होली नेसनको कुरा गर्नु भएको छ नि, पवित्र राष्ट्र अथवा जातिको अवधारणाले विशेष गरी इजरायलीहरूको महत्वलाई झल्काउँछ प्रियहरू। अनि यो कुराले भौतिक कुरालाई मात्र देखाउँदैन, तर यो कुराले आत्मिक र आध्यात्मिक कुरालाई पनि एकदमै जोड दिन्छ प्रियहरू भन्ने कुरा हामीले बुझ्नु पर्छ। पहिलो कुरा चाहिँ ईश्वरको लागि समर्पित व्यक्तिहरू चाहिँ इजरायलीहरू थिए प्रियहरू, अनि परमेश्वरले पवित्र जातिको निम्ति उहाँहरूलाई खडा गर्नुभएको थियो इजरायलीहरूलाई। अनि त्यसै गरी प्रियहरू उनीहरू चाहिँ विशेष गरी अलग गरिएको र अलग पहिचान भएका मानिसहरू थिए, अनि नैतिक र धार्मिक जीवनको उदाहरणहरू चाहिँ इजरायलीहरू थिए भने प्रियहरू ईश्वरको करार र प्रेमको प्रतीक चाहिँ उहाँहरूको जीवनबाट संसारभरि बग्नु पर्ने थियो, अनि त्यही भएर पनि उनीहरूलाई पवित्र जाति भनिएको। अझ धेरै तपाईँले हेर्दै जानुभयो भने संसारको उद्धारको योजनालाई यो संसारमा पूरा गर्नु चाहिँ कसको उद्देश्य थियो भन्दा नि परमेश्वरको उद्देश्य थियो। अनि म यो कुरालाई तपाईँलाई बताउन चाहन्छु कसरी भन्ने कुरा मैले तपाईँलाई भनिसके। अनि पवित्र जाति चाहिँ नि उनीहरू चाहिँ येशूको रगतले भएको थिए प्रियहरू, किन भन्दा पुरानो करारमा जति पनि योजनाहरू जति पनि अगमबाडी गरिएका थिए सबै कुरा चाहिँ येशूमा आएर पूरा भएको कुरालाई हामी पाउँछौ। अनि जसले येशूलाई पछ्याउँछ ऊ चाहिँ पवित्र जाति हुन्छ, किनभने धेरैचोटि येशूले भन्नुभएको छ म पवित्र छु र तिमीहरू पवित्र हुनुपर्छ भनेर। अनि जो व्यक्ति चाहिँ पवित्रतालाई मन पराउँछ त्यो व्यक्ति चाहिँ पवित्रतामा जिउने पवित्र जाति हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पर्छ। अझै यसको अर्थ उनीहरूलाई ईश्वरको महिमा प्रकट गर्न र सबै राष्ट्रमा धर्म र पवित्रताको उदाहरण बन्नको लागि जिम्मेवारी दिएको कुरालाई हामी पाउँछौ प्रियहरू। अनि त्यही भएर यहाँनिर पत्रुसले ती मानिसहरूलाई अथवा यसको अडियन्सहरूलाई अथवा यो पत्र प्राप्त गर्ने मान्छेहरूलाई चाहिँ प्रोत्साहन दिँदैछन्, ए हे हाम्रो जीवनमा यति धेरै पीडा आउँदै गर्दा पनि सताउट आउँदै गर्दा पनि तिमीले यो कुरा चाहिँ नबिर्स है, परमेश्वरमा तिम्रो परिचय के छ भन्ने कुरालाई उसले सम्झना चाहिँ दिलाइ नै राखेको छन् प्रियहरू। अझै हामीले चौथोमा हेर्यौँ भने अनि यहाँनिर पत्रुसले परमेश्वरको निजी प्रजा भनेर पनि सताउट भएर गइरहेको व्यक्तिहरूलाई प्रोत्साहन दिँदैछन्। अनि विशेष गरी यहाँनिर परमेश्वरले निजी प्रजा भन्नुको अर्थ के हो भन्दै गर्दा नि प्रियहरू यहाँनिर परमेश्वरले ती मानिसहरूलाई अथवा इजरायलीहरूलाई विशेष गरी उहाँको उद्देश्यको लागि चुन्नु भएको, उहाँको उद्देश्यको लागि चाहिँ छुट्टाउनु भएको भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले प्रोत्साहन दिइराखेको छन् प्रियहरू। अनि निजी प्रजा भन्दै गर्दा विशेष गरी उहाँका सेवकहरू, उहाँका मानिसहरू र उहाँका अनुयायीहरू भन्ने कुरालाई यहाँनिर परमेश्वरले बताउँदै हुनुहुन्छ। अनि तपाईँ र मैले हेर्यौँ भने पुरानो करारमा निजी प्रजा भन्ने बित्तिकै धेरै कुराहरू आउँछ, करारको कुराहरू, खतनाको कुराहरू प्रियहरू, त्यति मात्र होइन सेपरेटेड वान हुने कुराहरू चाहिँ परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ। अनि यहाँनिर पत्रुसले नि मजाको कुरा चाहिँ के गर्दैछ भन्दा त्यस्तो डरलाग्दो अवस्थाबाट जाँदै गरेको विश्वासीलाई, जाँदै गरेको यहुदीहरूलाई चाहिँ उसले उत्साह दिँदैछ। परमेश्वरमा हाम्रो परिचय चाहिँ के हो भन्दै गर्दा चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ भन्ने कुरालाई दिँदै गर्दा चाहिँ नि त्यो सतावटमा भएर जाँदै गर्ने मान्छेहरूलाई पनि उनीहरूलाई यो कुराले चाहिँ प्रोत्साहन मिल्यो होला, यो कुराले चाहिँ उनीहरूलाई शक्ति मिल्यो होला भन्ने कुरालाई म बताउन चाहन्छु। यति मात्र होइन उसले यति मिठो कुरालाई सम्झना गर्दछन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो भन्ने कुरालाई गर्दैछन्। अनि यी मानिसहरू चाहिँ पहिला चाहिँ केमा थिए भन्दा अन्धकारमा थिए, येशु विहीन थिए। प्रियहरू, जब येशु उनीहरूले पाए, उनीहरूलाई चाहिँ परमेश्वरले उदयको ज्योतिमा ल्याउनु भयो भनेको चाहिँ उहाँ आफै ज्योतिसँग कनेक्ट गर्नुभयो, उहाँसँग जोडाउनु भयो भन्ने कुरालाई चाहिँ यहाँनिर हामी पाउँदछौ। अनि अझ धेरै यहाँनिर ताकि तिमीहरूले उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक भनेको चाहिँ त्यो अवस्थामा त्यति बिघ्न शक्तिशाली सताउट हुँदै गर्दा पनि परम प्रभुको काम कसरी बढ्दै जान्छ, परम प्रभुले कसरी काम गर्दै हुनुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक भनेर उसले यसरी ती व्यक्तिहरूलाई, ती अडियन्सहरूलाई चाहिँ उसले बताउँदैछ। प्रियहरू, अनि म तपाईँहरूलाई के बताउन चाहन्छु भन्दा नि प्रियहरू, तपाईँ र म येशूमा को हौं भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, अनि यो पत्रुसले चाहिँ नि त्यो समयका व्यक्तिलाई मात्र होइन, अहिले चाहिँ तपाईँ र मेरो लागि पनि उसले बोलिराखेको छन्। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, तपाईँ र म चाहिँ चुनिएको वंश हौ, वी आर सेपरेटेड वान, वी आर चुजन वान भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक रहेछ। तपाईँ र म चाहिँ राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा भएका रहेछौ। अनि यी सबै कुरा एकैसाथ ल्याउनु हुने चाहिँ को हुनुहुन्छ भन्दा येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले तपाईँ र मलाई यी सबै कुरा चाहिँ हुनलाई दिनुभएको छ। यो अवसर तपाईँ र मैले पाएका छौँ प्रियहरू, र म तपाईँलाई यो कुरा पनि अवगत गराउन चाहन्छु र तपाईँहरूलाई आभास गराउन चाहन्छु, हामी चाहिँ साधारण मानिसहरू होइनौ, हामी चाहिँ नि सामान्य मानिसहरू होइनौ, हामी चाहिँ असाधारण मानिसहरू हौ। जस्तो सुकै कठिनमा पनि, जस्तो सुकै अभावमा पनि, जस्तो सुकै पीडामा पनि नै हामीले आफूले आफूलाई यही भन्नुपर्छ, प्रियहरू म चाहिँ चुनिएको वंश हुँ, म चाहिँ राजकीय पुजारीगिरी हो, म चाहिँ पवित्र जाति हो, म चाहिँ परमेश्वरको निजी प्रजा हो भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ। प्रियहरू, तपाईँ र म चाहिँ अन्धकारमा थियौँ, हाम्रो जीवनमा धेरै धेरै त्यो बाधाहरू थियो, बन्धनहरू थियो, तर येशु ख्रिस्टले तपाईँ र मलाई चाहिँ अहिले उदयको ज्योतिमा ल्याउनु भएको छ। येशु ख्रिस्टमा यस्तो व्यक्ति हुनुहुन्छ, हाम्रो अन्धकार भएको जीवनमा ज्योति भर्न चाहनुहुन्छ, हाम्रो अन्धकार भएको हृदयलाई उहाँले एकदमै ज्योति भरिदिनुहुन्छ भनेर भन्न चाहन्छु। त्यही भएर तपाईँ र मैले यो कुरा बुझौँ, म सामान्य मानिस होइन, म चाहिँ असाधारण मानिस हो भनेर हामीले बुझौँ। जब हामीले यो कुरालाई बुझ्छौँ, हाम्रो जीवनमा चाहिँ एकदमै अर्थपूर्ण पनि हुन्छ, अनि हाम्रो जीवनमा परम प्रभुको उद्देश्य पूरा हुन्छ भन्ने कुरालाई म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ प्रियहरू, यो वचन अनुसारले तपाईँ परमेश्वरको शक्तिशाली हतियार हुनुहुन्छ। तपाईँ र मेरो जीवनदेखि परमेश्वरले यो संसारमा राज्य गर्दै हुनुहुन्छ भन्दै तपाईँहरू सबैजनालाई जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित कार्यक्रम जहाँ हामी आशाको विषयमा कुरा गर्छौं, विशेष गरी महिलाहरूको लागि परमेश्वरमा भएको आशाको विषयमा। मेरो नाम ममता हो र म हरेक हप्ता यहाँहरूको बीचमा आउने गर्छु। आज हामीले यो हप्ता, यो महिना शुरू गरेको सिरिजलाई निरन्तरता दिँदैछौ। यो महिनाभरि चाहिँ हामी हाम्रो विश्वासको बारेमा, परमेश्वरको बारेमा भएका प्रश्नहरूलाई सम्बोधन गर्दैछौ र आजको श्रृंखलामा तपाईँले यीशु ख्रिष्टको बारेमा तपाईँको मनमा भएका प्रश्नहरू, जुन तपाईँले हामीलाई पठाउनु भएको थियो अथवा हामीसँग भएका केही प्रश्नहरूलाई चाहिँ हामीले सम्बोधन गर्ने कोसिस गरेका छौं। आजको कार्यक्रम पनि तपाईँको लागि आशिषमय हुनेछ भन्ने मैले विश्वास लिएको छु। ढिला नगरिकन आउनुहोस्, कार्यक्रम शुरू गरौं। आजको कार्यक्रममा हामी यस्तो व्यक्तिको बारेमा कुरा गर्न गइराखेका छौं जसको नाम संसारभरि सुनिएको छ, जहाँको नाम हो यीशु ख्रिष्ट अथवा जीजस ख्रिस्ट। तर यीशुको नाम हामीले कति पटक सुनेका छौं भन्ने कुरा महत्वपूर्ण होइन, महत्वपूर्ण प्रश्न हो हामी यीशुलाई वास्तवमा कति चिन्छौं, उहाँलाई कति हामीले चिनेका छौं। यीशु को हुनुहुन्छ? उहाँ किन यस संसारमा आउनुभयो? किन उहाँलाई क्रुसमा टाँगियो? उहाँको मृत्यु किन आवश्यक थियो? उहाँ पुनरुत्थान हुनुभएको कुरा किन यति महत्वपूर्ण छ? र अन्त्यमा यीशुलाई हाम्रो जीवनको उत्तर भन्नुको अर्थ के हो? आज हामी यीशु ख्रिस्टसँग सम्बन्धित यी यस्ता कुराहरूलाई हेर्नेछौ। हामी छोटकरीमा यसलाई बुझ्ने कोसिस गर्नेछौ। यदि सबै कुरामा विस्तार अध्ययन हामी गर्न सक्दैनौ, तर यी विषयहरूलाई, यी मुद्दाहरूलाई लिएर हामी परमेश्वरलाई या यीशु ख्रिस्टलाई चिन्ने हामी कोसिस गर्नेछौ। है त आउनुहोस् शुरू गरौं। पहिलो र एकदमै आधारभूत प्रश्न यीशुको हुनुहुन्छ। यदि तपाईँ विश्वासी हुनुहुन्न र यीशुको बारेमा थाहा छैन भने मलाई विश्वास छ यो छोटो रूपमा तपाईँले यीशुलाई बुझ्ने मौका आजको कार्यक्रमबाट पाउँदै हुनुहुन्छ। यदि कसैले तपाईँलाई सोध्यो यीशु को हुनुहुन्छ भनेर, तपाईँ के भन्नुहुन्छ? कसैले भन्न सक्छन् कि उहाँ असल शिक्षक हुनुहुन्थ्यो, कसैले भन्छन् कि उहाँ चाहिँ धार्मिक नेता या अगुवा हुनुहुन्थ्यो, कसैले चाहिँ उहाँ अगमवक्ता हुनुहुन्थ्यो भनेर पनि उत्तर दिन सक्छन्। तर बाइबलले यीशुलाई केवल असल मानिस वा धार्मिक गुरू रूपमा मात्र प्रस्तुत गर्दैन। यीशु ख्रिष्ट परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो र पूर्ण रूपमा परमेश्वर पनि। यूहन्नाको पुस्तक 1:1 लेखिएको छ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर हुनुहुन्थ्यो। र यूहन्ना 1:14 भन्छ, वचन देहधारी हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ वचन भन्ने शब्दले उहाँ यीशुलाई यहाँ बुझाउन खोजिएको छ। यसको अर्थ के हो त? परमेश्वर मानिसको रूपमा हाम्रो बीचमा आउनुभयो। यीशु केवल परमेश्वरको बारेमा बताउन आउनुभएको होइन, उहाँ स्वयं परमेश्वरलाई हामी सामु प्रकट गर्न आउनुभयो। उहाँले भन्नुभयो, जसले मलाई देखेको छ उसले पितालाई पनि देखेको छ। त्यसैले यीशुलाई बुझ्नु भनेको क्रिस्चियन विश्वासको केन्द्रलाई बुझ्नु हो। अब एकैछिन कुरा गरौं ख्रिस्टको सर्वोच्चताको बारेमा। यीशुको सर्वोच्चता भन्नाले के बुझिन्छ? सर्वोच्चता अर्थात यीशु सबैभन्दा माथि हुनुहुन्छ। उहाँ कुनै एक क्षेत्रको मात्र प्रभु हुनुहुन्न, उहाँ कुनै एउटा डिपार्टमेन्टको हेड मात्र हुनुहुन्न, उहाँ सबै कुराका प्रभु हुनुहुन्छ। कलसी 1:15-17 पाउलले यीशुको बारेमा अत्यन्तै शक्तिशाली कुरा गर्नुभएको छ। सबै कुरा उहाँद्वारा सृष्टि गरियो, स्वर्गमा भएका र पृथ्वीमा भएका दृश्य र अदृश्य सबै कुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्। र सबै कुराभन्दा अघि यीशु हुनुहुन्थ्यो। यसको अर्थ यीशु हाम्रो जीवनको एउटा सानो भाग मात्र हुनुहुन्न, उहाँ आइतबारको या शनिबारको चर्चको लागि मात्र यीशु हुनुहुन्न, उहाँ हाम्रो कामको प्रभु हुनुहुन्छ, हाम्रो परिवारको प्रभु हुनुहुन्छ, हाम्रो सम्बन्धको प्रभु हुनुहुन्छ, हाम्रो समयको प्रभु हुनुहुन्छ, हाम्रो पैसाको प्रभु हुनुहुन्छ, हाम्रो भविष्यको प्रभु हुनुहुन्छ, हाम्रो निर्णयहरूको प्रभु हुनुहुन्छ। कहिलेकाहीँ हामी यीशुलाई हाम्रो जीवनमा थप्न चाहन्छौँ, यीशुलाई हाम्रो जीवनमा इन्क्लुड गर्न चाहन्छौ, तर यीशु हाम्रो जीवनको थपिने एउटा कुरा हुनुहुन्न, उहाँ हाम्रो सम्पूर्ण जीवनको प्रभु हुनुहुन्छ। त्यसैले प्रश्न केवल के म यीशुमा विश्वास गर्छु भन्ने मात्र होइन, प्रश्न यो पनि हो के यीशु मेरो जीवनको

परमेश्वरले येशूलाई किन संसारमा पठाउनुभयो? अब हामी एउटा अत्यन्त महत्वपूर्ण प्रश्नमा आउँछौ। परमेश्वरले येशूलाई किन संसारमा पठाउनुभयो? यहुना 3:16 हामी मध्ये धेरैजनालाई कण्ठ भएको पद हो, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यस पदमा हामी परमेश्वरको हृदय देख्छौ। प्रेम परमेश्वरले येशूलाई संसारमा पठाउनुको मुख्य कारण थियो हामीलाई बचाउनु। किन हामीलाई बचाउन आवश्यक थियो? किनकि मानिस पापमा परेको थियो। पापले मानिसलाई परमेश्वरबाट अलग गर्यो। हामी आफ्नै प्रयासले त्यो सम्बन्धलाई पुनर्स्थापित गर्न सक्दैनथ्यौं। हामी असल काम गरेर हाम्रो पापलाई मेटाउन सक्दैनौं। धार्मिक भएर मात्र पुग्दैन। त्यसैले परमेश्वरले आफ्नै पुत्रलाई पठाउनुभयो। येशू हाम्रो स्थानमा आउनुभयो। हाम्रो पापको भार उहाँले लिनुभयो र उद्धारको बाटो खोल्नुभयो। यसैले येशूको आगमन केवल एउटा ऐतिहासिक घटना मात्र होइन, यो परमेश्वरको उद्धारको योजना हो। अब अर्को प्रश्न, येशू परमेश्वर हामीसँग इम्मानुएल भन्नुको अर्थ के हो? येशूको एउटा नाम हो इम्मानुएल, यसको अर्थ हो परमेश्वर हामीसँग। मत्ती 1:23 यो नाम उल्लेख गरिएको छ। यो नामले एउटा अत्यन्त सुन्दर सत्यलाई बताउँछ। परमेश्वर टाढा हुनुहुन्न, उहाँ मानिसको बीचमा आउनुभयो। उहाँले हाम्रो संसारमा प्रवेश गर्नुभयो। उहाँले भोक महसुस गर्नुभयो, थकान महसुस गर्नुभयो, दुःख अनुभव गर्नुभयो, मानिसहरूको अस्वीकार उहाँले सहनुभयो र अन्तत क्रुसको पीड़ा पनि उहाँले भोग्नुभयो। यसको अर्थ जब हामी दुःखमा हुन्छौं परमेश्वर हाम्रो दुःखबाट अपरिचित हुनुहुन्न। जब हामी एक्लो महसुस गर्छौ उहाँले पनि त्यो एक्लोपनलाई बुझ्नुहुन्छ। जब हामी रोइरहेका हुन्छौं उहाँले हाम्रो आँसुलाई बुझ्नुहुन्छ। जब हामी प्रलोभनमा पर्छौं उहाँले पनि प्रलोभनको या परीक्षाको सामना गर्नुभएको थियो त्यो कुरा उहाँले बुझ्नुहुन्छ। तर याद गर्नुपर्ने कुरा, उहाँले कहिले परीक्षामा परेर पाप गर्नु भएन। इम्मानुएल परमेश्वर हामीसँग, यो केवल एउटा नाम मात्र होइन, यो हाम्रो आश्वासन हो, हाम्रो आशा हो, हाम्रो भरोसा हो। परमेश्वरको उपस्थिति हाम्रो जीवनमा भएको गवाही हो। तपाईँको जीवनको सबैभन्दा कठिन परिस्थितिमा पनि तपाईँ एक्लो हुनुहुन्न, किनकि इम्मानुएल परमेश्वर तपाईँसँग हुनुहुन्छ। अब अर्को खण्डतिर लागौ। येशूको जीवनको मुख्य घटनाहरू के थिए त? अथवा येशूको जीवनीलाई हामीले अध्ययन गर्दा या बताउँदा हामीले छुट्याउनै नहुने कुराहरू। अब हामी येशूको जीवनका केही महत्वपूर्ण घटनाहरूलाई सम्झौं है त। येशूको जन्म एउटा दरबारमा होइन, तर एउटा अति नै नम्र इन्भाइरोमेन्टमा, परिस्थितिमा भयो। मरियमको गर्भबाट उहाँले जन्म लिनुभयो। उहाँको जन्म परमेश्वरको योजना अनुसार भयो। बाल्यकालमा उहाँको परिवारसँग सम्बन्धित घटनाहरू हामीले बाइबलमा पढेका छौं। अनि करिब 30 वर्षको उमेरमा उहाँले आफ्नो सार्वजनिक सेवाकाईको यात्रालाई शुरू गर्नुभएको थियो। उहाँले बप्तिस्मा लिनुभयो। त्यसपछि उहाँले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न थाल्नुभयो। उहाँले बिरामीहरूलाई निको पार्नुभयो, दुष्ट आत्माहरूलाई मानिसहरूबाट स्वतन्त्र पार्नुभयो, दुष्ट आत्माहरूबाट मानिसलाई स्वतन्त्र पार्नुभयो, भोकाएकाहरूलाई खुवाउनुभयो, आँखा नदेख्नेहरूलाई देख्ने बनाउनुभयो, मानिसहरूलाई क्षमा, प्रेम, पश्चाताप र परमेश्वरको राज्यको बारेमा सिकाउनु भयो। तर येशूको सेवाकाई केवल चमत्कारहरूको बारेमा थिएन, उहाँ मानिसहरूको हृदय परिवर्तन गर्न आउनु भएको थियो। उहाँले बाहिरको व्यवहार मात्र होइन भित्रको हृदय पनि हेर्नुभयो र उहाँले विशेष गरी समाजले व्यवस्था गरेका मानिसहरूलाई आफ्नो नजिक बोलाउनु भयो। गरीबहरू, पापी भनेर चिनिएकाहरू, रोगीहरू, अस्वीकार गरिएका मानिसहरू, येशूले उनीहरूलाई देख्नुभयो। उहाँले ती मानिसहरूलाई प्रेम गर्नुभयो र उहाँले ती मानिसहरूलाई परमेश्वरको प्रेम देखाउनुभयो। त्यसै गरी येशूको जीवनको अन्तिम चरणतर्फ, संसारमा उहाँको जीवनको अन्तिम वर्षहरू या ती घटनाहरूलाई हामी सम्झन्छौ भने ती घटनाहरू गम्भीर हुँदै जान्छन्। येशू आफ्नो प्रचारको यात्रालाई सकाएर उहाँ यरुसलेममा फर्कनुहुन्छ। उहाँले आफ्ना चेलाहरूसँग अन्तिम भोजन गर्नुहुन्छ। गेत्सेमनीको बगैँचामा उहाँले प्रार्थना गर्नुहुन्छ अनि उहाँले अत्यन्तै ठूलो पीड़ा त्यहाँ अनुभव गर्नुहुन्छ। आफ्नै चेलाहरूमध्ये एकजनाबाट उहाँलाई विश्वासघात गरिन्छ र उहाँलाई
सेनाहरूले अधिकारीहरूले पक्रिन्छन्, उहाँमाथि झुटा आरोपहरू लगाइन्छ, उहाँलाई पिलातसको अगाडि महासभाको सामु लगेर उहाँलाई प्रस्तुत गरिन्छ, मानिसहरूको अगाडि उहाँको निन्दा गिल्ला गरिन्छ र अन्तत उहाँलाई क्रुसमा टाँगिन्छ। तर कथा यही समाप्त हुँदैन। तेस्रो दिन येशु ख्रिस्ट मृत्युबाट जीवित हुनुहुन्छ। त्यसपछि उहाँ आफ्ना चेलाहरू कहाँ देखा पर्नुहुन्छ। उहाँले चेलाहरूलाई परमेश्वरको राज्य र सुसमाचारको काम जारी राख्न आज्ञा दिनुहुन्छ अनि अन्तत उहाँ स्वर्ग उचालिनुहुन्छ। येशुको जीवनमा जन्मदेखि पुनरुत्थान र स्वर्गारोहणसम्म भएका यी घटनाहरू केवल इतिहासका घटनाहरू मात्र होइनन्, यी सबै परमेश्वरको उद्धारको योजनासँग जोडिएका छन्। र अब हामी एउटा गहिरो प्रश्नमा आइपुगेका छौं, येशु एक व्यक्तिको रूपमा कस्तो हुनुहुन्थ्यो, या येशुको स्वभाव या येशुको चरित्रहरूको बारेमा तपाईँले पक्कै पनि धेरैचोटि प्रचार गरिएको सुन्नु भएको छ होला। आज फेरि हामी त्यो कुरालाई चाहिँ ताजा गर्नेछौ। हामी येशुलाई परमेश्वरको पुत्रको रूपमा चिन्छौ, तर उहाँको व्यक्तित्व कस्तो थियो त, एउटा इन्डिभिजुअल व्यक्तिको रूपमा उहाँ कस्तो स्वभावको हुनुहुन्थ्यो। बाइबल पढ्दा हामी एउटा अद्भुत तस्विर देख्न सक्छौ येशुको चरित्रको, येशुको स्वभावको। येशु करुणामय हुनुहुन्थ्यो, उहाँले मानिसहरूको पीड़ा देख्नुभयो, उहाँ मानिसहरूको पीड़ामा रुनुभयो। लाजरसको मृत्यु हुँदा येशु रुनु भएको कुरा तपाईँले योनाको पुस्तकमा पाउनुहुन्छ। येशु नम्र हुनुहुन्थ्यो, उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो। सम्भवतः कुनै पनि एउटा ठूलो ओहदामा भएको व्यक्तिबाट पनि हामी यो कुरा देख्दैनौं, तर उहाँ त स्वयं परमेश्वरको पुत्र हुनुहुन्थ्यो र पनि उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो। हामी उहाँको नम्रतालाई यहाँ कस्तो सुन्दर तरिकाले देख्न सक्दछौ। येशु सत्य बोल्नुहुन्थ्यो, उहाँले मानिसहरूलाई खुसी पार्नको लागि सत्यलाई लुकाउने या सत्यलाई तोडमोड गर्ने अथवा मानिसहरूले जे सुन्न चाहन्छन् त्यही मात्र बोल्ने उहाँले गर्नु भएन, तर उहाँले सत्य बोल्नुभयो। उहाँ सत्यको लागि लड्नुभयो, उहाँ रिसाउनु पनि भयो, तर कहिले पनि सत्यभन्दा तर्किनु भएन। येशुले प्रेम गर्नुभयो, उहाँले आफ्ना शत्रुहरूलाई पनि प्रेम गर्न सिकाउनुभयो। येशुले क्षमा गर्नुभयो, क्रुसमा हुँदा पनि उहाँले आफ्नो विरुद्धमा आफूलाई झुटो आरोप लगाएर क्रुसमा टाँग्ने मानिसहरूको लागि प्रार्थना गर्नुभयो र पितासँग भन्नुभयो कि यिनीहरूलाई क्षमा गरिदिनुहोस् किनकि यिनीहरू के गर्दैछन् स्वयंहरू जान्दैनन्। तर उहाँ कमजोर व्यक्ति भने हुनुहुन्न थियो। हामी कतिचोटि त्यो पनि हाम्रो मनमा आउँछ होला कि प्रभुले कहिले पनि मानिसहरूसँग बदला लिनु भएन अथवा उनीहरूलाई सजाय दिनु भएन, उनीहरूले जस्तो व्यवहार गरे त्यस्तै चाहिँ उहाँले फर्काउनु भएन, अनि यो चाहिँ कहिलेकाहीँ हामी उहाँको कमजोरीको रूपमा कहिलेकाहीँ हाम्रो मनमा आउँछ कि त्यसो होइन। उहाँ कमजोर हुनुहुन्न थियो, उहाँमा करुणा थियो तर उहाँमा साहस पनि थियो, उहाँ नम्र हुनुहुन्थ्यो तर उहाँ सत्यमा दृढ़ पनि हुनुहुन्थ्यो, उहाँ मानिसहरूसँग समय बिताउनुहुन्थ्यो तर एकान्तमा पितासँग प्रार्थना गर्न पनि उहाँले समय निकाल्नुहुन्थ्यो। त्यसैले यदि हामी येशूलाई पछ्याउने मानिसहरू हौ भने हाम्रो जीवनमा पनि यी गुणहरू देखिनुपर्छ। हामी सोध्न सक्छौ, म येशु जस्तै बन्दैछु कि केवल येशुको बारेमा जान्दैछु। येशुलाई चिन्नु महत्वपूर्ण कुरा हो, तर येशु जस्तै हुनको लागि चाहिँ तपाईँ र म संसारमा बोलाइ

यीशुलाई किन क्रुसमा टाँगियो? अब हामी सुसमाचारको केन्द्रमा आउँदैछौ। यीशु किन क्रुसमा मर्नुभयो? उहाँले कुनै अपराध गर्नु भएको थिएन, उहाँ निर्दोष हुनुहुन्थ्यो, तर उहाँले हाम्रो पापको दण्ड आफूमाथि लिनुभयो। यसै या 53:5 भन्छ, हाम्रा अपराधहरूका निम्ति उहाँ घाइते हुनुभयो, हाम्रो कारण चाहिँ उहाँले यी सबै कुराहरू सहनु पर्यो, या यो दण्ड उहाँमाथि आयु परेको हो। क्रुस केवल रोमीहरूले गरेको मृत्यु दण्ड थिएन, क्रुसमा परमेश्वरको उद्धारको योजना पूरा भइरहेको थियो। हामीले पाउनुपर्ने दण्ड उहाँले लिनुभयो, हामीले पाउन नसक्ने क्षमा उहाँद्वारा हामीलाई उपलब्ध गराउनुभयो। हामी परमेश्वरबाट अलग भएका थियौं, क्रुसद्वारा मानिसलाई परमेश्वरसँग मिलापको बाटो हाम्रो निम्ति खोलिएको हो। त्यसैले क्रुसलाई केवल दुःखको प्रतीकको रूपमा मात्र हामीले हेर्नु हुँदैन, क्रुस परमेश्वरको प्रेम र अनुग्रहको प्रमाण हो। यीशुले आफ्नो जीवन जबरजस्ती गुमाउनु भएको होइन, उहाँले हामीलाई प्रेम गर्नु भएको कारण आफ्नो जीवन अर्पण गर्नु भएको हो। त्यसैले जब तपाईँलाई लाग्छ परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ भन्ने प्रश्न जब तपाईँको मनमा आउँछ, क्रुसलाई हेर्नुहोस्। क्रुसले भन्छ, हो, परमेश्वरले तपाईँलाई साँच्चै प्रेम गर्नु भएको हो। यीशु मृत्युबाट जीवित हुनुभयो भन्ने कुरा किन हाम्रो जीवनमा महत्वपूर्ण छ, अथवा यीशुको बारेमा प्रश्नहरूलाई सम्बोधन गर्दा या यीशुको बारेमा हामीले बुझ्दै गर्दाखेरि किन उहाँको पुनरुत्थानको कुरा चाहिँ हामीले बिर्सनु हुँदैन, यो पनि कतिको मनमा हाम्रो आउन सक्छ प्रश्न। यदि यीशु क्रुसमा मर्नुभयो भने त्यो कथा त्यही समाप्त भयो, होइन र? यीशु अब राम्रो मान्छे हुनुहुन्थ्यो, परमेश्वरको पुत्र हुनुहुन्थ्यो, तर उहाँ क्रुसमा मर्नुभयो, सक्यो कुरा भन्ने जस्तो हुन्थ्यो होला। हाम्रो विश्वासको अवस्था के हुन्थ्यो यदि यीशु क्रुसमा मरेको मरे हुनुभएको भएदेखि? पावलले पहिलो कोरिन्थीको पुस्तक 15 ख्रिष्ट पुनरुत्थान नहुनु भएको भए हाम्रो विश्वास व्यर्थ हुने थियो भनेर बताउनु भएको छ। साँच्चै हो, यदि यीशुले संसारमा भइन्जेलसम्म ठूला ठूला काम, ठूला ठूला चमत्कार, ठूला ठूला प्रार्थना, ठूला ठूला कुरा गरेर पनि यदि उहाँले क्रुसको मृत्युलाई नजित्नु भएको भएदेखि हाम्रो विश्वास त व्यर्थै जाने थियो। पुनरुत्थान क्रिस्चियन विश्वासको केन्द्रमा छ। यीशु साँच्चीकै मृत्युबाट जीवित हुनुभयो, चिहान खाली थियो, उहाँ आफ्ना चेलाहरू कहाँ देखा पर्नुभयो। उहाँको पुनरुत्थानले देखाउँछ कि मृत्यु अन्तिम शब्द या अन्तिम सिन थिएन, पापले अन्तिम विजय प्राप्त गरेको छैन, मृत्युले अन्तिम विजय प्राप्त गरेको छैन। यीशु जीवित हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ भन्ने कुराले हाम्रो जीवनमा आशा दिन्छ। यसको अर्थ हाम्रो विश्वास केवल विगतको एउटा व्यक्तिको सम्झनामा मात्र आधारित छैन। ए, राम्रो मानिस हुनुहुन्थ्यो यीशु, राम्रै कुरा सिकाउनु भयो, उहाँको सम्झनाको लागि मात्र हामीले विश्वास गरेका होइनौ, तर यीशु जीवित हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ र हामी हाम्रो जीवित प्रभुलाई पछ्याउँछौ। त्यसैले हामीसँग आशा छ, हामीसँग अनन्त जीवनको आशा छ। पुनरुत्थानले हामीलाई सम्झाउँछ अन्त्य जस्तो देखिने ठाउँमा पनि परमेश्वरले नयाँ शुरूआत गर्न सक्नुहुन्छ। अब हामी अन्त्यतिर आउँदैछौ, अब अन्तिम प्रश्नमा जाउँ है त। यीशु नै उत्तर हुनुहुन्छ, यीशु नै सबै कुराको उत्तर हुनुहुन्छ, यसको अर्थ के हो? हामीले यो वाक्य धेरै पटक सुनेका छौँ होला, यीशु नै सबै कुराको उत्तर हुनुहुन्छ भन्ने वाक्य प्रचार गर्दा सुन्नु भएको होला, होइन, कसैले तपाईँलाई सम्झाउँदा या सिकाउँदा यो वाक्यलाई बोल्नु भएको होला। यसको अर्थ चाहिँ के हो त? यसको अर्थ यीशुले हाम्रो हरेक समस्यालाई हामीले चाहेको तरिकाले तुरन्त समाधान गर्नुहुन्छ भन्ने होइन, यस्तो होइन है, यसरी नबुझौं। यीशु हाम्रो जीवनमा समस्या नै नआउने ग्यारेन्टी पनि होइन। यीशु हाम्रो जीवनमा हुनुहुन्छ अनि हाम्रो जीवनमा केही पनि समस्या आइपर्दैन भन्ने पनि होइन, तर यसको अर्थ हाम्रो सबैभन्दा गहिरो आवश्यकता यीशुमा पूरा हुन्छन् भन्ने चाहिँ हो। हामीलाई क्षमा चाहिन्छ, यीशुमा क्षमा छ। हामीलाई परमेश्वरसँग मेलमिलाप चाहिन्छ, यीशुले त्यो बाटो खोल्नु भएको छ। हामीलाई आशा चाहिन्छ, यीशु हाम्रो आशा हुनुहुन्छ। हामीलाई सत्यको खाँचो छ, यीशुले आफूलाई बाटो सत्य र जीवन भनी बताउनु भएको छ। हामीलाई जीवन चाहिन्छ, यीशु अनन्त जीवनको स्रोत हुनुहुन्छ। हामी एक्लो महसुस गर्छौ, इम्मानुएल हाम्रो परमेश्वर हामीसँग हुनुहुन्छ। हामी डराउँछौ, यीशु हाम्रो भरोसा हुनुहुन्छ, उहाँले भन्नुहुन्छ न डराउ। हामी पापसँग संघर्ष गर्छौ, यीशुमा क्षमा र परिवर्तनको बाटो छ। त्यसैले यीशु नै उत्तर हुनुहुन्छ, यसको अर्थ हाम्रो जीवनका सबै परिस्थितिको उत्तर एउटा सजिलो वाक्यमा छ भन्ने होइन, यसको अर्थ हो जीवनको अन्तिम अर्थ, उद्धार, आशा र परमेश्वरसँगको सम्बन्धको उत्तर यीशु ख्रीष्ट नै हुनुहुन्छ। प्रिय मित्र, आज हामीले कार्यक्रममा

0: सुसँग सम्बन्धित केही प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका छौ। हामी एकचोटि सरसरी शुरूआतदेखि अहिलेसम्म हामीले के कुरा गर्यौं दोहोर्याउँ है त। हामीले कुराकानी गर्यौं कि येशु को हुनुहुन्छ भन्ने बारेमा। येशु परमेश्वरको पुत्र, पूर्ण परमेश्वर र पूर्ण मानिस हुनुहुन्छ। येशूको सर्वोच्चताको विषयमा हामीले हेर्यौं र थाहा गर्यौं कि येशू सबै कुरा भन्दा उच्च हुनुहुन्छ। उहाँ हाम्रो जीवनको एउटा भाग मात्र होइन तर हाम्रो जीवनको प्रभु उहाँ हुनुहुन्छ। हामीले हेर्यौं कि हामीलाई पापबाट बचाउन र परमेश्वरसँग हाम्रो सम्बन्ध पुनर्स्थापित गर्न परमेश्वर पिताले येशूलाई संसारमा पठाउनुभयो। अनि हामीले इम्मानुएलको अर्थ के हो भन्ने कुरा र त्यसको वास्तविक अर्थ के हुन्छ भन्ने कुरा हामीले बुझ्यौं। त्यसै गरी हामीले येशूको जीवनको घटनाहरूलाई हेर्यौं। येशूको जन्म, बप्तिस्मा, सेवाकाई, शिक्षा, चमत्कार, क्रूस, पुनरुत्थान र स्वर्गारोहणसम्म नै हामीले सरसर्ती हेर्यौं र हामीले थाहा गर्यौं कि यी सबै कुरा परमेश्वरको उद्धारको योजनाको पाटोहरू थियो। हामीले येशू कस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँको स्वभाव कस्तो थियो भन्ने बारेमा हेर्यौं। उहाँ प्रेमिलो, करुणामा नम्र, सत्यवादी, क्षमाशील र साहसी हुनुहुन्थ्यो भन्ने कुरा र उहाँ परमेश्वरको पुत्र र स्वयं परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा हेर्यौं। हामीले येशू किन क्रूसमा मर्नुभयो भन्ने कुरा हेर्यौं। हाम्रो सत्ता पापको दण्ड उहाँले लिनुभयो र परमेश्वरसँग हामीलाई पुनर्मिलन गराउनको लागि, हाम्रो पापको दागहरू मेटाउनलाई चाहिँ उहाँले क्रूसमा जीवन अर्पण गर्नुभयो भन्ने कुरा हेर्यौं। र हामीले अन्त्यमा हेर्यौं कि येशूको पुनरुत्थानको विषयमा हामी सुनिश्चित हुन किन जरूरी छ भन्ने बारेमा हेर्यौं। र अन्तिममा येशू ख्रिस्ट नै हाम्रो जीवनको सम्पूर्ण उत्तर हुनुहुन्छ। हामीलाई चाहिएका सबै कुरा हामीले येशूमा मात्रै पाउँछौ भन्ने बारेमा हेरेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई येशूलाई अझै नजिकबाट चिन्न र चिनिसक्नु भएको अवस्थामा त्यो सम्बन्धलाई फेरि एकचोटि निहाल्न र फेरि एकचोटि उहाँलाई धन्यवाद दिनको लागि कार्यक्रमले तपाईँलाई प्रोत्साहित गरेको छ भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमबाट आज मैले विदा लिनुपर्ने बेला भइसकेको छ। अर्को हप्ता फेरि हामी अरू केही प्रश्नहरू र त्यसको उत्तरहरूलाई खेलाउने कोसिस गर्नेछौ। आजको लागि भने मलाई कार्यक्रमबाट विदा दिनुहोस्। अर्को हप्ता कार्यक्रम सुन्न नछुटाउनु होला। केही सल्लाह, सुझाव, प्रतिक्रिया छन् भने हामीलाई हाम्रो कार्यक्रमको ठेगानामा तपाईँले पठाउन सक्नुहुनेछ। हवस् त, आजको लागि म कार्यक्रमबाट विदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551903 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भने अढाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह। आजको विषय रहेको छ कसरी ख्रिस्टको बलिदानले हाम्रो पुरानो मनुष्यताको सट्टा नयाँ मनुष्यता कायम गर्न तपाईँ हामी सबैलाई सहायता गर्छ। त्यसको बारेमा चर्चा गर्नेछु। आउनुहोस् एउटा प्रार्थना गरौं। स्वर्गीय बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि। हामी जान्दछौँ कि तपाईँले मात्र हाम्रो पुरानो मनुष्यतालाई हटाएर पूर्व नयाँ मनुष्यता जुन ख्रिस्टमा वचनमा आधारित छ त्यो हालिदिन सक्नुहुन्छ भन्ने हामी विश्वास गर्छौँ। आज हामी सबैलाई यो विषय पढ्न, बुझ्न सहायता गर्नुहोस्। येशूको नाममा आमेन। मित्रहरू, अब हामीले क्रुसमा भएको कामको अर्को पक्ष हेर्नेछौँ। क्रुसले हाम्रा निम्ति के गर्न सक्छ, यो पक्षतिर नहेरेर हामी यसरी हेर्छौँ। यसले हामी भित्र के गर्न सक्छ, पुरानो मनुष्यत्वसँग परमेश्वर कस्तो व्यवहार गर्नुहुन्छ, त्यो हामी यहाँ अध्ययन गर्नेछौँ। यो दोस्रो पक्षको प्रवेशद्वार हो। क्रुसले हामी भित्र गर्न आवश्यक कुराको बारेमा अब हामी हेर्नेछौँ। सर्वप्रथम, पुरानो मनुष्यता के हो, सो बारेमा हामीसँग एउटा स्पष्ट विचार वा धारणा हुन जरूरी छ। तपाईँले सोचे झैं त्यो तपाईँको पिता होइन। पुरानो मनुष्यता र नयाँ मनुष्यता यी दुई मानिसका बारेमा नयाँ करारले बताउँछ। तिनीहरूलाई विजय, विनोद वा कमल भन्ने नाउँ कहिले दिएको छैन, तथापि यी नयाँ करारका दुई अति महत्वपूर्ण चरित्र हो। मैले बुझे अनुसार पुरानो मनुष्यता हामीले आदमबाट पैतृक सम्पत्तिमा पाएको हाम्रो पापपूर्ण स्वभाव। केही मानिसहरू यसलाई पुरानो आदम भन्छ। त्यसैले आदमका हरेक सन्तान आफूभित्र विद्रोह लिएर जन्मन्छ। तपाईँ कति चलाक, कति युवा वा कति वृद्ध हुनुहुन्छ सो केही अर्थ हुँदैन। आदमको हरेक सन्तानभित्र विद्रोह छ। वचन यस विद्रोहलाई पुरानो मनुष्यत्व भन्छ। परमेश्वरको योजना पुरानो मनुष्यतालाई ठाउँमा नयाँ मनुष्यता राख्नु हो। हामी यसलाई यसरी भन्न सक्छौँ, क्रुसमा हाम्रो पुरानो मनुष्यत्वलाई मारिएको छ ताकि त्यसको सट्टा नयाँ मनुष्यत्व हामीभित्र आउन सकोस्। यसैया 53:6 लेखिएको छ, हामी सबै भेडा झैं बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ, र परमप्रभुले येशु हामीमाथि सबैको अधर्म हालिदिनु भएको छ। परमेश्वरप्रति हाम्रो विद्रोह यी हाम्रो मूल समस्या र दोष। हामी हरेक भित्र एउटा विद्रोही बास गर्दछ। ऊ एक साम्यवादी विद्रोही, एउटा मदिरा व्यसनी विद्रोही, एउटा सुन्दर धर्मी विद्रोही हुन सक्छ। जे भए पनि ऊ एक विद्रोही हो। विद्रोहीको लागि परमेश्वरसँग एउटा औषधि छ। उहाँ त्यसलाई परमेश्वरको वचनको शिक्षा दिने स्कूल वा मण्डलीमा पठाउनुहुन्न। उसलाई नियम निष्ठाको शिक्षा दिनुहुन्न, न त त्यसलाई धर्मशास्त्र कण्ठ पार्न भन्नुहुन्छ। उहाँ त्यसलाई प्राण दण्ड दिनुहुन्छ। प्राण दण्ड मात्र परमेश्वरको औषधि र समाधान हो। तर दया र कृपाको सन्देश के हो भने त्यो प्राण दण्डको तामिली क्रुसमा येशूमाथि भयो। रोमी 6:6-7 अनुसार हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमरा नहौं, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। पावल तपाईँले गरेका विगतका पाप कर्महरूको बारेमा बोलिरहेका छन्। उनी अब तपाईँभित्र भएको विद्रोहीसँग व्यवहार गरिरहेका छन्। तपाईँले मण्डलीमा गएर प्रार्थना गर्नुभएपछि तपाईँका पापहरू क्षमा हुन सक्छ, तर आफूभित्रको विद्रोहीलाई लिएरै तपाईँ मण्डलीबाट बाहिर आएको खण्डमा त्यो विद्रोही पाप कर्ममा लागिरहनेछ। पापको दासत्वबाट स्वतन्त्र हुन हामीले हाम्रा पाप कर्महरूको निम्ति क्षमा पाउने भन्दा बढी कुरो गर्नुपर्दछ। हामीले आफूभित्रको विद्रोहीलाई मार्नु पर्दछ। यही ठाउँ हो जहाँ क्रुसमा येशूको मृत्यु हुन्छ। हाम्रो पुरानो मनुष्यत्व उहाँसँगै क्रुसमा टाँगिएको छ। यो एउटा ऐतिहासिक सत्य, चाहे तपाईँ यस सत्यलाई जान्नुहोस् वा नजान्नुहोस्, यसमा विश्वास गर्नुहोस् वा नगर्नुहोस्, सत्य यही हो। धेरै क्रिश्चियनहरू यो सत्य जान्दैन, उनीहरूसँगको समस्या पनि यही हो। तर यस सत्यलाई नजानुन्जेलसम्म र त्यसमा विश्वास नगरुन्जेलसम्म क्रिससँग क्रुसमा टाँगिएर तपाईँको पुरानो मानिस मर्दा पूरा भएको कामले तपाईँको जीवनमा काम गर्न सक्दैन। त्यसरी क्रुसमा टाँगिएको घटनालाई तपाईँको जीवनमा साँचो अनुभव बनाउँछ। जसभित्रको पुरानो मनुष्यत्व मरेको छैन त्यो अझै पाप दासत्वबाट बाँधिएको छ। रोमी 6:6-7 यसलाई प्रष्ट पार्दछ। तर ख्रिस्टसँगै मरेको मानिस पापबाट मुक्त भएको छ। ग्रीकहरूले धर्मी बनाइएको शब्द प्रयोग गरेका छन्। एकपल्ट तपाईँले अन्तिम दण्ड चुकाइसकेपछि त्यसपछि चुकाउनु पर्ने थप दण्ड बाँकी रहँदैन। तपाईँ मरेपछि व्यवस्थाले तपाईँबाट केही बढी माग्न सक्दैन। त्यसैले रोमी 6:8-10 पदहरूले भन्छन्, तर यदि ख्रिस्टसँग मरेका छौ भने त उहाँसँग जिउने पनि छ भन्ने विश्वास गर्दछ। हामी जान्दछौ ख्रिस्ट मरेकाहरूबाट जीवित भएर फेरि फर्कनुहुने छैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको निम्ति सधैँको लागि एकैपल्ट मर्नुभयो, तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यो ऐतिहासिक सत्य हो। अब यसको प्रयोग जीवनमा कसरी हुन्छ त्यो पनि हेरौँ। रोमी 6:11 यसरी लेखिन्छ, त्यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लागि मरेका तर ख्रिस्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नु पर्दछ। अब तपाईँसँग सत्य छ, तपाईँले आफ्नो जीवनमा यसको प्रयोग गर्नु पर्दछ। हाम्रो पुरानो मनुष्यत्व क्रुसमा मरेको छ, परमेश्वरले त्यसलाई मार्नुभयो, तर तपाईँले आफूलाई विश्वासद्वारा ख्रिस्टसँगै मरेको ठान्नु पर्दछ। तपाईँले यसो गर्नै पर्दछ। यसो नगरेसम्म तपाईँ आफ्नो पुरानो मनुष्यत्वको दास निरन्तर भइरहनुहुन्छ। हामीले रोमी 6:11 पावेलले हक पाएको देखेका छौँ। तिनीहरूले पनि आफू आफूलाई पाप लागि मरेका ठान्नु पर्छ। यस भनाइको अर्थ के हो? तपाईँको निम्ति पापको आकर्षण अब छैन। तपाईँले तपाईँबाट अब कुनै प्रतिक्रिया पाउँदैन। तपाईँमाथि अब प्रान्त पापको शक्तिले काम गर्दैन। यस्तो कसरी हुन गयो? येशूले क्रुसमा गर्नुभएको काममाथि विश्वास गरेर हाम्रो त्यो अपराधी पापी पुरानो मनुष्यत्वले प्राण दण्ड पाएको छ, त्यो मरेको छ। श्रोताहरू, एफिसी 4:22-24 चित्रण गरिएको पुरानो र नयाँ मनुष्यत्वको तस्विर हेर्नुहोस्। यसमा पावल आफ्ना पाठकहरूलाई यसरी अर्थ दिन्छ, छली लालसाहरूद्वारा भ्रष्ट भएको तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग, आफ्ना भित्री व्यवहारमा नयाँ हो र परमेश्वरको स्वरूप साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वरूपलाई धारण गर। ध्यान दिनुहोस्, पावल अघि नै बचिसकेका मानिसहरूसँग कुरा गरिरहेका छन्, तर पनि उनी तिनीहरूलाई पुरानो स्वभाव त्यागेर नयाँ स्वभाव ग्रहण गर्न भन्दैछ। हाम्रो उद्धार हुँदा यस्तो भएको हुँदैन। यो काम भनेको त हाम्रो उद्धार भइसकेपछि हामीले गर्नु जरुरी हुन्छ। माथिको पदमा पावल भनिरहेका छन्, छली लालसाहरूका कारण पुरानो मनुष्यत्वले बढ्दो भ्रष्टतालाई अनुभव गरिरहेको छ, तर पावलका अनुसार नयाँ स्वभाव साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको छ। यसको अझ राम्रो अनुवाद यस्तो हुन्छ, नयाँ स्वभाव परमेश्वरको ढाँचा अनुसार साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको छ। हामीले आफू आफूका बारेमा सत्य स्वीकार गरेपछि, अर्थात हामीभित्रको पुरानो मनुष्यत्वको साँचो स्वभावलाई स्वीकार गरेपछि मात्रै हामी साँचो धार्मिकता र पवित्रता प्राप्त गर्न सक्छौ। हरेक मानव जीवनमा छल र सत्य रूपी दुई विपरीत शक्तिहरूले काम गरिरहेका हुन्छ। पुरानो मनुष्यत्व दियाबलसको छलबाट निस्केको आदम र हव्वाले उसको झुटो वचन त मर्ने छैनस् त परमेश्वर चाहिँ हुनेछस् मा विश्वास गरे। यसरी तिनीहरू दियाबोलसको छलको बन्धनमा परेपछि त्यसबाट तिनीहरू भ्रष्ट भए। त्यसैले पुरानो स्वभावलाई बयान गर्ने सही शब्द भ्रष्टता पनि हो। यस विपरीत नयाँ स्वभाव परमेश्वरले गर्नुभएको नयाँ सृष्टि हो। यो नयाँ सृष्टिमा भएको छ। यो परमेश्वरको सत्य वचनद्वारा सृष्टि भएको छ। यसले धार्मिकता र पवित्रता फलाउँछ। भ्रष्ट मनुष्यत्वको निम्ति परमेश्वरको दण्ड भनेको छली लालसाहरूद्वारा उत्पन्न भएको पुरानो मनुष्यतालाई क्रुसमा टाँगेर मानिसभित्र सत्यद्वारा उत्पन्न नयाँ स्वभावलाई सृष्टि गर्नु। श्रोताहरू, दियाबोलसको झुट र परमेश्वरको सत्य बीचको फरकमाथि ध्यान दिनुहोस्। नयाँ सृष्टिद्वारा आएको परमेश्वरको सत्यले हामीभित्र धार्मिकता र पवित्रता फैलाउँछ। अर्कोतिर दियाबोलसको झुटो बयानबाट निस्केको पुरानो स्वभाव पूर्णतया नैतिक, शारीरिक र भावनात्मक रूपमा भ्रष्ट छ। भ्रष्ट कर्म उल्टिँदैन। एउटा दोष भएपछि तपाईँ यसको गतिलाई कम त गर्न सक्नुहुन्छ, तर यसलाई उल्टाउने कुनै बाटो छैन। उदाहरणका लागि एउटा राम्रो आरूलाई लिऊ। यो शुद्ध देखिन्छ, तर त्यसभित्र दोषले काम गरिरहेको छ, अर्थात् त्यो भित्रबाट सन्न थालेको छ। तपाईँले यसलाई भान्सामा एक साता त्यसै राखिदिनु भयो भने त्यो पहेँलो, चाउरी परेको र अनाकर्षक हुन्छ। किन त? किनभने यसभित्र दोष थियो। पाकेको समयमा त्यस आरूलाई फ्रिजभित्र राखिदिनु त्यसको आधुनिक उपचार हुन्थ्यो। तापनि फ्रिजले त्यसभित्रको दोषलाई उल्टाउन सक्दैन। त्यसले त्यसको वृद्धिको गतिलाई कम मात्र गर्न सक्छ। धेरै मण्डलीहरू फ्रिज जस्तै छ। तिनले भ्रष्टतालाई परिवर्तन गर्दैन, तिनीहरूले त्यसको बढ्ने गतिलाई कम मात्र गर्छ। यसले मानिसलाई परिवर्तन गर्ने एउटै बाटो उसलाई नयाँ सृष्टि तुलाउनु, एउटा नयाँ मानिस बनाउनु। परमेश्वर पाप स्वभावलाई टालटुल वा सुधार गर्नु, उहाँ त्यसलाई उन्नत पार्ने वा शिक्षा दिने काम गर्नुहुन्न। उहाँ त्यसलाई मार्नुहुन्छ। त्यसलाई ठाउँमा परमेश्वरको सत्य वचनले गरेको नयाँ सृष्टि, नयाँ स्वभाव आउँछ। खोइ क्रिस्टमा छ भने त्यो नयाँ सृष्टि। दोस्रो क्रान्ति 5:17। अब आउनुहोस् नयाँ सृष्टिको स्वभाव बारे चर्चा गर। पुरानो मनुष्यत्वको सट्टामा आएको नयाँ सृष्टिको हाम्रो विश्लेषण समाप्त गर्नु अघि हामी यस नयाँ सृष्टिको स्वभावलाई पनि हेर्नेछौँ। प्रेरित पत्रुस नयाँ जन्म पाएका क्रिस्चियनहरूलाई लेख्छन्, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ। पहिलो पत्रुस 1:23। वीर्यको स्वभावले यसबाट जन्मने वीर्यको अर्थात जीवनको स्वभाव निश्चित गर्दछ। तपाईँले सुन्तलाको बिउ रोपेर स्याउ पाउनुहुन्न, त्यसै गरी स्याउको बिउ रोपेर तपाईँले त्यसबाट सुन्तला पाउनुहुन्न। तपाईँ विनाशी वीर्यबाट जन्मनु भएको छ भने तपाईँको जीवन भ्रष्ट हुनेछ। तपाईँले आफ्नो जीवन भ्रष्ट प्रक्रियामा जिउनु पर्नेछ। तर तपाईँ अविनाशी वीर्यद्वारा पुनर्जीवित हुनुभएको छ भने तपाईँ अविनाशी जीवनको आनन्दमा रमाउनुहुन्छ, किनभने अविनाशी वीर्यले विनाशी जीवन फलाउन असम्भव छ। नयाँ सृष्टिलाई अर्थ्याउने साँचो शब्द अविनाशी। याकुब 1:18 हेर्नुहोस्। उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म अर्थात् पुनर्जन्म दिनुभयो। ध्यान दिनुहोस्, नयाँ मानिस सत्यबाट जन्मिएको। परमेश्वरको सत्य वचनले हामीभित्र अविनाशी स्वभावलाई जन्माउँछ। अन्तत मित्रहरू, हामी पाप कर्म गरिरहन खोज्छौ भन्नुको अर्थ के हो? पहिलो युहन्ना 3:9 भनेको छ, परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको। आमेन। मित्रहरू, याद राख्नुहोस्, ख्रिस्टले मात्रै हामी भित्र रहेको विद्रोही पुरानो मनुष्यतालाई मारेर नयाँ सृष्टि अर्थात् नयाँ मनुष्यता कायम गर्न सक्नुहुन्छ। मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
1: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
0: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: जय मसी तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजन डेमै आज पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। आज पनि भिन्दै तरिकाले कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। पहिला पनि मैले तपाईँहरूको सामान्य विभिन्न गीतहरू कहिलेकाहीँ प्रस्तुत गर्ने गरेको थिएँ र आज म त्यही तरिकाले गीतहरू तपाईँको सामान्य प्रस्तुत गर्न चाहन्छु र म विश्वास गर्छु तपाईँ यी गीतहरू सुनेर आजको कार्यक्रममा आशिषित हुनुहुनेछ। हामी पहिलो नम्बरमा प्रसन्न बोलको गीत सुनेछौँ, एड्रियन देवानको। यो गीत एकदमै मलाई मनपर्ने गीत हो अनि मलाई विश्वास छ तपाईँलाई पनि यो गीत धेरै नै मनपर्छ। जब जब म यो गीत सुन्छु तब तब म जहिले पनि यसु कहाँ पुग्ने गर्छु र म विश्वास गर्छु तपाईँ पनि यसु कहाँ पुग्नु हुनेछ। हुन्छ, हामी यो गीत सुन्नेछौँ।

गीतपछि फेरि पनि म कार्यक्रम स्वागत गर्न चाहन्छु। अब दोस्रो नम्बरमा हामी अर्को गीत सुन्नेछौ, यीशु जस्तो माया गर्ने। यो पनि एड्रिन देवानकै गीत छ, यो पनि धेरै नै पपुलर भएको गीत हो। यो गीत म तपाईँ अगाडि राख्न चाहन्छु।

song. तपाईको गहिरो प्रेमलाई कसरी तपाईँले हामीलाई निकाल्नु भयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नु भयो। म असल भएर होइन, म सुन्दर भएर होइन।

थुप्रै श्रोता कार्यक्रम पिताकी छिया तपाईँले सुनिराख्नु भएको छ र हामी आजको कार्यक्रममा विभिन्न गीतहरू तपाईँको अगाडि राखिराखेका छौँ र यसै सिलसिलामा म तेस्रो नम्बरको गीत तपाईँको अगाडि राख्न चाहन्छु, आऊ यसु संसार तिम्रो भत्किरहेछ। यो चाहिँ अलिकति दुःख र पीडामा र प्रभुको राज्यको खुसीमा गाइएको गीत हो। अनि संसार चाहिँ दुखित छ, अनि यसो तपाईँको खाँचो अब हामीलाई परेको छ, अनि तपाईँको राज्य हामीलाई चाहिएको छ, अनि यो भत्किएको संसारमा अब हामीलाई तपाईँको नयाँ राज्य चाहिएको छ भन्ने यो गीतको सन्देश हो। र गीतको मूल मर्म चाहिँ त्यही नै हो। प्रित थापाले गाउनुभएको गीत म तपाईँको अगाडि राख्न चाहन्छु, सुनेर

गुडिसेपेन रेडियो 105.1 मेगाहर्जमा तपाईँ कार्यक्रम पिता के सुनिराख्नु भएको छ। मैले तपाईँको अगाडि तीनटा मिठो कृष्ण गीतहरू राखिसकेको छु, अब चौथो नम्बरको गीत पनि म राख्न चाहन्छु। भनौँ कसरी, रोहित थापाले गाउनुभएको गीत हो यो, र यो गीत पनि एकदमै मार्मिक गीत छ अनि हृदय छुने गीत, परमेश्वरको आराधनामय गीत हो। यो गीत पनि म तपाईँको राख्न चाहन्छु।

प्रस्तुत अब फेरि पनि म कार्यक्रममा तपाईँलाई अन्तिममा जाँदा जाँदै फेरि पनि स्वागत गर्न चाहन्छु र अब पनि म कार्यक्रमबाट बिदा हुनुपर्ने समय भइसकेको छ र बिदा हुनुभन्दा अगाडि म एउटा 5 नम्बरको गीत तपाईँको अगाडि राख्न चाहन्छु, जीवन यो आराधनाले सजाउँदै भन्ने गीत। यो पनि रोहित थापा र साथीहरू मिलेर गाउनुभएको गीत छ। त्यो गीत म तपाईँको समक्ष राख्न चाहन्छु। अनि यो जीवन चाहिँ हामीले जहिले पनि आराधनाले सताउनु पर्छ। परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको धेरै उद्देश्यहरू मध्ये यो पनि एउटा मुख्य उद्देश्य हो। उहाँले हामीबाट आराधना लिन चाहनुहुन्छ र यो हाम्रो लागि एकदमै आशिषित कुरा भनिएको कुरा हो, किनभने हामी जस्तो तुच्छ पापी मानिसबाट पनि उहाँले आराधना लिन चाहनु भएको छ। अनि हामी दिँदै उहाँलाई सम्पूर्ण दिन सक्ने आराधना चाहिँ दिनुपर्छ। सारा सृष्टिले उहाँलाई आराधना दिइराखेको छ भने हामी उहाँकै स्वरूपमा बनिएका मानिसहरूले झन् किन आराधना नदिने। हामी निश्चय हाम्रो यो जीवनबाट उहाँलाई आराधना दिनुपर्छ। यो जीवनलाई आराधनाले सजाउनु पर्छ। पिताको इच्छा यही नै हो र यो इच्छा हामीले हाम्रो जीवनमा सदा सर्वदै पूरा गर्नुपर्छ। कार्यक्रमको समय सकिसकेको छ। म अर्को हप्ता राति आइतबार 8 बजेदेखि 8:30 बजेसम्म तपाईँको रेडियो सेट अगाडि आउने नै छु। तबसम्म पिताको इच्छा परमेश्वरको वचनद्वारा प्रार्थनामा उपवासमा खोजी गर्दै गर्नुहोस्, संगतिहरूको खोजी गर्दै गर्नुहोस् र पवित्र आत्मासँगको संगतिमा खोजी गर्दै गर्नुहोस् भन्दै म कार्यक्रमबाट बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। दुष्ट आत्मा र संसारको डरले मानिसलाई साङ्लोमा बाँध्छ, तर यीशुको एउटै हुकुमले अनन्त जीवन र मुक्ति दिन्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस्, एउटा कोरियाली गीत सुन्नेछौं।

0: सबै माटोका थुप्रा जस्ता हुन्छन्, छिर्ने ठाउँ नै हुँदैन भने मानिस कसरी भित्र छिरेर बस्न सक्छ, बस्न सकिँदैन।
1: कुन्दे युदे मुनानन जुम थारिब्दा युदेइन्द्रे मुदोमुन उरी छोरम सुचिगुरो नेरेगा मुदोमदो इत्तोरागुयो।
0: तर यहुदी संस्कृति अलि फरक छ, यहुदीहरूको चिहान हाम्रो जस्तै सिधा तल खनिएको पनि हुन्थ्यो।
1: कुन्दे थोरो मुदोमुन सुप्योङरो झलब्योगिना इल्बान भ्योगिना इल्बान तांगी सोक्योजिरे तांगीनिका ताकिका नोमु सिउन गोयेयो।
0: तर धेरै जसो चियानहरू भीर वा पहाडका चुनढुङ्गाका भित्ताहरूमा सिधा तेस्रो खनिएका हुन्थे, जुन खन्न अति सजिलो हुन्थ्यो।
1: क्रेसो कु आने ओमेदा सिम्बेदा तेरोन कु आने झुल्गिरु योरो झुल्गिरु हागो कु आने धानसाङुल लायो।
0: त्यसैले भित्र 5 मिटर 10 मिटर लामा र कहिले काहीँ त धेरै कोठाहरू बनाएर भित्रसम्म परेको ठाउँ बनाइन्थ्यो।
1: कृगो जोसाङ जुङे नुगुङ्गाका झुगुम्यम कन्याङ सेमापोरु सल्चाक अन्जोगाजिगो कु हान गुन्दे अन्जुनु गयो।
0: अनि पुर्खा मध्ये कसैको मृत्यु भयो भने सुतीको कपडा अर्थात मलमलले बेरेर त्यहाँ राखिन्थ्यो।
1: कृम 10년 20년 30년 지나면서 이게 썩고 부패하고 나면 뼈만 남죠।
0: 10 20 30 वर्ष बितिसकेपछि त्यो कुएर हड्डी मात्र बाँकी रहन्थ्यो।
1: 그러면 그 뼈는 한쪽에다가 제껴 두고 또 후대가 죽은 자가 있으면 거기다 쓰는 거예요. 이게 가족묘죠.
0: 아니 뒤에 हड्डीहरूलाई एकातिर सारेर अर्को पुस्ताको कसैको मृत्यु हुँदा त्यही राखिन्थ्यो। यो तिनीहरूको पारिवारिक चियान थियो।
1: युदे मुना गाउँदेसो 악한 짓을 한 강도나 살인자가 어디에 가서 숨어야 되겠는데 숨을 곳을 찾다가 없으면요 이 무덤 속에 들어가서 사는 거예요.
0: 예후디 संस्कृतिमा नराम्रा काम गर्ने डाका वा हत्याराहरू कतै लुक्नु पर्दा ठाउँ नभेटेमा यी चिहानहरू भित्र गएर बस्थे।

हामी धेरै पटक जीवनका डर, अन्धविश्वास, जोखाना वा संसारका असत्य कुराहरूमा अल्झिएर आत्मिक रूपमा ठगिरहेका हुन्छौ। गेरासनसको त्यो मानिस झैं अशुद्ध आत्माको नियन्त्रणमा पर्दा मानिसले आफ्नै जीवन, परिवार र शान्तिलाई नष्ट गर्छ। यदि हामी परमेश्वरको सामर्थ्यलाई छोडेर साङ्लो र भौतिक उपायहरूमा मात्र भरोसा गर्छौ भने त्यसले कहिल्यै साँचो छुटकारा दिन सक्दैन। संसारले त्यागेको र चिहान घारीमा तडपिएको मानिसलाई खोज्दै आउनुहुने येशूको अधिकारलाई चिन्नु आवश्यक छ। त्यसैले दुष्ट आत्माका सबै छल र डरबाट मुक्त भई पूर्ण अधिकारका साथ आउनुभएका येशू ख्रीष्टमा मात्र आफ्नो भरोसा राख्नुपर्छ। त्यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु येशू, मलाई सबै प्रकारका डर, अन्धविश्वास र अशुद्ध आत्माका छलहरूबाट जोगाउनुहोस्। म मेरो जीवन, हृदय र आत्मालाई तपाईँको पवित्र हातमा सुम्पन्छु। कुनै पनि परिस्थितिमा डगमगाउने छैन, तर तपाईँको सामर्थ्यमा टेकेर जिउनेछु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 9745635045, 9745635045। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयंवस्त रहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सरोज र म उपस्थित भइसकेका छौं। अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ। मती 7:1। आमा बुवा हो तपाईले आफ्नो छोरा छोरीले सही तरिकाले गरेको काममा भन्दा गलत तरिकाले गरेको काममा बढी जोड दिएर उनीहरूको मन तोड्न सक्नुहुन्छ। मण्डलीका सदस्यहरू हो तपाईले आलोचनाद्वारा आफ्नो पास्टरलाई निरुत्साहित पार्न सक्नुहुन्छ वा उनलाई परमेश्वरले बोलावट दिनुभएको कुराको परिपूर्णतामा प्रवेश नगरुन्जेल उनलाई प्रोत्साहन दिन सक्नुहुन्छ। हामी प्रोत्साहन दिने व्यक्ति बन्नको सट्टा आलोचक किन बन्छौ होला? किनकि हाम्रो आफ्नै कमजोरीको सामना गर्नुभन्दा अरूको दोष देखाउनु सजिलो हुन्छ। उनीहरूको कमजोरीको बारेमा विचार गर्दा हामीले आफ्नै बारेमा असल अनुभव गर्छौं, तर यीशुले हामीलाई त्यसरी उम्कन दिनुहुन्न। तिम्रो आफ्नै आँखामा मुडा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ? ए ढोगी, पहिले आफ्नो आँखाबाट मुडा निकाल, तब तिमी भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमीले सफासँग देख्नेछौ। तपाईँले सबैभन्दा बढी आलोचना गर्नुहुने व्यक्ति, समूह वा संस्थालाई अनि तिनीहरूलाई तपाईँले कस कहाँ आलोचना गर्नुहुन्छ त्यसको बारेमा विचार गर्नुहोस् त। के तपाईँ अरूको नजरमा आफ्नो हैसियत बढाउन कोसिस गर्दै हुनुहुन्छ? के तपाईँले आफै भित्र निको नभएका चोट र समाधान भएका मुद्दाहरू लिएर हिँडिरहनु भएको छ, जसको कारण तपाईँलाई बाधा दिने जोसुकै माथि तपाईँले आफ्नो रिस खनाउनुहुन्छ? यीशुले भन्नुभयो, किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफूभित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीलाई भन्दछु, हरेक व्यर्थको कुराको जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यो लेखा दिनुपर्नेछ, किनकि तिम्रो वचनले तिमी दोषी ठहरिनेछौ। यसको समाधान के हो त? यो प्रार्थना गर्नुहोस्, हे परमप्रभु, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्। त्यसैले आलोचक होइन, प्रोत्साहन दिने व्यक्ति बन्नुहोस्। श्रोता, कार्यक्रम अन्तरबिन्तीमा अहिलेलाई भने विदा हुनुपर्छ। त्योभन्दा अगाडि आलोचक होइन, प्रोत्साहन दिने व्यक्ति बनौ भन्दै कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्ते।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एन्ड इभको पुनः प्रसारण।

जयमसी नमस्ते गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम आदम ईदको साथमा प्राविधिक मित्रसँगै म आइसकेको छु। आज बिहिबार हो, हामी 11 देखि 12 बजीसम्म यो कार्यक्रममा रहनेछौ। मिठा मिठा गीत संगीत त छँदैछन्, त्यसमा वैवाहिक सम्बन्धका कुराहरू, दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने भन्ने कुराहरू नै हामी गर्ने गर्छौं। मैले भन्दै गर्दाखेरि म विवाहको विज्ञ त पक्कै पनि होइन, तर बाइबलीय आधारमा हामीले विवाहलाई कस्तो किसिमले व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरूलाई सुनाउने गर्छु। यतिखेर भने निकै नै एउटा मिठो गीतबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु।

निकै नै अर्थपूर्ण भजन सुनिसकेपछि कार्यक्रम आदमीमा स्वागत गर्न चाहन्छु फेरि पनि श्रोता मित्र अविवाहित विवाहित दुवै व्यक्तिको लागि यो कार्यक्रम हो। तपाईँ अविवाहित हुनुहुन्छ भने पनि कस्तो किसिमले आफ्नो जीवनलाई विवाहको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू पनि हामी गर्ने गर्छौं र विवाहित हुनुपर्छ भनेदेखि सम्बन्धमा अमिलोपन आउनु हुँदैन, अडचन बाधाहरू आउनु हुँदैन जसले गर्दा बेमेलका कुराहरू उत्पन्न हुन्छन् भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं। बाइबलले हामीलाई पति पत्नी बीचको सम्बन्ध चाहिँ आदमको बगैँचाबाट नै अदनको बगैँचाबाट नै शुरू गर्नुभएको हामीले थाहा पाउँछौं अनि परमेश्वरले जब आफ्नै प्रतिरूपमा एकजना पुरूष आदमलाई बनाउनुभयो र आदमको करणबाट स्त्रीलाई सृजना गर्नुभयो र त्यो स्त्रीलाई आदमको अगाडि ल्याउँदाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन् र यो तिनलाई स्त्री भनिनेछ भनेर पनि यहाँ भनिएको छ र यो आदमले जे आफ्नो अङ्गलाई चिनेका कुराहरू हामी त्यहाँ पाउँछौ। सदा मानिसको शरीरमा विभिन्न किसिमका अङ्गहरू हुन्छन् अनि विभिन्न किसिमका अङ्गद्वारा नै यो शरीर बनिएको हुन्छ र परमेश्वरले हामीलाई त्यसरी नै बनाउनु भएको छ र एक अर्का अङ्ग चाहिँ कुनै पनि अनादरको छैन, सबै अङ्गको काम आफ्नो आफ्नो किसिमको छ। खुट्टाले भुइँमा टेक्छ भन्दैमा खुट्टा चाहिँ अरू अङ्गभन्दा अलिकति भनौँ न अलिकति आदर नदिनुपर्ने अङ्ग चाहिँ पक्कै पनि होइन, सबै अङ्ग नै बराबर छन्। त्यसैले आज आदमले पनि आफ्नो अङ्गलाई चिनेको छ भन्नाले चाहिँ जब आफ्नो अङ्गलाई चिन्दछ मानिसले अनि उसलाई प्रेम गर्नुपर्छ भन्ने कुरा नै परमेश्वरले सिकाउनुहुन्छ। विवाह कसैको नछुटोस्, विवाह छुट्याउने अनुमति पनि परमेश्वरले दिनुभएको छैन र विवाहमा यो जुन अहिले बढ़िरहेको पार्वाचोकीका कुराहरू छन्, डिभोर्सका कुराहरू छन्, यस्ता कुराहरू चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। वचनले भन्दछ परमेश्वरले धेरै कुराहरूलाई घृणा गर्नुहुन्छ, यसमध्ये पार्वाचोकीलाई पनि परमेश्वरले अवश्य घृणा गर्नुहुन्छ। तर कस्तो किसिमको कन्डिसन र शर्तमा चाहिँ हामीले यस्तो गर्न सक्छौ भन्ने कुरा पनि पावलले हामीलाई प्रश्नसँग लेख्दछन् र यसै कारण मानिसले आफ्ना आफ्नो बुबालाई छोड्दछ, आमा बुबालाई छोड्दछ र पत्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै शरीर हुन्छन् भनेर भनिएको छ। अघि पनि भनियो करणबाट निकालिएको हुनाले एउटै शरीर हुनेछन् तर आज मानिसहरू यस्तो तरिकाले चाहिँ जीवन जिउन चाहँदैनन्। पवित्र विवाह जब हामी गर्छौं मण्डलीमा अथवा अहिले त पार्टी प्यालेसतिर पनि विवाह गर्ने चलन छ र पवित्र भनेर लेखिन्छ, त्यो विवाह कतिको पवित्र छ भन्ने कुरा चाहिँ त्यो त्यहाँका जुन सम्बन्धित व्यक्ति हुन्छ नि दुल्हा दुलही उहाँहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ र विवाह त्यहाँ कसरी गरियो, कुन स्थानमा लगेर गरियो भन्ने कुरा भन्दा पनि उनीहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र वचनहरू त्यहाँ हामीले जस्तो किसिमका प्रतिज्ञाहरू गरेका हुन्छौ र मानिसले कति चाँडै ती प्रतिज्ञाहरू तोडेर चाहिँ आफूले आफ्नो खुशीमा हिँड्ने गर्दछ जसले गर्दा बेमेलका कुराहरू दाम्पत्य जीवनमा एकदम दुःख अप्ठ्यारा परिस्थितिहरू पक्कै पनि आउँछ। यो आउँदाखेरि चाहिँ हामी दुवैजना मिलेर प्रार्थना साथ बलियो हुनुपर्ने हो त त्यतिखेर नै छुट्यौं भने झनै व्यतिथिमा आउन सक्छ हाम्रो परिवार। त्यसैले तपाईँ विवाह नगरेका अविवाहित पुरूष अथवा स्त्री हुनुहुन्छ भने पनि विशेष गरी यङ्स्टरको लागि पनि म कुनै समय चाहिँ कार्यक्रममा भन्न चाहन्छु। आज यङ्स्टरको कारणले गर्दाखेरि उनीहरूको एउटा उत्तेजनाको कारणले गर्दा उनीहरूमा रहेको एउटा भनौँ न इमोसनल एट्याचमेन्टको कारणले गर्दाखेरि धेरै पापका कुराहरू पनि बढेका छन् जुन कुरा परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले विवाह अगावै तपाईँलाई जुन जुन कुराहरूको छुट छ ती कुराहरू मात्रै गर्न सक्नुहुन्छ। आज मानिसहरूले डेटिङको रूपमा एउटा किशोर किशोरीहरू चाहिँ एकान्त स्थानतिर डुल्न जाने यस्ता विभिन्न किसिमका कुराहरूले चाहिँ हामीलाई पापमा फसाउन सक्छ। त्यसैले गर्दा हामीले गर्ने डेटिङ चाहिँ संगति हो भनेर बुझ्नुपर्छ र विवाह अगावै पनि हामी परहेजमा रहने कुराहरू धेरै नै छन् सता, किनभने हामीलाई परमेश्वरले चुन्नुभएको एफिसिएको चार अनुसार चुन्नुभएको व्यक्तिहरू भएको हुनाले हामी संसारको चालमा हिँड्दैनौं। परमेश्वरले भन्नुभएको आवाजद्वारा हिँड्ने मानिसहरूले पक्कै पनि व्यथितिका कुराहरूलाई अँगाल्नु हुँदैन र विवाह गर्नको निम्ति कतिजना हतार गर्नुहुन्छ होला, कतिजनाले चाहिँ मेरो विवाह नै भएन भनेर पीर पनि मान्नुहुन्छ होला, ती सबै कुरा वचनले हामीलाई उत्तर दिएको छ। कसैलाई पनि जोडीको अभाव हुँदैन, फर्कनुपर्छ। यदि परमेश्वरको इच्छा तपाईँलाई विवाहमा नराख्ने इच्छा नै छ भने पनि त
हामीले सहनै पर्छ। यो जीवन त एकदिन छोडेर जानुपर्छ। हामी अनन्तको घरमा जानको निम्ति चुनिएका व्यक्तित्वहरू हौ भनेदेखि हामी विवाहलाई नै त्यति साह्रो जोड दिएर मैले विवाह नगरी चाहिँ म सक्दै सक्दिनँ भन्नु पनि ठिक होइन। पाउलले भन्दछन्, कामाग्नीले जल्नुभन्दा विवाह गर्न असल हो। आफूलाई मानिसले संयममा राख्न सक्दैनन् भनेदेखि चाहिँ विवाह गर्नुपर्छ भनेर भनिएको छ। तर कतिजना मानिसहरूले चाहिँ परमेश्वरको निम्ति पनि अविवाहित रहन ठिक हुन्छ भनेर चाहिँ भनिएको छ। कार्यक्रम आदमीमा हामी यस्तै कुराहरू गर्दै गर्छौं। यतिखेर फेरि पनि मिठो संगीतको पालो भएको छ। म गीत सुनाउँछु, त्यसपछि आउने नै छु।

निकै नै मिठो गीत हामीले विज्ञान बरालीको आवाजमा सुनाइरहेका थियौँ श्रोता। मलाई एकदम मनपर्ने सिंगर पनि हुनुहुन्छ उहाँ र उहाँले भन्दै हुनुहुन्थ्यो आज्ञाकारितामा हिँड्नुपर्छ हामी भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो भजनद्वारा। र वैवाहिक सम्बन्धलाई दाम्पत्य जीवनलाई सफल बनाउनको निम्ति चाहिँ परमेश्वरको आज्ञाकारितामा रहन चाहिँ एकदमै जरूरी छ। जब हामी आज्ञाकारितामा रहन्छौं सबै कुराहरूमा परमेश्वरलाई खुशी तुल्याउन सक्ने नै छौं। परमेश्वरको वचनले हामीलाई भन्दछ पतिले पत्नीलाई प्रेम गर्नुपर्छ र पतिले पत्नीलाई आदर गर्नुपर्छ किनकि पति चाहिँ शिर हुनुहुन्छ भनिएको छ। अनि पतिको चाहिँ शिर ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ। यसरी शिर के हो भन्ने कुरा पनि हामीले जान्नुपर्ने हुन्छ। भन्नाले एउटालाई मात्रै प्रेम गर्ने अर्कोलाई प्रेम नगर्ने भन्ने परमेश्वरको त्यो एउटा किसिमको पार्सिलिटी भनेर भनिन्छ अङ्ग्रेजीमा। त्यो किसिमको व्यवहार परमेश्वरको छैन। परमेश्वरले चाहिँ बराबर प्रेम गर्नुहुन्छ तर पनि हामी जीवन जिउने क्रममा कसरी हाम्रो जीवनलाई सन्तुलनमा राख्ने भन्ने कुराले चाहिँ आदर र प्रेमका कुराहरू ल्याउँदछन्। श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्छ पक्कै पनि, किनभने श्रीमान पक्कै पहिला सिर्जेका हुन्, आदम नै पहिला सिर्जेका हुन्। यो हेतुले कि आदममा बढ़ी अधिकार छ भन्न मैले खोजेको होइन, तर सिर्जिएको व्यक्ति चाहिँ परमेश्वरको स्वरूपमा सिर्जेको भएर उसलाई आफ्नो पतिलाई शिर मान्नुपर्छ अनि पत्नीलाई त्यतिकै प्रेम पनि गर्नुपर्छ। दुवैजनाको पारस्परिक प्रेम अनि सम्बन्ध आफूले गर्ने कर्तव्य चाहिँ सुधारिएको भयो भने जीवन राम्ररी चल्न सक्दछ भनिन्छ। एउटा रथको दुईटा पाङ्राहरू, एउटा पाङ्रो चाहिँ कमजोर भयो भने रथ चल्न सक्दैन भन्ने कुराहरूको उदाहरण हामी दिन्छौं। त्यो पक्कै पनि हो श्रोता, किनभने एकजना कमजोर हुँदा अर्कोले प्रार्थनाद्वारा उठाउने हो। तर आज के भइरहेको छ भन्दाखेरि दाम्पत्य जीवनमा बेमेलका कुराहरूले गर्दाखेरि त्यो एउटा चक्का चाहिँ कहिले पनि रिकभर हुन सकिरहेको छैन। त्यसैले आज हामीले परमेश्वरको वचनद्वारा चाहिँ कसरी हाम्रो सम्बन्धलाई प्रगाढ बनाइराख्न सक्छौ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन। एफएससीको पुस्तक 5:22 पति र पत्नी बीचको कुराहरूलाई म भन्न चाहन्छु। पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस्छ, किनभने पति पत्नीको शिर हो जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। तपाईँले बुझिसक्नु भएको छ श्रोता, साँच्ची नै पत्नीलाई जुन किसिमको कमाण्ड परमेश्वरले दिनुभएको छ अनि त्यस्तै अर्को सल्लाह चाहिँ पतिलाई पनि दिएको छ र पत्नीलाई चाहिँ पति शिर हुन् भनेर भनिएको छ, जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ भनेर भनिएको छ। एउटा कुरा, म पहिले जसरी संगतिमा रहँदाखेरि मण्डली चाहिँ दुलाई हौ प्रभुलाई पर्खिनुपर्छ भन्दाखेरि कसरी प्रभु र हाम्रो प्रकाशको पुस्तकमा जसरी 19 थोमाको विवाहका कुराहरू छन्, यसो चाहिँ हामीसँग वैवाहिक सम्बन्ध जोड्नको लागि आउँदै हुनुहुन्छ भन्दा कता कता मलाई अप्ठ्यारो लाग्दथ्यो। तर साँची नै हो श्रोता, जब प्रभुको आगमन हुन्छ हामी दुलै जस्ता मण्डलीहरू पर्खिरहनेछौ। र यसले एउटा संज्ञा के दिन्छ भने जसरी हामीले श्रेष्ठ गीतमा पढ्छौं एकजना प्रेमी र प्रेमिकाको त्यो भनौँ एउटा प्रेमको वार्तालापका कुराहरू त्यहाँ पाउँछौ भनेदेखि परमेश्वर र मण्डलीको सम्बन्ध पनि त्यस्तै नै छ। भन्नाले एउटा भौतिकी रूपको विवाहलाई यहाँ भनिएको छैन कि तर हाम्रो आत्मासँग आत्माका कुराहरूलाई भनिएको छ, जुन चाहिँ प्रभु चाहिँ हाम्रो मण्डलीको शिर हुनुहुन्छ अथवा पति हुनुहुन्छ भनेर पनि हामी भन्न सक्छौ। र अगाडि लेखेको छ जसरी मण्डली ख्रिष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा रहन् भनेर भनिएको छ। यो कुरा हामीले बुझिसकेका छौं र मण्डली पनि आफ्नो खुशी गर्नुहुँदैन, प्रभु ख्रिष्टको अधीनमा रहनुपर्छ र पत्नीले पनि आफूले खुशी गर्नुहुँदैन, पतिको अधीनमा रहनुपर्छ। यस्तै त हो नि मेलमिलापका कुराहरू जसले गर्दाखेरि राम्रा आशिषहरू हाम्रो जीवनमा आउन सक्छन्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। र हाम्रो आफ्नो आफ्नो ड्युटी छ श्रोता, म जहिले पनि भन्ने गर्छु हामीमा भएको यो औंला पनि 5 औंलाहरू बराबर छैनन्। परमेश्वरले यस्तो अचम्म तरिकाले बनाउनु भएको छ। जब हामीले कुरिन्थीको पुस्तकमा हाम्रा वरदानका कुराहरू हेर्छौं भनेदेखि मलाई छुट्टै किसिमले चलाउनु भएको छ, तपाईँलाई छुट्टै किसिमले चलाउनु भएको छ, पतिलाई छुट्टै किसिमले परमेश्वरले चलाउन चाहनुहुन्छ, पत्नीलाई छुट्टै किसिमले, अनि तपाईँले गर्नु सक्ने काम म गर्न सक्दिनँ, मैले गर्ने काम तपाईँले गर्न सक्नुहुन्न, किनभने एकैजना सबैजनाले एउटै काम गरे भनेदेखि चाहिँ जीवन अगाडि बढ़न सक्दैन। त्यसैले नै परमेश्वरले सबै कुराहरू मिलाएर राख्नु भएको छ ताकि यसमा हामीले कोही अलिकति मैले यो जान्दछु त्यो जान्दिनँ भन्ने कुराहरू नै छैन, किनभने हामीलाई आफ्नो आफ्नो क्षेत्रमा परमेश्वरले सबल बनाउनु भएकै छ पक्कै पनि। र यस हेतुले कि
उहाँले त्यसलाई पानीले चोख्याएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको एउटा यस्तो कुनै एउटा कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस् भनेर यहाँ मण्डलीलाई पनि भनिएको छ। मण्डली पनि ख्रिष्टको अधीनमा रहनुपर्छ अनि चोखिएको हुनुपर्छ भन्ने कुराहरू हामी थाहा पाउँछौं। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। आदमले त भनेका थिए नि पहिले नै, यो मेरै हाडको हाड मासुको मासु हो। यसरी चिनेर चाहिँ आफ्नो नाम पनि, आफ्नो श्रीमतीको नाम पनि मानिसले नै दिएको छ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् भनेर भनिएको छ। अनि किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ भनेर भनिएको छ। र श्रोतामित्र, हामीले आफ्नो शरीरलाई घृणा कहिले पनि गर्दैनौं, किनभने परमेश्वरको वचनले पनि भन्दछ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, कसैले यो शरीरमाथि ढुङ्गा काठ परालका घरहरू बनाउँछन् भने म पनि उसलाई नष्ट गर्नेछु भनेर एउटा कठोर वचन भन्नुभएको छ। हामीले यस कुराले के थाहा पाउँछ भन्दाखेरि हाम्रो शरीर चाहिँ परमेश्वरको अगाडि पक्कै पनि पवित्र हुनुपर्छ। यसरी नै हामी सम्बन्धका कुराहरू गर्दै गर्नेछौं। बाइबलमा जे जे कुराहरू छन् ती कुराहरू हामी गर्दै नै गर्नेछौं। अहिले भने फेरि पनि कार्यक्रम आधुनिकमा मिठो गीतको पालो भएको छ, एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

निकै नै अर्थपूर्ण भजन हामीले एलबी बराइजीको आवाजमा सुन्यौं। गुड न्यूज एफएमको वर्षा कार्यक्रममा आदमी सुन्दै हुन्छ। कार्यक्रम आदमी वैवाहिक सम्बन्धको कुरा गर्ने कार्यक्रम हो श्रोता मित्र, र विवाहलाई कसरी बलियो बनाउन सक्छौ, सम्बन्धलाई कसरी सफा र प्रगाढ बनाउन सक्छौ भन्ने कुरा नै हामीले गर्ने गर्छौं। यी सबै कुरा चाहिँ परमेश्वरको सहारा बिना हामी केही पनि गर्न सक्दैनौ श्रोता। मानिसले आफ्नो शक्ति अनि आफ्नो बलबुतोले चाहिँ गर्ने कुरा होइन यो। होला शरीरका कामहरू, हरेक कामहरू मानिसले गर्दछन्, ती कुराहरू सफल हुन सक्लान्, तर जुन वैवाहिक सम्बन्धका कुराहरू, आत्माका कुराहरू चाहिँ बिना परमेश्वर हामीले केही पनि गर्न सक्दैनौ। सम्बन्ध बलियो बनाउने क्रममा चाहिँ कति कुराहरू बेमेल भइदिँदाखेरि अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ र हामी सफल नहुन सक्छौ। त्यसमध्ये चाहिँ जीवनमा आउने संकष्टका कुराहरू हुन्, जस्तै आर्थिक संकष्टहरू हुन सक्छ, अनि रोग बिमारका संकष्टहरू हुन सक्छ, होइन मानसिक तनावहरू हुन सक्छ, अनि पारिवारिक सामाजिक अप्ठ्याराहरू हुन सक्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो सम्बन्धलाई चिस्याउने कामहरू हुँदछ। कहिलेकाहीँ घरमा अभाव भइरहेको छ, पति पत्नी मिलेर बस्नलाई गाह्रो हुन्छ, किनभने आजको समयमा तातो पानी मात्रै उमालेर खाउँ भन्ने त्यो किसिमको प्रविधिले जीवन चल्दैन। मानिसले जोसँग प्रशस्त धन सम्पत्ति छ त्यो व्यक्तिसँग मात्रै रहने निर्णय गरिसकेका छन् कति मानिसहरूले, किनभने मानिसले जब शरीरलाई हेर्दछ त्यो किसिमको चाहनाहरू हामीमा आउँदछ, र शरीरका कुराहरू हेर्दाखेरि चाहिँ त्यो व्यक्तिसँग धन सम्पत्ति छैन म किन बस्ने, बिना धन सम्पत्ति म के खाने के बोलाउने, यस्ता किसिमका कुराहरूले पनि हाम्रो जीवनमा विभेद ल्याउन सक्छ दाम्पत्य जीवनमा। र जो मानिस प्रभुमा जिउने अठोट गरेको हुन्छ त्यो मानिसले चाहिँ दुःखमा सुखमा पनि साहस गर्न सक्छ। जीवनमा विभिन्न किसिमका काँडाहरू आउन सक्छन्, अनि ती काँडाहरूलाई पनि हामीले सहर्ष स्वीकार गर्दै त्यहाँ कसरी ती काँडाहरूको बीचमा पनि चल्ने भन्ने कुराहरू चाहिँ हामीलाई वचनले सिकाएको छ। काँडाहरूले हाम्रो विश्वासलाई जाँच गर्दछ। याकुब 1:2-4 यसरी लेखिएको छ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। संघर्षहरूबाट भएर जाँदा हाम्रो विश्वासको जाँच हुन्छ र यसरी हामी झन परिपक्व हुन सक्छौ। यद्यपि काँडाहरू पीड़ादायी हुन्छन् तर तिनीहरूबाट हामीलाई वास्तवमा फाइदा नै भएको हुन्छ। काँडाहरूको सामना गर्नुपर्दा हामीले परमेश्वरको अनुग्रह र शक्तिको अनुभव गर्न सक्छौ। यसकारण पाउलले जब म कमजोर छु तब म बलियो छु भनेर दोस्रो कोरिन्थीको पुस्तक 12:7-10 दावी गर्दछन्। बाइबलमा पाउलको काँडाको विषयमा स्पष्ट रूपमा बताइएको छ। परमेश्वरबाट पाइएको प्रकाश दर्शनलाई लिएर घमण्ड नगरौं भनेर उनलाई एउटा शेषको दिइएको थियो, जसले गर्दा उनले उनलाई पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर जिउन सिकायो। त्यो काँडोको विषयमा कसैले आँखाको रोग, कसैले औलो रोग, कसैले झारे रोग, कसैले विभिन्न किसिमका डेफिनेसनहरू दिए पावलको रोगको विषयमा, तर पनि गलाती 4:13-14 उल्लेख गरिएको रोग भन्दछ भने कतिले जुन ठाउँमा सुसमाचार प्रचार गर्न जाँदा पनि सैद्धान्तिक बाधाको कुराहरू, सतावटका कुराहरू पनि गर्दछ। अनि पाउलले 3 प्रार्थना गर्नुभएका कुराहरू हामी पाउँछौ। धेरै मानिसहरूले परमेश्वरमा प्रार्थना गरेर चाहिँ राहत पाएका छन्, तर पाउलले प्रार्थना गरेको काँडो चाहिँ हटेको छैन, होइन? यसको लागि किन यो परमेश्वरले यथावत हुन दिनुभयो भन्दाखेरि चाहिँ परमेश्वरमा बलियो हुनको लागि नै रहेछ, परमेश्वरलाई नबिर्सियोस् भनेर नै रहेछ। तपाईँहरू मेरो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि कहिलेकाहीँ आर्थिक संकष्टहरू होइन, सामाजिक संकष्टहरू, मानसिक तनावहरू आउन सक्छ। यी सबै कुरालाई हामीले व्यवस्थापन गर्नको निम्ति चाहिँ परमेश्वरको वचन नै काफी छ, र हामीले परमेश्वरलाई पार गरेर हिँड्नुपर्छ। कति चाहिँ प्रेम हामीलाई गर्नु हुन्छ। पाउलले आफैले पनि त्यो काँडा के थियो भनेर स्पष्ट रूपमा बताएका त पक्कै पनि हामीलाई छैनन्, तर जे भए पनि त्यसलाई हामी कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलता वा कमजोरी भनेर बुझ्न सक्छौ। वास्तवमा हरेक विश्वासीहरूको जीवनमा कुनै न कुनै प्रकारको काँडो वा शारीरिक तथा मानसिक दुर्बलता अवश्य नै हुन्छ। सत आज हामी मुखले भन्न सक्दैनौ, तर मेरो शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ यो समय, तपाईँको शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ,
मानिसलाई भनेर के गर्ने? हामीलाई थाहा छ हाम्रो प्रभुमा मात्र यो समाधान छ। यीशुलाई भन्नुपर्छ, यीशुलाई भन्नेछु। पहिले पहिले चाहिँ मलाई मन परेका मानिसहरू होइन मसँग मिल्ने साथीहरूलाई मनका पीड़ाहरू सुनाउँथे। लाग्दथ्यो उनीहरूलाई सुनाउँदा कम हुन्छ, तर होइन रहेछ, यो कुरा चाहिँ ठिक होइन रहेछ र सुनाउनु पर्ने चाहिँ यीशुलाई रहेछ भन्ने कुरा चाहिँ मैले बुझेपछि आज मानिसको अगाडि त्यति गनगन गर्न मन लाग्दैन। मलाई यो समस्या पऱ्यो, यो भयो, त्यो भयो भन्न मन लाग्दैन, किनभने मानिस चाहिँ के हो भन्दा परमेश्वरले बनाउनु भएको सृष्टि हो। अनि परमेश्वरले भन्नुभएको छ, नाकको पुवालमा सास हुने मानिसको भरोसा तैले नगर। अरूलाई आदर र प्रेम हामीले गर्नुपर्छ, पक्कै पनि सबैजनासँग सम्बन्धमा बस्नुपर्छ, तर जुन कुरा आवश्यक हो ती कुरा चाहिँ परमेश्वरसँग नै माग्नुपर्छ। जसले दिन सक्नुहुन्छ उसलाई नै माग्नुपर्छ। त्यसैले गर्दा श्रोता, हामी डराउने छैनौं किनभने विजयी प्रभु हाम्रो साथमा हुनुहुन्छ र हामीलाई हरेक कुराको जवाब चाहिँ वचनद्वारा नै दिनुभएको छ। जे भए पनि त्यसलाई हाम्रो कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलतामा कमजोरी सम्झेर बुझ्छौं। वास्तवमा हरेक विश्वासीको जीवनमा कुनै न कुनै प्रकारको काँडो मानसिक दुर्बलता हुन्छ भनेर मैले अघि पनि भने र परमेश्वरले हाम्रो जीवनमा राख्नुभएको उहाँको उद्देश्य योजना पूरा हुन सकोस् भनेर म आफ्नो जीवनलाई नै कहिलेकाहीँ चालेर हेर्न मन लाग्छ। श्रोता, आफ्नो जीवनका कालखण्डहरू पढ्दै जाँदाखेरि यो एज फ्याक्टरसम्म आइपुग्दाखेरि परमेश्वरले गर्नुभएका गुण कति धेरै छन्। तर म जब सजिलो अवस्थामा हुन्छु परमेश्वरलाई बिर्सिरहेको हुन्छु, यो चाहिँ एकदमै स्वार्थीपना छ मानिसमा। त्यसैले नै आज परमेश्वरको वचन बारम्बार हामीलाई चाहिएको, प्रार्थनाको खाँचो भएको, संगतिको खाँचो भएको। यदि ख्रिस्ट जस्तै हामी थियौं भने त हामीलाई संगतिको खाँचो पर्दैन थियो, किनभने हामी जहिले पनि हाम्रो सोच पवित्र हुन्थ्यो, हाम्रो जीवनमा कुनै पाप रहने थिएन। र हामी चाहिँ आदमको ब्लडेड र आदमको घरानाबाट आएको हुनाले स्टिल हामीसँग पाप छँदैछ। हो, हामी उद्धार पाएका मानिसहरू हौ, तर त्यो उद्धारमा मुक्तिको बाटोमा हिँडिरहेका मानिसहरूले आज्ञाकारिता वा उल्लंघन गर्यो भने फेरि त्यो हराएर जान सक्छ। त्यसैले नै श्रोता मित्र, श्रीमान श्रीमती भनेर मात्रै हुँदैन, हामी प्रत्येकले आफ्नो आफ्नो लेखा दिनुपर्ने हुन्छ। परमेश्वर यस्तो तरिकाले आउँदै हुन्छ जो कि प्रत्येक व्यक्तिसँग लेखा लिनुहुन्छ। त्यसैले नै श्रीमान श्रीमती छोराछोरी सबैलाई हामी मण्डलीमा लान्छौं, परमेश्वरको सामु लगेर प्रार्थना गर्छौं, भजन गाउँछौं, उहाँलाई महिमा दिन्छौं। किन श्रीमानले मात्रै गर्दा हुँदैन थियो? तर हुँदैन। हामीलाई अगमवक्ताहरूको पुस्तकले भन्दछ, अमिलो अङ्गुर खाने बुबा दाँत कुडिने छोरो हुँदैन, जसले पाप गर्छ त्यही मर्छ। त्यसैले गर्दाखेरि श्रीमानले गरेको पापले धर्मले श्रीमतीलाई हुँदैन। त्यसैले हामी सबैले आफ्नो आफ्नो लेखा दिनुपर्छ। यो मेरो श्रीमान श्रीमती छोराछोरी भनेको त यो महान कुरो होइन, यो चाहिँ संसारमा रहन्जेल हामीलाई दिएको एउटा सम्बन्ध मात्रै हो। तपाईँले विचार गर्नुहोस् त, तपाईँको परिवारमा भएको कोही सदस्य बिरामी भयो भने तपाईँ आफैले निको पार्न सक्नुहुन्न, किनभने परमेश्वरको इच्छा बिना केही पनि हुन सक्दैन। त्यसैले गर्दाखेरि स्वतः हामी प्रत्येकले परमेश्वरमा आफ्नो आफ्नो लेखा दिनुपर्छ र यो सम्बन्धलाई चाहिँ हामीले त्यही तरिकाले हेर्नुपर्छ। त्यति साह्रो संसारको सम्बन्धमा मरिहत्ते पनि गर्नुहुँदैन, किनभने परमेश्वरसँगको सम्बन्ध राख्नु चाहिँ हामी मरिहत्ते गर्नुपर्छ, जसले गर्दा हामीले जीवन पाउन सक्छौं। र सबै कुराहरू अदृश्यमा हुने परमेश्वरले हामीलाई देख्नुहुन्छ र हाम्रा कामहरू पारक गर्नुहुन्छ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आधारित सुन्दै हुनुहुन्छ। हामी वैवाहिक सम्बन्धका कुरा गरिने रहनेछौ। अहिले पनि एउटा निकै नै मिठो गीत सुन्छौं।

धेरै अर्थपूर्ण भजन हामीले सुनेका थियौं। परमेश्वरलाई महिमा दिने भजन सुन्यौं र कार्यक्रम आदरणीयमा छौं। हामीले काँडोको कुरा गरिरहेका छौं, जीवनमा आउने हरेक संकष्टका कुराहरू गरिरहेका छौं र हामीले यो पनि बुझ्नुपर्छ, हाम्रो जीवनमा आउने काँडाहरू पनि हामीलाई भलाइकै काम गर्दछ, एउटा शिक्षाको निम्ति आउँदछ हाम्रो जीवनमा समस्याहरू भनेर बुझ्नुपर्ने हुन्छ। हामी अहिले दुखित संसारमा छौं, गाह्रो परिस्थिति छ, घरबाट बाहिर निक्लिने बित्तिकै हामीले चाहे जस्तो कुराहरू केही पनि भेट्दैनौं। श्रोता, घरभित्र बस्दाखेरि हामीले परमेश्वरको महिमा गर्छौं, पति पत्नी मिलेर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, छोराछोरीलाई भजन गाउन लाउँछौं अनि घरभित्र चाहिँ हामीले एउटा आत्मिक माहौल बनाउँछौं भने जब घरदेखि बाहिर निस्कन्छौं संसार अर्कै छ। जहाँ चाहिँ एउटा पतित संसार, जहाँ पापमय संसार, जहाँ चाहिँ नराम्रा कामहरू भइरहेको हामी देख्छौं र यसकारण जीवन सहज पटक्कै छैन। हाम्रो जीवनमा नै किसिमका उतार चढ़ावहरू आइ नै रहन्छन्। सबैले दुःख, अभाव, रोग, शोक, भोक र समस्याको सामना गर्नुपर्ने नै हुन्छ। तर कहिलेकाहीँ यी कुराहरू भयानक आँधीबेरी जै भएर पनि जीवनमा आइदिन्छन्। संघर्षबाट उम्केर चयनको साहस फेर्न पनि नपाउँदै कतिपटक अर्को नयाँ चुनौतीहरू अपझट फेरि आइलाग्छ। समस्या एकपछि अर्को एकपछि अर्को गर्दै आउँछ। मैले कतिपल्ट अनुभव गरेको छु हाम्रो यी घरमा पनि दुःख भन्दा सुख चाहिँ एकैछिन मात्रै बस्छ। दुःख चाहिँ आयो भने तीन दिन बस्छु, चार दिन बस्छु, पाँच दिन बस्छु, खानै नपाए पनि बस्छु, लाउनै नपाए पनि बस्छु भनेर दुःखले चाहिँ यति साह्रो जडा गाडेर पाहुना भएर आउँदाखेरि पनि बसिदिन्छ। सुख चाहिँ दुई दिन आउँछ गइहाल्छ र हामीलाई लाग्छ सुख चाहिँ लामो समयसम्म रहनुपर्ने हो। तर यही जीवनमा नै एउटा आनन्द छ, यही जीवनमा नै परमेश्वरको महिमा छ। आपद विपदमा गरिएको महिमा परमेश्वरले मन पराउनुहुन्छ। सहज जीवन हुँदाखेरि त जसले पनि प्रभु धन्यवाद भन्न सक्दछ, तर जब आपद विपदमा परमेश्वरलाई महिमा दिन्छौं त्यसले चाहिँ ठूलो आशिष हाम्रो जीवनमा पक्कै पनि ल्याउँछ। कहिलेकाहीँ आँधीबेरी झै समस्याहरू आउँदाखेरि हामीलाई लाग्छ जब सबै कुराहरू सिद्धियो अब त सबै कुरा ठिक होला भन्ने अपेक्षामा पनि हुन्छ कति अवस्थामा, र सुन्दर भविष्यको कल्पनामा जिइरहँदा अचानक हामीलाई तर्साउने विपत्तिहरू आउँछ। तपाईँ र मैले पक्कै पनि यो अनुभव गरेका छौं। जीवनमा विभिन्न किसिमका अवस्थाहरूमा विपत आउँछन्। रोगको विपत, अभावको विपत, पेसा व्यवसायमा नोक्सानीको विपत आदि। मानिसको चाहना त असीमित छ, कहिले पनि पूरा हुन सक्दैन। स्वतः जस्तै उदाहरणको लागि भर्खरै मेरो छोरीले चाहिँ एसईई एक्जामिनेसन सकिन्, त्योभन्दा अगाडि परमेश्वरलाई धेरै मैले प्रार्थना गरे र उसको एक्जाम पनि सफल भएको छ अनि रिजल्ट आउन बाँकी छ। तर पनि अझै हाम्रा कति आवश्यकताहरू छन्, यो गर्छु त्यो गर्छु भन्ने हाम्रा योजनाहरू छन्। कहिले पनि मानिसको चाहना चाहिँ पूरा हुँदैन, तर सबै कुरा प्रभुमा राखिसकेपछि एक किसिमले ढुक्क पनि हुँदो रहेछ जीवनमा, र हामीले चाहना गरेका कुराहरू सपनाहरू पूरा सबै हुन्छन् भन्ने छैन, पूरा हुनै पर्छ भन्ने पनि छैन। आमा बाबुले पनि हामीलाई हामीले मागेका सबै कुराहरू दिनुहुन्न। पहिले म सानो हुँदाखेरि पैसाको धेरै अभाव हुन्थ्यो, मेरो बुबा आर्मी हुनुहुन्थ्यो, उहाँसँग पैसा भए पनि मलाई दिनुहुन्नथ्यो अनि मलाई रिस पनि उठ्थ्यो कता कता, होइन किनभने बुबालाई घर चलाउनु थियो, मलाई किन दिनुहुन्छ होइन, मेरो आवश्यकता अनुसार उहाँले दिनुहुन्थ्यो नि मलाई। अब त्यतिखेरको समय अनुकूल एक रुपियाँ दिए पनि प्रशस्त हुन्थ्यो, त्यति नै मेरो लागि पर्याप्त थियो। मलाई हजार रुपियाँ दिएर चाहिँ मैले कुनै पनि ठूलो काम गर्न सक्दैन थिएँ, किनभने बुबाले जान्नुहुन्छ यसलाई के गर्नुपर्छ, के दिनुपर्छ, यसको भोको नाङ्गो मैले हेर्नुपर्छ भन्ने कुरा, सञ्चय कसरी गर्नुपर्छ, अलिकति लोभ पनि कसरी गर्नुपर्छ यिनीहरूको निम्ति भन्ने बुबा आमालाई थाहा हुन्थ्यो। त्यस्तै हाम्रो परमेश्वरलाई पनि थाहा हुन्छ र हामीले मागेका कुराहरू सबै पूरा हुनैपर्छ भन्ने चाहिँ पक्कै पनि छैन, तर परमेश्वरले समय अनुसार हामीलाई सबै कुराहरू दिनुभएको हुन्छ। वैवाहिक जीवनकै कुरा गर्नुपर्दा पनि धेरै पटक परमेश्वरको वचनको विपरीत गइरहेको हुन्छौं हामी र यसले गर्दा पनि भित्रभित्रै एउटा अप्ठ्यारो परिस्थितिहरू आइरहेको हुन्छ। हो श्रोता, जब जब इजरायलीहरूले परमेश्वरसँग गनगन गरे अनि परमेश्वरले चाहिँ विपत्ति पठाउनु भएको छ, म यसरी विश्वास गर्छु हाम्रो परमेश्वरलाई, उहाँ न्यायी परमेश्वर पनि हुन्छ। हामीले नचाहिँदा कुरामा गनगन गर्यौं भने हामीलाई दिनुहुन्न परमेश्वरले। कतिपटक हाम्रो शरीरमा दुष्ट आत्माहरूको आक्रमण पनि हुन सक्छ, कतिपटक हामीले आशा नै नगरेका समस्याहरू हाम्रो जीवनमा, शरीरमा, परिवारमा, मण्डलीमा आउन सक्छ। धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं र हाम्रो जीवनमा विपद आउँदा आर्थिक अभावको कारण समयमै
हामी ती कष्ट विपदहरूलाई उचित तरिकाले सामना गर्न सक्दैनौ। जस्तै कतिजना मानिसहरूलाई सानो हुँदाखेरि हाम्रो घर अगाडि चाहिँ धेरै भरिया भन्थ्यो, हामी त्यतिखेर भारी बोक्ने व्यक्तिहरू हिँड्नुहुन्थ्यो, सानो बालकलाई पनि उसले सक्ने भन्दा बढ़ी भारी बोकाएको पैसाको निम्ति, र उनीहरू सकी नसकी पसिना चुहाएर त्यतिखेर मोटर गाड़ी नचलेको कारणले गर्दा हिँडिरहेका हुन्थे मानिसहरू। हामीलाई लाग्दथ्यो किन यस्तो गरेको होला। त्यसैले गर्दाखेरि परमेश्वरले चाहिँ हामीलाई यस्तो कष्ट चाहिँ दिनुहुन्न, हामीले चाहिने भन्दा बढ़ी परीक्षामा पनि पार्नुहुन्न भनेर भनिएको छ। तर हामीलाई चाहिँ कस्तो लाग्छ भनेदेखि हामीले बोकिरहेको भार चाहिँ सबैभन्दा गहरौँ छ जस्तो लाग्दथ्यो। तर परमेश्वर चाहिँ मानिस जस्तो हुनुहुन्न, हामीलाई ठिक्क भार मात्रै परमेश्वरले दिनुहुन्छ, त्यो पनि हाम्रो चेतावनीको निम्ति र हामीलाई ठिक बाटोमा ल्याउनको निम्ति। जब घरायसी सम्बन्धमा, पारिवारिक जीवनमा, वैवाहिक सम्बन्धमा, व्यापार व्यवसायमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सेवकाईको क्षेत्रमा, अध्ययनको क्षेत्रमा आदि मानव जीवनमा कष्ट आउन स्वाभाविकै हो, तर ती कष्टहरूमध्ये रोग, बिमार, दुर्बलताहरूको शिकार हुनु झन दुःख लाग्दो कुरा हो। कति मानिसहरू हाम्रै वरिपरि देखेका छौं श्रोता, आज राम्रै हिँडिरहेको ब्लड प्रेसरको कारणले गर्दाखेरि उहाँ ओछ्यानमा पर्नुभएको छ कतिजना मानिसहरू। भोलिको दिन कस्तो आउँछ हामी थाहा पाउँदैनौं, र हितोपदेशको वचनले पनि भन्दछ भोलिको घमण्ड नगर, आजको बुराई आजको निम्ति यथेष्ट छ, भोलिको फिक्री परमेश्वरले गर्नुहुन्छ। तर मानिसहरू भोलिका धाकहरू लगाउँछन्, भोलिका ठूल्ठूला तुजुकहरू देखाउँछन्। त्यसैले गर्दा परमेश्वरले हामीलाई हरेक पाइला पाइलामा सतर्कता दिनुभएको छ। पश्चिमी संस्कृतिहरूमा प्राय जीवनमा आउने रोग, बिमार र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ। अधिकांश पश्चिमी इसाईहरूले पनि मानव जीवनमा रोग बिमार आउनु असल कुरा होइन भन्ने धारणा पनि राख्छन्। कतिजना मानिसहरूले चाहिँ पापको कारणले पनि रोग आउँछ, जस्तै हाम्रो मण्डलीमा कोही परिवार चाहिँ रोग बिमारमा रहिरहेको छ भने हामी तिनीहरूले पाप गरे होला नि, अनि रोग लाग्यो होला भन्ने एउटा भनाइ पनि छ, तर त्यो होइन। रोग बिमार भनेको चाहिँ एउटा श्राप हो, म चाहिँ त्यो भन्छु, किनभने हामीलाई परमेश्वरले अदनको बगैँचामा उनीहरूले आदम र हवाले गरेको अनज्ञाकारिता तोडेको, आज्ञाकारितालाई तोडेको समयमा परमेश्वरले चाहिँ श्राप पठाउनु भयो, जुन मृत्यु थियो। मृत्युमा के पर्दछन्? विराम रोग पनि पर्दछन्। प्राय प्राय मानिसहरू मर्ने बेलामा कुनै न कुनै रोग लागेर नै मर्दछन्, होइन? अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं र त्यो रोग लाग्छ नि, हामी पापी भएर होइन कि। परमेश्वरले हामीलाई यदि धर्मी बनाइसक्नु भएको छ भने चाहिँ हामीलाई साथी नै त्यो परमेश्वरको ले चाहिँ हामी पापी भएर त्यो रोग दिनुभएको होइन। कहिलेकाहीँ शरीरमा आफ्नै कारणले पनि बिमार ल्याउँछौ हामी। याकुबको पुस्तकले भन्दछ धेरै जसो परीक्षाहरू तिमीहरूले आफै तरिकाले ल्याउँछ, परमेश्वरले दिनुहुन्न। मानिस आफै परीक्षामा पर्दछ र परीक्षाले मृत्यु ल्याउँदछ भने, अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं र त्यो रोग लाग्छ नि, हामी पापी भएर होइन कि। परमेश्वरले हामीलाई यदि धर्मी बनाइसक्नु भएको छ भने चाहिँ हामीलाई

मेरो शरीर परमेश्वरको मन्दिर हो भनेर जानेर पनि मादक पदार्थहरू सेवन गर्छु भन्ने भोलिको दिनदेखि नै मेरो शरीरले बेग्लै किसिमको एक्टिभिटिजहरू देखाउन थाल्छ। त्यसैले गर्दा यो चाहिँ कति अवस्थामा चाहिँ हामी नै जिम्मेवारी छौं हाम्रो जीवनको, र त्यसले गर्दा पनि रोग ल्याउँछ। कहिलेकाहीँ चाहिँ त्यतिकै अनायासै पनि आउँछ, तर धेरै जस्तो रोगहरू चाहिँ खानपानको कारणले, मुख बार्न नसक्दा होइन, राम्रो एक्सर्साइज नहुँदाखेरि पनि, अनि पोजिटिभ सोचाइ नहुँदाखेरि पनि आउन सक्छन्। र यस्ता विभिन्न किसिमका रोगहरू अब परमेश्वरले हामीलाई हालिदिनु भयो, म पापी भएको कारणले गर्दा आयो भन्न सुहाउँदैन। अब हामीले चाहिँ रोग बिमार भन्दाखेरि पनि जीवनको मुक्ति, आत्माको मुक्तितिर चाहिँ ढल्कनुपर्ने हुन्छ सदा, किनभने अब हामीलाई संसारमा रहन्जेल जस्तो दुःख अप्ठ्यारो आए पनि एक दिन त मर्नै छ। तर यो प्रार्थना चाहिँ गर्छु म चाहिँ मर्ने बेलासम्म पनि सहज होस्, होइन, परमेश्वरले बचाउनु भएको होस्, सुरक्षा दिनुभएको होस् भनेर हाम्रो भन्ने काम हो। अरू बाँकी काम त परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। हामी कार्यक्रममा दाम्पत्य जीवनमा कसरी सफल बनाउन सक्छौं र यस्ता सूत्रहरू पनि भनिरहेका छौं। अहिले पनि कार्यक्रममा एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।